0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोशी नदीमा हिजो आएको बाढीका कारण हालसम्म 157 जनाको मृत्यु पुष्टि भएको छ। नेपाल प्रहरीले हालसम्म 34 महिला, 63 पुरुष, 6 बालिका, 7 बालक र 47 पहिचान खुल्न नसकेको शव फेला परेको जनाएको छ। कैयौं बस्तीहरू नै बाढीले बगाएकाले मृत्यु हुनेको संख्या कति हो भन्ने यकिन हुन सकेको छैन। प्रहरीका अनुसार रसुवामा 3 पुरुषको शव भेटिएको छ। त्यस्तै नुवाकोटमा 6 र 7 पुरुष, धादिङमा 10 महिला र 10 पुरुष, 1 बालिका तथा 6 पहिचान नखुलेको शव फेला परेको छ। गोर्खामा 2 महिला, 8 पुरुष, 1 बालक र पहिचान नखुलेका 8 शव भेटिएको छ। त्यस्तै चितवनमा 13 महिला, 18 पुरुष, 1 बालिका, 4 बालक र पहिचान नखुलेका 28 शव फेला परेको छ। तनहुँमा 1 महिला, 5 पुरुष, 1 बालिका, 1 बालक र पहिचान नखुलेका 1 शव भेटिएको प्रहरीले जनाएको छ। नवलपरासी पूर्वमा 2 महिला, 12 पुरुष, 3 बालिका, 1 बालक र पहिचान नखुलेका 4 शव भेटिएको छ। खोजी उद्धार लगायतका प्रक्रिया रातभरि पनि जारी छ। प्रहरीले बाढीमा परि घाइते भएका 41 विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परि 403 पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। भोटेकोशीमा आएको बाढीमा परि 62 नेपाली र 341 विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। पर्यटन बोर्ड का निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 403 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो। सम्पर्कविहीन हुनेमा 203 पुरुष र 200 महिला रहेको पर्यटन बोर्डले जनाएको छ। बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर 1234 र हटलाइन नम्बर 1144 र पर्यटन प्रहरी 98512 89445 सम्पर्क गर्न आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवास्थित भोटेकोशी नदीमा हिजो गएको भीषण बाढीमा परि बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको ज्यान जोगाउने र प्राविधिक प्रभावित मानिसहरूलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ। प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकलाई अपील गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताउनु भएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देश स्तब्ध र मर्माहत भएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले ज्यान गुमाउनु हुनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुहुँदै बाढीका कारण नेपाल सरकार र व्यक्तिगत तर्फबाट आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। यो असह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री शाहले बाढीमा परि घाइते भएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुननिर्माण गरी जनजीवनलाई पुरानै अवस्थामा फर्काइ प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। विपदको बेला हामी सबै एक ढिक्का हुनुपर्नेमा जोड दिनुहुँदै प्रधानमन्त्री शाहले सम्पूर्ण सामाजिक संघ संस्था, उद्योगी, व्यवसायी, युवा, स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आआफ्ना ठाउँबाट हात बढाउन र सहयोग गर्न अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार र राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले सम्पादन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा हिजो प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिनुभई उद्धार, खोज तथा राहतका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। विपदको अहिलेको बेलामा सबैलाई आआफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा जुट्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदाम्बेले भोटेकोशी बाढीपछि जोखिममा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिन सबै एकजुट हुने निर्णय भएको बताउनुभयो। सरकारले रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि तत्काल उद्धार, उपचार र राहतका कार्यक्रमलाई
प्राथमिकता दिने निर्णय त्यसअघि गरेको थियो। मन्त्री परिषदको हिजो बसेको आकस्मिक बैठकमा बाढीबाट घाइते भएकालाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने, अवरुद्ध भएका सडकहरू पुनसञ्चालनका लागि आवश्यक पहल गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकमा विपदबाट प्रभावित जिल्लाका सबै स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि भएको छ। मन्त्री पोखरेलले छिमेकी राष्ट्रहरू चीन र भारत दुवैले उद्धार र राहतका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको र मृत्यु भएका व्यक्तिका परिवारलाई प्रचलित कानून बमोजिम आर्थिक सहायता उपलब्ध गराउने निर्णय मन्त्री परिषदको बैठकले गरेको जानकारी दिनुभयो। भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको उद्धार कार्य अहिले बिहानदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत निरन्तर जारी रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो। गम्भीर घाइतेलाई तत्काल उद्धार गरी काठमाडौँ ल्याइनेछ। घाइतेको अवस्थाअनुसार प्राथमिकीकरण गरी उद्धार र उपचारलाई अघि बढाउने निर्णय भएको छ। प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाइएको र त्यही व्यवस्थापन गरिने प्राधिकरणले जनाएको छ। रसुवा भोटेकोशी बाढी पीडितका लागि भारत सरकारले 10 टन राहत सामग्री पठाएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गैराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेललाई राहत सामग्री हस्तान्तरण गर्नुभयो। यसअघि भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल मार्फत रसुवा बाढी पीडितका लागि मानवीय सहायता, विपद राहत र आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नुभई रसुवाका बाढी प्रभावितप्रति देखाउनु भएको समवेदना र सहयोगप्रति आभार व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपालको कठिन परिस्थितिमा भारत सरकारले देखाएको ऐक्यबद्धता र सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो। यसअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहसँग टेलिफोनमा कुराकानी गर्दै बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्नुहुँदै भारत सरकार र भारतीय जनता, नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्ध रहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको 10% प्रभावित भएको विद्युत प्राधिकरणले जानकारी दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठले क्षति पुगेपछि विद्युत आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणले माग र आपूर्ति बीचको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभएको छ।

टेलिफोन कुराकानीमा प्रधानमन्त्री शाहसँग रसुवा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति जानकारी लिनुहुँदै पीडामा परेका जनताको उद्धार राहत र खोज कार्यलाई तीव्रता दिन सबै अङ्ग परिचालनका लागि आग्रह गर्नुभएको हो। रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा आधिकारिकता नभएको मौसम तथा जल विज्ञान एवं जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। त्यस क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले स्पष्ट पारेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले रसुवाको भोटिकोसीमा आएको बाढीमा परि 79 सुरक्षाकर्मीसहित केही सरकारी कर्मचारी र स्थानीय नागरिक हराइरहेको जानकारी दिनुभएको छ। उहाँले तटीय क्षेत्रका सडक, पुल, जलविद्युत र सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको संसदलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगन गरिएको छ। प्रतिनिधि सभाको हिजोकै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको जीवधनको रक्षाका लागि सरकारले सम्पूर्ण सामर्थ्य लगाउने बताउनु भएको छ। सत्तारूढ दलका सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका तर्फबाट विशेष समय लिएर भोटेकोसीमा आएको बाढीको विपत्तिमा सरकार र सबै राजनैतिक दल एक भई लाग्नुपर्नेमा जोड दिनुभएको हो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले बाढीमा बेपत्ता भएकाहरूको खोजी उद्धार र घाइतेहरूको उपचारमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सरकारले बाढीबाट घरबार विहीन भएका पीडितहरूका लागि धादिङ र नुवाकोटमा अस्थायी आवासको स्थापना गरेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रशासन कार्यालय धादिङले विभिन्न स्वर स्थानमा अस्थायी आवास निर्माण गरेको जानकारी दिएका छन्। भोटेकोसीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयहरूले पृथ्वी राजमार्गमा सवारी आवागमनमा अनिश्चितकालका लागि पूर्ण रूपमा रोक लगाएका छन्। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोसी बाढीका कारण स्थगन गरिएको विश्वविद्यालयले जनाएको छ। नेपाली सेनाले रसुवाको भोटेकोसीमा बाढी आउँदा घाइते भएकाहरूको उद्धारसँगै उपचारलाई पनि तीव्रता दिएको जनाएको छ। सेनाले छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालबाट आठजना चिकित्सकसहित एकजना सर्जन र एकजना अर्थोपेडिसियन गरी 26 स्वास्थ्यकर्मी टोलीले नुवाकोट स्थित त्रिशुलीमा खटी घाइतेको उपचार जारी राखेको जनाएको छ। त्यस्तै बाढीका कारण समस्यामा परेका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बलले काम गरिरहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल भदौ महिनाको 11 गते बिहिबार, श्रावण शुक्ल पक्ष चतुर्दशी तिथि। तदनुसार अगस्त 27 तारिक सन् 2026, नेपाल सम्बत 1146।

भोटेको सीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनमा पुर्याएको जनधनको क्षतिबारे आजका राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले मुख्य

समाचार बनाएका छन्। हिमाली काखबाट सुसाउँदै बग्ने शान्त भुटेकोशी एकाएक प्रलय बनेर उर्लिँदा उत्तरी नेपालको भूगोल क्षेत विच्छेद बनेको छ। तिब्बततर्फ लेन्दे खोलाको हिमताल फुटेर आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका मुख्य बस्ती, सडक, पुल र भौतिक पूर्वाधारमा क्षणभरमै सोत्तर बनाइदियो। पर्यटकीय बजार टिमुरे र रसुवागढी नाका बगरमा परिणत भएका छन् भने हजारौं नागरिक, विदेशी पर्यटक र सुरक्षाकर्मी सम्पर्कविहीन बन्न पुगेका छन्। जल प्रलय अन्नपूर्णले छापेको खबर हो यो। विध्वंसक बाढीले विपत्ति, गोर्खापत्रले मुख्य समाचार छापेको छ। 157 जनाको शव प्राप्त, उद्धारमा राज्यका सबै संयन्त्र परिचालित, 93 जनाको उद्धार, राति पनि उद्धार तथा खोज जारी, गोर्खापत्रले मुख्य समाचार बनाएको हो। रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको आकस्मिक भीषण बाढी पहिरोले अकल्पनीय जनधनको क्षति पुर्याएको छ। यस विपदबाट रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवन र नवलपरासी पूर्वसम्म प्रभावित भएको छ। बाढीमा परि मृत्यु भएका 157 जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये 15 जनाको पहिचान खुल्न बाँकी रहेको छ। गृह मन्त्रालयका अनुसार हालसम्म चितवनमा 64, धादिङमा 27, नुवाकोटमा 13, गोर्खामा 19, तनहुँमा 9, रसुवामा 3 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको छ। विभिन्न स्थानमा खोज तथा उद्धार जारी छ। सम्पर्कविहीन र बेपत्ता व्यक्तिको संख्या अत्याधिक रहेकाले मृतकको संख्या निकै बढ्ने अनुमान सुरक्षा निकायले गरेको छ। बाढीमा परि घाइते 93 जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उद्धार कार्यमा राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन उपशीर्षकमा गोर्खापत्र लेख्छ। बाढीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। रसुवागढी, स्याफ्रुबेसी, मैलुङ र बेत्रावतीमा तैनात सैनिकहरू सम्पर्कविहीन छन्। ती स्थानमा बाढीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। बाढीले बस्ती, बजार, सडक, पुल, जलविद्युत आयोजना तथा सुरक्षा निकायका संरचनामा पनि ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएका छन्। बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका 7 र निजी क्षेत्रका 8 गरी 16 हेलिकप्टर निरन्तर खोज तथा उद्धारमा परिचालन भएका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा 7 हेलिकप्टर सहित 1,700 जना सैनिक परिचालन गरिएको छ, जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली रहेको छ। सेनाले हवाई साधनबाट 96 जना र स्थलमार्गबाट 26 गरी 121 जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्याएको जनाएको छ। निजी क्षेत्रका 8 हेलिकप्टरले 29 जनाको उद्धार गरेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार बेपत्ताको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थल तथा हवाई साधन सहित ड्रोन तथा तालिम प्राप्त कुकुर सहितको K9 टोली परिचालन गरेका छन्। बाढीबाट तटीय क्षेत्रका घर, पसल, सडक, पुल तथा नदी किनारका संरचना तहस नहस भएका छन्। उद्धारमा ऱ्यापिड एक्सन टिम, बाढीको सूचना प्राप्त हुनासाथ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तत्कालै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ऱ्यापिड एक्सन टिम सक्रिय गराएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उच्च स्तरीय संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रको अवस्थाबारे सूचना सङ्कलन तथा समन्वय गरिएको थियो। सरकारले बाढीमा घाइते भएकाको उपचार निशुल्क गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको आकस्मिक बैठकले स्वास्थ्य तथा
खाद्य स्वच्छता मन्त्रालय नेपाली सेना र सरकारी अस्पताल मार्फत निशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपतिको आग्रह उपशीर्षकमा गोर्खापत्र लेख्छ, राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको बाढी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीको सक्रियता अर्को उपशीर्षकमा गोर्खापत्र लेख्छ, बाढी पहिरोपछि हिजो प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रको अवस्था, उद्धार, खोज तथा राहतको प्रगतिबारे जानकारी दिँदै उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरकारवाला सबैलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको आपतकाल कालीन बैठकमा प्रधानमन्त्री शाहले उद्धार तथा राहतमा सक्रियताका साथ जुट्न निर्देशन दिनुभएको हो। भोटेकोशी बाढीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन, यो समाचार कान्तिपुरको मुख्य समाचारको हो। हिजो बिहान 9:15 रसुवाको टिमुरे बजार सामान्य थियो। रसुवाको भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुङ्गानाले जमिन हल्लिएको महसुस गर्नुभयो। उहाँलाई भुइँचालो आए जस्तो लाग्यो। हत्तपत्त उहाँ बाहिर निस्किनुभयो। बाहिर देखिएको दृश्य भुइँचालोको थिएन। माथिबाट धुवाँको ठुलो मुस्लो सहित 100 मिटर उचाइको छाल जस्तो देखिने बाढी टिमुरे बजारतिर बज्रिँदै थियो। त्यसले क्षणभरमै बजार बगायो। ढुङ्गाना र थुप्रै स्थानीय ज्यान जोगाउन जङ्गलतिर दौडिए। नेपाल चीन सीमाको रसुवागढी नाकाबाट सुरु भई तल्लो तटीय क्षेत्रसम्म पुगेको यही बाढीले हिजो रसुवा, नुवाकोट र धादिङमा ठुलो विनाश गरेको छ। उद्धार र राहतका लागि धमाधम सहयोग कान्तिपुरले नै अग्रपृष्ठमा खबर छापेको छ। भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र पीडितलाई राहत दिन धमाधम सहयोग घोषणा हुन थालेका छन्। गैरावासीय नेपाली संघले 5 करोड, एक्सट्रिम इनर्जी ड्रिङ्क्सले 1 करोड र रासोपाले 50 लाख दिने हिजो जनाएका छन्। नेपालका लागि विश्व ब्याङ्कका नेपाल निर्देशक डेभिड सिस्लेनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आपतकालीन सहयोगका रूपमा 25 अर्ब रुपियाँ उपलब्ध गराउन सक्ने जानकारी दिनुभएको छ। यस्तै गैरावासीय नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा हिजो बसेको वृहत भर्चुअल बैठकले भोटेकोशी बाढी पीडितका लागि 5 करोड रुपियाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणका लागि चिकित्सक टोली परिचालन गरिने निर्णय गरेको छ। एक्सट्रिम इनर्जी ड्रिङ्क्सले पनि सरकारी राहत कोषमा 1 करोड रुपियाँ उपलब्ध गराउने जनाएको छ। उद्धार र राहतका लागि धमाधम सहयोग कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। हिउँ पहिरोले लेन्दे खोला थुनिदा, विनाशकारी बाढी शीर्षकमा नागरिकले पनि मुख्य समाचार बनाएको छ। नागरिकले नै अग्रपृष्ठमा विपदमा सबै दल एक ठाउँ शीर्षकमा समाचार छापेको छ। उत्तरी छिमेकी मुलुकको स्वशासित क्षेत्र तिब्बत भएर बग्ने लेन्दे खोला हुँदै रसुवा स्थित भोटेकोशी र नुवाकोट स्थित त्रिशुली नदीमा हिजो बिहान तीव्र गतिमा आएको बाढीले टिमुरे, स्याफ्रुबेसी, त्रिशुली, बेत्रावती, बट्टार, देवीघाट लगायत क्षेत्र सोहोरेर जनधनको ठूलो क्षति पुर्याएको छ। भूगर्भविद तथा विज्ञहरूले भोटेकोशी नदी हुँदै त्रिशुलीमा आएको यो बाढीलाई अहिलेसम्मकै असामान्य र ठूलो भनेका छन्। प्रतिनिधि सभाको हिजो बसेको बैठकमा सरकारले बाढीबाट ठूलो क्षति भएको र पीडितको खोज, राहत र उद्धारमा जनशक्ति परिचालन गरिएको जानकारी गराएको छ। सांसदले पनि तत्काल राष्ट्रिय विपद घोषणा गर्न र उद्धारमा तीव्रता ल्याउन सरकारसँग माग गरेका छन्। विपदमा राजनीतिक प्रतिस्पर्धा वा स्वार्थभन्दा माथि उठेर नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूको भनाइ छ। विपदमा सबै दल एक ठाउँ, नागरिकको अग्रपृष्ठको समाचार हो यो।
चितवनमा आइपुग्दा बाढी शान्त शीर्षकमा नागरिकको भित्री पृष्ठमा खबर छ। भोटेकोसीमा हिजो बिहान ठुलो बाढी आएको खबर आइरह्यो। यो खबर पाएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सतर्कता अपनाउन सुरु गर्यो। प्रशासनले सूचना जारी गर्दै नारायणी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गर्यो। सबै निकायसँग समन्वय गर्दै जिल्ला प्रशासन कार्यालयले नारायणी तटीय क्षेत्रमा माइकिङ गर्दै सतर्कता अपनायो। तेतिन्जेल, रसुवा, नुवाकोट, धादिङका विभिन्न ठाउँमा ठुलो क्षति भइसकेको थियो। चितवन अन्तिम जिल्ला भएका कारण त्यहाँ व्यवस्थापन गर्न सहज बन्यो। चितवन जिल्लामा पूर्व अनुमान गरे जस्तो क्षति भएन। त्यहाँ भौतिक तथा मानवीय क्षति नभएको प्रमुख जिल्लाधिकारी गणेश प्रसाद अरियालले बताउनुभयो। चितवनमा आइपुग्दा बाढी शान्त, नागरिकको भित्री पृष्ठको खबर हो यो। विपद सङ्कटग्रस्त क्षेत्र घोषणा शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा समाचार छ। बाढीले धेरै जनधनको क्षति पुर्याएपछि सरकारले बाढी प्रभावित स्थानीय तहहरूलाई आगामी 3 महिनाका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 बमोजिम सङ्कटग्रस्त क्षेत्र घोषणा गरी राहत र उद्धार तथा पुनर्निर्माणका लागि विभिन्न निर्णय गरेको हो। विपद सङ्कटग्रस्त क्षेत्र घोषणा अन्नपूर्णले भित्री पृष्ठमा खबर छापेको छ। 27 जलविद्युत आयोजनामा क्षति, पुनर्निर्माणमा 30 अर्ब लाग्ने कारोबारको अग्रपृष्ठको समाचार हो यो। अप्रत्याशित रूपमा आएको बाढीले त्रिशुली तथा भोटेकोसी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन कम्तीमा 27 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। त्यसमध्ये 12 सञ्चालनमा रहेका आयोजना बन्द हुन पुगेका छन् भने 15 निर्माणाधीन आयोजना अवरुद्ध भएका छन्। 12 विद्युत आयोजनासँगै उत्पादन केन्द्र बन्द हुँदा कुल 431.1 मेगावाट बाहिरिन पुगेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका सहायक कम्पनी र निजी प्रवर्धकहरूले निर्माण गरी विद्युत उत्पादन गरिरहेका आयोजना बन्द भएका हुन्। 27 जलविद्युत आयोजनामा क्षति, पुनर्निर्माणमा 30 अर्ब लाग्ने कारोबारको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसङ्ग। 22 पुलमा पूर्ण क्षति, 40 किलोमिटर सडक बगायो। कारोबारको अग्रपृष्ठको समाचार लिँदैछौँ। भोटेकोसी नदीमा हिजो बिहान अचानक आएको बाढीका कारण त्रिशुली नदी आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ। सडक विभागका प्रवक्ता शुभराज नेउपानेका अनुसार बाढीले त्रिशुली नदी तथा सोसँग जोडिएका क्षेत्रमा रहेका कम्तीमा 22 पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। साथै करिब 40 किलोमिटर सडक ठाउँ ठाउँमा भत्किएर वा बगेर पूर्णतः अवरुद्ध भएको उहाँले बताउनुभयो। नेउपानेका अनुसार सुरुमा 19 पुलमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भए पनि थप विवरण सङ्कलन गर्दै जाँदा क्षतिग्रस्त पुलको संख्या बढेर 22 पुगेको हो। 22 पुलमा पूर्ण क्षति, 40 किलोमिटर सडक बग्यो। कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। क्षण भरमै बाढीमा बिलायो ढुङ्गे बजार शीर्षकको समाचार गोर्खापत्रको अग्र पृष्ठमा रहेको छ। नुवाकोट स्थित त्रिशुली 3B कार्यरत 32 सुरज श्रेष्ठ बिहान 9 विद्युत आयोजना निर्माण स्थलबाट निस्किँदा बाढी आउने कुनै संकेत पाउनु भएको थिएन। करिब 3 किलोमिटर मुनि ढुङ्गे बजारतर्फ नपुग्दै बाढीले पछ्याएको दृश्य देखेपछि उहाँ सहकर्मी गणेश प्रसाईसँगै उकालो लाग्नुभयो। बाढीको दृश्य र आवाजले त्रसित बन्नुभएका उहाँहरू दुवैजना करिब 4 किलोमिटर बनै बनको यात्रा गरेपछि बट्टार बजार पुग्नुभयो। दुवैजना त्रिशुली 3B कार्यरत अन्य सहकर्मीको अवस्थाबारे बुझ्न विदुर स्थित श्री नम्बर 1 मैथली ब्यारेक अगाडि अपराह्न 1 नै पर्खिनु भएको थियो, तर साँझ 7 पनि उहाँहरूले आशाका कुनै खबर पाउनु भएन। क्षण भरमै बाढीमा बिलायो ढुङ्गे बजार गोर्खापत्रको अग्र पृष्ठको समाचार हो यो। 27 मुलुकका 403 पर्यटक सम्पर्क विहीन, नागरिकले अर्थपृष्ठमा खबर छापेको छ। रसुवामा आएको बाढीमा परेर नेपालसहित विभिन्न 27 मुलुकका पर्यटक सम्पर्कविहीन भएका छन्। बाढीमा परेर 341 विदेशी र 62 नेपाली पर्यटक सम्पर्कविहीन भएको पर्यटन बोर्डले जनाएको छ। 27 मुलुकका 403 पर्यटक सम्पर्कविहीन, नागरिकको अर्थपृष्ठको समाचार हो यो। 1.5 दर्जन ब्याङ्क तथा वित्तीय संस्थामा क्षति, गोर्खापत्रले अर्थपृष्ठमा खबर बनाएको छ। बाढीका कारण 3 डेढ दर्जन ब्याङ्क तथा वित्तीय संस्था प्रभावित भएका छन्। हिजो रसुवामा गएको बाढीका कारण रसुवा, धादिङ र नुवाकोटमा रहेका 18 ब्याङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालय प्रभावित भएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले बाढीका कारण 18 ब्याङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको जानकारी दिनुभयो। 1.5 दर्जन ब्याङ्क तथा वित्तीय संस्थामा क्षति टुट्यो मुख्य व्यापारिक नाका, गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। आपूर्ति व्यवस्था सहज बनाउन आग्रह, सरकारको आग्रहलाई गोर्खापत्रले नै अर्थ पृष्ठमा समाचार बनाएको छ। उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन तथा विश्व ब्याङ्कको प्रतिबद्धता, नयाँ पत्रिकाले यो समाचार छापेको छ। बालबालिकालाई लत लगाएको मुद्दामा मेटालाई 17.1 अर्ब डलर जरिवाना, कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। सामाजिक सञ्जाल कम्पनी मेटाले बालबालिकालाई आफ्ना प्लेटफर्ममा लत लगाएर मानसिक स्वास्थ्यमा हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा सुल्झाउन ठूलो रकम तिर्ने सहमति गरेको छ। द न्युयोर्क टाइम्सका अनुसार फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्मको प्यारेन्ट कम्पनीले अमेरिकी राज्यहरूसँग 17.1 अर्ब डलरसम्म जरिवाना तिर्ने गरी सम्झौता गरेको हो। बालबालिकालाई लत लगाएको मुद्दामा मेटालाई 17.1 अर्ब डलर जरिवाना, कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। र हर्मुज जलमार्ग खोल्न इरानको शर्त शीर्षकमा कान्तिपुरले नै अर्को समाचार छापेको छ। पाकिस्तानको अस्पतालमा आगलागी कम्तीमा 14 नवजात शिशुको मृत्यु शीर्षकको समाचार कान्तिपुरमा रहेको छ। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित एक सरकारी अस्पतालको नवजात शिशु कक्ष नर्सरीमा हिजो बिहान भएको आगलागीमा पनि कम्तीमा 14 नवजात शिशुको मृत्यु भएको छ। पाकिस्तानका संघीय स्वास्थ्य मन्त्री मुस्तफा कमालले मृतकको संख्या पुष्टि गर्नुभएको हो। इस्लामाबाद स्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको तेस्रो तलामा रहेको नर्सरीमा एसी कम्प्रेसर बिहान करिब 6:45 बजे विस्फोट भएपछि आगलागी भएको थियो। अस्पताल र उद्धार अधिकारीहरूका अनुसार नर्सरीमा कम्तीमा 15 नवजात शिशु राखिएका थिए। अस्पतालकी प्रवक्ता डाक्टर अदिजा जजिलले एक शिशुलाई भने सकुशल उद्धार गरिएको जानकारी दिनुभएको छ। पाकिस्तानको अस्पतालमा आगलागी कम्तीमा 14 नवजात शिशुको मृत्यु कान्तिपुरको समाचार हो। यो पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौँ। प्रविधिमा शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तरसंवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। विध्वंसात्मक बाढीले विपत्ति ल्याएको छ। अहिलेसम्म 157 जनाको शव प्राप्त भएको छ। राज्यका सबै संयन्त्र उद्धारमा परिचालित भएका छन्। उद्धार र उपचारलाई सरकारले प्राथमिकतामा राखेको छ। त्यो सँगै प्राथमिकताको विषय पुनस्थापना पनि हो। अहिलेसम्म 93 जनाको उद्धार भइसकेको छ। गए राति पनि उद्धार र खोज कार्य जारी छ। पछिल्लो प्रयासबारे जानकारी दिन अन्तरसंवादमा कुराकानी गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। डाक्टर साहब, स्वागत छ हजुर यहाँलाई।
2: हुन्छ हजुर, नमस्ते नमस्ते
1: हजुर। अब पछिल्ला प्रयासहरू के छन् डाक्टर साहब, कसरी काम भइरहेछ?
2: अब काम चाहिँ तीव्र गतिमा नै भइरहेको छ। हिजो रातिको मध्यरातमा 12 बजे हामीले 8 ट्रक सबै रिलिफ मेटेरियलका हामीले एफेक्टेड एरियामा प्रभावित क्षेत्रमा पठायौँ। आज बिहान हेलिकप्टरबाट पनि रिलिफ सामान जहाँ चाहिँ अब सडकबाट जान सम्भव छैन त्यो ठाउँमा हामी हेलिकप्टरबाट पठाउँदैछौँ। हेलिप्याडहरू कुन कुन ठाउँमा राख्ने भनेर चाहिँ त्यसको लागि सबै के अरे त्यो आइडेन्टिफाई भइसकेको अवस्था छ। र अब डेड बडीहरूको म्यानेजमेन्टको लागि हामीले चाहिँ अब त्यहाँ टिम मोबिलाइज भइसकेको छ। सडकबाट पनि युनिफाइड कमान्ड टिम, नेपाल प्रहरी, स्वास्थ्य प्रहरी, नेपाली सेना सँगै काम गर्ने भनेर चाहिँ हाम्रो हिजो राति नै हिँडिसकेको अवस्था छ। आज जुन ठाउँमा एकदमै रिलिफको आवश्यकता छ त्यहाँ हामी रिलिफ डिस्ट्रिब्युसन अहिले बिहानदेखि नै सुरु हुन्छ। हिजो राति नै गइसकेको हुनाले हाम्रो त्रिशुलीमा रिलिफ पुगिसकेको अवस्था छ। र अब हामीले अन्तर्राष्ट्रिय सहयोग पनि अब लिइराखेको अवस्था छ। हिजो भारतबाट सहयोग आयो र अरू देशले अरू रेड क्रस लगायत चाहिँ विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सपोर्टको आह्वान गर्नुभएको छ। र हामी अहिले त्यसलाई चाहिँ आवश्यकताको आधारमा के कति आवश्यकता हुन्छ, आज निड एसेसमेन्टको रिपोर्ट पनि आउँछ, आवश्यकताको रिपोर्ट आउँछ र त्यसको आधारमा हामी त्यो सहयोगलाई लिने र अनि त्यसपछि रिकभरीमा होल यो रिबिल्डमा जानुको लागि पनि हामी सँगसँगै अगाडि बढ्ने भनेर आज बिहान मात्रै पूर्वाधार मन्त्रालय सहितको टिममा हामी बस्दैछौँ। 8 नै मिटिङ छ। त यसरी अब सबैको सहयोग प्रधानमन्त्री कार्यालय प्रधानमन्त्रीको अध्यक्षतामा हिजो विपद परिषदको बैठक बसिसकेपछि सामान्य प्रधानमन्त्रीको निर्देशन अनुसार नै हामीले सम्पूर्ण चाहिँ संयन्त्रलाई चाहिँ प्रचारण गरेको अवस्था छ। यही हो अहिलेसम्मको चाहिँ स्ट्याटस। हामी अहिले चाहिँ फेरि बस्दैछौँ र त्यसैमा काम गरिरहेका छौँ।
1: डाक्टर साहब, जस्तो अब उद्धारको सन्दर्भ र त्यसपछिका अन्य प्रयासहरूको सन्दर्भ यहाँले कुरा गर्नुभयो, अब यसको कारणका बारेमा अलिकति चर्चा गरौँ। हिजोको बैठकमा पनि यसको कारण र यसका क्षतिहरूबारे छलफल भयो, जहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, यहाँ पनि हुनुहुन्थ्यो। अलिकति हामीले जसरी पूर्व सूचनाको कुराहरू गर्दा गर्दै पनि कहीँ न कहीँ नेपाल र चिनका सम्बन्धित निकायबीच सूचना आदान प्रदान हुन सकेन कि भन्ने खालका कुराहरू आएका छन्, त्यसबारे केही भन्न सकिन्छ?
2: अब त्यसमा पूर्व सूचनाको सन्दर्भमा पनि अब ठ्याक्कै त्यो आयो भनेर चाहिँ भन्नु मिल्दैन। किन भन्दाखेरि त्यो अकस्मात अब तिब्बत क्षेत्रमा जहाँ कुनै राडार सिस्टम थिएन त्यहाँबाट हिम पहिरो खसेर नदी थुनेर त्यो बनेको ताल चाहिँ विस्फोट भएर एकैचोटि चाहिँ तल आयो र आउने बित्तिकै हाम्रो नेपालपट्टिको भौतिक संरचना जहाँ चाहिँ जहिले बाढी नाप्छ गेज स्टेसन नै बगाइदियो र त्यसपछि हामीसँग कुनै लिड टाइम थिएन र त्यसो हुँदाखेरि चाहिँ धेरै ठुलो झन्झनको क्षति रसुवामा चाहिँ भयो। तर त्यो रसुवामा देखिने बित्तिकै हामीले रसुवामा चाहिँ भन्सारमा हिट गर्ने बित्तिकै चाहिँ हामीले म्यानुअली तुरुन्तै चाहिँ 5 एसएमएस अलर्ट पुस गऱ्यौँ त्यो तल्लो तटीय क्षेत्रमा जहाँसम्म चितवनसम्मै अलर्ट बस्न भनेर चाहिँ भन्यौँ र बारम्बार चाहिँ हामीले एसएमएस अलर्ट मोबाइलमा चाहिँ पठायौँ। सेना प्रहरीद्वारा माइकिङ पनि तुरुन्तै भयो र त्यसपछि युनिफाइड कमान्डको मिटिङ पनि बस्यो यो कमान्ड पोस्टको। अनि त्यो मिटिङ मेरै अध्यक्षतामा बसेर हामीले छलफल गरिरहेका थियौँ। त्यसपछि गृहमन्त्री आउनुभयो, त्यसपछि हामी त्यसमा बस्यौँ र तुरुन्तै परिषदको बैठक बसाल्ने भनेर चाहिँ हामीले काम पनि गऱ्यौँ। त्यसरी अगाडि गयो भन्नुको मतलब अब हिमताल विस्फोट त्यसपछि चाहिँ त्यो ड्याम त्यसपछि चाहिँ त्यो फुट्ने हिमताल के अरे हिमताल होइन कि हिम हिम पहिरो, हिम पहिरोसँगै चाहिँ ठुलो चट्टान सहित चाहिँ खस्ने हिम पहिरो, त्यो नर्मल खालको हिम पहिरो होइन, त्यसले चाहिँ ड्यामिङ बनाउने बनाउनलाई चाहिँ अब सहयोग गर्यो, त्यसलाई हामी कम्पाउन्डिङ इम्प्याक्ट भन्छौँ। त्यो उच्च हिमाली क्षेत्रमा बढ्दो तापक्रम वृद्धि र तापक्रम वृद्धिले गर्दाखेरि चाहिँ हिउँ, जुन हिउँको ढिका हुन्छ त्यो नै चाहिँ फ्लाइड हुने र त्यसले चाहिँ डिभास्टेसन ल्याउने, जुन अस्ति पाकिस्तानमा भयो 2-3 हप्ता अगाडि, नेपाली नै 5 जनाले ज्यान गुमान गरेको अवस्था छ, त्यही कुरा चाहिँ उच्च हिमाली क्षेत्रमा भइराखेको अवस्था छ। यस्तो बारम्बार हामीले यस विषयमा छलफल पनि गरेका छौँ, यो पूर्व सेना प्रणाली, दुई देशबीचको पूर्व सेना प्रणालीलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा हाम्रो पहिलादेखि छलफल भइरहेको हो। तर हिजो परराष्ट्र मन्त्रालय र हाम्रो चाहिँ नेपाल सरकार सहितको भनौँ न अन्य जुन लाइन स्टेट हुनुहुन्छन् डिएचएमबाट पनि एउटा टिम यो चाइनिज दूतावासमा गएर त्यही छलफल गरेर अबको सूचनाको प्रभावलाई चाहिँ कसरी हामीले पाउन सकिन्छ भन्ने किसिमले छलफल पनि भएको छ, र अबको लागि अबका दिनहरूमा चाहिँ यो दुई देशीय पूर्व सूचना प्रणाली पनि बोलियो हुँदै जाने हामीले आशा पनि गरेका छौँ। र त्यसले गर्दाखेरि चाहिँ यस्तो खालको जुन भयावह स्थिति जुन हामीले आज देख्यौँ भोलिको दिनमा देख्न नपरोस् भन्ने किसिमले पनि हामी काम गरिरहेका छौँ।
1: अब यहाँको निकै महत्त्वपूर्ण समय व्यस्तता छ, यसका बावजुद पनि उद्धार र राहतका जुन अब प्रयासहरू छन्, अब एक त सब नै अब चाहिँ सङ्कलन गर्नुपर्ने सन्दर्भ छ, अब यो गाउँै बगेको बस्ती नै बगेका कारणले अब क्षति यति धेरै भयावह छ कि अब यो के हो भन्ने कति छ भन्ने थाहा छैन। यद्यपि अहिले जुन अवस्था छ, हाम्रा सुरक्षा संयन्त्रहरू अथवा राज्यका संयन्त्रहरू परिचालनको अवस्था चाहिँ के छ डाक्टर साहब?
2: अब त्यही त मैले अघि भने राज्य संयन्त्र परिचालन भएको अवस्था छ, तिनटै सुरक्षा निकायलाई सँगै राखेर जो गृहमन्त्रीज्यूले निर्देशन दिनुभएको छ, र हामीले चाहिँ एकदम युनिफाइड कमान्ड सिस्टममा अलग अलग नभएर एकै ठाउँमा आज विपद प्राधिकरणमा पनि सबै यहीँ बस्दै हुनुहुन्छ, र हाम्रो एउटा कमान्ड पोस्ट चाहिँ प्रहरी हेड क्वार्टरमा पनि बस्दैछ। सबैले चाहिँ अब इन्सिडेन्सको रिपोर्टिङ ल्याउने कामको चाहिँ विभाजन भएको छ, अब कसले के गर्ने भन्ने किसिमले, र रिपोर्टिङ पनि हामी त्यही तरिकाले बनाउँदैछौँ। प्रत्येक पल एक एक घन्टामा चाहिँ हामी अपडेट चाहिँ दिने भनेर चाहिँ त्यो मेकानिजममा पनि आज काम गरिसकेका छौँ, र जहाँनिर ग्याप छ, जहाँ उद्धारको काम चाहिँ आज धेरै नै तीव्र हुन्छ, किनभने हिजो मौसमले साथ नदिएको कारणले हाम्रो हेलिकप्टर 3 हेलिकप्टर चाहिँ आकाशबाटै फर्किनु पर्यो, र अहिले बिहानै चाहिँ हेलिकप्टर मोबिलाइज भएको अवस्था छ। सडकबाट जाने 8 चक सामान पनि हाम्रो हिजो राति मध्यरातमा गएको सामान अहिले त्रिशुली पुगेको अवस्था छ, र यसरी चाहिँ हामी काम चाहिँ गरिरहेका छौँ।
1: अब यो उपचार र तत्कालीन राहतको सन्दर्भ, जस्तो अब सबै चाहिँ घाइतेहरूलाई काठमाडौँ ल्याउन सक्ने अवस्था छैन, अब यसलाई अस्थायी रूपमा त्यहीँ कतै कतै बेसहरू बनाएर उपचारका कार्य अगाडि बढाउनु पर्ने अवस्था छ, त्यसको व्यवस्थापन कसरी भइरहेछ?
2: यो स्वास्थ्य आपतकालीन केन्द्रले त्यसको सम्पूर्ण समन्वय गरिसकेको अवस्था छ। सबै अस्पताल, सरकारी अस्पतालमा घाइतेको उपचार निशुल्क गर्ने भनेर चाहिँ नेपाल सरकारले पहिला नै निर्णय गरिसकेको अवस्था छ, र जिल्लामा पनि जहाँ जे जस्तो उपलब्ध छ त्यहीको के अरे स्वास्थ्य केन्द्रबाट उपचार गर्ने, एम्बुलेन्सलाई चाहिँ हामीले पुरै 24 घन्टा अलर्ट अवस्थामा राखेका छौँ। अहिले चाहिँ एयरपोर्टमा पनि एम्बुलेन्स राखिएको अवस्था छ भने केही एम्बुलेन्स चाहिँ हामीले तल त्रिशुलीमा जहाँसम्म सडक जान्छ त्यो गरेका छौँ, भने सडक खोल्नुको लागि चाहिँ सडक विभाग अलर्ट अवस्थामा बसेको र सडक विभागको डोजरहरू मोबिलाइज गरिसकेको अवस्था छ, र आवत जावतलाई चाहिँ अप्ठ्यारो नहोस् भनेर चाहिँ आज हामीले त्रिशुली जाने बाटोमा ठुला ट्रकहरू, मालवाहक ट्रकहरू, अन्य यो रिलिफ मेटेरियल अर्थात् राहतको सामग्री लग्ने बाहेकका टिफरहरूलाई चाहिँ हामी मुभमेन्ट बन्द गरेका छौँ, र त्यसले चाहिँ एम्बुलेन्सको मुभमेन्टलाई पनि फास्ट गर्छ, र रिलिफ मेटेरियल पनि फास्ट पुग्छ, र अरू पनि हाम्रो मुभमेन्टलाई चाहिँ इमर्जेन्सी मुभमेन्टलाई चाहिँ सजिलो होस् भनेर हामीले 2-3 दिन र अर्को सूचना जारी नहुन्जेलसम्मको लागि यो व्यवस्था पनि गरेका छौँ। यहाँबाट यो जानकारी पनि सम्बन्धित क्षेत्रमा पुगोस् भनेर चाहिँ म अनुरोध पनि गर्दछु।
1: अन्तिम जिज्ञासा, जस्तो अब एकद्वार प्रणालीबाट काम गर्ने भनेर सरकारले जसरी निर्णय गर्यो, अब यसका लागि वैदेशिक सहायताका कुराहरू पनि आइसकेका छन्, खास गरी विश्व ब्याङ्कले 25 अर्ब रुपियाँ घोषणा गरिसकेको छ, गैर आवासीय नेपाली सङ्घले 5 करोड भनेको छ, चाइनाले नगद हामी सहयोग गर्छौँ भनेको छ, भारतको सामग्री नै हस्तान्तरण भइसक्यो, गैराति यहाँले भनिसक्नुभयो कतिपय सामग्री हामीले पठाइसक्यौँ, अब यसको व्यवस्थापन, यसको चाहिँ वितरण कसरी हुन्छ? यो
2: अब त्यसलाई चाहिँ 2-3 तरिकाले हामी चाहिँ हेरिराखेका छौँ। एउटा चाहिँ अब एकद्वारको नाउँमा सबै कुरा चाहिँ अब नरोक्ने, र त्यहीलाई चाहिँ हाम्रो एकदमै जुन रिकग्नाइज संस्थाहरू छन्, डेभलपमेन्ट पार्टनर छन्, उहाँले चाहिँ जानुहुन्छ र यो डिस्ट्रिब्युसन गर्नुहुन्छ भने जान दिने र त्यसलाई चाहिँ अब हामीले नरोक्ने भन्ने छ भनेपछि अन्तर्राष्ट्रिय तपाईँले जुन भन्नुभयो रिलिफको लागि या जुन सहयोग ठुल्ठुलो जातीय निकायले हामीलाई दिने भनेको छन् त्यो चाहिँ अब हाम्रो जुन विपद कोष छ त विपद कोषमा जम्मा गर्ने विपद कोषबाट चाहिँ जाने नगदको सन्दर्भमा र काइन्डको सन्दर्भमा चाहिँ हामीले एयरपोर्टमा भएको जुन हाम्रो गोदाम घर छ त्यहाँ सामान राख्दै त्यहाँबाट चाहिँ डिस्चार्ज गर्दै गर्ने हामीले व्यवस्था गरेका छौँ र त्यसो हुँदाखेरि चाहिँ कति सामान गयो र सामानको वेस्टेज पनि नहोस् डुप्लिकेसन नहोस् भन्ने किसिमले चाहिँ टिम त्यसरी पनि मोबिलाइज भएको छ भनेर चाहिँ भन्न चाहन्छु।
1: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
2: हुन्छ, यहाँलाई पनि धन्यवाद। नमस्ते।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती। रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण मृत्यु भएका मध्ये 157 जनाको शव फेला परेको छ। खोजी उद्धार लगायतका काम गैरातिभर नै जारी छ। आज बिहान हेलिकप्टर मार्फत उद्धारको कार्य अघि बढाइने जानकारी दिइएको छ। त्यसबारे थप जानकारी दिन नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफले हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। प्रवक्ताज्यू,
3: हजुर,
1: स्वागत छ। हजुर, अब पछिल्ला प्रयासहरू बारेमा जानकारी दिनुहोस् न।
3: अब पछिल्लो प्रयासहरूमा हामीले अब सबै जुन खास गरी रसुवा, नुवाकोट, धादिङ, त्यसै गरी गोर्खा, तनहु, चितवन, पूर्वी नवलपरासी यी जिल्लाहरूको जुन प्रहरी प्रमुख लगायतको टिमहरूलाई हामीले तत् एरियाहरूमा सर्च, खोज, उद्धार र राहतको लागि परिचालन गरेको अवस्था छ। अब र अनि थप हामीले प्रहरी प्रधान कार्यालयबाट पनि टोलीहरू परिचालन गरेका छौँ, मेडिकल टिमहरू, त्यसै गरी उद्धार सामग्री लिएर विपदका टोली लगायतको डग स्नाइपिङ टोली लगायत विभिन्न आवश्यक विपदमा आवश्यक इक्विपमेन्टका साथ टोलीहरू परिचालन भएको अवस्थाहरू छ। र अहिले खोज उद्धारमा जोड गरेको हिसाबले अहिले 162 अहिले लेटेस्ट 6 बजेसम्मको 162 शवहरू फेला परेका छ विभिन्न जिल्लाहरूमा। र हामीले खास गरी हस्पिटल व्यवस्थापनको लागि प्रहरी नायब महानिरीक्षक डिआइजी ओम बहादुर राणा सर्व कमान्डमा एउटा टिम गठन गरेका छौँ र उहाँहरूलाई हस्पिटल व्यवस्थापनको लागि मोबिलाइज गरिसकेका छौँ। त्यस त्यहाँ चाहिँ मुचुल्का लेखनका कानुनी प्रोसेस गर्नको लागि सिनियर प्रहरी अधिकृतको कमान्डमा टोलीहरू खटाइएको छ। त्यसै गरी समग्र आपतकालीन अवस्थाको समन्वय गर्नको लागि आपतकालीन समन्वय केन्द्रको रूपमा प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब महानिरीक्षक सुदर्शन प्रसाद कोइरालाको नेतृत्वमा एउटा टिम गठन गरेका छौँ। समग्र कानुनी व्यवस्थाको लागि प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पङ्गिनीको कमान्डमा एउटा टिम गठन गरेका छौँ। यो खोज उद्धारको लागि खास गरी प्रहरीहरूको पनि 28 अहिलेसम्म सम्पर्कविहीन भएको कारणले उहाँको परिवारसँग सम्पर्क स्थापना गर्न र उहाँहरू जो खोज गर्नुपर्ने व्यक्तिहरूलाई समेत खोज तलास गर्नको लागि प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष कुमार भट्टराईको नेतृत्वमा एउटा टिम गठन गरेको छौँ। उहाँको सबै उहाँहरूको नम्बरहरू हामीले हाम्रो वेबसाइट मार्फत, हाम्रो सोसियल मिडिया मार्फत सर्वदृश्य समेत बनाएर भिडियो समेत बनाई हामीले आम नागरिकमा जानकारीको लागि हामीले पठाएका अवस्थाहरू छ, हाम्रो वेबसाइटमा पनि छ। अब यो सब पहिचानमा समस्या होला र सब व्यवस्थापन गर्ने कुराहरूको लागि पनि सहज होस् भन्ने सन्दर्भमा प्रहरी वरिष्ठ उपरीक्षक विधि विज्ञान प्रयोगशालाको चाहिँ एसएसपी हुनुहुन्छ योग बहादुर पाल, उहाँको नेतृत्वमा विशेषज्ञको टिमहरू हामीले गठन गरेर खटाइएको अवस्थाहरू छ। र कसैको त्यस्तो चाहिँ सब पहिचान गर्नुपर्ने छ भने हाम्रो वेबसाइटमा समेत सबहरूको हुलिया सहितको फोटोहरू देखिने गरी पहिचान हुने गरी राख्ने व्यवस्थाहरू हामीले मिलाएका छौँ। खास गरी टुरिस्ट अर्थात् पर्यटकहरू पनि मिसिङ भएको कारणले उहाँहरूसँगको समन्वय, खोज उद्धारको लागि नेपाल प्रहरी पर्यटक प्रहरीको प्रहरी नायब परीक्षक विश्वराज अधिकारी नेतृत्वमा टिम गठन गरेका छौँ र उहाँहरूले काम सुरु गरिसक्नु भएको छ। यसरी समग्रमा हामीले अब यो विपदबाट चाहिँ जुन आइपरेको जुन परिस्थिति छ त्यसलाई चाहिँ सहज रूपमा व्यवस्थापन गर्नको लागि आवश्यक विभिन्न टिमहरू गठन गरेर काम सुरु गरिसकेको छ। बिहानैदेखि खोज उद्धारका कामहरू सुरु भइसकेको छ। यस विपदले बढी चाहिँ प्रभाव परेको रसुवा मा हामीले त्यहाँ अलिक कठिनाइ के छ भने सम्पर्क चाहिँ सबै ठाउँमा त्यति हुन सकेको अवस्था छैन। केही ठाउँहरूमा अहिले पनि समस्यै छ। टिमुरे खास गरी रसुवागढी त्यस स्याप्रु बेसी मैदुङ एरियाहरूमा बढी प्रभावित नुवाकोटको बेत्रावती त्यसै गरी यता त्रिपुली देवघाटमा बढी प्रभावित अवस्था हो र यस सन्दर्भमा संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यूबाट हिजो सबैलाई प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू प्रहरी नायब महानिरीक्षकज्यूहरू लगायत यो समितिमा गठित तत्तत् अफसरहरूलाई राखेर आवश्यक निर्देशन दिए। यो राहत खोज उद्धार उपचार लगायत कुनै पनि उसमा चाहिँ कुनै समस्याहरू आउनु भएन। सबैले आफ्नो ठाउँमा व्यावसायिकताका साथ एउटा उच्च उसमा चाहिँ खटिने भन्ने निर्देशन भएको छ। सबैलाई लिखित परिपत्र पनि हामीले सम्बन्धित एरियाहरूमा के गर्ने कसले भनेका छौँ। सबै यो इफेक्टेड एरियाहरूमा फोकल पर्सनको रूपमा तयार रहनुभएका सेकेन्ड म्यान डिएसपी एसपी भएको ठाउँमा डिएसपी लेभलको डिएसपी इन्चार्ज हुने ठाउँमा इन्सपेक्टर लेभलको अफिसरहरूको नामहरू पनि हामीले वेबसाइटमा उ गरिसकेको छौँ। सम्बन्धित नागरिकहरूले उहाँहरूसँग समन्वय गर्न सक्नुहुन्छ। यसरी हामीले चाहिँ समग्र क्षेत्रमै जुन सोचेर नेपाल प्रहरी सङ्गठनले काम गरिरहेको अवस्था छ। तालुक गृह मन्त्रालय माननीय गृह
1: मन्त्रीज्यूको
3: निर्देशन अनुसार नेपाल प्रहरी सङ्गठनले अन्य सुरक्षा निकायहरूसँग समन्वयात्मक ढङ्गले काम गर्दै यो विपदबाट चाहिँ व्यवस्थापन यसको खोज उद्धारको व्यवस्थापन गरिराखिएको छ। गृह मन्त्रालयमा रहेको विपद प्राधिकरणसँग समन्वय गर्दै हामीले काम गरिरहेको अवस्थाहरू छ।
1: डिआई साहब जस्तो अब अब हजुर अब दुईवटा जिज्ञासा मेरो, एउटा त अब यो खोज उद्धारका कार्यसँगै अब कतिपय ठाउँमा सडक अवरुद्ध छ, पुलहरू बगाएको छ, सडक नै बगाएको छ, त्यहाँ सडक सञ्चालनको विषय अब पृथ्वी राजमार्गै पनि अवरुद्ध छ, सडक सञ्चालनका सन्दर्भमा यहाँहरूले के कसरी सहजीकरण गरिरहनु भएको छ, सडक विभागलाई कसरी काम भइरहेको छ संयुक्त प्रयासमा?
3: अब यसमा चाहिँ स्थानीय तहहरूसँग र यो जुन उहाँले भन्नुभयो त्यही सडक लगायतको पूर्वाधारका अन्य निकायहरूसँग समन्वय गर्दै जिल्ला सुरक्षा समिति जिल्लामा पनि जुन विपदको टिम छ समन्वय गर्दै अब आवश्यक पहलको कामहरू सुरु भइसकेको छ। यसमा तालुक गृह मन्त्रालय सम्बद्ध अन्य मन्त्रालयहरू प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग चाहिँ हामीले आवश्यक समन्वय गर्दै निर्देशन दिँदै नेपाल प्रहरी सङ्गठनले आफ्नो ठाउँमा सबै प्रहरी कर्मचारीहरूलाई पहल कदमीको लागि प्रभावकारी व्यवस्थापनको लागि छुटाएको अवस्थाहरू छ र आफ्नो उसमा हिसाबले सबैले काम सुरु गर्नुभएको अवस्था छ।
1: हजुर अब अन्तिम जिज्ञासा जस्तो मूलत अब राहत वितरण जो अब त्यहाँ बाँचेका छन् घाइते छन् कतिपयको अब त उद्धार गरेर काठमाडौँ ल्याइएको छ, कतिपयलाई अब त्यहाँ स्थानीय रूपमै त्यहाँ चाहिँ अस्थायी बेस बनाएर त्यहाँ उपचार गर्ने कार्य अगाडि बढाइएको जानकारी यहाँहरूसहितका सबै सुरक्षा निकायले गृह मन्त्रालयले दिएको छ। अब त्यहाँ भएकाहरूको तत्कालीन राहतको खाद्यान्नको विषय सन्दर्भ के छ, कसरी व्यवस्थापन गरिन्छ त्यो?
3: हजुर, राहतको व्यवस्थाको सन्दर्भमा अब खास गरी एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्छ भन्ने नेपाल सरकारको निर्देशन अनुसार जुन कामहरू भइरहेको अवस्थाहरू छ। खास गरी यो यस्तो विपदमा परेका व्यक्तिहरूले जुन आधारभूत रूपमा पाउनुपर्ने बाँसको व्यवस्था, घाँसको व्यवस्था, जुन खानेपानीदेखि लिएर औषधि उपचारका कुराहरूमा नेपाल प्रहरी संगठन गम्भीर भएर लागेको अवस्था छ। हामीले हाम्रो प्रहरी अस्पतालमा डाक्टर्सहरूलाई स्ट्यान्ड बाई राखेका छौँ, त्यहाँनिर चाहिँ हाम्रो टिमहरू गठन गरेको छौँ। 22 टिमलाई त हामीले सम्बन्धित नुवाकोट रसुवाको लागि परिचालन गरिसकेको छौँ, हिजै नै उहाँहरू हिजै नुवाकोट पुगिसक्नु भएको छ। यसरी अन्य रात व्यवस्थापनको लागि हामीले प्रहरी उपरीक्षक निर्मल कुमार प्रातपतिको नेतृत्वमा एउटा टिम समेत गठन गरेका छौँ र अन्य मेडिकल इक्विपमेन्टको लागि हामीले सम्बद्ध मन्त्रालयसँग समन्वय गरिसकेका छौँ। हामीलाई धेरै मेडिकल इक्विपमेन्टहरू पनि चाहिने अवस्थाहरू छ, यस्तो अवस्थामा हामीले समन्वय गरेका अवस्थाहरू छन्। तारु गृह मन्त्रालयमा हामीले जाहेर गरिसकेको अवस्थाहरू छ, व्यवस्थापनको कामहरू हुँदैछ त्यसको।
1: हजुर हजुर,
3: यसरी हामीले समग्र रूपमा काम गरिरहेको अवस्थाहरू छ।
1: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। हजुर, उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफले, अन्तरसंवादमा पछिल्लो प्रयासहरूबारे जानकारी दिनुहुँदै। अन्तरसंवादमा आज हामी बाढीको महाविपत्तिले पारेको प्रभाव र यसमा राहत उद्धार लगायतका कार्यमा भइरहेको के कस्ता प्रयासहरू भइरहेका छन् भन्नेबारे जानकारी दियौँ। नेपाल प्रहरीका प्रवक्ताले 162 शव अहिलेसम्म फेला परेको त्यस क्रममा जानकारी दिनुभएको छ। यसअघि हामी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग कुराकानी गर्दै थियौँ। प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।
4: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
5: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
4: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
5: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
4: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
5: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
4: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म 162 जनाको शव फेला, 403 पर्यटक र 81 सुरक्षा कर्मी सम्पर्कविहीन। राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जानकारी। भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी। बेपत्ताहरूको विवरण यकिन हुन बाँकी। राहत र उद्धारमा जुट्न सम्बन्धित सबैलाई सरकारको आग्रह। भोटेकोसी बाढी र यसले निम्त्याएको विपदका बारेमा छलफल गर्न आज बिहान सर्वदलीय बैठक बस्दै विभिन्न देश तथा नियोगबाट बाढी प्रभावितलाई सहयोग। बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको 10% प्रभावित र इरानमाथि तत्काल सैन्य आक्रमण नगर्ने अमेरिकाको भनाई।

0: बटाउँदै पाउनुस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म 162 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म 34 महिला, 63 पुरुष, 6 बालिका, 7 बालक र 47 जनाको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार रसुवामा 3 पुरुषको शव भेटिएको छ, साथै नुवाकोटमा 6 र 7 पुरुष, धादिङमा 10 10 पुरुष, 1 बालिका तथा 6 पहिचान नखुलेको शव भेटिएको छ। गोर्खामा 2 8 पुरुष, 1 बालक र पहिचान नखुलेका 8 शव भेटिएको छ। प्रहरीका अनुसार चितवनमा 13 18 पुरुष, 1 बालिका, 4 बालक र पहिचान नखुलेका 28 शव भेटिएको छ। त्यसै गरी तनहुँमा 1 5 पुरुष, 1 बालिका, 1 बालक र पहिचान नखुलेका 1 शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 2 महिला, 12 पुरुष, 3 बालिका र 1 बालक र पहिचान नखुलेका 4 शव भेटिएको छ। रसुवा बाढीपछि नेपाली सेनाका 44 नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरीका 9 गरी 81 सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। रसुवागढी, स्याप्रोबेसी, मैलुङ र बेत्रावतीमा तैनात सैनिकहरू सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। बाढीले बस्ती, बजार, सडक, पुल, जलविद्युत आयोजना तथा सुरक्षा निकायका संरचनामा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएका छन्। बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका 7 निजी क्षेत्रका 8 गरी 16 हेलिकप्टर निरन्तर खोज तथा उद्धारमा परिचालन भइरहेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा 7 हेलिकप्टर सहित 1,700 सैनिक परिचालन गरिएको छ, जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली रहेको छ। सेनाले हवाई साधनबाट 96 र स्थल मार्गबाट 26 गरी 121 उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्याएको जनाएको छ। निजी क्षेत्रका 8 हेलिकप्टरले 29 उद्धार गरेको जनाएका छन्। सरकारले बाढीमा घाइते भएकाहरूको उपचार निशुल्क गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको आकस्मिक बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पताल मार्फत निशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले घाइतेको स्वास्थ्य लाभको कामना गर्दै तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने जानकारी दिनुभयो। मन्त्री पोखरेलले चीन र भारत सरकारसँग सहयोगका लागि समन्वय भइरहेको जानकारी पनि दिनुभयो। बाढीमा मृत्यु भएका परिवारलाई प्रचलित कानून बमोजिम आर्थिक सहायता तत्काल उपलब्ध गराउने मन्त्री परिषद बैठकले निर्णय गरेको छ। बाढीमा परि बेपत्ता नागरिकको खोज तथा उद्धारमा 16 हेलिकप्टर परिचालन गरिएको छ। नेपाली सेना र निजी क्षेत्र गरी 16 हेलिकप्टर परिचालन गरिएको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभयो। भोटेकोसी बाढी र यसले निम्त्याएको विपदका सम्बन्धमा आज सर्वदलीय बैठक बस्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनस्थापनाका विषयमा बैठक बस्ने भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 9 सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ। रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर 403 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो बिहान भोटेकोसीमा आएको बाढीमा परेर 62 नेपाली र 301 40 विदेशी पर्यटक सम्पर्क विहीन भएका हुन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकारी सीईओ हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 403 पर्यटक सम्पर्क विहीन भएको जानकारी दिनुभयो। सम्पर्क विहीन हुनेमा 203 पुरुष र 200 महिला रहेका छन्। बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। हालसम्म 133 भारतीय, अमेरिकाका 47, अस्ट्रेलियाका 34, संयुक्त राज्य बेलायतका 33, क्यानाडाका 24, मलेसियाका 19, युक्रेनका 7, सिङ्गापुर र दक्षिण अफ्रिकाका 6-6, न्युजिल्यान्ड र जापानका 5-5 रहेका छन्। यसबाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्यान्ड, नेदरल्यान्ड लगायतका 25 बढी देशका नागरिक बाढीमा परेर सम्पर्क विहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बाढीले टिमुरी र स्याप्रुबेसी क्षेत्रका बस्ती, प्रहरी चौकी र भन्सार कार्यालयमा ठूलो क्षति गरेको छ। रसुवामा आएको बाढीले बगाएर ल्याएका 9 शव तनहुँमा फेला परेका छन्। तीमध्ये केही शव छेद विच्छेद अवस्थामा रहेको प्रहरीले जनाएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढीले बगाएर ल्याएका 9 शव भेटिएका छन्। बाढीबाट तनहुँमा अन्य क्षति भएको विवरण भने हालसम्म प्राप्त नभएको उहाँले जानकारी दिनुभयो। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार सुरु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रका घाइतेहरूको उद्धार बिहानैदेखि हुने जनाएको हो। नेपाली सेनाले रसुवाको भोटेकोशीमा बाढी आउँदा घाइते भएकाहरूको उद्धारसँगै उपचारलाई पनि तीव्रता दिएको छ। सेनाका अनुसार छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालबाट चिकित्सक सहित 8 चिकित्सक

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: नमस्कार, कार्यक्रम सुशासन र समृद्धिमा प्राविधिक मित्र रमा

0: बग्ले सँगै कार्यक्रम सञ्चालक म हरि गिरी हार्दिक स्वागत गर्दछौ। सुशासन र समृद्धि कार्यक्रम प्रत्येक बिहिबार बिहान 8:15 रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसार हुने गर्दछ। कार्यक्रमलाई हाम्रो एफएम बिहान 98.1 र 103 मेगाहर्जका अतिरिक्त हाम्रो अनलाइन www.radionepalonline.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरी संसारभर प्रत्यक्ष सुन्न सकिनेछ। आजको कार्यक्रममा हामीले हिजो तिब्बत हुँदै रसुवाबाट आएको भुटेकोशीको ठूलो बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिबाट पर्न गएको असर र यसका लागि राहत तथा पुनर्स्थापनाको स्थिति के छ यो बारे विषय प्रसंग जोड्दै तिब्बत तर्फबाट आएको विनाशकारी बाढीका कारण व्यापक जनधनको क्षति भएको देखिन्छ। रसुवा सहित नुवाकोट, धादिङ र त्रिशुली नदीको तटीय क्षेत्रमा बाढीले व्यापक जनधनको क्षति गराएको छ। बाढी सँगै अहिले सुरक्षा निकाय उद्धार र राहतमा केन्द्रित भएको छ। यस्तै विभिन्न राजनीतिक दल संघ संगठनले पनि आवश्यक समन्वय गरेका छन्। हिजो बिहान आएको बाढीले जे जति रूपमा मानवीय भौतिक तथा पूर्वाधार क्षेत्रमा क्षति पुर्याएको छ त्यो हाम्रो परिकल्पना भन्दा बाहिरको विषय बनेको छ। एकाएक आएको उक्त बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा चितवन हुँदै सुस्तासम्म धेरै र आंशिक रूपमा पुर्याएको क्षतिको पूर्ण विवरण आउन सकेको अवस्था छैन। जे जति रूपमा विवरण संकलन भएको छ त्यसबाट हामी अबको सुरक्षा पुनर्स्थापना तथा उद्धारका लागि राज्यका सबै निकाय, विभिन्न संघ संस्था, रेड क्रस र स्थानीय वासी ठूलो रूपमा खटेर लाग्नुपर्ने बेला आएको छ। संघ, प्रदेश तथा स्थानीय तहमा खोज तथा उद्धार समूहको गठन तथा क्षमता विकास गरी प्रभावकारी खोज, उद्धार तथा राहत प्रदान गर्नुपर्ने चुनौती एकातर्फ छ भने विपदको घटना हुनसाथ त्यस्ता घटनाबाट असर पर्न सक्ने क्षेत्रमा रहेका व्यक्तिलाई उद्धार गर्ने, विपद प्रभावित बासिन्दाको जीवधनको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने खाँचो देखिएको छ। यसका लागि विपद प्रभावितको खोज तथा उद्धारका लागि सुरक्षा निकाय, खोज तथा उद्धार समूह, फ्लाइङ स्क्वाड, स्थानीय समुदाय, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, स्वयंसेवक, प्राविधिज्ञ लगायतका सरकारवाला संस्था परिचालन गरिएका छन्। यही सन्दर्भमा हिजो आएको बाढीले गराएको क्षतिको विवरण, त्यस्तै पीडित परिवारका लागि घाइते उद्धार तथा पुनर्स्थापनाका लागि के कस्तो काम भएको छ यो बारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत अहिले हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछु।
1: थ्याङ्क यू सर।
0: अहिले हिजो मात्र तिब्बत हुँदै भोटेकोशी र त्रिशुलीले ल्याएको जुन वितण्डा र बाढीका कारणले गर्दाखेरि धेरै व्यक्तिहरू बेपत्ता र पूर्वाधारहरूको पनि क्षति भएको छ होइन, भोटेकोशीले ल्याएको विनाशकारी बाढीले पुर्याएको क्षतिको पछिल्लो आजको विवरण के छ यहीँबाट सुरु गरौँ त।
1: बिहानको डेटा चाहिँ खासै मसँग धेरै आइसकेका छैन, यो हिजो हाम्रो 11 बजेसम्मको डेटा र अहिले चाहिँ अलिकति दुईटा थप भएको नारायणी नदीको छ त्यो सहित गरेर अहिले हामीसँग आधिकारिक च्यानलबाट आएको विवरणीहरूलाई भन्नुपर्दा 146 जनाको सब चाहिँ फेला परेको छ, शनाखत चाहिँ हुन बाँकी छ। त्यसै गरी अब बाढी प्रहरी क्षेत्रमै काम गर्ने शस्त्र प्रहरी, नेपाली सेना, त्यसपछि नेपाल प्रहरीहरू पनि सम्पर्कविहीन हुनुभएको छ धेरैजना नै।
0: हजुर।
1: टुरिस्टहरू विदेशी 291 जना।
0: हजुर।
1: र अब हाम्रो यो पर्यटन बोर्डले दिएको विवरण अनुसार चाहिँ कुल 384 यात्रुहरू चाहिँ बेपत्ता भएको, सम्पर्कविहीन भएको भन्ने छ।
0: अनि जस्तो यो रसुवा अनि नुवाकोट साथै गोर्खा अनि धादिङ साथसाथै चितवन यी क्षेत्रहरूमा सबभन्दा बढी क्षति कुन स्थानमा भएको देखिएको छ?
1: मानवीय क्षतिको हिसाबले चाहिँ अहिले अब सबहरू चाहिँ माथिबाट बगाएर मानव रसुवादेखि नै बगाएर ल्याएको नै हुन सक्ने भयो। अहिले चितवनमा चाहिँ 64 भन्ने थियो, आज बिहानको दुईटा थप महिलाको सब खेला भने चाहिँ 66 चितवनमा, धादिङमा 18, त्यसै गरी नुवाकोटमा 11, रसुवामा 1, गोर्खामा 19, नवलपुरमा 1 र तनहुँमा 9 सबहरू फेला परेका छन्।
0: हजुर हजुर। अनि उद्धारमा के कस्तो कार्य भएको छ नि, सेना प्रहरी तथा स्थानीय तहमा यहाँको प्राधिकरणले के कसरी संयन्त्र तयार गरेको छ र सहकार्य गर्नका लागि चाहिँ अपिल गरेको देखिन्छ?
1: होइन, हिजो हामीले यो घटना हुने बित्तिकै तुरुन्तै हामीले प्राधिकरणमा मन्थन कमान पोस्टको बैठक माननीय गृहमन्त्रीजीको अध्यक्षतामा बसेर केही निर्णय गऱ्यौँ। त्योसँग लगत्तै 11 बजे सामान्य प्रधानमन्त्रीज्यूको अध्यक्षतामा राष्ट्रिय परिषद, विपदको परिषदको बैठक बस्यो र तुरुन्तै क्याबिनेटको पनि बैठक बसेर यस सम्बन्धी 9-10 निर्णयहरू भएका छन्। हामीले थाहा पाउने बित्तिकै सरकारी संयन्त्रहरू सबै शक्ति र संयन्त्रहरू परिचालन भइसकेको छ। हिजोदेखि नै हामीले 116 चाहिँ हेली उद्धार गरेका छौँ, नेपाली सेनाको बाट 88 र निजी क्षेत्रको हेलीबाट 28 उद्धार गरेर कतिपय अलिकति घाइते गम्भीर घाइते हुनेहरूलाई काठमाडौँ ल्याएर विभिन्न अस्पतालमा उपचार पनि गरिरहेको छ, त्यो निशुल्क उपचारको व्यवस्था पनि गभर्मेन्टले गरेको छ।
0: हजुर,
1: कतिपयलाई त्रिशुली अस्पतालमा पनि सामान्यहरूलाई त्यहाँ उपचार गरिरहेको छ भने त्यो सँगसँगै हामीले रसुवाको धुन्चेमा चाहिँ अलिकति हाइटमा चाहिँ तटीय क्षेत्रका बासिन्दालाई त्यहाँ सुरक्षित गरिराखेर खाने बस्ने सब व्यवस्था पनि मिलाइएको छ सर।
0: एकाएक यसरी आएको बाढीले जुन किसिमको विनाश निम्तायो नि हाम्रो लागि होइन, यो मौसम सम्बन्धी भविष्यवाणीका केही गतिविधिहरू हामीले सुरुमै चाहिँ जानकारी लिन नसकेको अवस्थाको कारणले गर्दाखेरि पनि यो क्षति बढी मात्रामा बेहोर्नु परेको देखिन्छ कि के लाग्छ यहाँलाई?
1: यो मनसुनको कारणले अहिले जुन नेपालभित्रको जुन मनसुन प्रणाली छ त्यो प्रणालीले गर्दा चाहिँ यो क्षति भएको होइन। हामीले अहिले हिजोकै केसमा पनि त्यो घटना हुँदै गर्दाखेरि खासै पानी धेरै ठाउँमा नेपालमा नपरेकै सुक्खै अवस्था थियो, नर्मलै अवस्था थियो। र हामीले जुन अर्ली वार्निङ सिस्टमहरू जुन अब मेट्रोलोजिकल हाइड्रोलोजिकल स्टेसनहरू विभिन्न ठाउँमा धेरैवटा राखेका छौँ, त्यसै त्यही रसुवा धादिङ अनि उता चितवनकै कुरा गर्दा नुवाकोटकै कुरा गर्दाखेरि पनि हामीले त्यहाँका नदी बेसिनहरूमा पनि राखेको छ स्टेसनहरू। तर हिजोको केसमा चाहिँ यो ठुलो फ्ल्यास फ्लडले चाहिँ त्यो स्टेसनहरू नै करिब 6 स्टेसनहरू चाहिँ सुरुकै पहिलो झमटमै अब त्यो गएको जस्तो अवस्था छ। एक दुईवटा स्टेसनहरूले चाहिँ हामीलाई रेड अलर्टहरू पनि दिइरहेको थियो, त्यो चाहिँ अलिकति दुःखदै भन्नुपर्छ। किन त्यो भयो भन्दा हामीले मनसुन जान्ने विपदको लागि भनेर टार्गेट गरिएका नर्मल खालेसम्मको बाढीलाई चाहिँ को भयो स्टेसन, अब धेरै ठुला ठुला हाइड्रोहरू नै बगाइरहेको अवस्था छ, त्यो स्टेसन पनि त्यसरी नै बगाएको भयो। अब अर्को चाहिँ हामीले फोरकास्ट गर्न सक्ने मनसुन जान्ने विपदको जुन फोरकास्ट थियो त्यो चाहिँ अब हाम्रो ट्रान्सबाउन्ड्रीमा भएको विषय चिन र नेपालको सीमा जस्तो रसुवागढी सिमानामा भएको र ठुलो ह्युज अमाउन्टको भएको जुन चाहिँ माथि अहिले अलिकति हाम्रो प्रारम्भिक अनुमान अनुसार चाहिँ रकहरू आइस सहितको ठुलो रक चाहिँ तल नदीमा खसेर त्यसले नै तटीय क्षेत्रमा बाढी आएको भन्ने छ। त्यो आधिकारिक भेरिफाई भएर अब अध्ययन गरेर प्राविधिक टोलीले रिपोर्ट चाहिँ दिन बाँकी छ, तर हाम्रो यो सेटेलाइट इमेज र ड्रोनहरूबाट खिचेको भिडियो फोटोहरू हेर्दाखेरि चाहिँ प्रारम्भिक अनुमान त्यो गरिएको छ।
0: पहिले पहिला यस्तो किसिमको बाढीहरू आउँदाखेरि जस्तो तिब्बतबाट सुरु भएको बाढीहरूको पूर्व जानकारी अनि सूचना आउने गर्दथ्यो, यसपटक चाहिँ तिब्बतबाटै हामीलाई सूचना र जानकारी पनि प्रारम्भिक अवस्थामा नआएको कि भन्ने एक खालको गुनासो रहेको छ के जस्तो, यसबारेमा चाहिँ यहाँको प्राधिकरणले केही अध्ययन गरेको छ?
1: यसमा हामीले हिजो पनि केही अब फर्मल्ली त्यस्तो धेरै गर्न नसके पनि हामीले इसिमोड मार्फत चाहिँ चाइनासँग पनि केही बुझेका थियौँ। त्यो गर्दाखेरि चाहिँ उता साइडमा चाइनापट्टिको साइडमा पनि त्यसरी सूचना प्राप्त नभएको र त्यहाँ पनि आकस्मिक रूपमै आएर त्यहाँ पनि धेरै हतहत भएको भन्नेसम्म हामीले सुनेका छौँ। हामीलाई नै थाहा नभएर यहाँहरूलाई दिन सकेन भन्ने जस्तो कुरा छ, तर आधिकारिक रूपमा त अझ यो आउन बाँकी छ।
0: हजुर, अनि यसैमा रसुवा भन्सार नाकादेखि धादिङ गोर्खा चितवन र सुस्तासम्मको बाढीको प्रभावले पारेको मानवीय तथा भौतिक क्षतिलाई के कति रूपमा आकलन गरिएको छ यो पछिल्लो अवस्थामा अहिले बिहानसम्मको अवस्थामा?
1: अब यस्तो छ, यो पानीको बहाव कम हुँदै गएपछि चाहिँ त्यहाँ अब अलिकति मिसिङ भएका व्यक्तिहरूको पनि पत्ता लाग्न सक्ने अवस्था चाहिँ देखिएको छ। जति अब बाढीमा जति चाहिँ पानीको फ्लो बढी भयो त्यति नै अब देख्ने अवस्था पनि भएन। अहिले त्यसको फ्लो घट्दै गएपछि जस्तै मैले उदाहरण कसरी दिन्छु भन्दा यो चितवनको नारायणी नदी किनारहरूमा नै डेड बडीहरू हिजोदेखि नै अलि धेरै देखिन थाल्यो भएर अब त्यसको केही अझ पनि देखिने सम्भावना छ। अब त्यो हामीसँग आधिकारिक रिपोर्ट आएपछि मात्र मैले भन्न सक्छु। जे जति हामीले अहिले डेटा मैले यहाँहरूलाई प्रस्तुत गरिराखेको छु योभन्दा चाहिँ बढ्ने नै देखिन्छ।
0: अनि थप क्षति हुने अवस्था हुन नदिनका लागि अरू सतर्कताका कार्यव्यवस्थाहरू के छन् त, यहाँहरूले के तयारी गर्नुभएको छ?
1: अहिले हामीले विभिन्न डिजिटल प्लेटफर्महरू हाम्रो प्राधिकरणको नेपाल सरकारका अन्य विपद सम्बद्ध निकायहरूले पनि यो हिजोको उसलाई जोडेर यसमा पनि सतर्कता अप्नाउने र थप क्षति हुनसक्छ जस्तो अहिले आज भोलि पनि केही अब हाम्रै नेपालकै आफ्नो प्रणाली मनसुनले पनि पानी पार्ने केही देखिया छ, त्यही भएर त्यसले पनि थप बहाव भएर त्यो प्रभावित क्षेत्रमा चाहिँ झनै प्रभाव पर्न सक्छ भनेर त्यो पनि अवेर गरिरहेका छौँ भने त्यहाँ अहिले सेक्युरिटीहरू सबै एजेन्सीहरू खटिनु भएको छ। त्यसपछि हाम्रो गैर सरकारी संस्थाका पनि हामीले कुन संस्थाहरूलाई कता खटाउने भनेर हिजो नै उहाँहरूसँग छलफल गरेर आफ्नो कार्यक्षेत्र भएको ठाउँमा सहयोगको लागि उहाँहरूले पनि परिचालन गरिसकेका छौँ। त्यो सँगसँगै यो यो यो बिहानमा हामीले हिजो पनि पठाएका छौँ, आज पनि थप हामीले हिजो 4-5 ट्रक नै यो रिलिफका सामानहरू जुन हामीलाई इन्डिया सरकारबाट पनि सहयोग प्राप्त भएको छ त्यो चाहिँ रसियातर्फ पठाइसकेका छौँ भने अहिले फेरि पठाउने थप पठाउने क्रममा छौँ।
0: हजुर, अनि यो एक खालको अहिले भ्रम पनि सिर्जना भएको छ, होइन फेरि बाढी आउन सक्नेछ भनी एक खालको सूचना जानकारी पनि सामाजिक सञ्जालहरूमा भेटिएको देखिन्छ। यसमा प्राधिकरणको ध्यान कसरी गएको छ?
1: यो चाहिँ खास हामीले पनि यो मिडियाहरूबाट अलिअलि सुनेको देखेको जस्तो लाग्छ मलाई, होइन अब हाम्रो आधिकारिक त्यस्तो छैन, त्यही भएर मैले चाहिँ बरु मिडियाहरूलाई चाहिँ अब आधिकारिक निकायबाट त्यस्तै खालको सूचना दियो भने चाहिँ यहाँहरूले सम्प्रेषण गरिदिनु होला, नत्र आधिकारिक नभइकन चाहिँ कतै आएका विषयहरू जुन चाहिँ एथेन्टिक नहुन सक्छन् त्यस्ता विषयलाई सेयर गर्ने गर्यो भने अलिकति फेरि जनमानसमा अझ बढी चाहिँ डर पैदा पनि हुनसक्छ, होइन? अब आधिकारिक त्यस्तो नै आइसक्यो प्राइभेट टोलीबाट आधिकारिक निकायबाट भनेर, त्यो त एकदमै छिटो भन्दा छिटो सर्कुलर गर्नु नै पर्छ, किन भन्दा झन्डै बढी क्षति हुनसक्छ। तर यो भन्दै गर्दा क्षति फेरि हुन सक्दैन पनि भन्न सक्ने अवस्था छैन। अब हिजोको यो पनि त्यसरी आकस्मिक फ्लड आयो, त्यो त जतिसुकै बेला पनि आउन सक्ने रहेछ भन्ने त हामी तयारी त हुनुपर्छ। तर अब हामीले अहिले यो आउनै लागेको छ तुरुन्तै आइहाल्छ भनेर त्यो भन्न सक्ने अवस्थामा चाहिँ हामी त्यस्तो खालको अध्ययन र प्राविधिक अध्ययन भएको चाहिँ छैन।
0: यो भोटेपछि भन्दा बित्तिकै खास गरी यो दोलखाबाट बग्ने नदीको रूपमा धेरै मान्छे परिचित छन्, होइन यो त्रिशुलीमा आएर भोटेकोसी मिसिन्छ र यो किसिमको वितण्ड मचाउँछ भन्ने धेरै मान्छेलाई चाहिँ थाहा पनि थिएन। यतापट्टि त्रिशुलीमा मिसिएको भोटेकोसीले जुन किसिमको वितण्ड मचायो, तर चाहिँ दोलखातिरबाट बग्ने भोटेकोसीमा पनि त्यहाँ अत्यालिएको अवस्था आएको थियो, त्यसबारेमा के पनि केही जानकारी लिनुभएको थियो यहाँहरूले?
1: हो, हामीलाई चाहिँ फोन गरेर पनि यता सिन्धुपाल्चोक मेलम्ची तिरको बासिन्दाहरूले पनि हाम्रोतिर पनि यस्तो समस्या आउन सक्छ, यहाँहरूले के गर्नु भएको छ भनेर हामीलाई थोरै अवेर गराउनु भएको छ। त्यो विषयमा हामीले पनि छलफल गरेका छौँ, त्यहीँका बासिन्दाहरूलाई पनि अवेर गराएका छौँ, त्यहाँका सरकारी मेकानिजमहरूलाई पनि त्यही अनुसार तयारी अवस्थामा रहन पनि निर्देशन र आर्थिक तयारी पनि भइरहेछ।
0: अनि यसैमा बाढीले मानवीय र भौतिक क्षति जुन हिसाबले गर्यो नि, त्यसको पूर्ण विवरण सङ्कलन गर्न त धेरै समय नै लाग्छ होला, होइन? तर जे जति रूपमा सङ्कलन गर्न सकिन्छ नि, त्यसमा सम्बद्ध निकायसँग तत्कालका लागि छिटोभन्दा छिटो यो विवरण प्राप्त होस् भन्ने हिसाबले कसरी लाग्नु भएको छ यहाँहरू पछिल्लो पटक अहिले बिहानसम्म?
1: हामीले चाहिँ अपडेट, हामीले जुन प्राधिकरणले चाहिँ नि समय समयमा जति हामीसँग अपडेटेड डेटाहरू आउँछ, हामीले तुरुन्तै सिचुएसन रिपोर्टहरू निकालेर सम्बन्धित सबैलाई थाहा होस् भनेर हामीले फेसबुक सोसियल मिडियाहरू देखि लिएर हाम्रो वेबसाइटदेखि लिएर हाम्रा विभिन्न उसहरूमा होइन माध्यमहरूमा चाहिँ सेयर चाहिँ गरि नै राखेका छौँ। र यसको लागि हामीले जस्तो एनयुसी मैले अघि भने एन नेपाल प्रहरीसँग पनि कोअर्डिनेसन भइरहेका छ, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला आपतकालीन उहाँहरूले पनि अहिले एकदमै भएसम्म एक्युरेट डेटा जस्तो अब भेरिफाई नगरिकन त दिने कुरो भएन, हामी अब सरकारी निकाय निकाल्ने विषय चाहिँ अलि एथेन्टिकै हुनुपर्छ नै, त्यो भएर हामीले धेरै हतार चाहिँ गर्दैनौँ। तर भएसम्म हामीले छिटोभन्दा छिटो आधिकारिक डेटा आओस् भन्ने नै हाम्रो पहल गरिरहेका छौँ।
0: मृतकको सङ्ख्या बढी मात्रामा देखिएको छैन, तर हराएकाहरूको चाहिँ विवरण चाहिँ धेरै मात्रामा देखिएको तथ्याङ्कले भन्छ कि के भन्छ?
1: अहिले चाहिँ हराएको चाहिँ बढी, हराएको भन्दा नि अब दुई किसिमको छ यहाँ, जस्तो सम्पर्कविहीन भएकोमा यो मिसिङ भएको पछि उहाँहरूमध्ये केही मा चाहिँ अब पछि डेड बडी फेला पर्ने सम्भावना त केही रह्यो, तर त्यसमध्ये नै कतिपयहरू चाहिँ अब आफ्नो त्यो के टावरले काम नगरेको भएर चाहिँ सम्पर्कविहीन भएको पनि अवस्था छ। त्यही भएर सबैलाई आत्ति नहाल्नको लागि र कतिपय व्यक्तिहरू चाहिँ हामीले सकुशल उद्धार गरेर सकुशल राखेको अवस्था पनि छ, त्यो पनि भन्न चाहन्छु।
0: हजुर, अनि यसैमा बाढीले मानवीय र भौतिक क्षति जुन हिसाबले गर्यो नि, त्यसको पूर्ण विवरण सङ्कलन गर्न त यहाँहरू सम्बद्ध निकायसँग सहकार्य गर्दै अगाडि बढ्नुभएको छ, अनि बाढी पीडित घाइते घरवासविहीन अनि परिवार गुमाएकाहरूका लागि राहतको कार्यलाई तत्काल अगाडि बढाउन के कस्तो कार्ययोजना अगाडि सारिएको छ प्राधिकरणको तर्फबाट?
1: हो, यहाँले एकदमै भन्नुभयो, हिजो नै मैले अघि भने हाम्रो क्याबिनेटले करिब 10 डिसिजनहरू गरेको छ, त्यसमा चाहिँ मृतकको परिवारलाई तुरुन्त राहत दिने विषय, घाइतेहरूको शीघ्र स्वास्थ्य उपचार गर्ने र निशुल्क उपचार गर्ने लगायतका कामहरू छन्। अब अहिले यो समस्यामा परेकाहरूलाई सुरक्षित स्थानमा सार्ने, त्यहाँ पनि लजिस्टिकका व्यवस्थाहरू गर्नेदेखि लिएर सबै कुरा गरेका छ, अनि पूर्वाधारहरूको विकास सम्बन्धी जुन लाइन मिनिस्ट्रीहरू छ त्यो सबै मिनिस्ट्रीहरूले चाहिँ जस्तो विद्युतले विद्युतका विषयमा काम गर्ने, सञ्चारले सञ्चारमा समस्या भएकोमा काम गर्ने, सडक पुनः सञ्चालन गर्ने विषय पूर्वाधार विकास मन्त्रालय लगायत, खाने बस्ने व्यवस्था गृह मन्त्रालयदेखि प्राधिकरणदेखि लिएर सबैलाई आफ्नो जिम्मेवारी त्यसरी तोकेको छ। पहिला नि तोकेको थियो, हिजो फेरि क्याबिनेटले पनि त्यो गरेको छ भने सहायताका कुरा अनि त्यसपछि राहतका कुरा तुरन्त परिचालन गर्ने भन्ने सरतै अनुसार गरिरहेको छ। सँगसँगै अब यो सङ्कटग्रस्त पनि घोषणा गर्ने भनेर केही पालिकाहरूलाई चाहिँ सङ्कटग्रस्त पनि घोषणा गरेको छ।
0: अनि विपदका घटना पश्चात मानवीय राहतका लागि आउने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खोज उद्धार समूह पनि गठन गरिएको छ, यसबारेमा
1: समूह नै त अब ठ्याक्कै मैले अहिले यहाँले भने जस्तै त अन्तर्राष्ट्रिय समूह नै गठन गरेको भन्ने त मलाई जानकारी छैन, तर हामीले चाहिँ अन्तर्राष्ट्रिय सङ्घ संस्था युएन एजेन्सीहरूलाई पनि यसमा सपोर्ट गर्नको लागि आह्वान चाहिँ गरेका छौँ, आधिकारिक च्यानलबाट आउनको लागि पनि उहाँहरूलाई चाहिँ अनुरोध गरेका छौँ। त्यो सँगसँगै हामीले मैले यहाँ थोरै भन्नुपर्छ, हिजो हामीले त्यस घटना भएको केही समयपछि नै हामीले 3 जिल्लाहरूलाई चाहिँ 1.50 करोड डरले चाहिँ हिजो नै नेपाल सरकारले निर्णय गरेर उता जिल्लामा पठाइसकेको आवश्यक रिलिफका लागि, खोज उद्धारका लागि जे गर्न आवश्यक छ त्यसको लागि चाहिँ नियमअनुसार खर्च गर्नु भनेर त्यति रकम चाहिँ हिजो नै विनियोग भइसकेको।
0: हजुर हजुर। अनि फेरि यसैमा विपद जोखिम न्यूनीकरण सम्बन्धमा केही जनचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्छ होला, स्थानीय तह सरकार छ, हामीसँग प्रदेश त सरकार छ होइन, त्यहाँ पनि समन्वय गर्नुपर्ने हुन्छ प्राधिकरणले, के कस्तो कार्ययोजना बनाउनु भएको छ त?
1: अहिले अहिले रिसेन्टली चाहिँ हामीले खोज उद्धारमा नै फोकस, पहिला मानवीय खोज उद्धारमा नै फोकस छ भने आजबाट फेरि रिलिफमा पनि फोकस हुने भयो, त्यो त हिजोदेखि नै भइसकेको छ। खोज उद्धार र राहतमै अहिलेलाई चाहिँ गभर्मेन्ट बढी एक्टिभ हुनुपर्ने देखिन्छ। त्यो सँगसँगै हामीले जनचेतनाका सामग्रीहरू जस्तै मैले हाम्रो प्राधिकरणले केही विषयमा कुरा गर्दाखेरि चाहिँ हाम्रो दिउँसभरि नै, हिजो म कम्युनिकेसनमै काम गर्ने भएर हामीले त्यो विषयमा धेरै सूचनाहरू फ्लो चाहिँ गरि नै राखेका छौँ, निर्णय गराउँदै फ्लो गर्ने गरेका छौँ। त्यो सँगै यहाँले भने जस्तै अब सम्बन्धित स्थानीय पालिका, स्थानीय प्रशासन र त्यहाँको समुदायहरू पनि मिलेर, सँगसँगै सेक्युरिटी एजेन्सीहरू पनि मिलेर संयुक्त रूपमा अब जसले जे जति सक्नुहुन्छ आफ्नो स्थानीय स्तरमा चाहिँ फेरि यो विपदका जनचेतनामूलक र अलिकति यहाँहरूले भन्दा मैले जोड्नै पर्ने हुन्छ, हिजो पनि थोरै त्यहाँ अलिअलि के पनि देखेको सुन्नमा आएको छ भन्दा त्यो मैले यहाँ भन्दा बेस्ट होला जस्तो लाग्यो। अब कतिपय त्यहाँ बस्नुभएको मानिसहरूले चाहिँ अलिकति माथि पहिला त रसुवाबाट नाकाबाट छिरेपछि त थाहा भएपछि त कतिलाई भन्दै पनि जानुभयो होइन, सेक्युरिटीका साथीहरूले पनि भन्नुभयो। त्यसै गरी हामीले तुरन्त अरू तल्लो तटीय क्षेत्रमा बस्ने यता चितवन नुवाकोतिरका अनि त्यसपछि गोर्खासम्मका होइन ती धादिङ त्यस्तालाई हामीले फेरि तुरुन्तै यो समाज सूचना दिएर नै क्षति अब कम भएको पनि मान्नुभयो, अझैभन्दा पनि धेरै हुनसक्थ्यो भन्ने हो होइन। त्यो त्यहाँ तुरुन्त तटीय क्षेत्रकालाई हामीले अलिकति सुरक्षित स्थानमा सार्नलाई त्यहाँ तुरुन्त परिचालन गऱ्यौँ, सूचना दियौँ र त्यही अनुसार काम पनि गर्नुभएको छ। तर त्यहाँ त्यहाँ हामीले सुन्दा बुझ्दाखेरि चाहिँ केही मानिसहरू जो अलिक कम हतात हुनुहुन्छ कि भन्ने हामीलाई लागेको, त्यहाँबाट अलिकति यसरी माथिबाट आउँदैछ भनेर सूचना जारी भइसकेपछि पनि केही मिनट वा केही समय बाँकी हुँदा पनि कतिपयले चाहिँ अलिकति यो त्यस्तो ठुलो खालको होइन भनेर अलिकति इग्नोर गरेर पनि बढी क्षति भयो भन्ने कुरा पनि आइरहेको छ, त्यो राम्रो लागेको छैन। त्यही भएर विपद सम्बन्धी विषयमा चाहिँ अलिक सेन्सिटिभै हुनुपर्छ, कम्युनिटीले अब सरकारी निकाय संयन्त्रले जोसुकैले पनि विपदको सूचना दिन साथ अलिक सजग भएर आफ्नो सुरक्षित स्थानमा आफू लगायत आफू जे जति सकिन्छ समुदायमा उहाँहरूलाई चाहिँ त्यसरी नै सहयोग
0: गर्नुपर्ने। हजुर, यसरी हाम्रा देशभित्र धेरै खालका नदीहरू बग्छन् होइन, हिउँदमा ती साना होलान् होइन, वर्षायाममा चाहिँ बाढीको रूप लेलान्, जसरी अहिले भोटेकोसीले बाढीको रूप लिएको छ, यस्ता नदीहरूमा हामीले सूचना प्रविधिलाई पनि अगाडि बढाउनु पर्ने, प्राधिकरणले यसबारेमा अब भावी दिनहरूको लागि केही सोच पनि बनाएको छ?
1: हो, यहाँ अघि हजुरले भने जस्तै मैले अघि भनेको केही विषय र मैले थोरै थप गर्नुपर्ने हुन्छ, जस्तो हाइड्रोलोजिकल स्टेसनहरू 450 बढी छन् हाम्रो, हामीले डिएचएम हामीले समन्वयात्मक रूपमा त्यहाँ इन्स्टल गरेका होइन, त्यहाँ राखेका छन् स्टेसनहरू जसले चाहिँ पानीको बहाव र हामीलाई अवेर गराउने काम गर्छ, रेड अलर्टहरू के अरे ओरेन्ज अलर्टहरू गराउँछ।
0: हजुर।
1: अब त्यो सँगै अहिलेको चाहिँ यो अलिकति हिम अब आइससँग सम्बन्धित होइन, हिम पहिरोसँग सम्बन्धित विषय भएको भएर यो अलिकति हिमाली जिल्लाहरूमा पनि केही किसिमको अलर्ट गराउने, साइरन बज्ने त्यस्तै स्टेसनहरू, डेटाहरू रियल टाइम डेटा दिने स्टेसनहरू चाहिँ अलिकति बलियो रूपमा अब अहिले देखिएको छ होइन, अब धेरै ठुलो आउँदाखेरि त स्टेसन पनि बगाउने रहेछ।
0: हजुर।
1: त्यसको लागि हामीले हिमाली जिल्लाहरूमा अन्य अन्य सङ्घ संस्थाले पनि त्यही सपोर्ट गर्नुभएको छ, हामीले प्राधिकरणले पनि त्यसमा काम गरिरहेका छौँ।
0: अनि यो पूर्व चेतावनी प्रणाली लगायतका आधुनिक अनि परम्परागत प्रविधिहरूको अध्ययन अनुसन्धान पनि गर्नुपर्ने हुन्छ होला, हामीले राख्दै गरेको यो प्रविधि कतिको आधुनिक प्रविधि हो जसले सूचनालाई चाहिँ छिटोभन्दा छिटो सम्प्रेषण गर्न सक्दछ?
1: यो प्रविधि चाहिँ अहिले इन्टरनेसनल्ली अरू कन्ट्रीहरूले पनि एडप्ट गरेकै प्रविधि हो.
0: हजुर.
1: यसमा चाहिँ हामीले सेटेलाइट मार्फत चाहिँ डेटाहरू चाहिँ हाम्रो मेन सेन्ट्रल उसमा आउँछ, सिस्टममा आउँछ. त्यो चाहिँ लेभलहरू बढ्ने बित्तिकै त्यहाँ चाहिँ मेसिनहरू फिट गरेको हुन्छ. त्यसले चाहिँ डेटाहरू चाहिँ हाम्रो अब हाम्रो जस्तो एनडिआरएममा छ भने एनडिआरएममा भयो, डिएचएमको लिभिङ डेटा चाहिँ डिएचएममा त्यसरी आउँछ र हामीले चाहिँ सम्बन्धित समुदायसम्म विभिन्न माध्यमबाट पुर्याउन सक्छौँ.
0: हजुर हजुर. अनि हिजो आएको जुन किसिमको बाढी छ नि, जसले ठुलो रूपमा मानवीय तथा भौतिक क्षति गराएको छ होइन, यसमा विपद जोखिम न्यूनीकरणका लागि भूविज्ञान, भूकम्प विज्ञान, अनि हामीसँग जल तथा मौसम विज्ञान पनि छ, भौगोलिक सूचना प्रणाली पनि छ, दूरसंवेदन रिमोट सेन्सिङ प्रणाली पनि छ. यीमध्ये सबैभन्दा छिटो सक्रिय भएर यहाँलाई जानकारी आएको कुन प्रणालीबाट हो?
1: हामीलाई अहिलेको हिजोको केसमा त हामीलाई यो कुनै पनि बाटो आएको हो भन्न सक्ने अवस्था भएन. हिजो त साँच्चीकै आइसकेपछि त्यहाँ जो समुदायले देख्नुभयो, सरकारीको मेकानिजमका कर्मचारी साथीहरू देख्नुभयो, त्यहाँबाट हामीलाई जानकारी आएको भयो होइन.
0: हजुर.
1: तर अन्य क्षेत्रमा कुरा गर्दाखेरि चाहिँ मैले अघि भने जस्तै यो स्टेसनहरू जसरी खडा गरेको छ त्यो स्टेसनबाट आएको डेटालाई नै हामीले आधिकारिक भन्ने गर्छौँ.
0: यो पछिल्लो पटक उद्धारका लागि चाहिँ प्रहरी होइन, नेपाली सेना अनि थप बल, सशस्त्र प्रहरी बल पनि रह्यो होइन, यहाँहरू यी निकाय बाहेक अरूसँग कस्तो किसिमको सम्बद्ध निकायसँग चाहिँ यहाँहरूले चाहिँ सहकारी गर्दै हुनुहुन्छ उद्धारको लागि?
1: मेन उद्धारको लागि भनेर तिनवटा सेक्युरिटी एजेन्सीहरू नै मुख्य फ्रन्ट लाइनमा हुनुहुन्छ. त्यो सँगसँगै स्थानीय पालिकाहरू सँग पनि सम्बन्धित पालिकासँग कोर्डिनेसन गरेका छौँ. हाम्रो त्यहाँ भोलिन्टियर्सहरू स्थानीय तहमा ओडामा पनि भोलिन्टियर्सहरू पनि हामीले डेभलप गरेका छौँ, तालिमहरू दिएर भोलिन्टियर्सहरू पनि मोबिलाइज भएका छन्. त्यो सँगसँगै सङ्घ संस्थाहरू
0: पनि
1: मोबिलाइज हुने भएको छ.
0: अब बाढी त आयो, विनाश पनि निम्तायो होइन, अब आउन नदिनका लागि हामीले सतर्कता अपनाउनु पर्ने हुन्छ होइन. अब जुन किसिमको क्षति हामीले नबेहोर्नु पर्ने थियो, अकल्पनीय क्षति हामीले बेहोरिसकेका पनि छौँ होइन, अबका दिनहरूमा हामी कति के रूपमा सचेत हुनुपर्ने, कस्तो किसिमको सतर्कता अपनाउनु पर्ने, अनि सूचनालाई हामीले कसरी लिने होइन, भ्रममा मात्र गएर पनि भएन, त्यसले झन् अत्तालिएर अरू थप क्षति निम्तिन सक्दछ, यसको कार्यव्यवस्था पनि गर्नुपर्ने होला नि त.
1: एकदमै एकदमै ठिक कुरा गर्नुभएको छ. अब यसको हामीले लसेस ड्यामेजका मात्र विषयमा कुरा गर्नु मात्र पनि भएन, यो विषयमा पनि काम त गर्नु नै छ. तर आगामी दिनमा चाहिँ फेरि यस्तै खालको विपत्ति नआओस् वा आए पनि क्षति नहोस् कम होस् भन्नको लागि पनि हामीले काम गर्नुपर्नेछ. अब यसको लागि मेनली चाहिँ अघि भने जस्तै हामी यो बााउन्ड्रीमा भएको इस्यु भएको भएर दुई देशबिच चाहिँ समझदारी पनि एकदमै आवश्यक देखिया छ. सूचना आदान प्रदान गर्ने सिस्टम अझै स्ट्रेन्थन गर्नुपर्नेछ एउटा. अनि अर्को कुरो चाहिँ यो हामीले आम जनमानसमा पनि यो तटीय क्षेत्रमा चाहिँ कमभन्दा कम रिभर बेसिनहरूमा चाहिँ बस्ती पनि त्यति राम्रो हुँदैन. यो चाहिँ अलिकति बाढीको हिसाबले चाहिँ बढी नै जोखिम हुने भएको भएर भएसम्म यो बस्ती बसाल्दाखेरि पनि अलिकति रिभरहरूभन्दा अलिक साइडमा अलि हाइट जस्तो ठाउँमा बासस्थान बसाल्नुपर्ने देखिन्छ. र सूचनाकै कुरा गर्दाखेरि पनि आफू कस्तो खालको जोखिममा छु, म बसेको ठाउँमा चाहिँ कस्तो खाले विपद चाहिँ आउन सक्छ भन्ने कुरा पनि हामी आम जनमानसले थाहा पाइराख्नुपर्ने र थोरै सूचना पाउने बित्तिकै आफू चाहिँ तुरन्त सजग र सेफ ठाउँमा जानुपर्ने.
0: हजुर. हिजो बाढी आउनुको मुख्य कारण हिमताल फुटेको कारण हो कि अन्य कारण हो?
1: होइन, मैले अघि थोरै भनेको थिएँ, अब हजुरले त्यहाँ कतिको सुन्नुभयो. यो हिमताल फुटेको भनेर चाहिँ प्रारम्भिक अनुमान गरिएको छैन.
0: हजुर.
1: यो चाहिँ मैले अघि भने यो सेटेलाइट इमेजहरू स्टडी गर्दाखेरि चाहिँ यो माथि एउटा पहाड जस्तो कुरो, त्यो जुन आइसको पहाड थियो त्यसमा त नट ओन्ली आइस, त्यसमा त हार्ड रक एकदम ह्युज अमाउन्ट अफ हाई रक सहितकोमा चाहिँ आइस र त्यो दुइटै सबको सम्मिश्रण छ. त्यो खालको ठुलो डिस्कको चाहिँ आइस सहितको रक चाहिँ झरेर नदीमा झरेर अनि बाहा बढेको भन्ने चाहिँ प्रारम्भिक अनुमान छ. अब यो चाहिँ भेरिफाइड गरेर आधिकारिक रूपमा अध्ययन गरेर आउने चाहिँ भएको.
0: अनि हिजो आएको बाढीको निरन्तरता सकिसकेको अवस्था छ कि अझ यसले क्षति पुर्याउन सक्ने पनि देखिन्छ, जस्तो कहाँ पुगेको छ हिजोको बाढी?
1: हिजोको बाढी चाहिँ सुरुमा त्यो एक दुई घन्टा अलिकति बढी बहाव आएपछि दिउँसोतिरदेखि चाहिँ हामीले जस्तो 9 बजेदेखि थाहा पाएदेखि हामीले निगरानी गर्दै गर्दा चाहिँ दिउँसोतिर दुई तिन बजे चार बजेतिर चाहिँ त्यो अलिकति बाहक नै कम भएको भन्ने जानकारी हामीले पाएका थियौँ। अहिलेसम्म हिजोको भन्दा थप बढेको भन्ने जानकारी चाहिँ आएको छैन, अलिक घट्दै चाहिँ गइरहेको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण अनि तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता पनि हुनुहुन्छ तपाईँ, होइन? तपाईँहरूसँग चाहिँ फोन सम्पर्क पनि हुन्छ, जानकारी पनि आउँछ होला। आएका जानकारी मध्ये सबैभन्दा कुन पक्ष पीडित भएको जानकारी मिलेको छ यहाँहरूलाई?
1: अहिले आज हिजोको केसमा चाहिँ अलिकति रसुवाको केसमा चाहिँ कस्तो पनि भयो भन्दा, यहाँ हामीले जुन डेटाहरू लिने संयन्त्र थियो, जुन चाहिँ राहत उद्धारमा खोज उद्धारमा खटिनुपर्ने थियो, त्यो सरकारी संयन्त्र जुन मैले यहाँलाई भनिसकेँ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य इमिग्रेसन, अन्य सरकारी निकाय लगायतका त्यहाँ कर्मचारी साथीहरू लगायत नै उहाँहरू सम्पर्क विहीन हुनुभएको छ। त्यो भएको भएर जो चाहिँ विपद नै खटेर जनताको उद्धार गर्नुपर्ने, सेवामा खट्नुपर्ने उहाँहरू नै समस्यामा पर्नु भएको भएर यो चाहिँ अलिकति धेरै नै दुःखद छ। डेटाहरू लिन उहाँहरूलाई रिसिभ गर्नु पनि थोरै समस्या भएको अवस्था।
0: हजुर, बाढी पीडित, घाइते अनि घरवास विहीन तथा परिवार गुमाएका लागि प्राधिकरणले राहतको कार्यलाई तत्काल अगाडि बढाउन के कस्तो कार्ययोजना अगाडि सारेको छ त?
1: एकदमै मैले अघि हजुरलाई पनि भनिसकेँ, हामीले प्राधिकरण सहितको प्राधिकरणको पनि विषय इनपुटहरू राखेर क्याबिनेटले डिसिजन हिजो गरिसकेको छ। सबै अलिकति हताहत भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचार गर्ने, मृतकका परिवारलाई जुन नियमअनुसारको 2,00,000 रुपियाँ एकजना मृतकलाई दिने त्यो तुरुन्त दिने, अनि त्यो सँगसँगै मैले अघि तिनवटा जिल्लामा पठाएको रकमका कुरा पनि गरिसकेँ। यो सँगसँगै अब सेफ बसेकाहरूलाई नर्सिङ सपोर्ट गर्छ। आज अझै पनि हामीले धेरै मानिसहरू चाहिँ उद्धार गर्नुपर्ने, उद्धारको पर्खाइमा हुनुहुन्छ, उहाँहरूलाई पनि सकेसम्म छिटोभन्दा छिटो उद्धार गर्ने योजना छ।
0: अनि जस्तो बच्चा अनि वृद्धहरू पनि छन् होला, होइन? कतिपय घाइते अवस्थामा छन्, हिँडडुल गर्न नसक्ने अवस्था, होइन? जसले चाहिँ जानकारी ठाउँको ठाउँबाट दिन पनि सकेका छैनन् र त्यहाँ छटपट रहेको अवस्था पनि हुन सक्दछ, यसबारेमा नि प्राधिकरणले कसरी काम गरेको छ?
1: त्यसको लागि हामीले सेक्युरिटी करिब 4,000 जति सुरक्षाकर्मी चाहिँ प्रभावित क्षेत्रमा खटिसक्नु भएको छ, हिजोदेखि नै खटिरहनु भएको छ। उहाँहरूले नै हामीले उहाँहरूलाई पनि अनि अरू जो खटिनुहुन्छ त्यहाँ फर्स्ट रेस्पोन्डरको रूपमा त्यहाँ खोज उद्धारको लागि उहाँहरूलाई नै हामीले त्यही अनुसार नै मोबिलाइज गरेका छौँ। उहाँहरूले समावेशिक रूपमा जुन पर्नुहुन्छ, जो चाहिँ अलिकति वृद्ध महिला होइन, अलिकति बालबच्चाहरू हुनुहुन्छ, उहाँहरूलाई अलिक बढी सपोर्ट गर्नुपर्ने चाहिन्छ, उहाँहरूलाई चाहिँ पहिलो प्राथमिकता दिनकै लागि हाम्रो पहिलादेखिकै कार्यविधि कानुन पनि त्यही अनुसार छ र अहिले अपरेसन लेभलमा पनि त्यही अनुसार गर्ने नै छौँ।
0: अब अन्त्यमा हामी सुशासन र समृद्धिमा अगाडि बढ्दै रहेको परिप्रेक्ष्यमा अहिलेको यो प्राकृतिक विपत्तिले कस्तो दुर्गामी असर पार्नेछ, यसलाई अब हामीले कुन प्रयत्नबाट राहत र पुनर्स्थापनासँगै नागरिकलाई सामान्य जीवनशैलीमा स्थापित गर्न सक्नेछौँ र नागरिक तहसँग सरकारले कस्तो किसिमको सहयोगको याचना गर्दछ त?
1: हामीले हिजो पनि एउटा निर्णय गरेर चाहिँ हाम्रो आधिकारिक रूपमा जुन चाहिँ यो नेपाल सरकारको विपद सम्बन्धी कोष छ, त्यसमा कोषमा सहयोग गर्नको लागि पनि सहयोगको अपिल पनि गरेका छौँ। भने अर्को कुरो, अब चाहिँ हामीले जुन सरकारको तर्फबाट जे जति गर्नुपर्नेछ कुनै पनि कसर नराखिकन हामीले गर्ने नै छौँ। निजी आवास, अस्थायी आवासका कुराहरू छन्, जस्ता घरहरू बगाएका छन् फेरि बनाउनु पर्नेछ, उहाँहरूलाई पहिला एकदमै सुरक्षित आश्रय स्थलमा राख्ने, त्यसपछि अस्थायी आवासको प्रक्रिया सुरु गर्ने तुरुन्तै, र त्यसपछि निजी आवास स्थायी आवासको प्रक्रिया सुरु गर्ने, त्यसको लागि आर्थिक रकमहरू पहिला नै मौजात नै छ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित पालिकाहरूमा, नपुगेको अवस्थामा हिजो पठाइदिइसकेको छ। त्यही भएर त्यस्तोको लागि चाहिँ स्रोतको अहिले तत्काल अभावै चाहिँ देखिएको छैन।
0: अब नागरिकहरूलाई सामान्य जीवनमा फर्काउनको लागि पनि त केही अपिल गर्नुपर्ने होला?
1: एकदमै हामीले त्यो सामान्य रूपमा ल्याउनकै लागि नै कोसिस गर्नेछौँ। मैले अघि भने जे जति क्षति भएको छ त्यसका हामीले पहिलाकै अवस्थामा ल्याउन, पुनर्संरचना गर्न, पुनर्निर्माण गर्न, रिकभरीका कामहरू पनि हामीले सँगसँगै लान्छौँ। भने जो जति घर परिवारलाई समस्या परेको छ त्यो उहाँहरूलाई राहतका सामग्रीहरू, राहतका प्याकेजहरू, राहत रकमहरू पनि हामीले तुरुन्तै उपलब्ध गराउँछौँ। सँगसँगै मनोसामाजिक परामर्श लगायतका सेवाहरू पनि स्वास्थ्य मन्त्रालय मार्फत सञ्चालन गर्ने तयारी पनि सँगसँगै गरिएको छ।
0: यहाँले दिनुभएको यो सूचना अनि जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
1: थ्याङ्क यू।
0: अहिले हामीले हिजो आएको भटेकोसी बाढीले गराएको क्षतिको विवरण, त्यस्तै पीडित परिवार तथा घाइतेको उद्धार तथा पुनर्स्थापनाका लागि के कस्तो काम भएको छ यो बारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुरा गरेका थियौं। आजलाई सुशासन र समृद्धि कार्यक्रमको समय यति नै। आजको कार्यक्रमबाट प्राविधिक मित्र रमा वाग्ले सहित कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौ। विपद सम्बन्धी अन्य जानकारीका लागि रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।
2: सुशासन र समृद्धि कार्यक्रम हरिगिरी प्रस्तुत गर्दै हुनुहुन्थ्यो। राष्ट्रमा आइपरेको एउटा विपत्तिको परिस्थितिमा हामी छौँ। यो परिस्थितिबीच सरकारी तवरबाट हुँदै गरेका उद्धारका प्रयासहरूमाथिका विभिन्न उपाय अथवा योजनाहरू कसरी अगाडि बढिरहेका छन् भन्ने सन्दर्भमाथि हामी निरन्तर रूपमा रेडियो नेपाल मार्फत यहाँहरूको माझमा प्रत्यक्ष प्रसारणमा छौँ। यो बिचमा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँसँग सरकारले गर्दै गरेको पछिल्लो उद्धार प्रयासको अवस्था के छ, विपदको परिस्थितिले निम्ति आएको यो स्थितिमा हामीले कसरी काम गरिरहेका छौँ भन्ने सन्दर्भमा म छोटो कुरा गर्छु। हामीसँग नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा हुनुहुन्छ। हजुर, एउटा राष्ट्रिय विपत्तिको परिस्थितिमा छौँ। यहाँ नुवाकोटबाट प्रतिनिधिको रूपमा संसदमा हुनुहुन्छ, सरकारको सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा रहँदै गर्दाखेरि एउटा जनप्रतिनिधिको हिसाबले यो राष्ट्रिय विपत्तिको अवस्थामा पछिल्लो स्थिति के छ, हामीले राहत उद्धारको चरणमा सरकारी संयन्त्रहरू मार्फत काम गरिरहेको अवस्था छ, यहाँहरूले पछिल्लो उद्धार प्रयासमा गर्दै गरेका कामहरूको अलिकति जानकारी पाउन।
3: हजुर, हामी पहिलो चरणमा चाहिँ हिजोदेखि जब यो विपत्ति सुरु भयो त्यसपछि नेपाल सरकार र नेपाल सरकार अन्तर्गतका सम्पूर्ण निकायहरू, त्यति मात्रै नभएर विभिन्न राजनैतिक दलका सँग सम्बद्ध व्यक्तित्वहरू, सङ्घ संस्थाहरू सबै लागेर चाहिँ हामी यो विपदबाट कसरी बाहिर निस्कन सकिन्छ भनेर कोसिस गरिरहेछौँ। पहिलो चरणमा चाहिँ जो चाहिँ तपाईँको मेडिकल्ली थ्रेटनिङ स्थितिमा हुनुहुन्छ, जसलाई चाहिँ मेडिकल इन्टरभेन्सन चाहिएको छ, जसको स्वास्थ्य समस्या छ, अथवा जो चाहिँ रिस्की जोनमा हुनुहुन्छ, हो उहाँहरूको उद्धार चाहिँ हाम्रो पहिलो प्रायोरिटी रहेको छ। हिजो हाम्रो रिसोर्सेस र हाम्रो क्यापेसिटीले भ्याएसम्म हामीले उद्धार गऱ्यौँ र आज बिहानैदेखि हामीलाई आज मौसमले पनि साथ दिएको छ, बिहानैदेखि हेलिकप्टरहरू उडिरहेको छ। तपाईँले अहिले पृष्ठभूमिमा पनि सुनिरहनु भयो होला, म अहिले यो नुवाकोटको बिदुरी स्थित सैन्य तालिम केन्द्रभित्र छु, जहाँ चाहिँ हेलिकप्टरको स्टेसन छ, हेलिप्याडबाट चाहिँ निरन्तर हेलिकप्टर उड्ने र उद्धार गरेर घाइतेहरूलाई ल्याउने, उद्धार गर्नुपर्ने व्यक्तित्वहरूलाई चाहिँ उद्धार गरेर ल्याएर चाहिँ यहाँ राख्ने कामहरू भइरहेको छ। अनि आज पनि हाम्रो केही हिजो गर्न नसकिएका कामहरू थिए, जस्तो यो त्रिशुली जलविद्युत आयोजनाको 3A र 3B को भित्र टनेलभित्र केही व्यक्तिहरू चाहिँ फँसेको कुराहरू छ। त्यही भएर आज नेपाली सेनाको विशेष युनिट पनि आएको छ रेस्क्यूको लागि, र त्यहाँ चाहिँ हामीले बिहानै हाम्रो हेलिकप्टर उडाएर चाहिँ त्यहाँ काम सुरु गरेका छौँ। त्यहाँ चाहिँ 35-40 व्यक्तिहरू चाहिँ फस्नु भएको एउटा र डाटा, त्यस्तो खालको इन्फर्मेसन हामीले पाएका छौँ। र बीमा पनि त्यस्तै कुरा आएको छ र अन्य क्षेत्रहरू, हामी एट द सेम टाइम विभिन्न ग्रुपहरू बनाएर चाहिँ इन्फर्मेसन कलेक्सनहरू गर्ने, त्यसपछि एसेस गर्ने इन्फर्मेसनहरू, कुन कुरामा चाहिँ हामीले इमिडिएट इन्टरभिन गर्नुपर्छ त्यो कुरा हेर्ने लागिरहेछौँ। एकातिर हामीले आज चाहिँ हेलिकप्टरबाट, हिजो र आज अहिलेसम्म पनि हेलिकप्टरबाटै रेस्क्यु गरिरहेछौँ, र आज चाहिँ बाटोहरू खुलाउँदै पनि जाने गरी तयारी पनि भएको छ। त्यो भयो भने हामी ल्यान्डबाट पनि तपाईँको चाहिँ रेस्क्यु गर्न सक्छौँ। अहिले मूलभूत रूपमा चाहिँ आजसम्मको फोकस भनेको रेस्क्यु, अनि रेस्क्यु गरिएका व्यक्तिहरू, होमलेस हुनुभएको, घरबार विहीन भएका व्यक्तिहरूलाई चाहिँ बसोबासको, अस्थायी बसोबासको व्यवस्था गरेर गर्ने, खानपानको व्यवस्था गर्ने र औषधि उपचार गर्ने, त्यो कुरामा चाहिँ हामी केन्द्रित भएर काम गरिरहेछौँ।
2: अकल्पनीय ढङ्गबाट आकस्मिक रूपमा आइलागेको यो खालको विपत्तिपछि हामीले यहाँले भन्नुभएको जस्तो गरी उद्धारको चरणमै छौँ हामी। यो उद्धार प्रयासका लागि सरकारी संयन्त्रहरूको समन्वयात्मक एउटा प्रयास, सामूहिक प्रयास मार्फत हामीले उद्धारको चरण कहिलेसम्म हामी सक्छौँ?
3: त्यो ठ्याक्कै अहिले एसेस गर्न गाह्रो छ, किनभने तपाईँले अघि भन्नुभयो अकल्पनीय। यहाँ हामीले स्थानीयहरू सबैसँग कुराकानी गर्दाखेरि पनि यो खालको तपाईँको बाढी कसैले पनि नदेखेको योभन्दा अगाडि भन्ने खालको चाहिँ जानकारी छ। त्यो हुनाले जति ठुलो तपाईँको विपद भयो त्यति नै विपदका व्यवस्थापन, विपद व्यवस्थापनका कामहरू चुनौतीपूर्ण हुन्छन्। त्यही भएर कहिले सकिन्छ भन्ने कुरा चाहिँ, को कहाँ कस्तो स्थितिमा हुनुहुन्छ भन्ने कुरा सम्पूर्ण जानकारी नआइकन हुँदैन। त्यो हुनाले हामीले चाहिँ जानकारी भएसम्म, सकेसम्म अब्जर्भ गरेर चाहिँ कसरी चाहिँ रेस्क्यु गर्न सकिन्छ भन्ने कुरामा नै बढी जोड छ, त्यो किसिमले गइरहेछौँ। अब सम्भव भएसम्म आज हामीले दिनभरिमा चाहिँ इमिडिएट रेस्क्यु गर्नुपर्ने मान्छेहरूलाई चाहिँ रसुवा र नुवाकोटबाट विशेष गरी रेस्क्यु गरिसक्यौँ, उहाँहरूलाई औषधि उपचारको व्यवस्था मिलाउन सक्यौँ, लाइफ थ्रेटनिङ स्थितिमा बस्ने बाध्यताबाट हटाउन सक्यौँ भनेदेखि हाम्रो पहिलो सफलता त्यो हुन्छ।
2: नदीको तटीय क्षेत्रमा धेरै नागरिकहरूको बसोबास रहेको अवस्था, विशेष गरी रसुवा, नुवाकोट, धादिङ धेरै प्रभावमा छन्। हामीले क्षतिका विवरणहरू आउने क्रम सुरु भएको छ। यो वास्तविक रूपमा क्षति यो सङ्ख्यामा भएको छ, हामीले मानवीय र भौतिक क्षतिको एकिन गरेर उद्धारका प्रयासहरूमा प्राथमिक ता दिएर लाग्नुपर्ने अवस्था पनि होला। हामीले क्षतिका विवरणहरू सङ्कलन गर्ने क्रममा कति क्षति भएको छ, मानवीय रूपमा कतिपय विदेशी पर्यटकहरू पनि हराइरहेको खालका खबरहरू छन्, धेरै नागरिकहरू ज्यान गुमाएको अवस्था छ। यो विषयलाई, प्रभावित क्षेत्रको, तटीय क्षेत्रको अवस्थालाई हामीले कसरी सम्बोधन गर्न सकिन्छ?
3: अब राज्यका सम्पूर्ण निकायहरूले त्यसमा चाहिँ संयोजन गरेर, कोअर्डिनेसन गरेर चाहिँ इन्फर्मेसन कलेक्सनको काम गरिरहनु भएको छ होइन। अहिले ठ्याक्कै तपाईँले भन्नुभएको प्रश्नको स्पष्ट जवाफ दिनु अलि हतार हुन्छ। अहिले हामी चाहिँ कहाँ कहाँबाट चाहिँ के इन्फर्मेसन आयो भनेर एक ठाउँमा राखेर हेर्ने कोसिस गर्दैछौँ। निकै ठुलो भौतिक क्षति भएको छ, निकै ठुलो तपाईँको यो जीवनहरूको क्षति भएको छ, आर्थिक रूपमा एकदमै ठुलो क्षति भएको छ। तर त्यसको आकलन गरेर बस्ने समय पनि हामीसँग, त्यो फुर्सद पनि हामीसँग भएन। हामीसँग भएको सम्पूर्ण क्षमता चाहिँ अहिले हामी रेस्क्यु, किनभने एउटा लाइफ सेभ गर्न सकियो भने पनि त्यो हाम्रो सफलता हुन्छ भनेर त्यसमा लागेको हुनाले अहिले हामीसँग ठ्याक्कै डाटा चाहिँ तपाईँलाई दिनको लागि छैन। तर त्यो उपलब्ध हुने बित्तिकै नेपाल सरकारले त्यसको बारेमा जानकारी दिन्छ।
2: नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल सिन्हा हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो। पछिल्लो प्रयासबारे जानकारी दिँदै हुनुहुन्थ्यो। सञ्चार मन्त्रीको भनाइअनुसार उहाँ नुवाकोटमा बसेर उद्धारका प्रयासहरूमा आफैले समन्वय र एक खालको प्रभावकारी भूमिका, सबै सरकारी संयन्त्रहरूको परिचालन गर्ने भूमिकामा सञ्चार मन्त्री हुनुहुन्छ। यो बिचमा हामीसँग टेलिफोन सम्पर्कमा धादिङ स्थित हाम्रा संवाददाता नवराज छत्कुली हुनुहुन्छ। नवराजजी,
4: हजुर,
2: धादिङको कुन स्थानमा हुनुहुन्छ तपाईँ?
4: यतिखेर म तपाईँसँग कुरा गरिरहँदा धादिङको जिल्ला सदरमुकाममा छु।
2: के छ पछिल्ला विवरणहरू, प्रकोप पछाडिको अहिलेको पछिल्लो अवस्था के छ धादिङमा?
4: मैले केही बेर अगाडि मात्रै जिल्ला प्रहरीकाले धादिङका प्रवक्तासँग कुराकानी गरेको थिएँ र उहाँसँग केही सूचनाहरू लिएको थिएँ। उहाँले दिनुभएको सूचनाको आधारमा धादिङ जिल्लाको गल्छीदेखि महोला क्षेत्रभित्र अहिलेसम्म 23 शवहरू प्रहरीले निकालेको छ। 23 शवमध्ये केही व्यक्तिहरूको अङ्गहरू मात्रै निक्लेका कारणले करिब 26 शव निकालेको भनेर प्रहरीले चाहिँ जानकारी दिएको छ। त्यस्तै गरी धादिङको बैरेनीदेखि, धादिङको गल्छी गाउँपालिका नगरसभाको बैरेनी बजार नजिकदेखि गजुरी गाउँपालिका नम्बर 5 गलौँदी क्षेत्रसम्म पृथ्वी राजमार्गका ठाउँ ठाउँमा त्रिशुली नदी उक्लेर लेदोहरू भरिएका कारणले गर्दा बाटो पन्छाउने कामहरू भइराखेको छ। डोजर एस्काभेटरले बाटो पन्छाउने काम भएको छ, आवागमन ठप्प छ। सदरमुकामसँग हिजो नै पृथ्वी राजमार्ग फुर्की खोलाको पुल त्रिशुली नदीको बाढीले फर्काएका कारणले सदरमुकामसँग पृथ्वी हाइवेको सम्पर्क टुटेको छ। 3 पुलहरू भत्केका कारणले अहिले सवारी सम्पर्क छैन, पृथ्वी हाइवेमा गाडीका सवारीका साधनहरू सञ्चालनमा रहेका छैनन् र त्यो गलाउँदीको र गलाउँदीदेखि गल्छीसम्मको लेडो हटाउन कम्तीमा 6 घन्टाभन्दा बढी लेडो हटाउन समय लाग्ने भएका कारणले यदि मौसम यदि अहिले जुन मौसम अनुकूल छ यही मौसम कायम रह्यो भने 6 देखि 8 घन्टामा त्यहाँको लेडो पन्छाउने काम सम्पन्न हुन्छ भनेर सुरक्षा अधिकारीहरूले भन्नुभएको छ। त्यसपछि फाटाफुट सवारीका साधनहरू सञ्चालनमा आउन सक्ने सम्भावना रहेको छ। अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी स्थानीय युवा साथीहरू सबै स्थानीय युवाहरू त्रिशुली नदी आसपासका किनारमा जो हराइरहेका र मृत भएका मान्छेहरूको खोजीमा सक्रिय हुनुभएको छ।
2: नवराजी अब हामी उद्धारको चरणमा रहँदै गर्दाखेरि यो बेलामा सहकारी एक खालको समन्वयको अवस्था छ, आवश्यकता छ, त्यसका निम्ति स्थानीय प्रशासन जनप्रतिनिधिहरू सबै राजनीतिक दलका कार्यकर्ताहरूको पनि सहभागिता, आम नागरिक एकै ठाउँमा बस्नुपर्ने अवस्थामा उद्धारका प्रयासमाथिको समन्वयकारी भूमिकाका लागि त्यहाँको स्थानीय प्रशासनले गर्दै गरेको प्रयास कस्तो छ?
4: खास गरी जिल्ला प्रशासन धादिङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फिल्डमै पठाउनु भएको छ। सबै राजनीतिक दलका नेताहरू सदरमुकाममा केन्द्रित भएर समन्वयमा सहयोगहरू गरिरहनु भएको छ। सबै राजनीतिक दलले आफ्ना स्थानीय कार्यकर्ताहरूलाई तपाईँहरू उद्धारमा खट्नुहोला, खोतलासमा खोजी तलासीमा लाग्नुहोला भन्ने खालको सुझावहरू र आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको पोलिटिकल पार्टीका लिडरहरूले राजनीतिक दलका नेताहरूले पनि बताइरहनु भएको छ। र अहिले ठुलो सङ्ख्यामा हाइवेमा जति उपलब्ध प्रहरी सबै परिचालित भएको अवस्था छ र स्थानीय सरकारहरूको तर्फबाट जनप्रतिनिधिहरूको तर्फबाट राजमार्गमा रोकिएका मान्छेहरूलाई खाना बस्न आवासमा भएका समस्याहरू हिजोदेखि नै मसिनोसँग हल गरिरहनु भएको छ। त्यसै गरी स्थानीय जो यो त्रिशुली आसपासका क्षेत्रमा बोटिङ गर्ने राफ्टिङ गर्ने मान्छेहरू राफ्टिङ व्यवसायीहरू जसले चाहिँ हिजो बोटहरू चलाउँथे ती सबै मान्छेहरू त्रिशुली नदी आसपासमा खोजतलासमा सक्रिय भएका छन्। जो नदीसँग हिजो अस्तिदेखि नै सामिप्यता राखेर नदीजन्ने वस्तुहरूमा काम गर्ने मान्छेहरूको सक्रियता पनि त्यसमा एकदम रहेको छ। धादिङ जिल्लाको सरस्वती अवस्थालाई विश्लेषण गरेर समन्वयको अवस्था हेर्दा यहाँ अत्यन्त राम्रो समन्वय भएको छ।
2: हुन्छ हुन्छ नवराजी, हामी फेरि पनि तपाईँसँग टेलिफोन मार्फत सम्पर्कमा आएर पछिल्लो अवस्था जानकारी लिनेछौँ। त्यसको लागि अहिलेको लागि म धन्यवाद भन्छु। हाम्रा स्थानीय संवाददाता धादिङ स्थित संवाददाता हुनुहुन्छ नवराज छतकुली, पछिल्लो धादिङको अवस्थाको विषय जानकारी गराउँदै। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट निरन्तर रूपमा यो विपदको परिस्थितिलाई सम्बोधन गर्ने गरी राहत प्रयासमा हुँदै गरेका हाम्रा उपायहरू हामीले गर्दै गरेका कामहरूको जानकारी गराउँछौँ। अहिले 9 बजेको समाचार प्रसारण गर्ने समय भएको छ। त्यसपछि निरन्तर रूपमा हाम्रो प्रसारणमा हामी तपाईँलाई विपदको परिस्थिति सम्बन्धी सामग्रीहरू जानकारी गराउनेछौँ। अहिलेको लागि म बिदा भएँ, नमस्कार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म 162 जनाको शव फेला, 403 पर्यटक र 81 सुरक्षाकर्मी सम्पर्कविहीन। राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जानकारी। भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी। बेपत्ताहरूको विवरण यकिन हुन बाँकी। राहत र उद्धारमा जुट्न सम्बन्धित सबैलाई सरकारको आग्रह। भोटेकोसी बाढी र यसले निम्त्याएको विपदका बारेमा छलफल गर्न अहिले सर्वदलीय बैठक बस्दै। बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको 10% प्रभावित र इरानमाथि तत्काल सैन्य आक्रमण नगर्ने अमेरिकाको भनाई। अब समाचार विस्तारमा। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म 162 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म 34 महिला, 63 पुरुष, 6 जना बालिका, 7 जना बालक र बाँकीको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार रसुवामा 3 पुरुषको शव भेटिएको छ, साथै नुवाकोटमा 6 महिला र 7 पुरुष, धादिङमा 10 महिला, 10 पुरुष, 1 बालिका तथा 6 जना पहिचान नखुलेको शव भेट छ। गोर्खामा 2 महिला, 8 पुरुष, 1 बालक र पहिचान नखुलेका 8 जनाको शव भेटिएको छ। प्रहरीका अनुसार चितवनमा 13 महिला, 18 पुरुष, 1 बालिका, 4 बालक र 1 पहिचान नखुलेका 28 जनाको शव भेटिएको छ। त्यसै गरी तनहुँमा 1 महिला, 5 पुरुष, 1 बालिका, 1 बालक र पहिचान नखुलेको 1 जनाको शव भेटिएको छ। त्यस्तै नवलपरासी पूर्वमा 2 महिला, 12 पुरुष, 3 बालिका, 1 जना बालक र पहिचान नखुलेका 4 जनाको शव भेटिएको छ। रसुवा बाढीपछि नेपाली सेनाका 44, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। रसुवागढी, स्याप्रोबेसी, मैलुङ, बेत्रावतीमा तैनात सैनिकहरू सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोज तथा उद्धार कार्य जारी रहेको छ। बाढीले बस्ती, बजार, सडक, पुल, जलविद्युत आयोजना तथा सुरक्षा निकायका संरचनामा पनि ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरणहरू प्राप्त भएका छन्। बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका 7 र निजी क्षेत्रका 8 गरी 16 हेलिकप्टर निरन्तर खोज तथा उद्धारमा परिचालन भइरहेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा 7 हेलिकप्टर सहित 1,700 जना सैनिक परिचालन गरिएको छ, जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली रहेका छन्। सेनाले हवाई साधनबाट 96 जना र स्थल मार्गबाट 26 गरी 121 जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्याएको छ। निजी क्षेत्रका 8 हेलिकप्टरले 29 जनाको उद्धार गरेको जनाएका छन्। सरकारले बाढीमा घाइते भएकाको उपचार निशुल्क गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको आकस्मिक बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पताल मार्फत निशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले घाइतेको स्वास्थ्य लाभको कामना गर्दै तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने जानकारी दिनुभयो। भोटेकोसी बाढी र यसले निम्त्याएको विपदका सम्बन्धमा अहिले सर्वदलीय बैठक बस्ने तयारी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बाढीबाट भएको क्षति, खोजी तथा उद्धार र राहत पुनस्थापनाका विषयमा बैठकमा छलफल हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक अहिले बिहान 9 बजे बस्ने गरी हिजो नै तय भएको थियो। रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर 403 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो बिहान भोटेकोसीमा आएको बाढीमा परेर 62 नेपाली र 341 विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकारी सिओ हिक्मत सिंह अयरले विभिन्न कम्पनी मार्फत गोसाई कुण्ड र कैलाश मान सरोवर गएका 403 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो। सम्पर्कविहीन हुनेमा 203 पुरुष र 200 महिला रहेका छन्। बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। हालसम्म भारतका 133, अमेरिकाका 47, अस्ट्रेलियाका 34, संयुक्त राज्य बेलायतका 33, क्यानाडाका 24, मलेसियाका 19, युक्रेनका 7, सिङ्गापुर र दक्षिण अफ्रिकाका 6-6 जना, न्युजिल्यान्ड र जापानका 5-5 जना रहेका छन्। यसबाहेक जर्मन, फ्रान्स, रुस, स्पेन, आयरल्यान्ड, नेदरल्यान्ड लगायतका 25 बढी देशका नागरिक बाढीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। रसुवामा आएको बाढीले बगाएर ल्याएका 9 शव तनहुँमा फेला परेका छन्। तीमध्ये केही शव छेद विच्छेद अवस्थामा रहेको प्रहरीले जनाएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवामा बाढीले बगाएर ल्याएका 9 शव भेटिएका छन्। नेपाली सेनाले रसुवाको भोटेकोसीमा बाढी आउँदा घाइते भएकाहरूको उद्धारसँगै उपचारलाई पनि तीव्रता दिएको जनाएको छ। सेनाका अनुसार छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालबाट चिकित्सक सहित 8 चिकित्सक को टोली, 1 सर्जन र 1 अर्थोपेडेसियन सहित 20 जनाको स्वास्थ्य कर्मीको टोलीले नुवाकोट स्थित त्रिशुलीमा खट्टी घाइतेको उपचार जारी राखेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताउनु भएको छ। देशवासीका नाममा सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीबाट ज्यान गुमाउने प्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो बिहान रसुवाको भोटेकोसी नदीमा आएको बाढीले तटीय क्षेत्रमा पुर्याएको क्षतिबाट विपदमा परेका नागरिकको खोज उद्धार तथा राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। नेपाल प्रहरीले रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूका परिवारजनसँग आवश्यक समन्वय गर्न सम्पर्क अधिकृत तोकेको छ। रसुवा भोटेकोसी बाढी पीडितका लागि भारत सरकारले पठाएको 10 टन राहत सामग्री नेपाल आइपुगेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। बङ्गलादेश सरकारले नेपालको रसुवा, नुवाकोट, गोर्खा, धादिङ जिल्लामा भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ। भोटेकोसीमा आएको बाढीबाट ठूलो मानवीय क्षति भएको र खोजी तथा उद्धार कार्य जारी रहेकाले नेपाल प्रहरीले सामाजिक सञ्जालमा क्षतिग्रस्त शव तथा विभत्स तस्विर जथाभावी पोस्ट नगर्न आग्रह गरेको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। रसुवा स्थित भटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको करिब 10% प्रभावित भएको छ। बाढीबाट विद्युत उत्पादन प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको, विद्युत आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै विद्युत प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको छ। अर्को सूचना नआउँदासम्मका लागि व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न विषयहरूको परीक्षा स्थगित गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेश मन्त्रीहरूलाई वासिङटनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिनुभएको छ।

0: 62 जनाको शव फेला, 403 पर्यटक र 81 सुरक्षाकर्मी सम्पर्कविहीन। राहत कार्यलाई प्रभावकारी बनाउन सरकारको सम्पूर्ण संयन्त्र परिचालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जानकारी। भोटेको सिबाडीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी, बेपत्ताहरूको विवरण यकिन हुन बाँकी, राहत र उद्धारमा जुट्न सम्बन्धित सबैलाई सरकारको आग्रह। भोटेको सिबाडी र यसले निम्त्याएको विपदका बारेमा छलफल गर्न अहिले सर्वदलीय बैठक बस्दै। बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको 10% प्रभावित र इरानमाथि तत्काल सैन्य आक्रमण नगर्ने अमेरिकाको भनाई। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

जसले पाथौ नेपाल सम्म चिन्छ सौ पी खुद गुणलाथो चौथी थो रेडियो नेपालख आनेनादिसन जिरुबी पाखे नेपाल भाषा या समाचार रसुवाया फोटे कोसी खुसी वोको खुसी बाया हुने आतक सछिओ खुइनीमा मनुषी गुदु नेपाल प्रहरी ललहाको जानकारी कथा आतक सुइपेमा मिसा खुइ सुमा मिज खुमा मचा मचा मिसा अथियाना नेहमा मचा व पी नेहमा सिया मसिका सी दुगु मधु प्रहरिया कथा रसुया सोमा मिजया सिमलुया ओ गुदु नापान वाकोटे खुमा मिसा नेहमा मिज धादिङे झिमा मिसा झिमा मिज व छमा मिसा मचा व खुमा मसिका सी मधु पिनी गु सिमलुक गुदु गोर्खानीमा मिसा च्यामा मिज छमा मचा व मसिका सी मधुपी च्यामा सिया गु सिम लुया वो गुदु प्रहरिया कथन चितोने झिन्सोमा मिसा झिन्च्यामा मिज छमा मिसा मचा पेमा मिज मचा व मसिका सी मधुपी नि च्यामा सिया गु सिम लुया गुदु अथियाना तनुही छमा मिसा यामा मिज छमा मिसा मचा छमा मिज मचा मसिका सी मधुपी छमा सिया गु सिमलुया गु दुसा अथियाना नवल परासी पूर्व खे निम मिसा झिन निम मिज सोमा मिसा मचा छमा मसिका सी मधुमा याना मुकम्पेमा सिया गु छिम लुया गुदु रसुवा खुसी बालिपा नेपाली सेनाया पी पेमा नेपाल प्रहरिया निच्यामा सशस्त्र प्रहरिया गुमा याना मुक चे छमा सुरक्षाकर्मी सम्पर्क पिने लाना चुङ्गु दुसा रसुवा गरिसा पूर्वेशी मैलुङ्गो बेत्राबत्ती तैनाथ चुया चौपिन सैनिक सम्पर्क विहीन जुगुख सम्पर्क पिने सुरक्षाकर्मी नापा पर्यटक सर्वसाधारण अतिथि निकाय कर्मचारी पिस मालेगु ज्या व उद्धार ज्या याना चुङ्गुदु खुसीबास बस्ती बजार सडक ता जलविद्युत आयोजना औ सुरक्षा निकाय संरचना के तधङ्गु हाट्या ठेङ्कगु नापाङ्गु धल वो गुदु खुसीबास लिचो लागु लाग्या नेपाली सेना या नेग निजी लाग्या च्याग याना झिङखुग हेलिकप्टर मड्डिक मालेगु उदार के खटेजुया सङ्गुदु नेपाली सेना प्रवक्ता सहायक रथी राजा राम बस्ने त्य कथा मालेगु उदार के नेग हेलिकप्टर नापा झिन नेसम सैनिक छिला तया गु धाया दि गु दुसा गुकी मालेगु उदार व राहत स्वास्थ्य पुच दु सेनास हवाई जोलस गुई खुमा स्थल मार्गस नि खुमा याना मुक सचिव नि छमासित मालेगु वास्या नीति मड्डिक अस्पताल हेया चुनागु धया दि गुदु निजी लागा च्याग हेलिकप्टर नि गुमासित उदार या धुङ्क गुदु नेपाल प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेया कथा तनाचोम पिन्ता मालेगु ज्या नीति नेपाली सेना नेपाल

0: प्रहरी सशस्त्र प्रहरी स्थल वा हवाई जोलाङ पाखे ड्रोन व तालिम कापी खिचा नापा तेगु ग्वाली स मालेगु जिया याना चनागु खुसी बास तटीय लागा छेन्दुगु पसदुगु सडक ओता नापा खुसिया नापाङ सूचक त तिब्बत पाखे लाग्या खुसीबा ओगु चलाया हुनी तिना तगु खुसी आका झाका तस्क खुसीबा ओगु अनुमान या गुदु अथेना सरकार खुसीबा व घापा जुपिन्ता ढेवा मयाक वासयागु कोचिगुदु प्रधानमन्त्री तथा मन्त्री परिषदीय कार्यालय सी अन्दरबारी बुधबार चोङ्गु मन्त्री परिषदीय आका झाका बैठक स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय नेपाली सेना व सरकारी अस्पताल पाखेन ढेवा मयाक वासयागु व्यवस्था मिलेयानागु कोचिनागु नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेललाई जानकारी बियादिल। शिक्षा व खेलकुद मन्त्री नापा जुया सोनादीमा प्रवक्ता पोखरेला खापा जु पिन्ता भी उसाया कामना देचासे थथे उदारियन सुरक्षित थासे यङ्केगु व्यवस्था गृह मन्त्रालय व रक्षा मन्त्रालय मिले यायगु जानकारी नबियादिगुदु मन्त्री पोखरेला चीन व भारत सरकार नापा ग्वालिया नीति खज्या जुया सङ्गु नवैकरण कनादिगुदु सा खुसी बासा सिम छेज याता प्रचलित कानुन कथा आर्थिक ग्वाली लल ह्यागु मन्त्री परिषद कोचिनागु कनादिगुदु मन्त्री पोखरेला छेम्बा नङ्कु पिन्त सुरक्षित थासे चोनेगु नेगु व्यवस्था गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण वा व्यवस्थापन प्राधिकरण वा स्वपुदुगु विपद जोखिम न्यूनीकरण वा व्यवस्थापन समिति मिलेयागु कोसिनागु कनादिल। खुसी बास तना चोपिन्ता मालेगु उद्धारे झिन्सोङ हेलिकप्टर छेलागु धागुदु नेपाली सेना औ निजी लगाया झिन्सोङ हेलिकप्टर छेगु परराष्ट्र मन्त्री शिशिर खनाललाई जानकारी ब्यादिगु खसा प्रतिनिधि सभासँग विपत्या विशेषण हपाङको जानकारी कयादिसे मन्त्री खनाल उद्धार हो राहत यता लिचो लाकेता रसुवा नुवा कोटिया विपद कोसे छगु छगु करोड व धादिङ्या कोसे ङेगु लाख ढेबा फ्यानाको जानकारी ब्यादिगुदु भोटे कोसी खुसी बाला दुकाकु विपत्या विशेषण ठाउँ सर्वदलीय बैठक आ चोना चोङ्गुदु राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछानिया इनापे खुसी बासन शङ्कगु व मालेगु ज्याया नीति राहत पुनस्थापना विशेषण बैठक चोना चोङ्गु ख रासोपा प्रवक्ता जगदीश खरेलिया कथ नच गुता इल निसे सिंह दरबार या रासोपा संसदीय दल या कार्यालय बैठक चोना चोङ्गु ख रसुवाया भोटे खुसी वोगु खुसी बाखेलाना पेस पर्यटक स्वापु त्वाधगु दु नेपाल पर्यटन बोर्ड ललहागु जानकारी कथम हिग सुते भोटे खुसी खुसी वोगु खुसी बाखेलाना खुइनीमा नेपाली सोसो पिछमा विदेशी पर्यटक सम्पर्क विहीन जुया सङ्गुदु पर्यटन बोर्ड या निमित्त प्रमुख कार्यकारी अधिकृत सिइओ हिक्मत सिंह एर थिथी कम्पनी पाखे गोसाईकुण्ड कैलाश मानोबर कैलाश मानव सरोवर वोपी पेसा व सोमा पर्यटक स्वापु मधुगु जानकारी ब्यादिगु ख स्वापु मधुपी निस व सोमा मिज निसमा मिसापी लागुदु सा तना सोपीले फुक्कन सिबे एकको भारतीय पर्यटक लागुदु आतक भारतीय सचिव सुई सोमा अमेरिका या पिन हेमा अस्ट्रेलिया या स्विपेमा संयुक्त राज्य अधिराज्य संयुक्त राज्य बेलायतसँग सुई सोमा क्यानाडासँग निपेमा मलेसिया झिङ्गुमा युक्रेने युक्रेन यापिन हेमा सिङ्गापुर व दक्षिण अफ्रिका यापिन खुमा खुमा याना न्युजिल्यान्ड व जापान यामा यामा मनो तना चङ्गुदु साथ बाहेक जर्मनी फ्रान्स रुन्स रुस स्पेन आयरल्यान्ड नेदरल्यान्ड नापा या नि यामा सिबे उप दे या मनुतन खुसी बाखे लाना स्वापु नना चोङ्गु नेपाल पर्यटन बोर्ड धागुदु खुसी बासन टिमुरे स्याप्रुबेसी लागाया बस्ती प्रहरी चौकी भन्सार कार्यालय तदङ्गु क्षति लागुदु सा खुसी बा हुने रसुवाया रसुवागढी नाका स्वाईगु सडकको ताना पाँसङ्कगुदु नेपाल पर्यटन बोर्ड छुन जानकारी वा ग्वालिया नीति टोल फ्री नम्बर 1234 हटलाइन नम्बर 1144 पर्यटन प्रहरी नम्बर 9851894445 स्वापुतेता इनाप्यागुदु रसुया वोगु खुसी बालन चुसिका हगु गुमसिया सीमा तनहुस लुया वोगु जानकारी वोगु दुसा तनहुया प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीया कथा आतक रसुवा खुसी बासन चुइका हपे गुम सिमलुया वोगुदु खुसी बासन तनहुई मेगु क्षति धासा वोगु मधु वेकलन्थ्यादि गुख आबुखैरेनी चार पुल जीप निसे देवघाट तक त्रिशुली खुशी थी थासे सिमल वे अगु तिवारी जानकारी ब्यादिगु ख नेपाली सेना रसुवाया भोटेको सी खुसी बा वया खापा जोपिन्ता उद्धार नपा वासया त आपलन थ्या बिया सङ्गुदु सेना कथन छाउनी दुगु वीरेन्द्र सैनिक अस्पताल स चिकित्सक नापा च्यामा चिकित्सक छमा सर्जन छमा अर्थोपेडी सिएन नापा नि खुमासिया स्वास्थ्य कर्मी पुच नुवाकोटे दुगु त्रिशुली खटे जुया वासयाना चोङ्गु दुसा थो स्वास्थ्य कर्मी अपुचस आतक खुइ यामा सीता वासया धुङ्कागु धागु दु गुगी खुमा सी धुङ्कागु दुसा सोमा तस्क घापा जुपिन्ता नापाङ्गु खुसी वासा लिपा त्रिवी शिक्षण अस्पतालले छोगु दु नापा छमा घापा जुमा सीता सैनिक अस्पतालले रिफर यानागु सेना धागु दु नेपाली सेना घापा जुपिनीको वासा नीति पोर्ट्रेबल फिल्ड हस्पिटल भीष्मा क्युब यात्रा सडक मार्ग सन्त्रिशुली थेङ्कागु धागु दु प्रधानमन्त्री बालेन्द्र शाह रसुवाया भोटेको सी खुसी ज्ञानपुष्य चोङ्क वोगु खुसी बाल त धङ्गु धनजन्य क्षति जुगु लिता कया दुःख पोङ्का दिसे उद्धार खोज तथा राहतका ज्यायता लिचो लाकेता सरकार फुक्क कथया संयन्त्र छेलागु दया दिगुदु देवासिया नामे सामाजिक सञ्जाल पाखे हसना पितना दिसे प्रधानमन्त्री शाह खुसी बास म्याता तालाप खुसी बास सिमासित बिचा हाका दिशा शोक कगु छेन्जया त समवेदना पङ्का दिगुदु वेक्ला घापा जुपिन्ता भी उसाय कामना देशासे लिचो लापी मनु त्यता राज्य थासम्मागु फुक्कङ कथया ग्वाली लल्यागु बचनापा पङ्का दिगुदु प्रधानमन्त्री साय कथा खुसी बालिपा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण आकाजाका बैठक राष्ट्रिय परिषदीय बैठकको परिषदीय बैठक चुनाव उद्धार खोज तथा राहत ज्याता आफ्ना योजाकेको कोचिनाको दया दिगुदु उद्धार तथा मालेगु नीति नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरी अपुच लिचो लागु लागा छेला तयागु वेक्ल दया दिगुदु सा नेपाली सेना हेलिकप्टर पाके तधङ्गु ल्याके मनु तेगु हवाई उद्धार यानागु खापा जुपिन्ता ये हयावासया व्यवस्था मिले यानागु न उगु हसनाखे नेथना त अगुदु घापा जुपिन्त अपुग ढिबामायाको वासा नीति यहाँ अतिथि अस्पताल त्यता तयारी अवस्थाके तया तयागु जानकारी बिया दिसे प्रधानमन्त्री शाह लिचो लागु लागा चिकित्सकको स्वास्थ्य कमी अपुच एम्बुलेन्स मागु जोल छेलागु धया दिगुदु नेपाल स्काउट नेपाल रेड क्रस सोसाइटी नापाया संस्था नापा उद्धार व स्वास्थ्य सेवा समन्वय जुया चुङ्गु वेक्ला नेथना दिगुदु प्रधानमन्त्री शाह खुसी बास लिचो लापी मनु तेगु जीवन रक्षा तनाव चोपिन्ता मालेगु खापा जुपिन्ता वास विस्थापित यता राहत लल ह्यागु सरकार हापाङ्गु ज्या जुगु धया दिगुदु तना चोपिन्ता मालेगु ज्या अञ्च छाकेगु व खुसी बास सिङ्कगु क्षेत्रीय धल मुङ्किएगु वेकल जानकारी ब्यादिगुदु नुवाकोट्या विदुर रसवाया उत्तर गया गोसाईकुण्ड धादिङ अतिथि स्थानीय तह गोर्खाया चुङ गाउँपालिका खुसी बास लिचो लागु नेथना दिसे प्रधानमन्त्री सहाथो लाग्या नसा जोल बान लागु तोनेगु ल वास व अस्थायी व्याया व्यवस्था थते मिले यागु वचन ब्यादिगुदु खुसी बास सिङ्कगु सडक तामता हो तोनेगु लय संरचना तेत पुननिर्माण नीति थ्या बिगु विस्थापित छेजयात सुरक्षित थासे पुनस्थापना यागु वेक्ला नेतना दिगुदु प्रधानमन्त्री शाह लिचो लापी मनु तेता धैर्य धारण यायता इनाप यासे राज्य ठगु फुक्क स्रोत साधन नापा उमिगु ग्वाली या नीति नापा दुगु धया दिगु दुस उद्धार हो वास नसा चोनेगु ब्या या भाला सरकार कायागु न वेक्ल बचाउ ब्या दिगुदु विपद या थो इले सामाजिक सङ्घ संस्था उद्योगी व्यवसायी युवा स्वयंसेवकको सकल मनु त्यता राहतो उद्धार अभियान ग्वाली यायता प्रधानमन्त्री शाह इनाप्याना दिगुदु थोया न्यन प्रधानमन्त्री शाह खुसी बास लिचो लागु लागा सङ्घीय संसद सहल व्याका क्षति उद्धार राहत अवस्था बारे जानकारी कया दिगु ख राष्ट्रपति रामचन्द्र पौडेल मिगो सुते रसुवाया भोटेको सी खुसी वोगु खुसी बालन तटीय लागा ठ्याङ्कको क्षति स विपदे लापी मनु त्यता खोज उद्धार राहत या ज्याके राज्य फुक संयन्त्र छेले त प्रधानमन्त्री बालेन्द्र सहायता इनाप्याना दिगुदु राष्ट्रपति पौडेल मिगो शनिला प्रधानमन्त्री सहायता फोन याना विपद विशेष जानकारी ललहाना दिसे दुःख लापी जनता तेगु उद्धार राहत हो मालेगु ज्याता आप्ला ह्याकेता इनाप्याना दिगु राष्ट्रपति पौडेल प्रेस सल्लाहकार किरण पोखरेल जानकारी ब्यादिगु ख अथियाना प्रतिनिधि सभाया मिगया बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामी छाने र सोया भोटे कोशी खुसी वोगु व जुधनिया सुरक्षा नीति सरकार फुक्क सामर्थ्य छेलेगु भलसा पङ्का दिगुदु सभापति लामी छाने बैठके रासोपा सर्वदलीय दल या थासा विशेष यी कया भोटे कोशी खुसी वोगु खुसिया विपत्ति सरकार व फुक्क राजनीति दल नापा दुगु धया दिगुदु सभापति लामी छाने पार्टी थासा प्रधानमन्त्री गृहमन्त्री स्वास्थ्य मन्त्री नापाया मडिक सल सूचना कालबिले याना चङ्गु मनुते गुजु धन्या रक्षा नीति राज्य फुक्क संयन्त्र छेले त इनाप यानागु सदन या त जानकारी ब्यादिल नेपाल प्रहरी र स्वाया भोटे कोशी खुसी वोगु खुसी बाय हुने सम्पर्क त्वाधला चोपी प्रहरी कर्मचारी त्यता मालेगु ज्या छाके त उमिता छेज नापा मागु समन्वय याना बिता सम्पर्क अधिकृत तोकेयागुदु प्रहरी प्रधान कार्यालय छगु विज्ञप्ति पिथना खुसी बाया हुने सम्पर्क मध्या चोपी प्रहरी कर्मचारी त्यता मालेगु ज्या तचो के त सम्पर्क अधिकृत तोकेया नागु धागु ख रसुवा भोटे कोशी खुसी बाया नीति भारत सरकार छया हगु झिगु टन राहा झोला नेपालले ठेङ्कगु दु नेपाल या नीति भारतीय राजदूत नवीन श्रीवास्तवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गणेश याता थो जोलङ लल हना दिगु ख बङ्गलादेश सरकार र नेपाल रसुवा नुवाकोटो धादिङ जिल्ला भोटेकोशी खुसी वोगु खुसी बासली चोलापी मनुतेगु नीति मागु ग्वालिया नीति हथाचयागु धागुदु बङ्गलादेश प्रधानमन्त्री तारिक रहमान खुसी बासन जुगु धनजन्या क्षतिया त कया दुःख पङ्का दिसे लिचोलापी नेपाली मनुतेगु उद्धार राहत पुनस्थापना नीति ग्वालियागु एका ग्वालिया त एकागु धया दिगुदु नेपाया नीति बङ्गलादेश दूतावास मिग प्रेस विज्ञप्ति पिथना थो जानकारी ब्यादिगु ख सरकार खुसीबासा छेबु नना चोपी पीडितेगु नीति धादिङ नुवाकोटे अस्थायी आवास पलिस्ता यागुदु जिल्ला प्रशासन कार्यालय नुवाकोटो धादिङ झिङखुगु थासे अस्थायी आवास देक तगुदु जिल्ला प्रशासन कार्यालय नुवाकोटो थिथि थासे झिङ्यासम्म क्षमता अस्थायी आवास देक गुख अथेना जिल्ला प्रशासन कार्यालय धादिङ थिथि थासे झिन्नीसम्म क्षमता अस्थायी आवास देक गुदु अथेना जिल्ला मेगु जिल्ला न अस्थायी आवास देके गुज्या जुया चङ्गु जानकारी बिगुदु नेपाली कङ्ग्रेस चिन या तिब्बस रसुवा वोगु खुसी बासन जुगु धनजन या क्षतिया त कया दुःख पङ्का दिसे लिचो लापिन्ता उदार राहत पुनस्थापनाके फुक्कन ध्यान केन्द्रित या त सरकार या त इनाप यागुदु रसुवा भोटे कोशी खुसी वोगु खुसी बा हुने देया मुक मत उत्पादन क्षमताया अथे झिगु प्रतिशत प्रभावी जुगुदु खुसीबास विद्युत उत्पादन प्रसारण वितरण संरचनाके त धङ्गु क्षति जुगु विद्युत आपूर्ति स दुई फैगु असन्तुलन या त ध्याने तसे नेपाल विद्युत प्राधिकरण माग आपूर्ति व्यवस्थापन या त आप्लान थ्याबिया तयागु ज्या यानाचनागु ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ जानकारी बियादिगुदु त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय कथ याना चोङ स्नातकोत्तर तह या थिथि ज्याचुया नियमित परीक्षा भोटे कोशी खुसी सङ वोगु खुसी बाया हुने दिगुदु आदेश पिनया बुख अमेरिकी विदेश मन्त्री मार्को रुबियो गुहाली मि दे या विदेश मन्त्री त्यता वासिङटन थत्य इरान या त नुगु सैन्य आक्रमण यागु ज्या धल मधु ध्यादिगुदु थुकिया पलेसा अमेरिका इरान या त आर्थिक हत्या नौसैनिक हत्या हर्मोज या लपुपित बिगु पेट्रोलियम जोलया कचवा तचो केगु ख्याचो न्हेज्या कगुदु एक्सियोस या कथन ट्रम्प प्रशासन त धङ्गु सैन्य कारवाही सिहाँ वनेगु पलेसा इरान या अर्थतन्त्र या त कमजोर देखेगु रणनीति या त थ्याबिगु ख थोए दतु इरान हापा आक्रमण यासा सैन्य बछेलेगु अमेरिकी अधिकारी त्यसा थागुदु वासिङटन इरान या चिकम पित बिगुले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति पङ्ग थनिगु तेरान्य क्षमता कमजोरियाना बिगु ख्याचो बिगुदु थोइदथि इरान व ओमन दथि हर्मुज्या चिकन ल्याइगु ल या त प्याचे नक्सातेगु विशेष वार्ता जुगुदु निगु पुच अस्थायी लम्पु पलिस्ता यागु समुद्री खानी चिकेता मङ्काको त यागु सहमति चुला कगु दुसा अथेयाना चिची धङ्गो व्यावसायिक ज्या यागुली धासा अजन आप्ला हात्या दनी मङ्गलबार जक ओमन लिक छगु चिकन ट्याङ्करे क्षेपास्त्र के कगु भाला आतको सुनन कागु मधु आ मौसमी जानकारी थौ देया हिमालयो पहाडी लगाए छुन थासे मल नापा लाप्सा तोया मध्यम टकया वा वैगो चपु कुहा वैगु सम्भावना दुगु लुम्बिनी व सुदूर पश्चिम प्रदेश तराई लगाया छुनथा से व मध्य प्रदेश नापा कोशी बागमती गंडकी प्रदेश तराई लगाया मोह था से मला नापा लाप्सा तोया भतीसा तस्को वावेगो संभावना दु कोशी कर्णाली सुदूर पश्चिम प्रदेश पहाड़ी लगाया बागमती गंडकी प्रदेश हिमाली लगाया व लुम्बिनी प्रदेश पहाड़ी व तराई लगाया छगुनी गुथा से आपना तस्को वावेगो संभावना कुबीगो जल तथा मौसम विज्ञान विभाग या धापुदू वंगु निपे घौस ये सोनी गया क्वाज सुइगु फुटी सोंगु डिग्री सेल्सियस जति लुगु खस थौनी ने सोनी गया क्वाज नि च्यागु निसे सुइगु डिग्री सेल्सियस जति चोनीगु दुकुमा दु थौ सुते ये सोनी गले या त इजुया सुइपेंगु मिनेटे लुया वगु सूर्य सनी लखुता इजुया सुइङा गुमिनेटे बि रेडियो नेपाल नेपाल भाषा समाचार पुन चिताइले नेपाली भाषा समाचार नेना दिसा शुभ
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार
3: नमस्कार हामी रेडियो नेपालको निरन्तर विशेष प्रसारणमा छौँ. हिजो रसुवा भोटेकोसी नदीमा आएको जुन बाढी छ त्यो बाढीको जुन विध्वंसात्मक बाढीले जुन खालको विपत्ति निम्त्याएको छ त्यसको पछिल्ला विवरणहरू के छन्, उद्धारका कामहरू कसरी अगाडि बढिराखेका छन् र यी लगायतका यससँग सम्बन्धित विभिन्न विषयवस्तुहरूलाई हामीले निरन्तर समाचार सूचनाका माध्यमबाट श्रोताहरूमा प्रसारण गर्ने क्रममा अहिले यो विशेष प्रसारणमा हामी उपस्थित छौँ. प्रविधि संयोजनतर्फ मित्र राजु थापा र देवकी भण्डारी, त्यस्तै सहकर्मी साथीहरू मुकुन्द भण्डारी र रमा ढुङ्गानाको साथमा प्रस्तुतितर्फ शान्ति राणा र भानुभक्त खड्का उपस्थित भएका छौँ. आदरणीय श्रोताहरू, तपाईँहरूलाई हामीले यो विशेष प्रसारणमा निकै दुःखद विडम्बनापूर्ण समाचारहरू का खबरहरू निरन्तर गर्नुपर्दा हामीलाई पनि अत्यन्तै दुःख महसुस भएको छ. तथापि सञ्चार कर्मको एउटा दायित्व र कर्तव्य अन्तर्गत आज हामीले यो विपत्तिका बिचमा पनि विध्वंसात्मक बाढीले निम्त्याएका यस्तै दुःखद खबरहरू प्रस्तुत गर्दैछौँ र यसबिचमा म निवेदन गर्न चाहन्छु, हामी अत्यन्तै धैर्यता संयमतापूर्वक यो विपदलाई सामना गर्नुपर्नेछ. र तपाईँहरूले हामीले रेडियो नेपालका विभिन्न समाचार बुलेटिनहरू मार्फत संसार विभिन्न देशभरका विभिन्न सञ्चार माध्यमहरूले पनि बाढी र यो विपत्तिको अवस्था के छ भनेर निरन्तर समाचारहरू अपडेट गराइराखेका छन्. त्यस सन्दर्भमा अहिले पछिल्लो विवरण अनुसार हिजो करिब 24 घन्टा व्यतीत भइसकेको छ यो रसुवामा आएको बाढी गएको जुन समय, यो समयमा अत्यन्तै दुःखद समाचारहरू सम्प्रेषण गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ. हालसम्म यो विध्वंसात्मक बाढी जुन बाढीको उपद्रव रह्यो यो बाढीमा परेर अहिलेसम्म 162 जनाले ज्यान गुमाउनु परेको स्थिति, त्यो खालको समाचार हामीलाई प्राप्त भएको छ भनेदेखि धेरैको सकुशल उद्धार पनि गरिएको छ र राज्यका सबै संयन्त्रहरू उद्धारका कामहरूमा परिचालित भएका समाचारहरू हामीलाई प्राप्त भइ नै राखेका छन्. नेपालले जुन खालको एउटा प्राकृतिक विपत्तिको सामना गरिराखेको छ, यो नेपालले सामना गरिराखेको प्राकृतिक विपत्तिमा हाम्रा अन्तर्राष्ट्रिय विभिन्न सङ्घ संस्थाहरू, हाम्रा छिमेकी मित्र राष्ट्रहरू देशभरबाट नेपालप्रति सहानुभूति प्रकट भएको छ. यो विपत्तिलाई सामना गर्न सकौँ सहयोगका प्रतिबद्धताहरू पनि व्यक्त भएका छन्. यसै सम्बन्धी यो भीषण बाढीबाट भएको क्षतिप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसद्वारा पनि दुःख व्यक्त भएको छ. यस सम्बन्धीको थोरै समाचार म श्रोताहरूलाई निवेदन गर्दछु. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार हिजो भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ. यस्तै भीषण बाढीका कारण धेरैजनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटेरेसले दुःख व्यक्त गर्दै सहानुभूति र एकैबद्धता पनि प्रकट गर्नुभएको छ. यसले नेपालले मात्र यो विपत्तिको सामना गरिराखेको होइन, सिङ्गो अन्तर्राष्ट्रिय जगत पनि हामीसँग एकाकार भएको छ भन्ने खालको सन्देशले पनि यो विपत्तिका बिचमा पनि हामीहरूलाई एक खालको उत्साह सञ्चार भएको छ।
4: हजुर
3: शान्तिजी,
4: हजुर पक्कै पनि जुन यो 24 घन्टाको अन्तरालमा हामी छौँ, रसुवा भोटेको सी नदीमा हिजो आएको त्यो बाढीले धेरै धनजनसँगै धेरैजनाको ज्यान पनि गुमेको छ, 162 जना मृत्यु भएको खबर छ, यो सङ्ख्या अझै बढ्दो क्रममा छ र यति बेला राज्यका सबै संयन्त्रहरू उद्धारको लागि परिचालित पनि भएको छ र यहाँनिर यो समयमा धेरै सङ्ख्यामा हताहत भएको अवस्था पनि छ। यो अवस्था धेरै भए पनि हामी त्यति धेरै नै समय भएर यसमा लाग्नुपर्ने त्यत्तिकै पनि आवश्यकता छ। यो विपदले ल्याएको क्षतिलाई आकलन गर्न सजिलो पक्कै छैन र पनि हामी एक्लो छैनौँ, देश नै हामी सँगै छौँ र त्यो सँगैसँगै अन्तर्राष्ट्रिय जगत पनि हामीसँग रहेको छ, चासो चिन्ता र सहयोगको प्रतिबद्धताहरू पनि व्यक्त गरिरहेको छ र भोटेको सिबाडी प्रभावितका लागि भारतको प्रसङ्गमा पनि हामी केही समाचार यहाँलाई राख्न चाहन्छौँ। रसुवा भोटेको सिबाडी पीडितका लागि भारत सरकारले पठाएको 10 टन राहत सामग्री नेपाल आइपुगेको खबर हामीलाई प्राप्त भएको छ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो र यसअघि भारतीय विदेश मन्त्री डाक्टर एस जयशङ्करले सामाजिक सञ्जाल मार्फत रसुवा बाढी पीडितका लागि मानवीय सहायता, विपद राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी पनि दिनुभएको थियो र हामी यही यो विपदको बेलामा छौँ र यति बेला हामीसँग यो क्षेत्रमा भएका जुन क्षति छ त्यसलाई सजिलोसँग आकलन गर्न कठिन छ, तर पनि हामीले हजुर त्यहाँ रहनुभएका विभिन्न व्यक्तित्वहरू
3: सरकारवालाहरूसँग हामीले निरन्तर संवाद गर्ने प्रयास पनि गरिराखेका छौँ। शान्तिजी, अहिले हामीसँग विदुर नगरपालिकाका उपप्रमुख प्रभाव बोगटीज्यू टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँसँग कुरा गर्नु के छ त्यहाँको पछिल्लो अवस्था।
4: हजुर बोगटीजी, हजुर अहिले जुन हिजो हामीले अकल्पनीय त्यस्तो अवस्था एउटा विपदको अवस्थालाई भोगिरहेका छौँ अहिले र यो तपाईँको नगरपालिकामा यति बेला चाहिँ त्यो वरपर यहाँले त्यो नजिक देख्नुभएको दृष्टिहरू होइन जुन दृश्यहरू देख्नुभयो त्यसलाई अहिले कसरी हाम्रा श्रोताहरूलाई जानकारी दिनुहुन्छ?
5: हजुर अब हिजोको बाढीले ठुलो क्षति निम्त्याएको छ, अब उद्धारका कार्यक्रमहरू हिजो बाढी गए लगत्तै भइरहेका छन्। यो उद्धारको चाहिँ अब जस्तै अहिले हेलिकप्टरबाट मात्रै भइरहेको छ भने अब आजको तत्कालको आवश्यकता भनेको जस्तै आज अब जिल्ला विपदको मिटिङ पनि अहिले बसिरहेको छ बिहानदेखि, अब आज चाहिँ हामी फिल्डमा गएर जो घरहरूमा अथवा उसमा चाहिँ घाइते रहनु भएको हुनसक्छ, हेलिकप्टरबाट नदेखिएको हुनसक्छ होइन, त्यस्तोको लागि चाहिँ आज फिल्डबाटै गएर राहत र उद्धारको कार्यक्रमहरू लैजान सक्यो भने बढी प्रभावकारी हुन्छ भन्ने मेरो पर्सनल भ्यू पनि छ। हाम्रो विदु नगरपालिकाको वडा नम्बर 10 को बेत्रावती र भैँसे बजार पूर्ण रूपमा चाहिँ यो बाढीले क्षति पुर्याएको छ, त्यसपछि गएर विदु 7 को सोले बजार, त्यसपछि छिपिटार अक्करेमा बाढीले प्रत्यक्ष असर गरेको छ र त्यहाँका भौतिक संरचनाहरूलाई चाहिँ क्षति पुर्याएको छ। विदु 4 को सिमचौर, विदु 1 को त्रिशुली र ढुङ्गे बजारमा चाहिँ अधिकांश रूपमा चाहिँ बाढीले चाहिँ क्षति पुर्याएको छ। विदुर 5 को चाहिँ देवीघाट बजार पनि बाढीले क्षति पुर्याएको छ र सुरक्षित स्थानमा जानुभएका नागरिकहरूलाई स्थानीय सरकार अब सबै सरकारका माध्यमबाट र सङ्घ संस्थाहरूको सहयोगमा विद्यालयहरूमा सार्वजनिक ठाउँहरूमा चाहिँ खान र बस्नको लागि व्यवस्था गरिएको छ र घरको छत छतमा रहनुभएका नागरिकहरूलाई पनि हिजो विद्युतको 7 को छिपिटारबाट उद्धार गरिएको छ, त्यसरी विद्युतको ढुङ्गे र त्रिशुली क्षेत्रबाट पनि उद्धार गरिएको छ र आज चाहिँ अब फिल्डमा गएर चाहिँ त्यो प्रभावित क्षेत्रमा चाहिँ पुगेर त्यहाँ पन्छाउने कोही घाइतेहरू हुनुहुन्छ भने उहाँहरूको उद्धार गर्ने काम गर्न सकियो भने चाहिँ बढी प्रभावकारी हुन्छ भन्ने लागेको छ।
4: हजुर, यहाँहरूको त्यहाँ पुग्नको लागि समन्वयात्मक भूमिकाहरू कस कससँग छ अहिले?
5: समन्वयात्मक चाहिँ यस्तो छ, साँच्ची भन्दाखेरि हिजो घटना भएदेखि नै शिविर सरहरूसँग सम्पर्क हुन सकेको छैन, उहाँहरूले आफ्नो तहबाट जिल्लाको विपत्तिले काम गरिराख्नु भएको छ, यहाँ मैथली ब्यारेक छ नेपाली सेनाको, त्यहाँ रहेर उहाँहरूले उद्धारका कार्यक्रमहरू गरिराख्नु भएको छ भने मेरो आफ्नै प्रत्यक्ष सम्पर्क शिविर लगायत जिल्ला विपत्तिसँग भएको छैन। हिजो प्रधानमन्त्री कार्यालयबाट पनि फोन आएको थियो र हामीले अपडेट गराइसकेपछि उहाँहरूले छिपिटारबाट चाहिँ नागरिकहरूलाई ढुङ्गे त्रिशुलबाट उद्धार पनि गरिएको छ। अब अहिले उद्धारको कार्यक्रम साँच्ची भन्नुपर्दा माथि जस्तै हवाई उसबाट मात्रै छ, त्यो हिजोको लागि ठिक थियो, आजको लागि चाहिँ हामी फिल्डमा जाने रणनीति चाहिँ तिनै तहको सरकारले बनाउनु पर्छ र मैले जिल्ला विपद समितिको बैठक बसिरहेको सन्दर्भमा यो सन्देश त्यहाँ पनि पुर्याएको छौँ। आज हामी प्रभावित क्षेत्रमा फिल्डबाट जान सक्यौँ भने चाहिँ यो उद्धार र राहतको कार्यक्रम चाहिँ बढी प्रभावकारी हुन्छ भन्ने लागेको छ।
4: कतिको सहज होला त्यो आउट जाउटको लागि?
5: होइन, अब कठिन त हुन्छ, तर अब
4: फिल्डबाट जाँदाखेरि
5: साथमै रहनु भएको जनताहरूलाई अथवा हेलिकप्टरबाट त्यहाँ सुरक्षाकर्मीहरूलाई पुर्याउने अनि जनताहरूको सहयोगमा, किनभने यस्तो विपदको बेलामा राज्य एउटाले मात्रै गर्न सक्दैन, सबैको साथ र सहयोगको अपेक्षा हुन्छ र गरि पनि राख्नु भएको छ। जस्तै साथको सन्दर्भमा साथका लोकल मान्छेहरू र केही सुरक्षाकर्मीहरू जानुभयो भने त्यो हिलोमा कोही मान्छेहरू फस्नु भएको छ, कोही छ भने त्यहाँबाट निकालेर चाहिँ सुरक्षित ठाउँमा पुर्याउन सकिन्छ। त्यसपछि गएर यता दसको सन्दर्भमा 10 केही जनताहरूलाई परिचालन गर्ने र सुरक्षाकर्मीहरू तालिम प्राप्त ल त्यहाँ गर्ने भनी सकिन्छ। जस्तै ढुङ्गेको सन्दर्भमा हामी पैदल मार्गबाटै गएर अहिले चाहिँ उद्धार र राहतको कार्यक्रम गर्न सक्छौँ त्रिशुलीमा, किनभने कोही घाइते जो घरभित्रै रहन सक्नुहुन्छ, कोही के दायाँ बायाँ रहन सक्नुहुन्छ, जस्तै आज हामी त्यहाँ पुगेनौँ भने चाहिँ त्यो आश पनि हराउने हुँदाखेरि त्यस्तो खालको रणनीति चाहिँ आवश्यकता छ जस्तो लाग्यो।
4: हजुर, पक्कै पनि यहाँले जुन स्थानीयमा रहनुभएको स्थानीयहरूसँगै नै यसै अझै बढी यो सहयोग लिन सक्यो भने अझै राम्रो हुन सक्ला। र यहाँले जुन एउटा अपेक्षा राख्नु भएको छ, जुन अलिकति गम्भीर अवस्थामा त्यहाँ हुन सक्नुहुन्छ भन्ने अनुमान लगाउनु भएको छ, र यसको लागि यति बेला विदुर नगरपालिकाको मौसम चाहिँ कस्तो छ?
5: हिजो चाहिँ राति चाहिँ पानी परेको थियो, हिजो बाढी आउँदा पनि यहाँ घामले लागेको थियो, पानी परेको थिएन, राति अलिक ठुलै पानी पर्यो। अहिले चाहिँ मौसम राम्रै छ, विदुर नगरपालिकाको घाम लागिरहेको छ, पानी परेको
4: छैन,
5: उद्धार र राहतको लागि त्यस्तो कठिनाई पनि हुँदैन।
4: हजुर, यहाँहरूसँग अब केही छिनमा हामी फेरि कुराकानीमा जुट्छौँ। यहाँहरू त्यहाँ पुग्नु भएपछि पनि फोन लाग्यो भने चाहिँ सम्पर्कमा रहिदिनको लागि पनि उपप्रमुखज्यूलाई अनुरोध गर्छु है त।
5: हुन्छ,
4: हस् धेरै धन्यवाद छ यो जानकारीको लागि। हामी कुरा गर्दै थियौँ
3: विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो, र पछिल्लो त्यहाँको अवस्था, त्यो वरिपरिको त्यो भूमिका कसरी निर्वाह गरिराखेका छन्, आपसी सहयोग र सद्भावको स्थिति कस्तो छ समुदायमा, यी लगायतका विषयमा उहाँले जानकारी दिँदै हुनुहुन्थ्यो। हाम्रा लागि पछिल्ला 24 घन्टा अत्यन्तै दुःखद पीडादायी रहे। यो भोटेकोसी बाढीले निम्त्याएको विपदपछिको यो जुन खालको अकल्पनीय परिदृश्य देखा पर्यो, यसले गर्दाखेरि आम नेपालीलाई शोकमग्न बनाएको छ। तथापि देशका विभिन्न भागहरूमा यो प्रतिकूल मौसमका कारण अनेक खालका विपत्तिहरू, बाढी, पहिरो, कटान र डुबानका समस्याहरू पनि यथावत नै छन्। र अहिले यो भोटेकोसी बाढीमा परेर मृत्यु हुनेको कुनै लेखाजोखा नै छैन, त्यसको कुनै तथ्याङ्क उपलब्ध भएको छैन।
4: कामको सिलसिलामा होइन त्यहाँ पुग्नुभएका मजदुरहरू हुनसक्छ, पर्यटकहरू होइन, त्यहाँ पुग्ने पर्यटनहरू जुन हिँड्नु भएको थियो होला, यो एउटा पर्यटकीय क्षेत्र पनि यो ठाउँमा पर्छ रसुवामा होइन, यस्ता धेरै हामी त्यसको चाहिँ आकलन गर्नै सम्भव छैन यति बेला चाहिँ।
3: यो प्रसङ्ग अत्यन्तै महत्त्वपूर्ण प्रसङ्ग पनि उठाउनु भयो। अहिले रसुवा जुन बाढी आयो, त्यो बाढीले गर्दाखेरि त्यसका नदी तटीय क्षेत्रका त्यो आसपास त्यो जिल्लाका रसुवा, नुवाकोट, धादिङ लगायतको त्यो जिल्लाका बासिन्दाहरू प्रभावित हुनु नै भएको छ, अत्यधिक ठुलो चोटमा पर्नु भएको छ, पीडा खेपिराख्नु भएको छ। तथापि यो बाढीमा परेर देशभरबाट यति बेला अघि शान्तिजीले भने जस्तै पर्यटनको सिलसिलामा जानुभएको, कामकाजको सिलसिलामा जानुभएको, रोजगारीको लागि जानुभएको, अन्य विभिन्न पेसा व्यवसायका लागि विभिन्न जिल्लाबाट, अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि आउनुभएका पर्यटकहरू पनि हराइराख्नु भएको, सयौँको संख्यामा बेपत्तामा पर्नु भएको समाचारहरू पनि छन्। विभिन्न जिल्लाबाट त्यहाँ पुगेका आफन्तहरूले पनि त्यो खालको सूचना सम्प्रेषण गरिराखेको छन्। शान्तिजी,
4: हजुर, यो हुँदाहुँदै पनि यो एउटा विपदको समय हो, यसमा हामीले कहिले पनि यो सोचेको थिएनौँ यो क्षति भएको छ, यो क्षतिको बिचमा पनि हामी समयमा हुनु परेको छ, धैर्यता हुनु परेको छ, र यति धैर्यता हुनु परेको छ, यहाँलाई हामी यति बेला सबै सँगै छौँ भन्ने अनुभव पनि हाम्रो राज्यले दिइरहेको छ। राज्यका सम्पूर्ण संयन्त्रहरू उद्धारको लागि परिचालित भएको कुरा यहाँलाई थाहा नै छ, र धेरैजनालाई उद्धार गरेर पनि यहाँ ल्याइएको छ, उपचारको लागि पनि त्यति खटिएको छ सबै राज्य, यति बेला राज्यका सम्पूर्ण संयन्त्र, जनता होइन, सबै नै एक ढिक्का भएर यसमा शुभ भावना कार्यमा जाने, फिल्डमा जाने सबै काम भइरहेको छ। यो मङ्गल भावको साथ हामी यहाँहरूसँग हाम्रो समर्थन छ, हाम्रो साथ छ।
3: घाइते हुनुभएका शीघ्र स्वास्थ्य लाभको हामी कामना गर्दछौँ। सुकमा लाई धेरै अब चिन्तित हुने विषय पनि छैन। प्रमुख कुरा शान्तिजी, यति बेलाको यो विपत्तिमा भनेको हामीले मानवीय क्षति कम गरौँ, कम हुन नदिनेतर्फ प्रयत्न गरौँ। अझै पनि यो समस्या सल्टिसकेको अवस्था होइन, सावधानी र सतर्कता अप्नाउन उत्तिकै
4: जरुरी छ। हामीले देख्यौँ होइन, जो हामीले सोचेकै थिएनौँ यति ठुलो एउटा बाढी क्षति भएको छ, यसको लागि हामी सम्पूर्ण नै जुन दुखी छौँ। देश यति बेला निकै सङ्कटको समयमा छ, सबैले साथ सहयोग गर्नुपर्ने बेला भएको छ र यो सबै नेपालीले आफ्नो साथ सहयोग र हाम्रो संस्कृति अनुसार नै हामी यसमा जुटिरहेका पनि छौँ। लगभग 24 घन्टा बढीको समय बितिसकेको छ, कतिको खबरहरू आउन बाँकी छ, कतिको सम्पर्क विहीन हुनुभएको छ, तर पनि यति बेला राज्यसँगै छ भनेर महसुस चाहिँ गर्नुभएको छ भन्ने हामीलाई लागेको छ। यति बेला फोन सम्पर्कमा कोही हुनुहुन्छ?
3: हजुर हजुर, अहिले हाम्रो टेलिफोन सम्पर्कमा रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारज्यू हाम्रो टेलिफोन सम्पर्कमा जोडिनु भएको छ। यो रसुवा गढी के अरे रसुवामा जुन खालको बाढी आयो, त्यो बाढीले पुर्याएको पछिल्लो क्षतिको अवस्था के छ सुडियो साहब,
6: र
3: उद्धारका कुराहरू कसरी अगाडि बढिराखेका छन्?
4: हामीलाई सुन्नु भएको छैन
6: यहाँ यो हेलिप्याडको छेउमा भएको हुनाले हामीले टिमुरेमा टिमुरेबाट हामीले 154 जना उद्धार गरेका छौँ।
4: हजुर,
6: टिमुरे हाको लगाएको क्षेत्रबाट।
4: हजुर
3: हजुर, सुडियो साहब,
6: अहिले प्रायोरिटीको आधारमा तत्काल उद्धार गरिरहनु पर्ने मान्छेहरूलाई हामीले फोकस गरेर उद्धारको कार्यहरू भइरहेछ। रसगढी हाइरो, चिलिमे हाइरो र चिन्तुले 3BA 216 मेगावाटवाला परियोजनाबाट त्यहाँ टनेलमा फसेका मान्छेहरूको उद्धारको कार्यमा हामी लागिरहेछ। हजुर
3: हजुर, सुडियो साहब, सुडियो साहब,
6: राम्रोसँग आवाज बुझेको छैन हजुर। अहिले मैले हामी चाहिँ
3: अहिले रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारज्यू हाम्रो टेलिफोन सम्पर्कमा रहनु भयो, अत्यन्तै व्यस्त हुनुहुन्छ। उहाँ व्यस्त रहनु भएको कुरा, उहाँको पृष्ठभूमिमा आइराखेको त्यो ध्वनि जुन खालको आइराखेको थियो, हेलिप्याडको नजिकै छु भन्ने कुरा पनि गरिराख्नु भएको छ। हाम्रो संवादलाई बुझ्न सकिने सहज ढङ्गको स्थिति त्यहाँ उपलब्ध छैन र हामीले सोध्न खोज्दै थियौँ उहाँलाई स्वास्थ्य सामग्री को उपलब्धताको अवस्था के छ, घाइतेहरूको उपचार सहज ढङ्गले हुन सकिराखेको छ कि छैन, स्वास्थ्य दक्ष जनशक्तिहरूको कस्तो अवस्था छ ती क्षेत्रहरूमा, प्रभावित क्षेत्रहरूमा भन्ने कुरा पनि यति बेला महत्त्वपूर्ण चासोको विषय हो। यस सम्बन्धीका समाचारहरू पनि हामी निरन्तर प्राप्त हुँदाखेरि सम्बन्धित निकायसँग यो विषयका प्रसङ्गहरू पनि उठाउनेछौँ। तथापि राज्यले राहत उद्धार र पुनर्स्थापनाका लागि राज्यका तर्फबाट हुनुपर्ने यथेष्ट सबै त्यो सामर्थ्य लगाएको छ उद्धार राहत पुनर्स्थापना उपचार इत्यादिमा, र खाद्यान्न सङ्कट पनि हुनसक्छ यति बेला, त्यो स्वच्छ खानेपानीको उपलब्धताको स्थिति के छ, यतातर्फ पनि अब हामी जो जति यो खटिराखेका छौँ विपदलाई प्रतिकारका लागि प्रतिकारको काममा, त्यतातर्फ पनि गहिरो ध्यान जान अत्यन्तै जरुरी छ। हामी आग्रह गर्दछौँ खानेपानीको अवस्था के छ, लत्ता कपडाहरूको अवस्था के छ, धेरै घर विहीन भएका छन्, सबै आफ्नो थातथलो बगेको छ, कुनै सामग्रीहरू आफूसँग छैन, प्रियजनहरू गुमेका छन्, अत्यन्तै विकाली लाग्दो स्थितिको हामीले सामना गरिराखेका छौँ। यति बेला अघि शान्तिले भने जस्तै अत्यन्तै उदार भावका साथ, एकता भावका साथ, लोभलाई परित्याग गरेर सबैसँग जे छ आफूले त्यो सामग्री उपलब्ध गरेर यो पुण्य कर्ममा हामी जुट्न अत्यन्तै जरुरी छ।
4: पक्कै पनि, यो सँगै हामी सम्पूर्ण श्रोतालाई यो पनि अनुरोध गर्न चाहन्छौँ, यति बेला कुनै पनि भ्रामक समाचारहरू यहाँहरूले पोस्ट नगर्नुहोला। सामाजिक सञ्जालहरूमा हामी सत्य तथ्य समाचारलाई विश्वास गरौँ, त्यसमा आधार खोजौँ समाचारमा, र यो समाजलाई अझै बढी यो गम्भीर अवस्थामा हामी छौँ, अझै गम्भीर बनाउन, अझै हताहत हुने अवस्थामा पुर्याउनको लागि यहाँहरूको समाचारले पनि त्यसलाई धेरै नै काम गर्ने हुनाले, यसमा चाहिँ यहाँ एकदमै समय हुनको लागि हामी श्रोतालाई पनि अनुरोध गर्छौँ, यहाँले एकदमै पुष्टि भएका समाचारहरू मात्रै सामाजिक सञ्जालमा अनि साथीभाइलाई भन्दा पनि त्यो गरिदिनु भयो भने यसमा तपाईँको ठुलो सहयोग हो भनेर चाहिँ हामी सम्पूर्णले बुझ्न सक्छौँ।
3: एकदमै र अहिले हामी रेडियो नेपालको यो विशेष प्रसारणमा छौँ। रसुवा भोटेकोसी बाढीको जुन विपत्ति, जुन वितण्डाले पुर्याएको क्षति बाट उत्पन्न जुन परिस्थिति छ, दुःखद परिस्थिति, त्यसलाई सामना गर्नेतर्फ हाम्रा तर्फबाट भइराखेका प्रयासहरू के छन्, नागरिकका अपेक्षा के छन्, सम्भव हुनेसम्मका सेवा सुविधाहरू उहाँले प्राप्त गर्नुपर्ने उहाँको प्राथमिक चासोको अहिले विषय हो। यस लगायतका विषयमा पछिल्ला विवरणहरू के छन् भन्ने सम्बन्धीमा हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग संवाद स्थापित गर्ने प्रयास गरेका छौँ। जस्तो शान्तिजी, यो जुन बाढीको यो विपत्तिपछि विभिन्न राजमार्गहरू अवरुद्ध छन्, यातायात प्रभावित भएको छ, यस सम्बन्धीमा हामीले कुरा गर्न चाहँदै थियौँ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घ एउटा सरकारवाला निकाय हो यो, यसको यसले के कसरी सहजीकरण गरिराखेको छ, यातायात सञ्चालनको स्थिति के छ भनेर हामीले बुझ्ने प्रयास गरेका छौँ। मुकुन्द भण्डारी यो प्रयासमा हुनुहुन्छ, यदि टेलिफोन सम्पर्क उहाँसँग स्थापित हुन सकेको खण्डमा यातायातको अवस्था चाहिँ के छ बाढी प्रभावित क्षेत्रतर्फ, र चितवनदेखि काठमाडौँसम्म उता पोखरासम्म जाने विभिन्न सडकहरू जो जोडिएका छन् यो त्रिशुली आसपासका, त्यहाँको यातायात आवागमन गमनको स्थिति के छ भनेर हामी बुझ्न चाहँदै थियौँ।
4: हामी फोन लाग्नेछ, यो बिचमा फोन लाग्ने क्रममा कुराकानी गर्नेछौँ। तर हामी के पनि भन्न चाहन्छौँ भने यति बेला चाहिँ यहाँहरू चाहिँ यात्रा सुरु गर्नु भएको छैन भने चाहिँ यात्रामा ननिस्किनको लागि अनुरोध छ। यहाँलाई यो भयावह स्थिति छ भन्ने कुरा थाहा छ,
3: त्यसैले
4: निस्कन आग्रह गर्छौँ। एकदम अत्यन्त जरुरी छ भने पनि तपाईँले बुझेर मात्र अगाडि बढ्नुहोला। र धेरै यात्रामा जानुभएको, निस्किसक्नु भएको यात्रीहरू पनि हुनुहुन्छ, र उहाँहरूको पनि के कसरी व्यवस्थापन गरिएको छ, उहाँहरू के कस्तो अवस्थामा हुनुहुन्छ भनेर जानकारी लिनको लागि हामी यो सम्पर्क स्थापित गर्ने क्रममै छौँ यति बेला राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाजीसँग। मुकुन्दजीले फोन लगाउँदै हुनुहुन्छ। यो बिचमा हामी यो बाढीले पुर्याएको क्षति होइन, यो अकल्पनीय क्षतिमा यहाँहरू सबैले एकदमै मानवीयता उद्धारका साथ लाग्नुहोला। जहाँ हुनुहुन्छ, जे सक्नुहुन्छ, त्यो सहयोगको अपेक्षा हामी सबैले गरेका छौँ। यहाँहरू सबै पीडितहरूलाई भन्न चाहन्छौँ, तपाईँहरू एक्लो हुनुहुन्न, सिङ्गो राष्ट्र तपाईँसँग छ। त्यो सँगै अन्तर्राष्ट्रिय जगतले पनि अहिले चासो सहायताका कुराहरू लिइरहेका छन्, चिन्ताका कुराहरू व्यक्त गरिरहेका छन्। त्यसैले यति बेला समय भएर यहाँहरू रहनुहुनेछ, धैर्यताका साथ रहनुहुनेछ भन्ने पनि हामीले अनुरोध गर्छौँ।
3: हजुर शान्तिजी, जस्तो एउटा राज्यका तर्फबाट के कस्ता प्रयासहरू भइराखेका छन्, स्थिति के छ भन्ने बारेमा अझ पछिल्लो विवरण हामीले भर्खरै यस अगाडिको प्रसारणमा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाज्यूसँग पनि टेलिफोन सम्पर्क स्थापित गरेर के छ पछिल्लो अवस्था, राज्यका तर्फबाट के प्रयासहरू भइराखेका छन् भनेर विस्तृत रूपमा मन्त्रीज्यूले पनि आफ्नो मन्तव्य, आफ्नो त्यो हामीसँगको कुराकानीमा व्यक्त गरि नै सक्नुभएको छ। त्यसबाट पनि के गरिराखेका छ सरकारी प्रयासहरू, कसरी तदारुकताका साथ अगाडि बढिराखेका छन् भन्ने कुरामा पनि हामी ढुक्क रहने स्थिति छ। र हामीले यति बेला सरकार, नागरिक समाज, विभिन्न राजनीतिक दलहरू सबैले एकाकार भएर अगाडि बढ्न चाहिँ जरुरी छ। तर आत्तिनु, यो विपत्तिमा हामी धेरै आत्तिहाल्नुपर्ने पनि स्थिति छैन, धैर्य कायम राख्दै अगाडि बढौँ। विपत्तको सामना
4: विपत हो, जो पीडित हुनुहुन्छ होइन, आत्तिने त एउटा त्यो स्वाभाविक हो। तर त्यति बेला हामीलाई आवश्यक हुने भनेको एउटा धैर्यता हो, संयमता हो। यसको लागि यो अप्नाउनु हुनेछ। पक्कै पनि हामीले धैर्यताका साथ अगाडि बढ्यौँ भने केही कम गर्न सक्छौँ, न्यूनीकरण गर्न सक्छौँ मानवीय क्षतिहरू भन्ने लागेको छ। ठुलो धनजनको क्षति भएको छ, 162 जनाको मृत्यु भएको समाचार आएको छ। यो अझै बढ्ने क्रममा रहन सक्छ, अझै पूर्ण रूपमा यसको उद्धारको क्रमहरू आज बल्ल हुँदैछ। यहाँलाई अघि पनि हामीले जानकारी गरायौँ, प्रभाव बोगटी विदुर नगरपालिकाका उपप्रमुखज्यूसँगको कुराकानीबाट पनि स्पष्ट भइसकेको छ। अझै पनि त्यो क्षेत्रमा हेलिकप्टर बाहेक आवत जावतको लागि अलि अप्ठ्यारो नै छ, तर पनि यहाँ स्थल बाट नै आवत जावत गरेर त्यहाँ रहेका त्यस्ता कोही हुनुहुन्छ, कसैले सहायता खोजिराख्नु भएको छ भने उहाँहरूको लागि हामी पुग्छौँ भन्ने पनि उहाँले प्रतिबद्धता जाहेर गर्नुभएको छ। यसरी हामी जहाँ छौँ, जसरी छौँ, जे सक्छौँ, उद्धारको लागि यति बेला जुटौँ, यो नै मानवीय धर्म पनि भन्ने छ।
3: हस्, हामी रेडियो नेपालको यो विशेष प्रसारणमा छौँ, र यो विशेष प्रसारण अहिलेको लागि यति नै। विभिन्न सन्देश, सूचना, अन्य जानकारी र अरू सामग्रीहरू पनि यहाँहरूले निरन्तर सुन्दै गर्नुहोला, रेडियो नेपाल सुन्दै गर्नुहोला। अहिलेको यो विशेष प्रस्तुतिबाट प्रविधि संयोजनतर्फका मित्र राजु थापा र देवेकी भण्डारी, सहकर्मी साथीहरू मुकुन्द भण्डारी, रमा ढुङ्गाना लगायतका अरू सम्बद्ध सबै साथीहरूलाई धेरै धन्यवाद भन्दै यो प्रस्तुतिबाट शान्ति राणा र भानुभक्त खड्का बिदा माग्छौँ। नमस्कार
4: नमस्कार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। रसुवामा आएको बाढी तथा पहिरोमा परि हालसम्म 826 जना सम्पर्कविहीन भएको भनी जानकारी आएको गृह मन्त्रालयले जनाएको छ। बिहान 8:45 बजेसम्म सम्बद्ध पक्षबाट आएको विवरण अनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरी बल नेपालका 13 जना रहेका छन्। यस्तै रसुवाबाट 161, नुवाकोटबाट 1 जना र पर्यटक 579 जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। बाढी तथा पहिरोमा फँसेका 104 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये रसुवाका 43, नुवाकोटका 58 र धादिङका 3 जना रहेका छन्। यसै गरी विभिन्न जिल्लामा गरी 165 शव फेला परेको गृह मन्त्रालयले जनाएको छ। फेला परेका शवमध्ये धादिङमा 27, नुवाकोटमा 12, रसुवामा 2, गोर्खामा 20, नवलपरासी पूर्वमा 26, तनहुँमा 9, चितवनमा 64 र नवलपरासी पश्चिममा 5 रहेका छन्। चितवनमा फेला परेका शव नारायणी नदी किनारबाट भेटिएका हुन्। केही शवको पहिचान हुन बाँकी रहेको छ। बाढी तथा पहिरोमा परि 73 जना घाइते भएका छन्। घाइते मध्ये रसुवाका 43, धादिङका 3 र नुवाकोटका 27 जना छन्। उद्धार तथा राहत कार्यमा नेपाल प्रहरीका 3,315 र सशस्त्र प्रहरी बल नेपालका 1,237 जना जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनाका 6 र सशस्त्र प्रहरी बल नेपालका 9 गरी जम्मा 15 हेलिकप्टर उद्धारमा परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार 579 पर्यटक समेत उल्लेख गरिएको छ, जसमा 113 नेपाली र 466 विदेशी नागरिक हराइरहेका छन्। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। बाढीले बस्ती, बजार, सडक, पुल, जलविद्युत आयोजना तथा सुरक्षा निकायका संरचनामा पनि ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएका छन्। बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका 7 र निजी क्षेत्रका 8 गरी 16 हेलिकप्टर निरन्तर खोज तथा उद्धारमा परिचालन भइरहेका जनाइएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा हेलिकप्टरहरू तैनात रहेका छन्, जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली पनि परिचालन गरिएको छ। सेनाले हवाई साधनबाट 96 जना र स्थलमार्गबाट 26 गरी 121 जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्याएको जनाएको छ। निजी क्षेत्रका 8 हेलिकप्टरले 29 जनाको उद्धार गरेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बेपत्ताको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थल तथा हवाई साधन सहित ड्रोन तथा तालिम प्राप्त कुकुर सहितको K9 टोली परिचालन गरेका छन्। प्रारम्भिक सूचना अनुसार तिब्बत तर्फको क्षेत्रमा हिम पहिरो वा पहिरोका कारण नदी थुनिएर 81 पानीको बहाव बढेको हुन सक्ने अनुमान गरिएको छ। लेन्दे खोलामा बरफ तथा पहिरो खसेर नदी थुनिएपछि अचानक पानी बगेको हुन सक्ने प्रारम्भिक आकलन गरिए पनि बाढीको वास्तविक कारण विस्तृत अध्ययनपछि मात्र यकिन हुने बताइएको छ। भोटे कोशी नदीमा आएको बाढीले कैलालीको टिकापुरबाट त्यहाँका जलविद्युत आयोजनामा काम गर्न गएका युवाहरू सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये धेरैजना जलविद्युत आयोजनाको सुरुङ मार्गमा काम गर्न गएका परिवारजनले बताएका छन्। टिकापुर नगरपालिका 1 समितिपुरबाट मात्रै त्यहाँ काम गर्न गएका 10 युवा सम्पर्कविहीन छन्। युवा लैजाने ठेकेदार तुलाराम र भान्से दिलु चौधरी कोठामै रहेका बेला बाढी आएपछि भागेको र सुरुङमा काम गर्न पसेका युवाहरू सम्पर्कविहीन भएका बताउनु भएको छ। समितिपुरका बर्घर तथा सम्पर्कविहीन मानबहादुर चौधरीका भाइ अखिल थारूले विभिन्न बस्तीबाट धेरै मानिसहरू गएका तर नाम यकिन हुन नसकेको बताउनुभयो। यस्तै टिकापुर नगरपालिका 1 एकतापुरबाट पनि 9 युवाहरू कामका लागि त्यहाँ गएका थिए। रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि आज बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित इलाकाहरूमा खोजी उद्धार र राहत कार्यलाई सरकारले थप तीव्रता दिएको छ। जोखिममा परेका नागरिकहरूको सहायताका लागि नेपाली सेनाले गएराती नै आवश्यक खाद्य सामग्री, टेन्ट र औषधि जस्ता राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पुर्याइसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रको पनि महत्त्वपूर्ण सहयोग र सहकार्य रहेको छ। बाढी आउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालन गरी उद्धार कार्य सुरु गरिएको थियो। सेनाको टोलीले रातभरि स्थल मार्गबाट उद्धार कार्यलाई निरन्तर जारी राखेको नेपाली सेनाले जानकारी दिएको छ। आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेसी र नदी तटीय क्षेत्रहरूमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फँसेकाहरूको उद्धार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको छ। सरकारले नदी किनाराका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्पूर्ण संयन्त्रलाई राहत र उद्धारमा केन्द्रित गरेको छ। हाल बाढी प्रभावित क्षेत्रमा 10 हेलिकप्टरले खोज तलास, उद्धार र राहत कार्य जारी राखेको छ। यो सहित 20 हेलिकप्टर तयारी अवस्थामा राखिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा सहित विभिन्न दलका प्रतिनिधि सहभागी हुनुहुन्छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेलसेनाले बाढीबाट उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग आज भेटघाट गर्नुभएको छ। रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई उद्धार गरेर नेपाली सेना श्री नम्बर 1 तालिम केन्द्र त्रिशुलीमा ल्याइएको छ। मन्त्री डाक्टर तिमेल सेनाले सरकारले बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको बताउनुभयो। सरकारले बाढीमा घाइते भएकाको उपचार निशुल्क गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको आकस्मिक बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पताल मार्फत निशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले घाइतेको स्वास्थ्य लाभको कामना गर्दै तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने जानकारी दिनुभयो। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर 403 पर्यटक सम्पर्कविहीन भएको खबर छ। रसुवामा आएको बाढीले बगाएर ल्याएका 9 शव तनहुँमा फेला परेका छन्। तीमध्ये केही शव क्षत विच्छेद अवस्थामा रहेको प्रहरीले जनाएको छ। नेपाली सेनाले रसुवाको भोटेकोशीमा बाढी आउँदा घाइते भएकाहरूको उद्धारसँगै उपचारलाई पनि तीव्रता दिएको जनाएको छ। सेनाका अनुसार छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालबाट चिकित्सक सहित 8 चिकित्सक, 1 सर्जन र 1 अर्थोपेडिसियन सहित 26 स्वास्थ्यकर्मी टोलीले नुवाकोट स्थित त्रिशुलीमा खटी घाइतेको उपचार जारी राखेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। भोटेकोशी बाढी पीडितका लागि भारत सरकारले पठाएको 10 टन राहत सामग्री नेपाल पुगेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। यसअघि भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल मार्फत रसुवा बाढी पीडितका लागि मानवीय सहायता, विपद राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिनुभएको थियो। विदेश मन्त्री जयशंकरले शोक सन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत, नेपाल र नेपाली जनताको साथमा रहेको बताउनु भएको छ। बंगलादेश सरकारले नेपालको रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक सहयोगका लागि तत्पर रहेको जनाएको छ।

0: आएको बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको करिब 10% प्रभावित भएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको छ। व्यवस्थापन संकाय डिनको कार्यालयले जारी गरेको सूचना अनुसार एमबिएस, एमपिए, एमबिए एफ, एमबिए सिएल, एमबिए एम, एमबिए एमबिएम, एमएचएम, एमटिटिएम र एमएटिएस कार्यक्रम अन्तर्गत भदौ 11 गते आजका लागि निर्धारित परीक्षा स्थगित गरिएको हो। र अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि तत्काल नयाँ आक्रमण नगर्ने अमेरिकी नीति रहेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेश मन्त्रीहरूलाई वासिङटनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिनुभएको छ। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाव, नौसैनिक निगरानी तथा हर्मुजको जलघाँटी हुँदै हुने पेट्रोलियम आपूर्तिमा प्रभाव बढाउने रणनीति अघि बढाएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: नदीजन्य पदार्थको अनधिकृत रूपमा उत्खनन नगरौं, यसले विनाश निम्त्याउँछ।
2: विकासको नाममा जथाभावी रूपमा ग्रामीण क्षेत्रमा सडक नबनाऊ, प्राकृतिक विपद निम्त्याउँछ।
1: योजनाबद्ध विकासमा सहभागी बनौ, आफ्नो गाउँ ठाउँको विकासमा हातेमालो गरौं।
2: जनहितका लागि रेडियो नेपाल।

0: नमस्कार। यो विपदको घडीमा यो दुःखद प्रत्यक्ष प्रसारण गर्न हामी अत्यन्त दुखित छौँ, तर पनि नेपाली जनतालाई सुसूचित गर्नको लागि हामी निरन्तर प्रत्यक्ष प्रसारणमा छौँ। यहाँहरूलाई अवगन्दै छ, रसोमा आएको बाढीपछि सरकारले खोज उद्धार तथा उपचार कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनासहित सुरक्षा निकायका टोली प्रभावित क्षेत्रमा परिचालन भई हवाई तथा स्थल मार्गबाट समेत उद्धार राहत वितरण कार्य भइरहेको छ। र यसै सन्दर्भमा मुख्य कुरा के हो भने, यति बेला महत्त्वपूर्ण कुरा छ, सूचना अत्यन्त संयमित ढङ्गले जिम्मेवार ढङ्गले सूचना प्रवाह गर्नुपर्ने स्थिति छ। किनभने कतिपय सञ्चार माध्यमहरूले सामाजिक सञ्जालमा विभिन्न प्रकारका अफवाह फैलाउने किसिमका समाचार अथवा सन्देशहरू पनि प्रसारण भएको पाइन्छ। यसलाई कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा यति बेला हामी नेपाल
1: प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठ हाम्रो सम्पर्कमा हुनुहुन्छ। हजुर, हामी फेरि पनि उहाँसँग सम्पर्क गर्ने कोसिस गर्नेछौँ। हिजोको महाविपत्तिपछि, बाढीको महाविपत्तिपछि सरकारले गरिरहेको खोज उद्धार राहत तथा उपचारका कार्यहरूलाई कसरी अगाडि बढाइरहेको छ भन्ने सन्दर्भमा हामीले हिजोदेखि नै प्रत्यक्ष प्रसारण मार्फत जानकारी गराइरहेका छौँ। हिजोको पहिलो मुद्दा थियो कसरी सुरक्षित हुन सकिन्छ भन्ने, कसरी ज्यान जोगाउन सकिन्छ भन्ने, अब भने कसरी राहत वितरण भइरहेको छ, कसरी सुरक्षित भएर बसिरहनु भएको छ भनेर हामीले यहाँहरूलाई निरन्तर जानकारी गराइरहेका छौँ। अहिले त्यहाँ विशेष गरेर रसुवामा, नुवाकोटमा, धादिङमा उद्धारका लागि नेपाली सेना, त्यस्तै गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेड क्रस र स्थानीय पालिका, त्यहाँ रहेका जो अगुवाकर्ताहरू हुनुहुन्छ, अहिले सबै पार्टीका कार्यकर्ता दलका सबै एकजुट भएर राहत उद्धारको काम गरिरहनु भएको छ। निरन्तर राहत उद्धार गरिरहेको अवस्थामा यहाँले पनि सक्ने सहयोग गर्नुहोस्। हिजो प्रधानमन्त्री कार्यालयले आफ्नो फेसबुक पेज मार्फत यो सङ्कटको घडीमा आफूले सक्ने सहयोग गरौँ भनेर व्यापक रूपमा अपिल पनि गरेको थियो। यहाँहरूले पनि पक्कै पनि आधिकारिक फेसबुक पेजबाट जानकारी पनि पाउनुभयो होला। अहिले हामी देख्न सक्छौँ कति भ्रमका भिडियोहरू आएका छन्, कतिले अफवाह फैलाइरहेको अवस्था पनि छ। यो सन्दर्भमा नेपाल प्रेस काउन्सिलले कतिलाई सजग गराएको पनि छ। के गरिरहेको छ पछिल्लो समय नेपाल प्रेस काउन्सिलले यस्ता भ्रमात्मक भ्रम फैलाउने खालका

0: भिडियो रोक्नको लागि हामीसँग अहिले जोडिनु भएको छ नेपाल प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठ।
1: उमेश सर नमस्कार।
2: नमस्ते।
1: हजुर, यति बेला हामी अत्यन्त दुखित छौँ र पनि हामीले सूचना सम्प्रेषण गर्ने क्रममा यहाँसँग जोडिएका छौँ। पछिल्लो समयमा जुन किसिमले यो सूचना प्रभाव भइरहेको छ, यसलाई नेपाल प्रेस काउन्सिलले कसरी हेरिरहेको छ र यसलाई कसरी अनुगमन गरिरहेको छ?
2: हामीले चाहिँ यसमा विशेष गरेर चाहिँ अहिले हाम्रो कार्यक्षेत्रमा पर्ने भनेको चाहिँ मिडिया र मिडियाले चलाउने चाहिँ सोसल मिडियाहरूमा चाहिँ हामीले चाहिँ विशेष गरेर अनुगमन गरिरहेको छौँ र त्यसको त्यो बेला चाहिँ हामीले देखेको चाहिँ हिजोबाट हामीले चाहिँ यो अलिकति विशेष रूपमा चाहिँ सो अनुगमन भन्ने हुन्छ है, सो अनुगमन गरिराख्दाखेरि चाहिँ हामीले केही पुराना भिडियोहरूलाई चाहिँ अहिले नयाँ सन्दर्भमा चाहिँ यो भाइरल बनाइरहेको विषय चाहिँ देखेका छौँ हामी। अनि अनि अर्को चाहिँ यो सन्दर्भविहीन के भनेको चिनको हिमताल यसरी फुट्यो भन्ने खालको चाहिँ त्यो जुन भिडियो हो त्यो चाहिँ खास चाहिँ यो अमेरिकाको चाहिँ अर्कैसँग यो यो घटनासँग सम्बन्धित नै नभएको खालका चाहिँ भिडियोहरू पनि एक किसिमले पत्रकारहरूले नै भाइरल गरिराख्नु भएको चाहिँ विषयहरू चाहिँ हामीले चाहिँ देखिरहेछौँ। र त्यसभन्दा पनि अलिकति डरलाग्दो र मैले यहाँ तपाईँहरूको मार्फत चाहिँ सबैलाई भन्न चाहेको चाहिँ कुरा के हो भने यो अहिले पछिल्लो समय चाहिँ यो क्षेत्र विश्व सबहरूको चाहिँ भिडियोहरूलाई चाहिँ भाइरल बनाउने काम चाहिँ अहिले पछिल्लो समय एकदमै बढेको छ, हामीले यहाँ अनुगमन पनि गरिरहेको छौँ होइन। हाम्रो कार्यक्षेत्र भनेको चाहिँ मिडिया, पत्रकार वा मिडियाले चलाउने फेसबुक मात्र हो, तर म तपाईँहरू मार्फत के आम सर यो सोसल मिडिया चलाउनेहरूलाई चाहिँ के भन्न चाहन्छु भने यो कसैको पीडा भनेको चाहिँ यो सामाजिक सञ्जालको कन्टेन्ट चाहिँ नबनाइदिनु होला है। यो कसैको क्षेत्र विशेष सब भनेको चाहिँ भाइरल बनाउने विषय चाहिँ होइन होइन। अब यो मृतकको शरीरको अङ्ग होइन, यस्तो क्षेत्र विशेष अङ्ग पीडितको आँसुलाई कन्टेन्ट बनाउनु भनेको यो सामाजिक सञ्जालको उपलब्धि यो हुँदै होइन होइन। यसको लागि तपाईँले आचार संहिताको दफा खोजिराख्नु पनि पर्दैन, कानुनको यो के दफा छ भनेर पनि सम्झाइराख्नु पनि पर्दैन, किनभने हामीसँग नियम कानुनभन्दा अगाडि एउटा कुरा चाहिँ हुनुपर्छ कि न्यूनतम मानवीय मर्यादा होइन। त्यो पीडा अरू कसैको हो अहिले
1: त्यस्तै जस्तो नि उमेश सर हो यो जुन किसिमको भइरहेको छ यसलाई नियन्त्रण गर्नुको लागि खास गरेर सरकारी निकायको तर्फबाट कसरी कदम अगाडि बढाउनु पर्ला त, र पत्रकारहरूले स्वयंमा उनीहरूले कसरी बुझ्नु पर्यो र यसलाई व्यवस्थित सूचना सम्प्रेषणका लागि पत्रकारहरूले ध्यान दिनुपर्ने कुराहरू पनि केही बताइदिनुहोस् न।
2: हजुर, म त्यही भन्दै थिएँ, पत्रकारहरूले ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ पत्रकारहरूले चाहिँ अब आचार संहितामा ध्यान दिनु पर्यो होइन।
1: हुन त सबै पत्रकार छैनन् त्यहाँ,
2: हाम्रो आचार संहिताको यो दफा 5-6 होइन, 5 चाहिँ उपदफा 6 चाहिँ यो विभत्स दृश्य तस्विरमा चाहिँ यो गर्न पाइँदैन भन्ने खालको नै छ होइन। सब छेद विच्छेद अङ्ग रक्तमय दृश्यहरू सम्प्रेषण गर्न पाइँदैन भन्ने नै छ होइन। त्यसै गरेर यो त्रास र निराशा फैलाउन नपाइने भन्ने खालको पनि व्यवस्था छ त्यसमा। त्यस्तो त्यस्तो आचार संहिता उल्लङ्घन गरेमा चाहिँ गम्भीर आचार संहिता उल्लङ्घन मानिने छ भन्ने खालको व्यवस्था छ है। त्यसमा चाहिँ ध्यान दिनु पर्यो त पत्रकारहरूले भन्नेकोमा चाहिँ हो। तर मैले चाहिँ भन्नु खोजेको चाहिँ पत्रकारहरू मात्र होइन कि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि, किनभने आजभोलि त पत्रकारको हो यो सामाजिक सञ्जाल प्रयोगकर्ता को भन्नेमा पनि अलिकति यो भइसकेको छ नि त। त्यो कारणले चाहिँ सामाजिक सञ्जालका प्रयोगकर्ताहरू पनि सजग भइदिनु भयो भने चाहिँ यो अवस्थामा चाहिँ राम्रो हुन्छ भन्ने चाहिँ मेरो चाहिँ धारणा हो।
0: हजुर, यहाँहरूले हिजो पनि सङ्ख्यात्मक रूपमा हेर्दाखेरि 46 मिडियामा आएको सामग्रीको लागि यहाँहरूले नियमन गर्नुभयो। अहिले अब आज पनि कतिपयले त्यस्तै भिडियोहरू सेयर गरिरहनु भएको छ, मिडिया मार्फत नै त्यस्ता भिडियोहरू नआओस् भन्नको लागि कस्तो सजगता अप्नाएर त्यस्ता भिडियो अथवा त्यस्ता तस्विरहरू त्यस्ता सूचनाहरू हाल्न सकिएला?
2: हामीले चाहिँ बारम्बार चाहिँ भनिरहेछौँ, हामीले यो आचार संहिताको चाहिँ प्रावधान चाहिँ यस्तो छ भनेर हामीले फेसबुक मार्फत वा सामाजिक सञ्जाल मार्फत प्रकाशन पनि गरिरहेछौँ होइन। र यस्तो खालको चाहिँ सम्प्रेषण गर्नेहरूलाई चाहिँ हामीले चाहिँ सचेत गराइरहेका पनि छौँ होइन, यस्तो गर्नु चाहिँ किन राम्रो होइन भनेर सम्झाइरहेका पनि छौँ। र यो के बुझ्नु पर्यो भने होइन, यो खास एउटा न्यूनतम मानवीय मर्यादा भयो भने चाहिँ यो यो हामीले आचार संहिताको दफाहरू पनि खोजिराख्नु पर्दैन कि यो गर्नु हुँदैन भनेर चाहिँ मान्छेको होइन दिमागमा चाहिँ आइसकेपछि चाहिँ यो खास चाहिँ यो काउन्सिलले भनिराख्नुपर्ने विषय चाहिँ हो जस्तो चाहिँ मलाई लाग्दैन, किनभने कसैको यो क्षेत्र विच्छेद शबहरू चाहिँ फाइनल बनाउने विषय चाहिँ होइन भन्ने चाहिँ
1: पक्कै पनि एउटा गलत सूचनाले समाज के अरे समाजलाई तोड्न सक्छ र एउटा सही सूचनाले समाजलाई जोड्न सक्छ। यसप्रति हामी सबै सामाजिक सञ्जाल प्रयोगकर्ताले ध्यान दिउँ भन्ने आग्रह गर्न चाहन्छौँ र तपाईँ मार्फत पनि यही आग्रह छ। अन्त्यमा थप कुराहरू केही छ?
2: अलिकति अपुष्ट खबरहरूलाई चाहिँ तपाईँले सामाजिक सञ्जालमा चाहिँ नफैलाइदिनु भयो भने चाहिँ राम्रो हुन्छ। जस्तो अब यो खास यो बाढी चाहिँ किन आएको भन्ने खालको पनि त्यति क्लियर अहिले भइसकेको छैन, होइन? कुनै एउटा छिमेकी देशलाई चाहिँ इङ्गित गरेर होइन उसले चाहिँ जानकारी नदिएको भन्नेतिर निष्कर्षमा गइहाल्नु अगाडि चाहिँ अहिले चाहिँ हामी अलिकति संयमित बनेर के हो खास भएको के हो भन्ने कुरामा चाहिँ ध्यान दिनु चाहिँ जरुरी जस्तो देख्छु म अहिले।
0: हजुर, समय दिनुभएकोमा हार्दिक आभार यहाँलाई।
2: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाल प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठ। विशेष गरेर सामाजिक सञ्जालहरू फेसबुक टिकटकमा यो भ्रमपूर्ण भिडियोहरू हाल्ने, नेपालमा यसरी रसुवा बाढी यसरी गएछ यस्तो भएको रहेछ भनेर अझ पत्रकारहरूदेखि लिएर सामाजिक अभियन्ता सबैले धेरैजसोले हालेको देखियो, कतिले पछि हटाएको पनि देखियो, कतिले त्यसको अर्को पुष्टि गरेको पनि देखियो। कमसेकम आफूले सेयर गरेका आफूले हाल्ने भिडियोहरू पुष्टि हो कि होइन, सरकारी निकायले के भन्छ, सरकारी पेजमा आएको छ कि छैन, त्यसको स्रोत पुष्टि गर्ने आधार छ कि छैन, त्यो थाहा नपाइकन यहाँहरूले पनि सेयर नगर्नुहोस्। हाम्रो पनि हार्दिक आग्रह छ, यो बेला त्रास र निराशा फैलाउने भन्दा पनि यति बेला संयम त अप्नाउने हो। समाजमा उत्तेजना फैलाउने भड्काउने किसिमका कुनै पनि सामग्रीहरू हामीले सामाजिक सञ्जालमा नराखौँ। पत्रकार आचार संहिता पनि छ, आचार संहिताको उल्लङ्घन नगरौँ। हामीले सामाजिक सञ्जाललाई केन्द्रित गरेर भ्युजको लागि भिडियो हालिरहँदा त्यसले समाजमा नकारात्मक असर पुर्याउने, मानसिक रूपमा विक्षिप्त बनाउने हुँदा त्यस्ता विभत्स तस्बिरहरू दृश्यहरू नहाल्न हामी हार्दिक आग्रह गर्छौँ।
1: किनभने यो विपदको बेला खास गरेर देश दुखिरहेको बेला आम नागरिकले आम सामाजिक सञ्जाल कर्ताहरूले ध्यान दिनुपर्छ कि कम्तीमा एउटा मानवीयता प्रकट गरौँ। यो भ्यू बटल्ने नाममा हामीले विभिन्न किसिमका के अरे सूचनाहरू प्रवाह गरेर देशलाई झन त्रसित बनाउने काम नगरौँ भन्ने हाम्रो आग्रह छ। यो बाढी पहिरोका कारण देशका विभिन्न जिल्लाको यो राजमार्ग पनि यातायात पनि प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ सहित 9 जिल्लाका विभिन्न सडक खण्डमा यातायात पूर्ण रूपमा रोकिएको र निश्चित समयका लागि रोग सञ्चालनमा रोक लगाएको छ। मैले सूचना पाएअनुसार अब काठमाडौँ मुगलिन चाहिँ आज दिउँसोबाट सञ्चालन हुने भन्ने एक किसिमको खबर आएको छ।
0: हजुर, आज बिहानैदेखि टिमुरे स्याफ्रुबेसी र नदी तटीय क्षेत्रहरूमा नेपाली सेना अनि निजी क्षेत्रका हेलिकप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फँसेकाहरूको उद्धार तथा बेपत्ताहरूको खोजी कार्य सरकारले गरिराखेको छ। सरकारले नदी किनाराका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्पूर्ण संयन्त्रलाई राहत र उद्धारमा केन्द्रित गरेको छ। यो समयमा आफूले सक्ने सहयोग गरौँ, हाम्रो पनि आग्रह। र अर्को कुरा, यति बेला उद्धार गरिरहँदा उद्धार गरेर कहाँ बस्ने, बस्ने ठाउँ पनि सुरक्षित हुनुपर्ने अवस्था छ, किनभने अहिले झरी परिरहेको छ। झरी परिरहँदा एकातिर पानी रहेको छ, हामीले यो समयमा असहाय वृद्ध वृद्ध अपाङ्गता भएका जो चाहिँ प्रसुति अवस्थामा रहेको अथवा जो सुत्केरी हुनुहुन्छ होइन गर्भावस्थामा रहेका महिलाहरूलाई विशेष हेरचाह गर्नुपर्ने अवस्था छ। त्यति मात्र होइन, महिलाहरूका लागि आवश्यक पर्ने केही सामग्रीहरू हुन सक्छन्, जस्तो कसैलाई महिनावारी, किनभने धेरै विद्यार्थीहरू पनि प्रभावित हुनुभएको छ। त्यो किसिमले हेर्दाखेरि हामीले महिनावारीका कुराहरूमा सुरक्षित कसरी रहने, उद्धार गरिरहँदाखेरि हामीले साना साना सामग्रीहरू पनि ध्यान दिन आवश्यक छ। सल्यानबाट पनि धेरै त्यहाँ सम्पर्कविहीन हुनुभएको छ। सिडिओ महेन्द्र कुमार सापकोटासँग हामी कुराकानी गर्ने प्रयास गर्दैछौँ।
1: हजुर सिडिओ साहब, नमस्कार।
3: नमस्कार
1: हजुर। अब यो विपत्तिले त पुरै देशलाई दुखाएको छ, पुरै देश एक प्रकारले शोकाकुल भएको अवस्थामा सल्यानबाट पनि मानिसहरू यहाँ यो बाढी पीडित क्षेत्रमा सम्पर्कविहीन भएको खबर छ, के छ यसबारेमा बताइदिनुहोस् न।
3: यो सल्यान जिल्लाबाट पनि धेरैजना हराएको यहाँ खबरहरू प्राप्त भइरहेको छ। यो सल्यानमा चाहिँ 10 स्थानीय तहमध्ये 7 स्थानीय तहमा चाहिँ त्यहाँबाट चाहिँ हामीलाई खबर प्राप्त भएको छ प्रहरी मार्फत. त्यो प्राप्त भएअनुसार चाहिँ सुरुमा अहिलेसम्म हामीले चाहिँ 49 हराएको भनेको छ, त्योमध्ये 4 चाहिँ सम्पर्कमा आएको कुरा प्राप्त भएको छ. यसो गर्दाखेरि अहिलेसम्म प्राप्त डाटा अनुसार चाहिँ 45 चाहिँ सल्यानको यहाँ बासिन्दाहरू हराइराख्नु भएको चाहिँ त्यो सूचना प्राप्त भएको छ.
0: हजुर, उहाँहरू जस्तो के कामको लागि त्यहाँसम्म पुग्नु भएको, त्यहाँ काम गर्नेहरू हो कि त्यहाँ गोसाईकुण्ड जाने अथवा कुनै भ्रमणको लागि हो कि के छ?
3: यसमध्ये चाहिँ धेरै जसो काम गर्ने नै भनेर त्यहाँ खुलाउनु भएको छ उहाँहरूले. त्यो हिसाबले चाहिँ त्यहाँ चाहिँ अब जस्तै यो हाइड्रोमा काम गर्न जानुभएको भन्नेहरू पनि छ. हामीले चाहिँ डिटेल चाहिँ अब त्यो सम्बन्धित भनौँ न वडा अध्यक्षज्यू मार्फत चाहिँ कुन कुन कामको लागि कुन कुन कम्पनीमा जानुभएको त्यो पनि विवरणहरू तयार गर्नु भनेर भनिराखेको छौँ.
1: महेन्द्र सर, जस्तो यति बेला यो अब रसुवाको मात्र कुरो भएन, यो सम्पूर्ण देशकै एउटा विषय बनेको छ, सम्पूर्ण देशकै लागि एउटा विपत्तिको घडीमा खास गरेर हामी नेपालीहरूले खास गरेर एकअर्कालाई सहयोग गर्ने हाम्रो पुरानो एउटा प्रचलन हाम्रो संस्कार पनि छ, यो संस्कारलाई अगाडि बढाउने क्रममा हामीले कसरी जोडिरहेका छौँ, कसरी समन्वय गरिरहेका छौँ अन्य क्षेत्रतर्फ?
3: अहिले पनि विभिन्न सङ्घ संस्थाहरूले चाहिँ सहयोगको लागि मलाई पनि फोन गर्नुभएको छ. मैले चाहिँ अब नेपाल सरकारले एउटा आधिकारिक डिसिजन गरिसकेपछि सो अनुसार नै अगाडि बढ्न उपयुक्त होला भनेर भनेको छु उहाँहरूलाई चाहिँ. अनि अहिले चाहिँ अब सरकारले चाहिँ विशेष त उद्धारमा ध्यान दिएको हुनाले अब राहतको पनि केही डिसिजन भइसकेपछि सरकारले तोकेको एउटा आधिकारिक उसमा चाहिँ सहयोगलाई एकीकृत गर्नुपर्छ, एकीकृत रूपले चाहिँ सहयोग अगाडि बढाउनुपर्छ भनेर ती सङ्घ संस्थाहरूलाई चाहिँ भनेको छु मैले. अहिले सरकारले डिसिजन गरेअनुसार सोहीअनुसार गर्नुपर्छ. हामी सबैले त यस्तो विपदको बेलामा सहयोग गर्नुपर्छ. मैले पनि सबैलाई यो आग्रह पनि गर्दछु यही नेपाल मार्फत पनि.
1: हवस् त श्री साहब, महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद छ.
0: हजुर, उहाँले जानकारी गराउनु भएसम्म 49 त्यो प्रभावित भएको र 4 सम्पर्कमा आउनुभयो, अझै पनि 45 सम्पर्कमा आउनु भएको छैन. धेरै जसो श्रमिक नै हुनुहुन्छ जो जलविद्युतमा आयोजनामा काम गर्नको लागि जानुभएको थियो भनेर उहाँले जानकारी गराउनु भयो. 45 पक्कै पनि 45 परिवार पनि हुनसक्छ, अथवा एउटै एका घरको त्योभन्दा एकभन्दा बढी सदस्य त्यहाँ काम गर्न गएको पनि हुनसक्छ. यो अवस्थामा परिवारलाई विचलित गर्ने किसिमको कुनै पनि प्रयास नगरौँ, अथवा त्यस्ता सामग्रीहरू सम्प्रेषण नगरौँ, त्यस्ता सूचनाहरू नदिउँ, उहाँहरूलाई सान्त्वना दिनुपर्ने, उहाँहरूलाई सकारात्मक सन्देश दिनुपर्ने, सकारात्मक एउटा ढाडस दिनुपर्ने अवस्था छ. त्यति मात्र होइन, अरू जिल्लाका पनि धेरै अब अहिले फेरि ठ्याक्कै भोलि जनै पूर्णिमा गोसाईकुण्ड भन्ने बित्तिकै रसुवाको एउटा चर्चित एउटा प्रसिद्ध धार्मिक पर्यटनको स्थल पनि हो. त्यहाँतिर जाने धेरै पर्यटकहरू आन्तरिक पर्यटक र बाह्य पर्यटक पनि प्रभावित हुनुभएको छ. कति सम्पर्कमा आइरहनु भएको छ भने कतिको अझै सम्पर्क हुन सकेको छैन. सम्पर्क नहुनुको एउटा कारण चाहिँ बिजुली छैन, एकातिर नेट चल्दैन, अर्को चाहिँ सम्पर्क गर्ने कुनै माध्यम पनि छैन. सबै प्रभावित हुनुहुन्छ होइन. त्यो किसिमले पनि संयम रहौँ, पक्कै पनि सम्पर्कमा आउनुहुन्छ भने सकारात्मक एउटा आश लिउँ भन्ने हाम्रो यहाँहरूलाई आग्रह छ. रेडियो नेपालबाट प्रत्यक्ष प्रसारणको यो क्रममा म मनुका कुँवर अनि उद्धव चुवागडी दुईजना छौँ. हामीलाई बाहिरबाट देवकी भण्डारी त्यस्तै सुलोचना बज्राचार्यले प्रविधि संयोजनमा सहयोग गरिरहनु भएको छ. हाम्रा सहकर्मीहरू सरोज रिजाल, त्यस्तै रुक्मिणी पोखरेल, यशोदा अधिकारी प्रत्यक्ष प्रसारणको लागि उहाँहरू टेलिफोन सम्पर्कमा ल्याउने प्रयास गरिरहनु भएको छ. अहिले अघि पनि मैले जोडेको थिएँ यो समय उद्धारको समयमा कसरी सुरक्षित रहने भन्ने हामीले जानकारी लिनुपर्छ. अर्को कुरा, फेरि हामीले रसुवा बाढीमा प्रभावित हामी केन्द्रित भइरहँदा अरू ठाउँमा पनि त्यस्तो प्रभाव नपर्ला भन्न सकिन्न. तसर्थ पनि जल तथा मौसम विज्ञान विभागको 1155 टोल फ्री नम्बर छ. 1155 भइसकेपछि तपाईँले बाढीको सूचना पाउनुहुन्छ. 1155 मौसमको सूचना पाउनुहुन्छ. एकमा थिचेर भने 2 थिचिसकेपछि तपाईँले कहाँ बाढी जाँदैछ अथवा जाने त्यस्तो खतरा छ कि छैन सूचना पाउनुहुन्छ. आफू बसेको ठाउँमा पनि भारी वर्षा हुने सङ्केत अथवा भारी वर्षा हुन्छ कि भन्ने यहाँलाई लागेको छ भने 1155 कल गरेर सोध्नुहोस्. तपाईँ कतै यात्रामा निस्किँदै हुनुहुन्छ अथवा तपाईँको गाउँठाउँमा अलि पानी परिरहेको छ, पानी पर्ला जस्तो भइरहेको छ भने त्यो ठाउँमा पानी पर्छ कि पर्दैन, कस्तो छ अवस्था, पानी कतिसम्म पर्न सक्ला, त्यो कुराको जानकारी पनि 1155 फोन गरेर पाउन सक्नुहुन्छ.
1: हजुर मनुकाजी, तपाईँले गोसाई कुण्डको कुरा गर्दाखेरि नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाका अनुसार जनै पूर्णिमाको अवसरमा गोसाई कुण्ड दर्शनका लागि काठमाडौँबाट गएका बसहरू, ठुलो सङ्ख्याका बसहरू चाहिँ सम्पर्क विहीनभएका छन्। अरणीको यातायात कम्पनी मार्फत रसुवागढी सडक खण्ड हुँदै गोसाई कुण्ड गएका मात्रै 18 यात्रु वाहक बसहरू अहिलेसम्म सम्पर्कमा नरहेको अध्यक्षले बताउनु भएको छ। र उनका अनुसार फँसेका यात्रुको अवस्था बुझेर उद्धारका लागि बुधबार करिब 25-30 जनाको टोली घटनास्थलतर्फ पठाइयो, तर बाटो अवरुद्ध भएपछि उहाँहरू पनि त्यहाँ जान नसक्नु भएको कुरा आएको छ। महासङ्घको प्रारम्भिक तथ्याङ्क अनुसार बाढीका कारण करिब 300 यात्रुवाहक बस र अन्य मालवाहक गरी 800-1000 हारारीमा सवारी साधन फँसेको बताइएको छ।
0: हजुर, अब यो बेलामा बालबालिका प्रभावित भएका छन्, ज्येष्ठ नागरिक प्रभावित भएका छन्, युवा सबै प्रभावित भइरहँदा एउटा रातभरि सुत्न नसकिने, मनमा त्रास भइरहने, जति बेलै पहिरो जान्छ कि अथवा बाढी जान्छ कि भनेर एक्कासी बिउँछने त्यस्तो अवस्था पनि हुनसक्छ। यो बेलामा कसरी संयम रहने, हामी यति बेला कुराकानी गर्दैछौँ मनोविद
1: डाक्टर नरेन्द्र ठगुण्डा हुनुहुन्छ। नमस्कार।
4: हजुर सर, नमस्कार।
1: नरेन्द्र सर, घटनाका बारेमा पनि त अब हामीले त्यति भनिराख्नु पर्दैन, यहाँ पनि जानकारीमै हुनुहुन्छ। खास गरेर यस्तो बेलामा धेरै मानिसहरू आत्तिने एक प्रकारको समस्या छ, मानिसहरू त्रसित हुने समस्या छ। यति बेला खास गरेर बाढी पीडित अथवा बाढी प्रभावित क्षेत्रका बासिन्दाहरू बढी चाहिँ दुखित अथवा बढी चाहिँ उनीहरूलाई अलिकति त्रसित भएको अवस्था छ। यस्तो बेलामा खास गरेर मानिसहरूले कसरी चाहिने आफ्नो ख्याल गर्नुपर्छ, अथवा आफ्नो यो निरन्तर मान्छेलाई यो जोड्नुको लागि मान्छेलाई एक प्रकारले भनौँ न धैर्यता, एक प्रकारको धैर्यता बटुल्नुका लागि के गर्नुपर्छ होला?
4: अब यस्तो बेलामा जसरी यस्ता प्रकारका महाविपदहरू जति पनि हुने गर्दछन्, बाढी पहिरो जस्ता जुन ठुला विपदहरू जुन आएको छ र यस्तो बेलामा मानिसहरू डराउने, चिन्ता तनाव हुनु स्वाभाविक हो होइन। यस्तो अवस्थामा मानसिक र मनोवैज्ञानिक रूपमा बलियो रहनको लागि चाहिँ हामीले अप्नाउनु पर्ने उपायहरू चाहिँ निम्न प्रकार हुन सक्छन्। जस्तै पहिलो चाहिँ तपाईँको के भने, तत्काल मानसिक व्यवस्थापन गर्ने, इमिडिएट कोपिङको लागि चाहिँ आफ्ना भावनाहरूलाई चाहिँ स्वीकार गर्ने, जस्तै डर लाग्नु, चिन्ता लाग्नु, रुन मन लाग्नु स्वाभाविक प्रतिक्रिया, अस्वाभाविक परिस्थितिको चाहिँ स्वाभाविक प्रतिक्रिया भएको कारणले गर्दाखेरि आफ्ना भावनाहरूलाई दबाएर नराख्नु, यसलाई चाहिँ एक्सप्रेस गर्न सक्नु गर्छ गर्दा हुन्छ। अनि त्यसपछि गहिरो श्वास फेर्ने डिप ब्रिदिङका तरिकाहरू, जस्तै धेरै चिन्ता वा डर लागेको बेलामा नाकबाट लामो गहिरो श्वास फेर्ने, केही सेकेन्ड रोक्ने, जस्तै 4 सेकेन्ड रोक्ने, 4 सेकेन्ड लगाएर श्वास लिने, 4 सेकेन्ड लगाएर श्वास रोक्ने र 4 सेकेन्ड लगाएर चाहिँ छोड्न सकिने, बिस्तारै मुखबाट श्वास छोड्ने गर्दाखेरि पनि यसले दिमागलाई चाहिँ अलिक शान्त बनाउन सहयोग गर्न सक्छ भने, त्यस्तै गरेर चाहिँ वर्तमानमा चाहिँ ध्यान दिने, भोलि के होला भन्ने धेरै सोचेर आँतिनुभन्दा पनि अहिले म र मेरो परिवार सुरक्षित छौँ भन्ने कुरामा चाहिँ ध्यान केन्द्रित गर्दा राम्रो हुन्छ भने, त्यसै गरेर चाहिँ सामाजिक सहयोग, सोसल सपोर्ट अन्तर्गत चाहिँ हामीले कुराकानी गर्ने, आफ्नो मन डर र पीडा परिवारका सदस्यहरू साथीभाइहरूलाई चाहिँ अभिव्यक्त गर्ने, भरपर्दो छिमेकीसँग चाहिँ सेयर गर्ने, मनमा कुरा गर्दा मनको बोझ हलुका हुने भएकोले चाहिँ यो गर्न सकिन्छ भने, एकअर्कालाई चाहिँ मद्दत गर्ने, जस्तै शिविर अथवा आश्रय स्थलमा बस्दा अरूलाई सानो मद्दत गर्दा, जस्तै खाना बाँड्ने कुरा, गफ गर्ने कुरा, आफ्नै ध्यान नकारात्मक सोचबाट चाहिँ हटाउन आत्मबल मिल्ने भएकोले चाहिँ यी तरिकाहरू अपनाउन सकिन्छ भने, त्यस्तै गरेर बालबालिकाहरूको विशेष ख्याल गर्नुपर्दछ। यस्तो बेलामा बालबालिकाहरू धेरै डराएका हुन सक्छन्, उनीहरूलाई चाहिँ अँगालो हाल्ने, ढाडस दिने, उनीहरूका कुरा ध्यान दिएर सुन्ने, उनीहरूको अगाडि धेरै डरलाग्दा कुराहरू नगर्ने भने, त्यस्तै गरेर चाहिँ महत्त्वपूर्ण कुरा, जस्तै यस्तो बेलामा चाहिँ नकारात्मक कुराबाट टाढा रहने,
1: हेलो
4: त्यो सँगसँगै हामीले के गर्ने भने, नकारात्मक कुराहरूबाट टाढा रहने, खास गरेर हल्ला वा अफवाहबाट बस्ने, जस्तै सामाजिक सञ्जाल, गाउँघरमा फैलिने नकारात्मक र डरलाग्दा हल्लाहरू जुन हुने गर्दछन् धेरै नसुन्ने, केवल आधिकारिक र सही सूचनाहरूमा मात्रै ध्यान दिने, अनि त्यसै गरेर चाहिँ नियमित तालिका बनाएर चाहिँ आफ्नो जस्तै कठिन परिस्थिति भए पनि सुत्ने, उठ्ने, खाने समयलाई चाहिँ जति सक्दो नियमित बनाउने प्रयास गर्ने, यसले अब यति बेला अलि अस्वस्थ हुन्छ तर चाहिँ यसमा चाहिँ अलि सेल्फ केयरमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ, यसले जीवन सामान्यतर्फ फर्किँदैछ भन्ने अनुभूति गराउँछ। र अब यस्तो बेलामा चाहिँ अब कुनै व्यक्तिलाई चाहिँ धेरै अब गाह्रो अप्ठ्यारो भएको छ भने, केही चाहिँ यस्तो निःशुल्क मानसिक परामर्शका लागि चाहिँ केही फोन नम्बरहरू, जस्तै साइकोलोजिकल फर्स्ट एडको लागि सपोर्ट गर्ने विभिन्न, जस्तै राष्ट्रिय मानसिक स्वास्थ्य हेल्पलाइन, जसरी 1166 सरकारी 24 घन्टा खुला रहेको त्यो नम्बर भयो, त्यसै चाहिँ केही सङ्घ संस्थाहरूले पनि विभिन्न हेल्पलाइन नम्बरहरू जुन गरिएको छ त्यसबाट चाहिँ सहयोग लिन सकिने हुन्छ।
1: हजुर हजुर डाक्टर साहब, जस्तो यस्तो बेला अब भौतिक रूपमा त घटनास्थलमा जान सकिँदैन, तर पनि यहाँहरूले पनि सामाजिक सञ्जाल मार्फत यस प्रकारका मानसिक परामर्श सम्बन्धी सामग्रीहरू सम्प्रेषण गर्न सके अझ राम्रो हुन्थ्यो कि।
4: अब यस्तो लागि चाहिँ मलाई के लाग्छ भने जसरी हामी लगायत हाम्रा विभिन्न यो मेन्टल हेल्थमा काम गर्ने विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू र यो प्रोफेसनमा काम गर्ने विभिन्न नेसनल नेटवर्कहरूले चाहिँ आफ्नो तर्फबाट चाहिँ विभिन्न यो हेल्पलाइनको लागि सपोर्ट गर्ने हेल्पलाइन प्लस मतलब कि रिमोट साइकोलोजिकल फर्स्ट एडको लागि चाहिँ केही इन्फर्मेसनहरू फ्लो गर्ने सकारात्मक सन्देशहरू दिने यस्ता कुराहरू चाहिँ हामीहरूले हाम्रो आफ्नो पर्सनल फेसबुक पेजहरू अनि हाम्रो सोसल नेटवर्किङ साइटका हाम्रा प्रोफेसनल पेजहरूबाट पनि गरिराखेको हुँदाखेरि त्यस्तोमा चाहिँ हामीले जसरी हजुरहरू मार्फत पनि यदि हजुरहरूले त्यो देखाइदिन चाहनुहुन्छ सकिन्छ भने त्यो तपाईँलाई पनि त्यो हामीले के रिले गरिराखेका छौँ त्यो इन्फर्मेसनहरू चाहिँ हजुरहरूलाई पनि हामी प्रोभाइड गराएर चाहिँ हजुरहरूले पनि हजुरहरूको नेटवर्कबाट हजुरहरूको यो रेडियो नेपालको तर्फबाट पनि हामीले यो बजाइदियो भने धेरै व्यक्तिहरूलाई चाहिँ सपोर्ट मिल्न सक्छ। त्यस्तोमा के गर्न सकिन्छ भन्ने सन्दर्भमा चाहिँ केही एक दुई पेजको चाहिँ इन्फर्मेसन सहितको मेसेजहरू चाहिँ हामीले सजिलै तरिकाले दिन सक्ने हुन्छ, दिइ पनि राखेका छौँ र गर्न सकिन्छ सर।
1: हजुर, पक्कै पनि जस्तो यति बेला घटनामा परेका अथवा नपरेका सबै प्रभावित भएको अवस्थामा एउटा वर्ग छ जस्तो अपाङ्गता भएका व्यक्तिहरू अझ उनीहरूलाई त्यस किसिमको सङ्केत अथवा यस किसिमका मानसिक परामर्शका कुराहरू सजिलै पुर्याउन सकिँदैन, यस्तो बेला उहाँहरूलाई कसरी यस्ता कुराहरूमा अझ अझ बढी आकर्षित गर्न सकिन्छ अथवा उहाँहरूलाई कसरी सूचना सम्प्रेषण गर्ने होला?
4: अब हुन त यस्तो होला त्यो त्यो एरियामा चाहिँ अब बिजुली पनि नभएको अवस्था त्यसै गरेर चाहिँ तपाईँको चाहिँ सेल्टरहरू अब त्यो चाहिँ प्रोपर तरिकाको चाहिँ तत्कालको इमिडिएट सेल्टरहरूको अवस्थाहरू त्यो सुरक्षाको कुराहरू हेल्थ र फुड सेक्युरिटीका कुराहरू र त्यसै गरेर चाहिँ सेफ्टी प्रिकसन्सका कुराहरूमा चाहिँ अहिले इमिडिएट सबैको ध्यान चाहिँ त्यतातिर गएको छ र यदि त्यो एरियामा हाम्रो यो अहिलेको कुराकानी जसले सुनिराख्नु भएको छ उहाँहरूले चाहिँ यो सुन्न सक्ने अवस्थामा हुनुहुन्छ र उहाँहरूसित यदि नेटवर्कहरू छ भनेको चाहिँ मोबाइल नेटवर्कहरू एक्सेसेबल छ र मोबाइलमा चाहिँ चार्जहरू रहेको अवस्था छ भने त्यस्तो बेलामा उहाँहरूले हामीले के गर्न सकिने हुनसक्छ भने अब हामीले केही चाहिँ भर्चुअल माध्यमबाट साना साना ग्रुपहरू त्यस्तो रिस्क भएका ग्रुपहरूलाई चाहिँ साना साना ग्रुपहरूमा जोडिनुको लागि चाहिँ विभिन्न मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरूले चाहिँ आफ्नो फेसबुक पेजहरूबाट आफ्ना वेबसाइटहरूबाट चाहिँ त्यो इन्फर्मेसनहरू फ्लो गरेको छ र उहाँहरू यदि त्यसमा जोडिनु भयो भने त्यसमा चाहिँ इमोसनल सपोर्ट कसरी दिने या यस्तो बेलामा चाहिँ प्राथमिक मनोवैज्ञानिक सहयोगका जुन बेसिक सिद्धान्तहरूलाई चाहिँ फलो गर्दै विभिन्न हाम्रा भलिन्टियर साइकोलोजिस्टहरूले चाहिँ देशैभरिबाट चाहिँ विभिन्न ठाउँमा काम गरिराखेको भलिन्टियर साइकोलोजिस्टहरू र साइकोलोजीको विद्यार्थीहरूलाई पनि यस्तो बेलामा कसरी रेस्पोन्स गर्ने सकिन्छ भनेर चाहिँ इमिडिएट हामीले चाहिँ स्ट्यान्ड बाई पनि राखेको अवस्था छ भने हामी चाहिँ भर्चुअल माध्यमबाट जसरी जुमबाट वाट्सएपबाट मोबाइलबाट पनि उहाँहरूले हामीहरूसित सम्पर्क गर्न सक्ने अवस्था हुनसक्छ र गर्ने गरिएको छ र धेरै संस्थाहरूले यो काम अलरेडी गरिसकेको अवस्था पनि रहेको छ मैले जानकारी पाए अनुसार।
1: हजुर, अब धेरै मानिसहरूको मृत्यु भएका खबरहरू पनि आइरहेका छन्, अझ त्यससँगसँगै जस्तो धेरै मानिसहरू सम्पर्कविहीन भएको अवस्था छ, यस्तो बेला सम्पर्कविहीन भएका परिवारका सदस्य अझ बढी चिन्तित छन्, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
4: अब अहिलेलाई चाहिँ सबैभन्दा पहिले चाहिँ आफ्नो पहिले आफ्नो सेल्फ केयरमा नै ध्यान दिने हो, आफू सुरक्षित ठाउँमा छु कि छैन र सुरक्षा र सावधानीका प्रिकसन्स अप्नाउने, जस्तै अब यस्तो बेलामा उहाँहरूले चाहिँ सुरक्षाका साधन जसरी सञ्चार र सूचनाहरू जसरी रेडियो मोबाइल मार्फत चाहिँ स्थानीय प्रशासनले अनि त्यसै गरेर चाहिँ केन्द्रीय प्रशासनले चाहिँ गरेका मौसमसँग सम्बन्धित जानकारीहरू चाहिँ नियमित रूपमा सुन्नु पर्यो, आफू सुरक्षित ठाउँमा छु कि छैन स्वास्थ्य र खानपानको कुराहरूमा चाहिँ उहाँहरूले एक लेभलमा ध्यान दिनु पर्यो भने सँगसँगै अब त्यस्तो बेलामा किनकि तपाईँलाई मात्रै त्यो पीडा भएको छैन हामी सम्पूर्ण नेपालीहरूलाई चाहिँ एक प्रकारको त्यसले पीडा बोध गरेका छौँ र आफ्नो तर्फबाट राज्यका सम्पूर्ण निकायहरू लागिराख्नु भएको छ भने इमर्जेन्सी सेटिङमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले चाहिँ इमर्जेन्सी रेस्क्यूको लागि चाहिँ काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले सपोर्ट गरिराखेको हुँदाखेरि त्यस मार्फत हामीले उहाँहरूलाई चाहिँ अब छिट्टै तपाईँको केही डाइरेक्टरीहरू जुन सपोर्टको लागि चाहिँ इन्फर्मेसनहरू जुन स्थानीय निकायले दिइरहेको छ त्यसमा चाहिँ आफ्ना आफन्तहरू भेटिए भेटिएनन् भनेर चाहिँ त्यो डाइरेक्टरीहरू हेर्नको लागि चाहिँ रिक्वेस्ट गर्न चाहन्छु।
1: हजुर डाक्टर साहब, अब अन्त्यमा यो जाँदा जाँदै छुट्टिने बेला यो मानसिक परामर्श सम्बन्धी केही छोटा छोटा टिप्सहरू पनि बताइदिनु पर्यो।
4: मैले अघि पनि भने खास गरेर चाहिँ तत्कालको मानसिक व्यवस्थापन गर्नको लागि चाहिँ एउटा त अब सेल्फ केयरका तरिकाहरूमा या तपाईँको ग्राउन्डिङको तरिकाहरूमा ध्यान दिने, खास गरेर गहिरो लामो श्वास फेर्ने होइन, त्यसमा चाहिँ तपाईँको स्ट्रेस रिलिज गर्नको लागि सपोर्ट मिल्छ भने ग्राउन्डिङका तरिकाहरू जस्तै चाहिँ म मेरो पेरिफेरीमा के छ, म के देखिराखेको छु, त्यो सम्पूर्ण कुरालाई चाहिँ अनुभव गर्ने, सँगसँगै त्यस्तो साह्रै गाह्रो भएको बेलामा चाहिँ तपाईँको सोसल सपोर्ट लिनको लागि चाहिँ यो मनको कुरा त्यो मनले बुझ्ने नजिकको व्यक्तिहरूसित चाहिँ कुराकानी गर्ने, एकअर्कालाई मद्दत पुर्याउने र बालबालिका र यो अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ विशेष ख्याल गर्नको लागि आफूले गर्न सक्ने सहयोग गर्ने भने इम्पोर्टेन्ट कुरा चाहिँ यो नकारात्मक कुराहरूबाट टाढा बस्ने, खास गरेर धेरै अब यो हाम्रो सोसल नेटवर्किङ साइटहरू चाहिँ धेरै स्क्रल नगर्ने र त्यहाँ चाहिँ जो अरूले पनि अरूलाई पनि हामी केही जानकारी भनेको रिक्वेस्ट गर्न चाहन्छौँ भने यस्तो बेलामा चाहिँ त्यो डर लाग्ने त्यसपछि मृत भएका चाहिँ भिडियो क्लिपहरू र त्यस्तो चाहिँ फ्लडिङ भइराखेको चाहिँ भिडियो क्लिपहरू सकेसम्म चाहिँ हामीले यसमा अपलोड नगर्ने, सोसल नेटवर्किङ साइटहरूमा चाहिँ अपलोड नगर्दा चाहिँ त्यसले सबैलाई चाहिँ आत्तिन र मानसिक रूपमा चाहिँ स्वस्थ हुनलाई चाहिँ सहयोग पुग्न सक्छ सर।
1: हजुर, धेरै धेरै धन्यवाद डाक्टर साहब यहाँलाई समयको लागि।
4: हजुर धन्यवाद, मलाई चाहिँ मेरो कुरा राख्ने मौका दिनुभयो त्यसको लागि इन्टायर टिमलाई धेरै धेरै धन्यवाद।
1: हजुर, यो मनको कुरा त्यो मनले बुझ्ने गरी सूचना सम्प्रेषण गरौँ भन्ने उहाँले महत्त्वपूर्ण कुरा राख्नुभएको छ।
0: हजुर, अर्को चाहिँ मानसिक परामर्शको लागि 1166 1166 पनि कल गर्न सकिन्छ, यसबाट पनि यहाँले निशुल्क नम्बर हो, यो निशुल्क कल गरेर पनि आफ्नो मानसिक कुनै पनि किसिमको जिज्ञासा छ अथवा यहाँलाई कुनै डर लागिरहेको छ भने पनि निर्धक्क भएर राख्न सक्नुहुन्छ। यो क्रममा यति भने हामी धादिङतर्फ लाग्दैछौँ। धादिङबाट पनि बिहानको हामीले खबर लिने हो भने धादिङमा 27 जनाको सब फेला परेको थियो होइन, यद्यपि यो बढ्ने क्रममै रहेको छ। अहिले हामीसँग धादिङका सिडिओ लक्ष्मी पाण्डे गौतम हुनुहुन्छ।
1: हजुर,
0: हेलो। हजुर, उहाँसँग हामी जोडिने प्रयासमा नेछौँ। निरन्तर यहाँहरूलाई जानकारी गराइरहँदा रसुवा जिल्ला भोटेकोसीमा आएको बाढीको वस्तुस्थिति सम्बन्धमा जानकारीको लागि एउटा आपतकालीन समन्वय केन्द्र स्थापना गरिएको छ प्रहरी प्रधान कार्यालय नक्सालमा। त्यसको सम्पर्क नम्बर 97 68 58 26 38 यो नेपाल प्रहरीले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी पनि गराएको छ। कुनै पनि किसिमको यहाँलाई सहयोग चाहिएमा अथवा केही कुनै पनि किसिमको जानकारीहरू चाहिएमा नेपाल प्रहरीको होस् सरकारको आधिकारिक निकायका विभिन्न पेजहरू रहेका छन्, त्यहाँबाट यहाँले सूचनाहरू लिन सक्नुहुन्छ। 100 102 अथवा कुनै पनि यस्ता विशेष गरेर सरकारी निकायका सम्पर्क माध्यमहरूबाट यहाँ जोडिन पनि सक्नुहुन्छ। यो समय संयमित रहौँ भनेर निरन्तर सरकारी मिडियाका अथवा सरकारी पेज विशेष गरी सरकारी निकायका पेजहरू मार्फत आग्रह गरिएको छ। हामी पनि यहाँलाई पटक पटक आग्रह गर्छौँ, यो राहत उद्धारको समयमा सक्ने सहयोग गरौँ। अहिले अब हिजोदेखि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सक्ने सहयोग गरे भनेर यो सर्वव्यापी रूपमा अपिल पनि गरिएको छ। आफूले सक्ने सहयोग गर्न हामी यहाँलाई आग्रह गर्छौँ। यो समय असहाय वृद्ध वृद्ध त्यसै गरेर अपाङ्गता भएका, गर्भावस्थामा रहेका, सुत्केरी भएका त्यो समूहलाई विशेष हेरचाह गर्नुपर्ने, सुरक्षा दिनुपर्ने अवस्था छ। त्यति मात्र होइन, यो समय सर्पदंश हुने समय पनि हो। आफू कुन ठाउँमा बसिरहनु भएको छ, वरिपरि झाडी कस्तो छ, हिलो कस्तो छ, त्यो कुरा पनि विचार गर्नुहोला। अहिले अब यो पोर्टेबल मोबाइल टावर मार्फत पनि यो प्रभावित क्षेत्रमा नेटवर्क दिने प्रयास गरिएको छ। बिहानैदेखि त्यो ठाउँमा उद्धार टोली खटिरहँदा टेन्टको व्यवस्था गर्ने, कसरी हुन्छ त्यो ठाउँमा सम्पर्क गर्ने प्रयास निरन्तर भइरहेको छ। तसर्थ यो आधिकारिक सूचनाहरू मात्र लिउँ, सामाजिक सञ्जालमा आएका अन्य अनर्गल प्रचार अथवा कुनै पनि किसिमको भ्रमपूर्ण सूचनातर्फ नलागौँ हामी यहाँलाई हार्दिक आग्रह गर्छौँ। पछिल्लो समय गैर आवासीय सङ्घले पनि सहयोग गरिरहेको छ, विभिन्न निकायले सक्ने सहयोग गरिरहँदा अस्पतालमा पनि निशुल्क सहयोग गर्छौँ भनेर कतिपय अस्पतालले उहाँहरूले जानकारी पनि गराउनु भएको छ। यति बेला हामी यस्तै जानकारी दिने प्रयास गर्छौँ।
1: हामी टेलिफोनमा जोडिने नै छौँ। मनुकाजी, एउटा कुरा म के आग्रह गर्न चाहन्छु भने जो आम फेरि कुरा त्यही ठोकिन्छ सामाजिक सञ्जालकर्ता, यो गलत सूचना दिनुभन्दा बरु सरकारले अहिले प्रभावकारी ढङ्गले उद्धारको कार्यमा जुटेको छ, नेपाल प्रहरी, नेपाली सेना, त्यसै गरी सशस्त्र प्रहरी लगायतका यो सरकारी टोली मात्र होइन आम नागरिक पनि त्यो क्षेत्रका मानिसहरू पनि उद्धारका लागि सक्रिय हुनुहुन्छ, त्यतातिर बरु हामी सबै नेपालीहरू हातेमालो गर्दै अगाडि बढौँ भन्ने आग्रह गर्न चाहन्छु।
0: आज बिहान 9:30 सडक मार्ग हुँदै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू पनि स्थलगत निरीक्षणको लागि प्रस्थान गर्नुभएको छ। यति बेला भने हामी मोहन आचार्य
1: सुनिल पौडेल हुनुहुन्छ, रसुवाका एकजना
0: सचिव हुनुहुन्छ।
1: हजुर हजुर सुनिलजी नमस्कार।
5: हजुर नमस्कार हजुर।
1: तपाईँ यति बेला कहाँ हुनुहुन्छ?
5: म अहिले चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक कक्षमा छु।
1: तपाईँ रसुवातिर जाँदै हुनुहुन्छ?
5: हजुर हजुर रसुवा जान।
1: के छ त पछिल्लो अपडेट रसुवाको बताइदिनुहोस् त।
5: अब हिजो यो भयङ्कर प्रलय नै आयो भनौँ बाढी, त्यसपछि हिजो दिनभरि उद्धार र राहतको उद्धारको क्रम जारी रह्यो। आज बिहानै पनि बिहान सबेरैदेखि उद्धार भइराखेको छ। अहिले चाहिँ उद्धार भएको मान्छेलाई यता तिर्चुली के अरे मैथली ब्यारेकमा लिएर आउने काम भइरहेको छ। पहिलो प्रायोरिटी चाहिँ घाइतेलाई लिएर आउने काम भइरहेको छ।
1: हजुर
5: बिहान किमुरे स्याप्रोबेसीको मान्छेहरू लिएर आइराखेको छ। अब घाइतेको उपचार पनि भइरहेको छ अहिले त।
1: तपाईँहरू त्यहाँको स्थानीय बासिन्दा भएपछि खास गरेर रसुवामा कति जति मानिसहरू बेपत्ता छन् अथवा के भएको छ, यस सन्दर्भमा तपाईँहरूसँग कुनै सूचना छ भरपर्दो?
5: यस्तो छ, त्यो टिमुरेमा चाहिँ सामान्यतया त्यहाँको भन्सार भयो, त्यो अन्तर्राष्ट्रिय नाका भयो, अहिले चाहिँ मानसरोवर जाने सिजन भएको हुनाले मानसरोवर जाने मान्छेहरू पनि ठुलो सङ्ख्यामा हुँदाखेरि झन्नै त्यहाँ चाहिँ त्यहाँको स्थानीयहरूसँग अलिअलि अहिले त्यहाँ घाइते भएको कुरा गर्दाखेरि झन्नै 1500 जति टिमुरेमा हुनुहुन्थ्यो।
1: हजुर हजुर
5: त्यो मध्ये भागेर ज्यान जोगाउनेको संख्या 300 जति छ भन्ने आएको छ माथिल्लो। अब बाँकी रहेको चाहिँ अब कतिपय चाहिँ मान्छेहरू भागेर बसेका छन्, उनीहरू सञ्चार सुविधा नभएर पनि सम्पर्कमा नआउनसक्छ, धेरै मान्छेहरू चाहिँ हराइरहेछन्।
1: अब यहाँहरूले
5: अनि तल्लो क्षेत्रमा चाहिँ 216 मेगावाटको जलविद्युत आयोजना केन्द्रमा निर्माण गर्नको लागि कामदारहरू ठुलो सङ्ख्यामा थिए त्यहाँ। त्यसपछि बेत्रावती लगायतका क्षेत्रहरूमा पनि त्यो बाढीले धेरै मान्छेहरू बगाएको छ, अब अनुमान गर्न सक्ने सङ्ख्या नै छैन।
0: हजुर यहाँले यो सङ्ख्याको कुरा गर्नुभयो, यहाँहरूको तर्फबाट चाहिँ के कस्तो पहल भइरहेको छ अहिले? अब राहत उद्धार गर्ने एउटा संयमित बनाउने प्रयास भइरहँदा यहाँहरूको आफ्नो पहल चाहिँ के भइरहेको छ नि?
5: होइन हामी हिजो दिनभरि नै यो विपदको मिटिङमा थियौँ, त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यूले बोलाउनु भएको थियो, यो तिनवटा जिल्लाको मान्यहरूसँग छलफलमा भयौँ, त्यसपछि आज बिहान पनि हामी छलफलमै भयो। अहिले पनि प्रधानमन्त्रीको निजी सचिव प्रदीप परियार सहितको टोलीहरू रसुवा जाने तयारीमा छौँ। अब रसुवामै गएर त्यहाँ चाहिँ बेस बनाएर थप उद्धारको लागि र उद्धार भन्दा पनि अब उद्धार गरिसकेको मान्छेलाई र विस्थापित भएको मान्छेहरूलाई त्यहाँ चाहिँ खाना र बासको व्यवस्था गर्नुपर्ने जरुरी देखिएको छ। बेत्रावती के अरे खाल्टेमा भूकम्पबाट विस्थापित भएर बस्नेहरूलाई अहिले चाहिँ तुरुन्तै खानाको समस्या परेको छ। त्यसै गरी टिम्बुरेबाट माथि गएको फैदी भन्ने ठाउँमा धेरै मान्छेहरू छन्, त्यहाँ चाहिँ खानाको खाना पानी नै छैन त्यहाँ, त्यसको लागि हामी लागिराखेका छौँ।
1: हजुर हजुर हवस् त, धन्यवाद धन्यवाद धन्यवाद यहाँलाई समयको लागि सुनिलजी। यहाँहरूले पक्कै पनि स्थानीय सबै जनतालाई एक प्रकारको सहयोगका लागि हामी सबै जुट्नुपर्छ। वास्तवमा यति बेला मेरो तेरो भन्नुभन्दा पनि हामी सबैको यो सामूहिक पीडा हो, सामूहिक समस्या हो, यसतर्फ हामी सबै एकाकार भएर अगाडि बढौँ भन्ने आग्रह पनि गर्न चाहन्छौँ यसै क्रममा।
0: हजुर यति बेला भने हामी केएमसी हस्पिटलका म्यानेजर नारायण दाहालसँग कुराकानी गर्दैछौँ। यो हिजोको कुरा हो, डाक्टर सुनिल शर्माद्वारा बाढी प्रभावितका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा निशुल्क उपचार गर्ने घोषणा गरिएको थियो, के कसरी त्यहाँ उपचारको प्रयास व्यवस्था मिलाइएको छ, त्यो घोषणा अनुसार भएको छ कि छैन हामी बुझ्ने प्रयासमा छौँ। हजुर नारायणजी
6: नमस्कार।
0: हजुर मैले यहाँ पृष्ठभूमिमा पनि जोडे, निशुल्क उपचार गर्ने घोषणा गरिएको थियो,
1: हेलो
0: हजुर, हामी उहाँलाई फेरि पनि सम्पर्क गर्नेछौँ। डाक्टर सुनिल शर्माद्वारा बाढी प्रभावितका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा निशुल्क उपचार गर्ने घोषणा गरिएको थियो, अहिले त्यहाँ बिरामीहरू पुग्नु भएको छ कि छैन, घोषणा अनुसार के कसरी व्यवस्था गर्नुभएको छ, यो हामी अपडेट लिने प्रयासमा थियौँ। पक्कै पनि आफूले सक्ने सहयोग अहिले विभिन्न क्षेत्रबाट भइरहेको छ, सरकारी गैर सरकारी निकायबाट, त्यस्तै विशेष गरेर विदेशमा रहेका नेपालीहरूले पनि स्वतस्फूर्त रूपमा सहयोग गरिरहनु भएको छ। मैले अघि पनि भनेको थिएँ, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, नेपाल सरकारले नै सहयोगको लागि आधिकारिक खाता नम्बरहरू दिएर क्युआर कोड सहित खाता नम्बर दिएको हुँदा कुनै अरू निकायले उद्धारको लागि भनेर कुनै आर्थिक सहयोगको माग गरेको छ भने त्यतातिर नलाग्नु होला हाम्रो आग्रह। अहिले फेरि पनि व्यवस्थापक नारायण दाहाल सम्पर्कमा आइसक्नु भएको छ। हजुर नारायणजी।
7: हजुर नमस्कार।
0: हजुर मैले अघि पनि भनेको थिएँ कि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा निशुल्क उपचार गर्ने घोषणा गरिएको थियो, त्यो अनुसार अहिले त्यहाँ बिरामी हुनुहुन्छ कि हुनुहुन्न, कति हुनुहुन्छ, के छ, जानकारी गराउनुहोस् न।
7: हामीले दुवाकोटमा निशुल्क व्यवस्था गरेको र सिनामङ्गलमा पनि यदि बिरामीहरू आउनुभयो भने हामी उपचार निशुल्क रूपमा उपचार गर्ने हामीले घोषणा पनि गरेका छौँ र अहिलेसम्म त बिरामीहरू आउनुभएको छैन, दुवाकोटमा पनि आउनुभएको छैन, सिनामङ्गलमा पनि आउनुभएको छैन। यदि दुवाकोट सिनामङ्गलमा 500 मान्छेहरू यदि आउनुभयो भने हामी दुईवटा हस्पिटलमा उहाँहरूलाई आरामसाथ उपचार गर्ने व्यवस्था हामीले मिलाएका छौँ र त्यसै गरी ओटीदेखि लिएर सबै चिजको हामीले व्यवस्थापन, हामीले स्ट्यान्ड बाई हाम्रो डाक्टरको टोलीलाई हामीले केएमसी सिनामङ्गल र दुवाकोटमा हामीले स्ट्यान्ड बाई गरेर राखेका छौँ।
0: हजुर, एकातिर सरकारी अस्पतालहरूमा बिरामी खचाखच, अरू बिरामी पुरानो बिरामीहरू पनि र यो अहिले उद्धार गरेर ल्याएका बिरामीहरू पनि रहने, र अर्कोतिर तपाईँहरूले घोषणा गर्दाखेरि पनि त्यहाँ बिरामी नआउनु भनेको, हजुरहरूले समन्वय गर्नु भएन बिचमा?
7: होइन, बिचमा हामीले एकदम समन्वय गरेका छौँ, बिचमा हामीले समन्वय गरेका छौँ। एयरपोर्ट यहीँ नजिकै छ, एयरपोर्ट नजिकै भएको हुनाले हिजो त हाम्रो एउटा एम्बुलेन्स पनि दिनभरि त्यहीँ नै एयरपोर्टमै बस्यो। र अब उहाँहरूले हामीले यसरी निशुल्क रूपमा चाहिँ घोषणा गर्दा गर्दै पनि उहाँहरूले सरकारी हस्पिटलमा नै गर्नु लानुभएको छ र हामीले आवश्यक समन्वय त हामीले गरिसकेका छौँ, तर त्यो समन्वय हुँदा पनि जो भिक्टिमहरू आउनुभएको छ उहाँहरूलाई सिधै चाहिँ के अरे राज्यले सरकारी अस्पतालतिर चाहिँ डाइभर्ट गरेको छ। हाम्रो समन्वय त यथावत छ, जारी छ, हामीले गरिरहेछौँ।
1: हजुर, अब स्थलगत रूपमा गएर बाढी प्रभावित क्षेत्रमा त जान सकिँदैन होला, यसको लागि केही दिन पछाडि केही प्रयास हुन्छ?
7: हामी केही दिन, अहिले त हाम्रो जाने स्थिति छैन, यदि जाने स्थिति र त्यहाँ घाइतेहरू उहीँ गएर उपचार गर्नुपर्ने कुरा भयो भने पनि हामी त्यो जब सहज वातावरण हुन्छ र जान सकिने स्थिति हुन्छ त्यस्तो बेलामा हामीले त्यो कुरा पनि सोच बनाएका छौँ।
1: हजुर
0: हजुर, भनेको प्रभावित क्षेत्रमा चाहिँ अहिले केएमसीको कुनै टिम पुगेको चाहिँ छैन?
7: छैन छैन, अहिले प्रभावित क्षेत्रमा कुनै टिम,
0: यहाँहरूले त्यस्तो कुनै राहत सामग्रीहरू चाहिँ सहयोग गर्नुभयो त?
7: होइन, हामीले अहिले केही पनि राहत सामग्री छ, यही निशुल्क रूपमा उपचारदेखि बाहेक हामीले केही राहत सामग्री हामीले अहिले दिन सकेका छैनौँ, दिएका छैनौँ र बिस्तारै अवस्था यस्तै हुँदै गयो भने चाहिँ हामी त्यतातिर पनि ध्यान दिन हामी सक्छौँ।
1: हस् हस् हस् धन्यवाद धन्यवाद।
7: हजुर
1: मनुकाजी, जस्तो नुवाकोटदेखि चितवनसम्म बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाका 2000 बढी फौज परिचालन गरिएको छ, होइन, र खोज उद्धारसँगै प्रभावित क्षेत्रमा खास गरेर राहत वितरणको काम पनि भइरहेको छ। हिजो रातिभरि नेपाली सेनाका 11 टोलीले स्थलमार्गबाट उद्धार कार्य गरेका थिए भने राहत सामग्री पनि विभिन्न सेनाको ट्रकहरू मार्फत त्रिशुलीसम्म ढुवानी गरिएको छ, होइन, त्यहाँ आवश्यकता अनुसार हवाई साधन मार्फत प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने काम पनि भइरहेको छ। हालसम्म राहत सामग्री 4 खास गरेर टिमुरे पुगिसकेको नेपाली सेनाले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उपचारका लागि मेडिकल टोली समेत गएको छ नेपाली सेनाको। यति बेला नेपाली सेना खास गरेर सुरक्षा निकायको कार्य चाहिँ अत्यन्त प्रशंसनीय र प्रभावकारी देखिएको छ र उहाँहरूलाई हामी सबैले आफ्नो तर्फबाट सहयोग पुर्याउँ।
0: हजुर अवश्य नै, यति बेला सक्ने सहयोग गर्ने हो। हामी यहाँलाई बारम्बार भनिरहेका छौँ कि सूचना लिँदा आधिकारिक निकायका सूचनाहरू लिउँ। हामीले यो प्रत्यक्ष प्रसारण पनि यस अर्थ गरेका हौँ कि के भइरहेको छ त्यो ठाउँको बारेमा र कहाँ कहाँ राहत उद्धारका लागि के कस्तो व्यवस्था गरिएको छ, पछिल्लो अपडेट के छ भनेर यहाँहरूलाई प्रत्यक्ष आधिकारिक सूचना दिनका लागि नै हामीले यसरी प्रत्यक्ष प्रसारण गरेका हौँ। तसर्थ सोसल मिडियामा आएका कतिपय, जस्तो अघि नेपाल प्रेस काउन्सिलका अध्यक्षले भन्नुभयो, यो एउटा दुईवटा चाहिँ यो भ्रमपूर्ण भिडियोहरू घुमिरहेको छ। एउटा यो ठुलो हिमालको त्यो चट्टान, हिमचट्टान खसिरहेको जस्तो, र अर्को चाहिँ हेलिकप्टरबाट माथितिर गएको पानीका त्यो मुहानहरू फुटेर आइरहेको जस्तो दुईवटा भिडियो, जुन चाहिँ विदेशी भिडियो भएको, कोलम्बियाको भिडियो भएको भनेर उहाँले भन्नुभयो। तसर्थ सूचनाहरू लिँदाखेरि यकिन सूचना लिउँ, यहाँहरूले हामीले बारम्बार भनिरहेका छौँ, सूचनाकै बाढीका कारण पनि अर्को मानसिक रूपमा विक्षिप्त हुनुपर्ने अवस्था छ। यो हामीले यति 10 बजेको समाचार पछिदेखि यहाँहरूलाई निरन्तर अपडेट गराइरहँदा हाम्रो एउटै आग्रह हो, सूचनाहरू आधिकारिक रूपमा लिउँ, यकिन सूचनाहरूलाई सेयर गरौँ, अरूलाई पनि जानकारी रहौँ, र यो विपदको समय संयमित रहनको लागि सकारात्मक आस, ऊर्जा, सन्देश प्रवाह गरौँ।
1: वास्तवमा सूचना भनेको शक्ति हो। सूचनाभित्र सकारात्मक सन्देश यदि हामीले प्रभावित गर्न सक्यौँ भने यसले पक्कै पनि उद्धार कार्यमा, विशेष गरेर मानिसहरूलाई उद्धार कार्यमा निकै सहयोग पुगेको छ। जस्तो हामीले हिजोदेखि जुन किसिमको प्रत्यक्ष प्रसारण गरिरहेका छौँ र धेरै मानिसहरू जोडिएका छन्, उहाँहरूका धेरै यो रेडियो नेपाल सुनेर पनि धेरै मानिसहरूको उद्धार भएको छ। नेपाली सेनासँग समन्वय भयो, सम्पर्क भयो, अथवा सुरक्षा निकायहरू सम्पर्क समन्वय भएर धेरै मानिसहरू उद्धार पनि गरिएको छ। यो के हो, एउटा सूचनाको सकारात्मक सूचनाको प्रभाव
0: अवश्य। अर्को कुरा के पनि हो भने रेडियो नेपाल सुनिरहँदा यदि तपाईँको आफन्त कोही सम्पर्कमा आउनु भएको छैन, तपाईँलाई केही थप सूचना प्राप्त भएको छ भने हामीलाई सिधै हाम्रो टेलिफोन नम्बरमा फोन गरेर पनि यहाँले जानकारी गराउन सक्नुहुन्छ।
1: पक्कै पनि यस सँगसँगै यहाँहरूले नेपाल प्रहरीको 100 होइन मा पनि सिधै सम्पर्क गर्न सक्नुहुन्छ, र त्यहाँबाट पनि यहाँहरूले आफ्नो सूचना अथवा आफ्नो व्यक्तिगत बारेमा केही कुरा, केही जानकारी दिन सक्नुहुन्छ। र हामीलाई सुन्दै हुनुहुन्छ भने पनि रेडियो नेपाललाई पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर
0: 42117 21 42 7 36 दुईवटा नम्बर रहेका छन्। तपाईँलाई थाहा भएको सूचना, जस्तो अहिले त अब कतिपय व्यक्तिसँग पनि ड्रोन हुन्छ, आफूले थप नयाँ सूचना थाहा भएको हुन्छ, सामाजिक सञ्जालमा हालिरहँदा सरकारी निकायहरूलाई विशेष गरेर सुरक्षाकर्मीहरूलाई पनि जानकारी गराउनुहोस्, र तपाईँलाई तत्कालै भन्नु छ भने हामीलाई तपाईँले कल गरेर पनि जानकारी गराउन सक्नुहुन्छ, अथवा हामी यहाँलाई जानकारी गराउनु भएसम्म कल ब्याक गरेर पनि यहाँबाट जानकारी लिनेछौँ।
1: पक्कै पनि, जस्तो यति बेला स्वदेशी लगायत विदेशी अथवा हाम्रा छिमेकी राष्ट्र र धेरै टाढा टाढाका मान्छेहरू पनि अहिले हामीलाई सम्पर्कमा के अरे हामीलाई सहयोग गर्न, नेपाललाई सहयोग गर्न तत्पर रहेका छन्, हामी नेपालको साथमा छौँ भनिरहेका छन्। यो पनि एउटा मानवीयताको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण हो।
0: हजुर, अब केही समयपछि 11 बजेको समाचार यहाँले सुन्नुहुन्छ। हामी यहाँलाई निरन्तर कहाँ के कसरी राहत उद्धार भइरहेको छ, राहत वितरणको काम के कसरी भइरहेको छ, सरकारी निकायदेखि लिएर विशेष यो विपद प्रभावित ककसलाई के भइरहेको छ भन्ने निरन्तर जानकारी गराउने नै छौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला, 11 बजेको समाचारपछि पनि जोडिनेछौँ नि। सुन्दै रहनुहोस् रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। रसुवा स्थित भोटे कोशी तथा त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म 165 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा 27, नुवाकोटमा 12, रसुवामा 2, गोर्खामा 20, नवलपरासी पूर्वमा 26, तनहुँमा 9, चितवनमा 64, नवलपरासी पश्चिममा 5 शव फेला परेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतले बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका 44, विभिन्न प्रहरी चौकीमा कार्यरत 28, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका 13 सुरक्षाकर्मी सम्पर्कविहीन भएको जानकारी दिनुभयो। बाढी प्रभावित रसुवाको टिमुरेबाट हवाई उद्धारमा 123 मध्ये 94 नेपाली र 29 विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ। उहाँहरूको हवाई उद्धार गरिएको हो। यसैबीच नेपाल पर्यटन बोर्डका अनुसार प्रभावित क्षेत्रबाट प्रारम्भिक विवरणमा 466 विदेशी र 113 नेपाली यात्रु बेपत्ता भएका छन्। बाढीका कारण 35 मोटरेबल पुल, 45 झोलङ्गे पुल र करिब 40 किलोमिटर सडकमा क्षति पुगेको प्रवक्ता महतले बताउनुभयो। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम जारी रहेको र प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी हुनुहुन्छ। उहाँहरू आज बिहान 9:30 सडक मार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको निरीक्षण गर्नुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ। उहाँहरूले सम्पूर्ण प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पुर्याउन र पूर्वाधार पुननिर्माणको कामलाई तीव्रता दिन आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विपत्तिको घडीमा आम नेपाली एकजुट भएर विपत्तिमा जुटिरहेको बताउनु भएको छ। आज आफ्नो सामाजिक सञ्जालबाट हालसम्म सरकारले गरेका गतिविधिको जानकारी दिनुहुँदै उहाँले सो कुरा बताउनु भएको हो। उहाँका अनुसार आज बिहानै 6:30 उद्धारका लागि उडानहरू सुरु भइसकेका छन्। अहिलेसम्म 15 बढी उडानहरू भइसकेका छन् र थप हेलिकप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्। नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेसन मार्फत रसुवाको ठिमुरेबाट 116 सकुशल उद्धार गरेको छ। उद्धार गरिएका मध्ये 95 नेपाली र 21 भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट थप 7 नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ। अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्याउने काम भइरहेको उहाँले बताउनु भएको छ। प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरू सहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम, ढुङ्गा काट्ने मेसिन आदि पुर्याइन लागेको उहाँले बताउनुभयो। नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ। खाना तथा पानीको व्यवस्था गरिएको छ। ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा पुगेको छ। यसले चुस्त दुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ। उद्धारको क्रममा हेलिकप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ। सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपदको सामना गर्न उहाँले अनुरोध गर्नुभएको छ। यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित रहेको उहाँले बताउनुभयो। आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपदको डटेर
सामना गर्नुपर्ने उहाँले बताउनु भएको छ। विपदमा हातेमालो गर्ने सबैलाई उहाँले धन्यवाद समेत दिनुभएको छ। रसुवामा आएको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका 24 जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बाढी प्रभावित क्षेत्रमा रहेका कञ्चनपुरका 24 जनाका आफन्तले प्रहरीमा खोजी कार्यका लागि सम्पर्क गरेको बताउनुभयो। यस्तै भोटेकोसी नदीमा आएको बाढीले कैलालीको टिकापुरबाट त्यहाँका जलविद्युत आयोजनामा काम गर्न गएका युवाहरू पनि सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये धेरैजना जलविद्युत आयोजनाको सुरुङ मार्गमा काम गर्न गएका परिवारजनले बताएका छन्। टिकापुर नगरपालिका एक समितिपुरबाट मात्रै त्यहाँ काम गर्न गएका 10 जना युवा सम्पर्कविहीन छन्। युवा लैजाने ठेकेदार तुलाराम र भान्से दिलु चौधरी कोठामै रहेका बेला बाढी आए पछि भागेको र सुरुङमा काम गर्न पसेका युवाहरू सम्पर्कविहीन भएका उहाँले बताउनु भएको छ। समितिपुरका बर्घर तथा सम्पर्कविहीन मानबहादुर चौधरीका भाइ अखिल थारूले विभिन्न बस्तीबाट धेरै मानिसहरू गएका तर नाम यकिन हुन नसकेको बताउनुभयो। यस्तै टिकापुर नगरपालिका एकतापुरबाट पनि 9 जना युवाहरू कामका लागि त्यहाँ गएका थिए। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ। बैठकमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा सहित विभिन्न दलका प्रतिनिधि सहभागी हुनुहुन्छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले बाढीबाट उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग भेटघाट गर्नुभएको छ। रसुवाको भोटेकोसी नदीमा हिजो बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई उद्धार गरेर नेपाली सेना श्री नम्बर 1 तालिम केन्द्र त्रिशुलीमा राखिएको छ। मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारले बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको बताउनुभयो। रसुवा स्थित भोटेकोसी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको करिब 10% प्रभावित भएको छ। बाढीबाट विद्युत उत्पादन, प्रसारण तथा वितरण सञ्चालनमा ठूलो क्षति पुगेपछि विद्युत आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको छ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेश मन्त्रीहरूलाई वाशिङटनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिनुभएको छ। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाव, नौसैनिक निगरानी तथा हर्मुजको जल घाटी हुँदै हुने पेट्रोलियम आपूर्तिमा प्रभाव बढाउने रणनीति अघि बढाएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हिजो रसुवा मा भएको मध्य भोटिकोसीमा आएको बाढीका कारण प्रभावित अवस्था, त्यहाँको अवस्था लगायतका विषयमा निरन्तर यहाँहरूलाई रेडियो नेपाल मार्फत उद्धार कार्य, यसै गरेर त्यहाँको नागरिकलाई सुरक्षित गराउने सन्दर्भमा भएका सरकारी प्रयत्न र सबै पक्षबाट भइरहेको प्रयत्नको बारेमा निरन्तर यहाँहरूलाई प्रत्यक्ष प्रसारण मार्फत जानकारी गराउँदै आएका छौँ। हामी निरन्तर प्रत्यक्ष प्रसारणमा छौँ। यस क्रममा आज हामी यहाँहरूलाई पछिल्लो अवस्थाका बारेमा जानकारी दिने, यसै गरेर त्यहाँ भइरहेका उद्धार व्यवस्थापनका कुरा र त्यहाँ भइरहेका पछिल्लो अवस्थाको बारेमा जानकारी दिने प्रयत्न गरिरहेका छौँ। यसमा आज हामी सँगै छौँ मुकुन्द भण्डारी र म अर्जुन श्रेष्ठ, यसै गरेर यो प्रसारणमा हामीलाई प्राविधिक सहयोग गरिरहनु भएको छ।

0: यो सरकारी प्रयत्न जुन चाहिँ उद्धार र यो उद्धार व्यवस्थापन यसै गरेर त्यहाँका नागरिकको खोज तलासमा खटिरहेको र सक्रियताका सन्दर्भमा यहाँ कुराकानी गर्दै गर्दा आज मात्रै भर्खरै प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्रमा चाहिँ स्थगित निरीक्षणका लागि नुवाकोट प्रस्थान गर्दै हुनुहुन्छ र प्रधानमन्त्री शाहले चाहिँ सँगै उहाँसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी हुनुहुन्छ। यो पछिल्लो दुःखद घडीमा राज्यका तर्फबाट सरकारी तर्फबाट त्यसै गरेर निजी तथा सम्पूर्ण क्षेत्रबाट चाहिँ सरकारवाला पक्षहरू सक्रिय रूपमा खटिरहनु भएको छ। यो दुःखद घडीमा यहाँहरूको यो नागरिकको सुरक्षाको लागि जुन खालको चाहिँ अहिले सक्रियता छ, तथापि सक्रियता रहँदा रहँदै पनि अहिले हामीले अहिले यहाँहरूलाई जानकारी गराइराख्दाखेरि धेरै धनधनको क्षति हुन पुगेको हुँदा त्यसको चाहिँ व्यवस्थापनको लागि चाहिँ निकै कठिनाइहरू पनि भइरहेका छन्। तथापि सक्रियतापूर्वक आफ्नो पूर्ण बलका प्रयोग चाहिँ यो खोज तलास र उद्धारका क्रममा खटिरहेको अहिलेको अवस्था छ। मुकुन्दजी थप कुराकानी अगाडि
1: अर्जुनजी, यहाँले पनि यस्तै पक्कै पनि जुन हिजो एक किसिमको दर्दनाक घटना भयो त्यसको लागि सरकारी पक्षदेखि लिएर सबै क्षेत्रबाट यसको प्रयास भइरहेको छ उद्धार राहतको लागि, र सरकारले पनि आफ्नो तर्फबाट गर्ने प्रयत्न गरिरहँदाखेरि काठमाडौँमा भएका अस्पतालहरूमा भोलिको दिनमा चाहिँ समस्या नहोस्, बिरामीहरूलाई अप्ठ्यारो नपरोस् भनेर चाहिँ त्यसको लागि पनि व्यवस्थापन गरेको छ। यसै सिलसिलामा वीर अस्पतालमा पनि सरकारले स्वास्थ्यको लागि कमी नहोस्, उपचारको लागि कमी नहोस् भनेर चाहिँ व्यवस्थापन गरेको छ। त्यहाँ कस्तो व्यवस्थापन गरिएको छ भन्ने सन्दर्भमा आज हामी वीर अस्पतालका डाक्टर अनिता जीसीसँग कुराकानी गर्दैछौँ। उहाँ प्रवक्ता पनि हुनुहुन्छ। प्रदाजी, स्वागत छ कार्यक्रममा।
2: हजुर, धन्यवाद, नमस्ते।
1: हिजोको घटना जुन भयो त्यसपछि हुन सक्ने अप्ठ्यारोलाई व्यवस्थापन गर्नको लागि उपचारको लागि सरकारले वीर अस्पतालमा पनि व्यवस्थापनका कामहरू गरेको छ। बिरामीहरू आउन सक्छ, घाइतेहरू आउन सक्छन्, तिनीहरूको व्यवस्थापन गर्नुपर्छ भनेर चाहिँ लागिरहँदाखेरि त्यहाँ तयारी कस्तो छ बताइदिनु न।
2: हजुर, हामी चाहिँ हिजोदेखि नै त्यो घटना हुने बित्तिकै हामीले सूचना पाए लगतै हामीले चाहिँ इमर्जेन्सीको रहेको बिरामीहरूलाई व्यवस्थापन गरी इमर्जेन्सीलाई चाहिँ एकदम तयारी अलर्टमा राखेका छौँ। हामीले चाहिँ बेडहरू खाली बनाएर रिसिभ गर्ने एरिया एकदम खाली बनाएर राखेका छौँ।
1: हजुर।
2: अनि हामीले चाहिँ 50 जस्तो इमर्जेन्सी बिरामीहरूलाई चाहिँ उपचार गर्न सक्ने, हेर्न सक्ने अवस्था चाहिँ एकदम रेडी बनाएर राखेका छौँ। आज पनि त्यही नै अवस्था हो।
1: हजुर। अनि यो भन्दै गर्दाखेरि कति जति घाइतेहरूलाई चाहिँ राख्न सकिने अवस्था छ, कतिको व्यवस्थापन गर्नुभएको छ यहाँहरूले?
2: हाम्रो चाहिँ यस्तो यो आपत विपदमा 50 जस्तो बिरामीहरू अहिलेको अवस्थामा चाहिँ 50 बिरामीहरू घाइते पाउनुभयो भने सबैले उपचार पाउनुहुनेछ। हामीले चाहिँ त्यहाँ भएका बिरामीहरूलाई वार्डहरूमा व्यवस्थापन गरेर इमर्जेन्सी खाली बनाएको छौँ। अर्को चाहिँ थप स्पेस चाहियो भने हाम्रो त्यो नयाँ बिल्डिङको ब्लकको लबी छ नि अगाडिको भित्रको खाली ठाउँमा पनि व्यवस्थापन गर्नुको लागि तयारी छौँ।
1: हुन्छ, हामीलाई जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद।
2: धन्यवाद।
1: उहाँ त्यो वीर अस्पतालका प्रवक्ता डाक्टर अनिता जीसी। सरकारले जुन चाहिँ घाइते छन् उहाँहरूलाई चाहिँ काठमाडौँमा ल्याएर उपचार कसरी गर्न सकिन्छ, कसरी व्यवस्थित गर्न सकिन्छ, भोलि बेडको अभाव नहोस्, उपचार गर्न समस्या नहोस् भनेर सतर्कता अप्नाएको छ र त्यसको व्यवस्था पनि गरेको छ। अर्जुनजी।
0: हजुर मुकुन्दजी, पक्कै पनि सरकारले हिजो जुन बाढी आइसके पछाडि यो अवस्था सिर्जना हुन सक्छ भन्ने दृष्टिकोणबाट चाहिँ सबै खालको सरकारले तयारी गरिरहेको छ। यस सन्दर्भमा स्वास्थ्यमा कुनै पनि कमी नहोस् भन्नको लागि चाहिँ वीर अस्पतालमा चाहिँ यो खालको व्यवस्था, आपतकालीन उपचारको व्यवस्था गर्ने सन्दर्भमा छुट्टै एउटा चाहिँ व्यवस्थित प्रणाली सिर्जना गरेर घाइतेहरूको तत्काल उपचारमा चाहिँ अगाडि बढाउनको लागि त्यो खालको प्रयत्न गरिरहेको छ।
1: यहाँले भने जस्तै गर्दाखेरि वीर अस्पताल मात्र नभएर अन्य अस्पतालमा पनि त्यस्तो व्यवस्थापन गरिएको छ।
0: यो चाहिँ अहिले टिचिङमा पनि
1: होइन,
0: सबै अस्पतालहरू सरकारी अस्पताल त्यसै गरेर प्रभावित क्षेत्रमा रहेका सकुशल रहेका त्यो स्वास्थ्य केन्द्रहरू त्यहाँका अस्पतालबाट पनि निःशुल्क उपचार गराउने त्यो व्यवस्था गरिसकेको छ। अहिले चाहिँ हामीले पक्कै पनि यो दुःखद अवस्थामा सरकारले गरिरहेको उद्धारको सन्दर्भमा कुरा गर्ने भने बाढी प्रभावित रसुवाको टिमुरीबाट चाहिँ हवाई उद्धार चाहिँ 123

0: ले लाइक गरेको छ। त्यसमा चाहिँ 54 नेपाली र 29 विदेशी नागरिक रहेको चाहिँ प्राधिकरणले जनाएको छ। यसै गरी नेपाल पर्यटन बोर्डका अनुसार चाहिँ प्रभावित क्षेत्रबाटै प्रारम्भिक विवरणमा चाहिँ 466 विदेशी र 113 नेपाली यात्रु चाहिँ बेपत्ता भएको जनाएको थियो। यसै गरेर पछिल्लो अवस्थामा हामीले दुःखका साथ भन्नुपर्छ, रसुवा स्थित भोटेकोसी र त्रिशुल नदीमा आएको बाढीबाट चाहिँ प्रभावित क्षेत्रबाट हालसम्म 165 चाहिँ शव फेला परेको जनाएको छ, होइन
1: हजुर।
0: यसै गरेर विपद राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चाहिँ धादिङमा 27, नुवाकोटमा 12, रसुवामा 2, गोर्खामा 20, नवलपरासी पूर्वमा 26, तनहुँमा 9, चितवनमा 64 र नवलपरासी पश्चिममा 5 शव फेला परेको पनि जनाइसकेको छ। तर जुन खालको यो अवस्था सिर्जना भइसके पछाडि यहाँ चाहिँ त्यहाँ उद्धारको सक्रियता उद्धारको चाहिँ तीव्र रूपमा चाहिँ अगाडि बढाइराखेको छ, सबै संयन्त्रहरू प्रयोग भएका छन्। अब हामीले यसै सन्दर्भमा चाहिँ कुराकानी गर्दै गर्दा
1: अर्जुनजी, यो कार्यमा सरकारको साथ साथै विभिन्न सरकारी संस्थाका साथै गैर सरकारी निकायले पनि काम गरिरहेको छ, त्यससँग सम्बन्धित संस्थाहरू पनि छन्। रेड क्रसले यस्ता समयमा अप्ठ्यारो परेको समयमा पनि काम गर्दै आएको छ हामीसँग।
0: हो, पक्कै पनि यो अवस्थामा चाहिँ घाइतेहरूको उद्धार गर्ने सन्दर्भमा घाइतेलाई रगतको पनि आवश्यकता पर्छ। त्यसै गरेर नेपाल रेड क्रस सोसाइटीले चाहिँ उद्धारमा विगतदेखि नै सक्रियता देखाउने गरेको छ, होइन? अहिले त झन् यो एकदमै विपदकालीनको अवस्था, विपदको घडीमा चाहिँ रेड क्रसले के गरिरहेको छ यस सन्दर्भमा पनि हामी रेड क्रस सोसाइटीका चाहिँ अध्यक्ष विशाल कुमार भण्डारीसँग कुराकानी गर्छौँ। कुराकानी अगाडि
1: बढाउँछु। हजुर, अहिले यहाँ पनि प्रभावित क्षेत्रतर्फै हुनुहुन्छ, होइन?
2: हजुर, म अहिले नुवाकोटमा छु।
1: हजुर, त्यहाँको अवस्था के छ, रेड क्रसले कसरी काम गर्दैछ, जब अप्ठ्यारो पर्छ त्यति बेला चाहिँ रेड क्रसका भोलिन्टियरहरू त्यहाँ उपस्थित हुने गरेका छन्, अहिलेको यो विषम परिस्थितिमा यहाँहरू कसरी काम गर्दै हुन्छ, त्यहाँको अवस्था के छ बताइदिनु न।
2: धन्यवाद, धन्यवाद यो मौका दिनुभएकोमा। नेपाल रेड क्रस सोसाइटी नेपालको सबैभन्दा पुरानो मानवीय सेवामा लागेको संस्था हो। हरेक प्राकृतिक प्रकोपमा चाहिँ यसपटक पनि हामीले हाम्रो कार्यहरू रसुवा, नुवाकोट र धादिङमा केन्द्रित गरेका छौँ। विशेष गरी रसुवा र नुवाकोटमा चाहिँ हामीले यो रिलिफ रेस्पोन्स र को कामहरू गरिरहेका छौँ। अहिले रेस्क्युको काम पनि गरिरहेका छौँ। अहिले नेपाल रेड क्रस सोसाइटीको जिल्ला शाखा, पालिका शाखामा रहनुभएका जति पनि हाम्रो स्वयंसेवीहरू हुनुहुन्छ, उहाँहरूले यो रेस्क्युको बेलामा चाहिँ विभिन्न यो हाइड्रो पावरका टनेलहरूमा र वल्लो र वारी र पारी गाउँमा चाहिँ जुन खालको सामिप्यता थियो पुलका कारणले, अहिले पुल नहुँदाखेरि विच्छेद भएको छ दुईवटा चाहिँ भनौँ न वारी र पारीको यो त्रिशुली नदीमा, र उहाँहरूलाई चाहिँ जस्तै बच्चा बच्ची छुट्नु भएको छ आमा बाबुसँग, उहाँहरूलाई जोडाउने काम नेपाल रेड क्रस सोसाइटीले यो काम गरेको त्यस्तो काम गरेको छ। दोस्रो हामीले यो चाहिँ यो नुवाकोटमा यो बाढी प्रभावित क्षेत्रमा लगभग 700-800 घर चाहिँ एउटा केही पनि त्यहाँनिरबाट एकमुठी अन्न पनि नदेख्न नसकिकन जसरी पुरिएर गएको छ, त्यहाँका जति पनि यो प्रभावितहरू हुनुहुन्छ उहाँहरूलाई खाने बस्ने हामीले प्रबन्ध गरेका छौँ। विभिन्न खालका आवश्यक किट्सहरू हामीले उपलब्ध गराएका छौँ र हाइजिन किट, सेनिटरी किट्सहरू उपलब्ध गराएका छौँ, र कतिपय अवस्थामा चाहिँ हस्पिटल लानुपर्ने अथवा चाहिँ साइकोलोजिकल काउन्सिलिङ गर्नुपर्ने जति पनि प्रभावितहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले यो साइकोलोजिकल काउन्सिलिङको कामहरू पनि गरिराखेका छौँ। यस हिसाबमा हेर्ने हो भने नेपाल रेड क्रस सोसाइटीको जति पनि संरचना छ, हाम्रो यो पालिका शाखा, जिल्ला शाखा र केन्द्रबाट पनि धेरै प्रतिनिधिहरू आउनुभएको छ। हामीले त्यो उद्धारको काममा हामीले आफ्नो एक हिसाबको चाहिँ प्रयत्न गरिरहेका छौँ, उहाँहरूलाई सहयोग गरिरहेका छौँ, र राज्यका निकायले यो सामानहरू आवश्यक पर्यो, त्रिपाल, अहिले चाहिँ डेड बडी ब्यागहरू आवश्यक परेको छ, कहीँ कहीँ ब्ल्याङ्केटहरू आवश्यक परेको छ, उहाँहरूले जहाँ जहाँ आवश्यक छ भनेर हामीलाई भन्नुभएको छ ती ठाउँहरूमा हामीले सहयोग जे जे रिलिफ मेटेरियल हो त्यो हामीले पुर्याइरहेका छौँ।
1: हजुर, यो भन्दै गर्दाखेरि यस्तो अवस्थामा रगतको पनि अभाव हुन्छ, रगतको व्यवस्थापनका कुराहरू पनि जोडिएर आउँछन्, यहाँहरू यो क्षेत्रमा पनि काम गर्नुहुन्छ, अहिले आवश्यक पर्यो भने पर्याप्त रगत छ कि छैन त्यसको लागि के कसरी चाहिँ यहाँले जोहो गर्नुभएको छ बताइदिनु न।
2: एकदमै महत्त्वपूर्ण प्रश्न गर्नुभयो। यो चाहिँ हामीले जब यो घटना घट्यो, घटना साथै हामीले प्रारम्भिक रूपमै हाम्रो रक्त सञ्चार केन्द्र जुन काठमाडौँमा छ र जिल्ला जिल्लामा हाम्रो रक्त सञ्चार केन्द्रहरू छन् विभिन्न जिल्लामा, अब नुवाकोट र धादिङको सन्दर्भमा हामीले रक्त सञ्चार केन्द्रलाई एक्टिभेट गरेका छौँ। यदि यहाँ चाहिँ रगत अभाव हुने खालको स्थिति रह्यो भने केन्द्रीय रक्त सञ्चार केन्द्र जुन हाम्रो भिरकुटी मण्डलमा छ त्यहाँनिर लगभग 2000 पाउन्ड ब्लड चाहिँ रेडी हालतमा राखिएको छ। त्यस हिसाबले हेर्ने हो भने रगतको तत्काल अभाव हुने खालको स्थिति छैन, तर यदि केही गरी अभाव हुने खालको स्थिति भइहाल्यो भने पनि हामीले ब्लड डोनर जो जो साथीहरू हुनुहुन्छ उहाँहरूलाई तयारी हालतमा बस्नु भनेका छौँ। यस हिसाबले हेर्ने हो भने रगतको अहिले क्विकली अभाव छैन, हामी जुनसुकै हालतमा पनि रगत म्यानेज गर्ने सक्ने अवस्थामा छौँ।
1: हिजो एक किसिमको परिस्थिति थियो, आज के सहज भएको छ उद्धार कार्यको लागि, उस्तो यो के छ त्यहाँको स्थिति?
2: हिजोको समय भनेको कम्प्लिटली जिरो आवर हो। हिजो चाहिँ के गर्ने के नगर्ने, कहाँबाट चाहिँ कामको थालनी गर्ने, यो प्रतिकारको काम कहाँबाट सुरु गर्ने, सहयोगको काम कहाँबाट सुरु गर्ने भन्ने स्थिति थियो, र आजसम्म आइपुग्दाखेरि केही सेटल डाउन भएको छ। अब हामीले समुदायसँग प्रभावित व्यक्तिहरूसँग कसरी काम गर्ने र तपाईँको चाहिँ सरकारी संरचना र हाम्रो सङ्घ संस्था र निजी क्षेत्रहरूले चाहिँ कुन ढङ्गले सेवा दिने भनेर हामी केन्द्रित छौँ। हिजो चाहिँ एक हिसाबले मेस्ट अवस्था थियो, आज चाहिँ कम्पेरिटिभली म्यानेजेबल अवस्था छ, र अब क्रमशः प्रभावित व्यक्तिहरू हामीलाई यो कुराको अभाव भयो भनेर आउन थाल्नु भएको छ। यहाँ चाहिँ रेस्पोन्स पुगेन, सरकारी संरचनाबाट यसरी रेस्पोन्स गर्नु पर्यो भनेर आउनु भएको छ। त्यस हिसाबले हेर्ने हो भने उहाँहरूले चाहिँ मलाई यो कुराको अभाव भयो, मलाई यो कुराको सहयोग चाहियो भनेर जसरी आउनु भएको छ, त्यसो हुँदाखेरि उहाँहरूलाई पनि त्यही ढङ्गले सहयोग गर्नलाई हामीलाई एउटा खालको वातावरण चाहिँ बनेको छ। र जुन दिन यो चाहिँ बाढी प्रकोप र यो विपद हिजो जुन दिन भयो त्यही दिनभन्दा आज चाहिँ तुलनात्मक रूपमा उहाँहरूलाई सहयोग गर्ने सेवा गर्ने सन्दर्भमा चाहिँ हामीलाई केही सहजता छ।
1: हजुर, यहाँ त्यही ठाउँमा हुनुहुन्छ भन्नाले रसुवा भन्दा नुवाकोटमा यहाँ अहिले हुनुहुन्छ। नुवाकोट क्षेत्रबाट उद्धार राहतका कामहरू गर्दै गर्दाखेरि त्यहाँ व्यवस्थापनका कुराको बारेमा पनि यहाँले भन्नुभयो, रगतका कुराहरू, रगत व्यवस्थापनका कुराहरू पनि यहाँले गर्नुभयो। तर पनि अहिले देशकै ध्यान अथवा छिमेकी राष्ट्रहरूको ध्यान पनि त्यो क्षेत्र छ, किनभने यो पछिल्लो समय जुन मेलाको कारणले गोसाइकुण्ड मेलाले गर्दाखेरि पनि धेरै पर्यटकहरू अथवा भक्तजनहरू त्यहाँ गएको अवस्था छ र फेला नपरेको अवस्था पनि हामीले समाचारमा सुनिरहेका छौँ, देखिरहेका छौँ। यो भन्दै गर्दाखेरि यहाँहरू अहिले नुवाकोटमा हुनुहुन्छ, नुवाकोट र रसुवालाई बढी क्षति गर्दै गर्दाखेरि नुवाकोटको अवस्था रसुवाभन्दा कति बढी हो अथवा कस्तो स्थिति छ त्यहाँको वस्तुस्थितिबारे बताइदिनु न क्षतिको विषयमा।
2: एकदमै तपाईँले जे भन्नुभयो यो इन्ट्री सेन्टरै नुवाकोट हो रसुवा जानको लागि, र रसुवाबाट अब तपाईँको नुवाकोटबाट हामीले जे जे रेस्पोन्स गर्न सक्छौँ, रेस्क्यु गर्न सक्छौँ, यो अहिले चाहिँ यो सम्पर्क भनेको न सूचना प्रविधि मोबाइल लाग्ने र नलाग्ने सन्दर्भमा पनि हेर्ने हो भने रसुवामा कम्युनिकेसन गर्नको लागि निकै च्यालेन्ज छ, त्यहाँको टावरहरू बगाएको छ, रोडमा अघि तपाईँले जे प्रसङ्ग निकाल्नुभयो कति चाहिँ धार्मिक पर्यटकहरू हुनुहुन्थ्यो होइन, कति चाहिँ तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यहाँ बिचमा कति गाडी चलेका थिए, को विपत्ता हुनुभयो भन्ने कुराको हामीलाई आकलन गर्ने सन्दर्भमा चाहिँ निकै च्यालेन्ज छ। र तपाईँको तपाईँले जसरी उल्लेख गर्नुभएको छ हाम्रो विदेशी पर्यटकहरूको सन्दर्भमा केहीको रेस्क्यु भएको छ, तर कति मान्छे त्यहाँ जानुभएको थियो, को बेपत्ता हुनुभयो, कसलाई के गर्नुपर्ने भन्ने कुरा चाहिँ कम्युनिकेसनको च्यालेन्जले गर्दाखेरि पनि अलि अप्ठ्यारो छ। यद्यपि जहाँ जहाँबाट फोन लागेको छ, जहाँ जहाँबाट चाहिँ हामीलाई बताइदिनु पर्यो भनेर सम्पर्क आएको छ, ती ठाउँमा चाहिँ नेपाली सेना र सरकारको संरचनाले प्रभावकारी रूपमा काम गरिराख्नु भएको छ। अहिले पनि तपाईँसँग कुराकानी गर्दै गर्दाखेरि यहाँ 4-5 हेलिकप्टर यहाँ नजिकै देखिन्छ, मैले त्यो देखिरहेको छु, आउने जाने क्रम निरन्तर छ, घाइतेहरू लिएर आउने क्रम निरन्तर छ। र यो एक हिसाबले हेर्ने हो भने यो रसुवाको पनि रेस्क्युको काम र यो डिजास्टर सपोर्टको काम चाहिँ नुवाकोटबाटै भइराखेको छ। यो नुवाकोटमा चाहिँ अहिले सबै खालका सहयोगी निकायहरू हाम्रो नेपाल रेड क्रस, आइएफआरसी, आइसिआरसी लगायतका विभिन्न सङ्घ संस्थाहरूले नुवाकोटबाटै कोअर्डिनेसन गरिराख्नु भएको छ।
1: हजुर, हुन्छ डाक्टर साहब, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
2: एकदमै धन्यवाद यो मौका दिनुभएकोमा।
1: अहिले हामीले कुराकानी गऱ्यौँ नुवाकोटमा रहनुभएका नेपाल रेड क्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डाक्टर विशाल कुमार भण्डारीसँग, उहाँ गरेर खास गरेर रेड क्रसले कसरी काम गर्दैछ, त्यहाँको अवस्था के छ, यो जुन हिजोको बाढीले क्षति पुर्याएको छ त्यसको लागि उद्धार राहतका काम कसरी हुँदैछन् भन्ने सन्दर्भमा कुराकानी गऱ्यौँ। अर्जुनजी, यो हिजोको घटना वास्तवमै पीडादायी घटना छ होइन, अझै भन्यो भने धार्मिक आस्था बोकेका व्यक्तिहरू पनि त्यहाँ जोडिएका छन्, त्यहाँमा चाहिँ हराएको खबर छ, पर्यटकहरू हराएको खबर छ, स्थानीय बस्ती नै बगेको अवस्था छ। यो अवस्थामा सबैले सजग भएर होइन आफतर्फबाट सहयोग गर्नुपर्ने, उद्धार राहतमा जुट्नुपर्ने अहिलेको बेला आएको छ, र यसमा चाहिँ सरकार मात्र नभएर विभिन्न राजनीतिक दलका नेताहरू अथवा राजनीतिक पार्टीहरू पनि चाहिँ पार्टीभन्दा ठुलो जनता हो राष्ट्र हो भनेर चाहिँ लागिरहेको अवस्था छ।
0: हजुर, पक्कै पनि मुकुन्दजी, अहिले यो दुःखद घडीमा हामी को कहाँ भन्ने भन्दा पनि समग्र नागरिकको सुरक्षा, त्यहाँको जुन उद्धारका क्रममा चाहिँ एकजुट भएर लाग्नुपर्ने अवस्था छ। यो सन्दर्भमा चाहिँ अब सबै एक ठाउँ हुनुपर्छ भनेर राजनीतिक दलहरूले पनि अहिले त्यो गृह कार्य त्यो छलफल चलाइराख्नु भएको छ, र सबै पक्षबाट सकेसम्म अधिकतम त्यहाँका नागरिकको सुरक्षाका लागि खट्ने र सक्रिय हुने सन्दर्भ त रह्यो नै। यो सँगै पछिल्लो चरण चाहिँ मुकुन्दजी अहिले के भइरहेको छ भने, यो सामाजिक सञ्जालहरूमा चाहिँ ती चाहिँ हेर्न एकदमै दुःखद घडीमा चाहिँ हेर्न नसकिने खालका दृश्यहरू राखेर प्रचार गर्ने, त्यसपछि त्यहाँ भएका कुरालाई देखाउने कुराहरू जुन आइराखेका छन्, यसले चाहिँ एउटा मनोविज्ञान चाहिँ मा चाहिँ प्रभाव पार्ने भइराखेको छ। हामी यही प्रसारण मार्फत चाहिँ आम नागरिकलाई पनि यो सामाजिक सञ्जालमा प्रयोग गर्दाखेरि यस्ता अश्लील हेर्न नसकिने दुःखद घटनालाई चाहिँ प्रसारण गर्दाखेरि त्यसको चाहिँ मानसिक रूपमा साना बालबच्चाहरूले हेर्दा पनि त्यसलाई कसरी लिन्छन्, त्यसको असर कस्तो रहन्छ भन्ने कुरा चाहिँ ख्याल गरिदिनको लागि आग्रह गर्दै यस्ता भिडियो तस्बिरहरू चाहिँ यसका नराखिदिनको लागि हामी यही मार्फत पनि आग्रह गर्छौँ। र यसो गर्दै जाँदाखेरि हामीले त्यो खालको दृश्यहरू देखाउँदै गर्दाखेरि कस्तो मानसिक असर पर्छ भन्ने सन्दर्भमा पनि ध्यान दिन एकपटक सम्पूर्ण नागरिकहरू जसले हातमा मोबाइल बोक्न साथ देख्न साथ मोबाइल लिएर चाहिँ त्यो खालको तस्बिर खिच्ने, त्यो खालको भिडियो चाहिँ प्रचार गर्दै गर्दाखेरि मनोवैज्ञानिक रूपमा हाम्रा बालबालिकादेखि लिएर अरूलाई पनि असर पर्ने हुँदा त्यसतर्फ ध्यान दिन हामी पनि आग्रह गर्छौँ। अहिले चाहिँ हामी यो निरन्तर प्रसारणमा छौँ। यो दुःखद क्षणमा हामीले रेडियो नेपालबाट त्यहाँका वस्तुस्थिति, त्यहाँका उद्धारका प्रयत्नहरू, सरकारी संयन्त्रले गरिरहेका प्रयत्न, आम सरकारी तथा गैर सरकारी संस्थाहरूले गरिरहेको राहत उद्धारका कुराहरूमा चाहिँ हामीले निरन्तर यहाँहरूलाई जानकारी गराइरहेका छौँ। यो जानकारी यहाँलाई निरन्तर प्रत्यक्ष प्रसारण मार्फत गराउनेछौँ। अहिलेलाई भने यो छोटो विश्राम लिन्छौँ, विश्रामपछि यहाँहरूलाई पुनः निरन्तर जानकारी राख्नेछौँ। अहिलेलाई भने छोटो विश्राम।
3: झन्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: नमस्कार, हामी निरन्तर प्रत्यक्ष प्रसारणमा छौँ। यो प्रत्यक्ष प्रसारणमा यो दुःखद घडीमा यहाँहरूलाई यो भोटेकोसीमा आएको बाढी पछाडिको उद्धार र राहतका सन्दर्भमा हामी केन्द्रित छौँ। अहिले यो जुन बाढी आइसकेपछि त्यसतर्फका चाहिँ यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। यसै गरेर त्यस मार्फत विभिन्न राजमार्गहरू मार्फत चाहिँ देशैभर अवरुद्ध हुँदा चाहिँ देशैभर करिब 1,000 सवारी साधन अलपत्र परेको पनि र तीर्थयात्री बोकेका दर्जनौँ गाडीहरू सम्पर्क विहीन भएका छन्। यस अवस्थामा पक्कै पनि यो अस्तव्यस्त जुन यातायातको अवस्था छ, यो यस्तो सिर्जना भएको छ। यसबाट चाहिँ जहाँ रेडियो नेपाल सुनिराख्नु भएको छ, यहाँहरू कतै चाहिँ समन्वयको अभावमा बसिराख्नु भएको छ भने यहाँहरू संयमित भएर यो प्रहरीको 100, ट्राफिक प्रहरीको 103, यसै गरेर अर्को आपतकालीन उद्धार केन्द्रको 1234 यहाँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। यसै सन्दर्भमा हामीले चाहिँ यातायात व्यवस्थाका बारेमा पनि कुराकानी गर्न लागेका छौँ।
1: हजुर अर्जुनजी, अहिले यातायात व्यवस्थाको क्षेत्रमा धेरै गाडीहरूमा क्षति भएका समाचारहरू पनि आएका छन्। यातायात व्यवस्था पनि सुचारु हुन नसकिरहेको अवस्थामा रसुवा लगायत आसपासको क्षेत्रमा के कस्तो स्थिति छ, कति सवारी साधनमा क्षति भएको छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग चाहिँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला हुनुहुन्छ। रजियो
2: हजुर, हजुर,
1: जुन भोटेकोसीमा आएको बाढीको कारणले गर्दाखेरि क्षति भएको छ, त्यसले चाहिँ यातायात व्यवसाय क्षेत्रलाई पनि ठुलो धक्का दिएको कुराहरू आइरहेका छन्। त्यहाँको स्थिति के हो, कति क्षति भएको छ, के जानकारी आउन सकेको छ, कि प्रारम्भिक जानकारी अनुसार के छ बताइदिनु न।
2: धन्यवाद दिन चाहन्छु रेडियो नेपाल मार्फत सम्पूर्ण तपाईँ र श्रोताहरूलाई धन्यवाद पनि दिन चाहन्छु। यो हिजोबाट भएको तपाईँले पृष्ठभूमिमा भने जस्तो भोटेकोसीबाट आएको एउटा चाहिँ कालीलाग्दो डरलाग्दो यो इतिहासमै अप्ठ्यारो परिस्थिति आएको छ। हिजो मुलुक नै छेदविच्छेद होला भन्ने कन्डिसनमा थियो। तपाईँ हामी सबै चाहिँ ध्वस्त रूपमा नै थियौँ, सबै चाहिँ अन्यलमा थियौँ, कहीँ कतै चाहिँ सम्हालिएर कुनै किसिमको रिपोर्टिङ कुनै किसिमको जानकारी लिन असाध्य धौधौ परेको थियो। नेपाल दिवसीय राष्ट्रिय महासङ्घले हिजो पनि सबैतिर समन्वय गर्यो, सम्पर्क गर्यो, महासङ्घले विज्ञप्ति जारी गरेको छ। जनसम्पर्क सबै रसुवाका क्षेत्र नुवाको धारिङ यो क्षेत्र भोटेकोसीबाट आएको बाढीको प्रभावित क्षेत्रमा सबै अवरुद्ध भएको थियो। त्यो अवरुद्धको बावजुद पनि सामाजिक सञ्जाल केही प्रयास पनि गऱ्यौँ र तपाईँले भने जस्तै भोलिको जनै पूर्णिमाको दिनलाई लिएर अत्यन्त धेरै तीर्थयात्रुहरू गण्डकी प्रदेश भयो, यता बागमती प्रदेश भयो र विभिन्न देशका कुना कन्दराबाट धेरै सवारी साधन गएको चाहिँ त्यसतर्फ गएका थिए र प्रारम्भिक रूपमा तपाईँले भन्नुहोस् त्यो केही केही सवारी साधनहरू यति यति भयो भन्ने कुरा हुँदैछ। त्यो डाटा लिने काम हामी गर्ने प्रयास गर्दैछौँ र नेपाल दिवसीय राष्ट्रिय महासङ्घको अहिले आकस्मिक बैठक पनि 12:30 महासङ्घको केन्द्रीय कार्यालय बालकुमारीमा हामी बस्दैछौँ। यसको अवस्थालाई कसरी जान्दा स्थानीय सङ्घ संस्था कम्पनी प्रणालीका पनि सबै बैठकहरू बसेर आफ्ना प्रारम्भिक कुराहरू लिँदैछन्। हिजै मात्रै प्रारम्भिक जानकारी आएअनुसार अरणको यातायात कम्पनी प्रणालीबाट चाहिँ गएका तीर्थयात्रु बोकेर गएका चाहिँ 20 भन्दा बेसी सवारी साधनहरू रिजर्भ गरेर गएका थिए। ती अहिलेसम्म पनि बेपत्ता छन्। 1-2 मजदुर बाहेक कोही पनि मजदुर पनि छैनन्, यात्रु पनि सम्पर्क छैनन्, सवारी साधन पनि सम्पर्क छैनन्। त्यसै गरेर पासाङ लामो कम्पनी प्रणालीबाट सञ्चालित अहिले बिहान आउँदैछ त्यसको अध्यक्षको परिवार पनि सबै सिलसिली क्षेत्रमै कुलबहादुर खड्गी उहाँको परिवार पनि छेद विच्छेद भएको भन्ने कुराहरू आइरहेको छ र त्यसतर्फ पनि गएका गाडी करिब 20 गाडीहरू पासाङ लामो बाट गएका रसुवातर्फ गएका 20 गाडीहरू सम्पर्क विहीन छन्। त्यसै गरेर चाहिँ गण्डकी गोर्खाबाट आएको सवारी साधन पृथ्वीराजमा बस सञ्चालक समितिको कम्पनीको साधन पनि त्यो हिजो हामी सञ्चार माध्यममा दिएका छौँ। त्यो पनि 5 चाहिँ बाढीले हानेर किनारा किनारा लाउँदा बस्न सफल भएको छ भन्ने कुरा चाहिँ हिजो मैले एकचोटि फोन सम्पर्क गरेँ, सम्पर्क 1-2 भएको थियो तर सम्पर्क हुन सकेन। त्यहाँ स्थानीय गाउँपालिकामा आएर बसेको छ र त्यो त्यसको नाम लिस्टहरू पनि 36 यात्रुहरूको लिस्ट पनि गृह मन्त्रालयमा मैले प्रवक्ताजीलाई फोन गरेर मैले पठाएको पनि छु र अन्य तपाईँले भन्छ मालबाग अत्याधिक मात्रामा चाडबाडको लागि अत्याधिक ढुवानी मालबागका सवारी साधन र हुँदै काठमाडौँ आउने र त्यहाँ टिप्पर लगायतका थुप्रै यात्रुबाग माइकोहरू यति छन् भने
6: कुनै किसिमको पनि आकलन गर्न सकिएको छैन। त्यो जानलाई अत्यन्त अप्ठ्यारो परिस्थिति भएको छ र सबै स्थानीय सङ्घ संस्थाहरू मजदुर सबै समन्वयकारी भूमिका खेल्न सबै निकायलाई हामीले आह्वान गरिरहेका छौँ, अनुरोध गरिरहेछौँ। त्यसतर्फ हिजो अरनीको संस्थाका करिब 25-30 चाहिँ गाडी त्यो क्षेत्रमा उद्धार गर्नको लागि पठाइएको हुन्थ्यो, त्यहाँ जान नसकेर फेरि फिर्किएर आउनुभएको छ। नेपाली तिब्बती राष्ट्रिय महासङ्घको बागमती प्रदेश लगायत ट्रक महासङ्घ सबै साथीहरू महासङ्घका केही प्रतिनिधि त्यो भेगमा पठाइएको थियो। उहाँहरू केही 10-20 किलोमिटरभन्दा उता जान नसकेर फर्केको अवस्था छ र अब आज बैठक हामी आपतकालीन बैठक पनि बस्दैछौँ। अब यसलाई सरकारलाई कसरी आह्वान गर्ने, सवारी साधनको परिस्थिति के छन् होइन, र हाम्रा चाहिँ घाइतेहरू कहाँ कहाँ छन् भन्ने कुरा अहिलेसम्म पनि हाम्रो उसमा आउन सकिरहेको छैन। हामी सरकारसँग अहिले बैठक बसिसकेपछि सरकारसँग पनि समन्वय हामी अझ द्रुत गतिमा गर्नेछौँ र स्थानीय सङ्घ संस्था कम्पनी प्राली मजदुर ट्रेनिङहरू सबै सरकारहरूलाई सबै निकायलाई आह्वान पनि हामी गर्दैछौँ। देशभरि सबैलाई आह्वान गर्दैछौँ, नेपालभरि सबैलाई आह्वान गर्दैछौँ, सबैलाई उद्धारमा लाग्नको लागि र सबै नागरिकलाई र सबै निकायलाई लाग्नको लागि हाम्रो मैले भनिहालेँ अत्यन्त धेरै हजारौँ हजार सवारी साधन चाहिँ के भन्छ भने बेपत्ता भएको प्रारम्भिक कुरा छ।
1: हजुरज्यू यहाँले यो भन्दै गर्दाखेरि रसुवामा भएका यहाँका कोही प्रतिनिधिहरूसँग अथवा स्टाफहरूसँग कुराकानी हुन सक्यो सकेको छैन यहाँहरूको?
6: नै केही थोरै कुरा भएको थियो। तिमुरे यातायात कम्पनी प्रणालीका अध्यक्ष प्रकाश श्रेष्ठ उहाँको परिवार नै सबै ध्वस्त पारे, उहाँ बच्न सफल भइरहनु भएको छ। उहाँ सम्पर्कमा त हुनुहुन्छ तर उहाँ अस्तव्यस्त हुनुहुन्छ, पारिवारिक ठुलो घर समेत लगेको छ, अफिस सबै लगेको छ। त्यसै गरेर पासाङलाई केही स्थानीय संस्थाको अध्यक्षको परिवारको कुरा गरेँ, त्यहाँ पनि अस्तव्यस्त छ, सम्पर्क हुन कठिनाइ भइरहेको छ। तर त्यहाँ मैले धेरै प्रतिनिधिहरू सम्पर्क गराउन प्रयास गरिरहेको छु, खोजिरहेको छु। त्यहाँका जिल्ला प्रशासन कार्यालय लगायत सबैसँग समन्वय गर्ने प्रयास गर्दैछौँ र अब हिजोभन्दा आज अलिक केही अलि असहज होला कि भन्ने तरिकाले महासङ्घमा बैठक बसेर सबै तर्फको अझ पनि म यो रेडियो नेपाल मार्फत सम्पूर्ण श्रोताहरूलाई जो जो जहाँ जहाँ अप्ठ्यारोमा पर्नु भएको छ, यातायात व्यवसायका साधनहरू, यातायात व्यवसाय मजदुर कर्मचारी जहाँ जहाँ बेपत्ता यो घटनाबाट जे जे प्रभावित रहेछ त्यसको चाहिँ महासङ्घको चाहिँ केन्द्रीय कार्यालयमा सबैले के भन्छ भने त्यसको चाहिँ रिपोर्ट पठाइदिन, जानकारी गराइदिन, आपतको अवस्थामा सबै कुराको समन्वय गरिदिनको लागि पनि आह्वान गर्छु, उद्धारमा खट्नको लागि पनि आह्वान गर्न चाहन्छु। त्यो महासङ्घको बैठकले पनि अहिले हामी केही समयपछि निर्णय पनि गर्दैछौँ। म फेरि पनि भन्न चाहन्छु, नेपाल सरकार, स्थानीय सरकार, प्रदेश सरकार र हाम्रा स्थानीय सङ्घ संस्था कम्पनी प्रणाली नागरिक समाज सबै सामाजिक सङ्घ संस्थाहरूलाई हाम्रा यातायात क्षेत्रका धेरै सवारी साधन छेद विच्छेद यात्रुहरू छेद विच्छेद छन्, मजदुर चालकहरू छेद विच्छेद छन्, कता छन्, बेपत्ता छन्, सबै त्यसमा उद्धारमा खोजीमा लागिदिनको लागि म नेपाल तिब्बत राष्ट्रिय महासङ्घबाट विशेष आह्वान गर्न चाहन्छु, अनुरोध पनि गर्न चाहन्छु।
1: हजुर हुन्छ, हामीलाई समय दिनुभयो, त्यहाँको अवस्थाको बारेमा, यातायात व्यवसायको क्षेत्रमा परेको क्षतिको विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद।
6: म यो पनि भन्न चाहन्छु, फेरि पनि म नेपाली तिब्बत राष्ट्रिय महासङ्घबाट सबै देशभरिका सवारी व्यवसाय साथीहरूलाई, सङ्घ संस्था कम्पनी प्रहरीहरूलाई, स्थानीय सङ्घ संस्था प्रशासन र विपद व्यवस्थापनसँग समन्वय नगरिकन कुनै पनि रिस्क मोलेर कुनै पनि सवारी साधन कतै नजानको लागि पनि म अनुरोध गर्न चाहन्छु। स्थानीय प्रशासनले एलर्ट गरेको ठाउँमा र म अर्को के गर्न चाहन्छु भने त्यो नुवाकोट रसुवाको क्षेत्रमा जहाँ विपद भइरहेछ त्यो क्षेत्रमा अत्याधिक मात्रामा दर्शक हेर्ने दर्शकहरू बेसी गइरहनु भएको छ, उहाँहरूलाई नगइदिन पनि म अनुरोध गर्न चाहन्छु। उद्धार गर्न त्यहाँ समस्या परेको कुराहरू हाम्रो क्षेत्रलाई पनि आएको छ, त्यहाँ सवारीहरू नचाहिने सवारी नलगिदिन र नचाहिने सामाजिक सञ्जालमा अफवाह नफैलाइदिन पनि म आह्वान गर्न चाहन्छु हाम्रो क्षेत्रका। हस् त, धन्यवाद।
1: हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला।
0: हजुर पगवजी मुकुन्दजी, अहिले जुन उहाँले भने जस्तै धेरै यातायात चाहिँ अवरुद्ध भएका छन्, कति यातायात हराइरहेका छन्, त्यसमा चाहिँ धेरै सवार व्यक्तित्व व्यक्तिहरू हराइराख्नु भएको छ, अवस्था दुखनीय छ, तथापि अहिले यो समयमा उद्धार र राहतका सन्दर्भमा चाहिँ खट्नुपर्ने अवस्था आएको छ। अहिले चाहिँ सरकारले चाहिँ सम्पूर्ण संयन्त्र चाहिँ परिचालन गरेर चाहिँ यो विपदको घडीमा उद्धार र राहतमा खटिएको छ। यस क्रममा चाहिँ राजनीतिक दलहरू पनि सर्वदलीय बैठक बसेर चाहिँ यो अवस्थामा कसरी आफ्ना नागरिकको चाहिँ सुरक्षा गर्ने, यसमा आफ्नो भूमिका के रहने, यसमा चाहिँ उद्धार र राहतमा कसरी सक्रिय रहने भन्ने सन्दर्भमा चाहिँ छलफल भइरहेको छ। यो सर्वदलीय बैठक चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको थियो। यो आह्वानपछि सबै दलका चाहिँ प्रतिनिधिहरू बसेर चाहिँ यो सन्दर्भमा, यो विपदको घडीमा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा चाहिँ उहाँहरूले निरन्तर छलफलमा हुनुहुन्छ, छलफल भइरहेको छ। पक्कै पनि राजनीतिक दलहरूले पनि यो सन्दर्भमा पक्कै पनि आफ्ना कार्यकर्ता शुभेच्छुक मार्फत पनि उद्धार र राहतमा चाहिँ सहयोग पुर्याउनेछ। यो सरकारको यो सक्रियता, यसै गरेर सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरूको सक्रियतामा राजनीतिक दल पनि एउटा चाहिँ सक्रिय भूमिका निर्वाह गरेर यो विपदको घडीमा उद्धारमा खटिनेछ। आज चाहिँ यो जुन खालको विपदको अवस्थामा कसरी चाहिँ अगाडि बढिरहेको छ, यसमा चाहिँ प्रभावित क्षेत्रमा चाहिँ कसरी व्यवस्थापन भइरहेको छ, यो सन्दर्भमा पनि हामी यहाँहरू मार्फत चाहिँ यहाँहरूसम्म चाहिँ कुराकानी पुर्याइरहेका छौँ। अहिले चाहिँ सरकारले चाहिँ यो विपदको अवस्थामा सम्पूर्ण संयन्त्र कसरी परिचालन गरेको छ भन्ने सन्दर्भमा पनि यहाँहरूलाई हामीले निरन्तर जानकारी दिइरहेका छौँ। अहिले चाहिँ यो जुन खालको अवस्थामा चाहिँ सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँ बसेर यस विषयमा चाहिँ छलफल गरिरहेको छ। हामीले यो अवस्थामा स्थानीय क्षेत्रमा चाहिँ कसरी त्यसको उद्धार र राहतको चाहिँ कुराहरू भइरहेको छ, त्यो यस सन्दर्भमा चाहिँ आज हामी मकवानपुर जिल्लाका हाम्रा संवाददाता विवश अधिकारीसँग कुराकानी गर्दैछौँ। त्यहाँको पछिल्लो अवस्था कस्तो छ, राहत र उद्धारका सन्दर्भमा चाहिँ त्यहाँ के भइरहेको छ, यो विषयमा कुराकानी गर्छौँ। विवशजी
7: हजुर, अर्जुनजी
0: हजुर, अहिले तपाईँ कहाँ हुनुहुन्छ?
7: अहिले म हेटौँडामै रहेको छु
0: हजुर,
7: र मकवानपुरकै अवस्थामा भन्नु पर्दाखेरि
0: त्यहाँको अहिलेको अवस्था कस्तो छ?
7: अहिले यहाँ बाढीको असर त यतापट्टि आउँदैन होइन, तर यहाँका केही मानिसहरू चाहिँ तीर्थको लागि गएका र केही चाहिँ सोही स्थानमै रहेर चाहिँ कामका सिलसिलामा त्यहाँ पुगेका मानिसहरू चाहिँ सम्पर्क विहीन रहेको भन्ने कुरा प्रशासनले भनेको छ। मकवानपुरका करिब 40 जनाभन्दा बढी चाहिँ त्यहाँ सम्पर्क विहीन अहिलेसम्मको अवस्था रहेको छ, र जिल्ला प्रशासन कार्यालयले सो विषयको तथ्याङ्क चाहिँ सम्पर्कमा आउन र आफन्तलाई जानकारी गराउनका लागि सूचना जारी गरेको छ। मकवानपुरका 40 जनाभन्दा बढी रहेका छन्। प्रमुख जिल्ला अधिकारीले थाहा नगरपालिकाका मात्रै 20 जना चाहिँ सो क्षेत्रमा कन्टेनर चालकका रूपमा रहेको भन्ने कुरा जानकारी दिनुभएको छ। यसै गरी चाहिँ उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले 97 44 67 77 77 4 नम्बरलाईमा चाहिँ एसएमएस गर्न आग्रह पनि गरेको छ। यस्तै दिउँसो 4 बजे विपद व्यवस्थापन समिति र सर्वदलीय बैठक पनि आह्वान गर्नुभएको छ प्रमुख जिल्ला अधिकारीले। यसबिचमा मकवानपुरका विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखहरू पनि सो क्षेत्रमा पुग्नु भएको छ। कतिपय स्थानीय तहका प्रमुखहरू आज बिहान सो क्षेत्रमा पुग्नु भएको छ। जस्तै थाहा नगरपालिकाका मेयरज्यू आफै जानुभएको थियो, मैले सम्पर्क गरेको थिएँ उहाँलाई। यसै गरी अरू स्थानीय तहका पनि पुग्ने वा आफ्नो ऱ्यापिड टोली पठाउने क्रममै हुनुहुन्छ र यहाँ जिल्ला स्थित प्रमुख जिल्ला अधिकारीसँग सम्पर्कमा रहेर उद्धार र विपदको यो घडीलाई सबैले चाहिँ एकसाथ भएर लाग्नेमा प्रयासमा हुनुहुन्छ।
0: हजुर विपशजी, अहिले जुन नजिकका जिल्लाहरू प्रभावित हुने कुरा त रह्यो, अर्को कुरा चाहिँ देशैभरको चाहिँ अब गोसाइकुण्ड चाहिँ मेलामा जाने कुरा, यसै गरेर यो चाहिँ एउटा महत्त्वपूर्ण नाका भएको हिसाबले त्यहाँ चाहिँ जाने आउनेको जुन बाहुल्यता त्यो त रहन्छ नै होइन, त्यसैले धेरै देशैभरका व्यक्तिहरू चाहिँ त्योतर्फ जाने व्यक्तिहरू चाहिँ यसमा प्रभावित भएको हुन्छ। नजिकको जिल्ला मकवानपुरबाट चाहिँ यो खालको जुन दुःखमा उहाँहरूको पनि यो सहानुभूति त्यहाँ गएर चाहिँ उद्धारमा सक्रियता देखाउने सहयोग गर्ने सन्दर्भमा चाहिँ जिल्लाले गरिरहेका प्रयत्नको कुराहरू पनि यहाँले जोड दिनुभयो। अहिले उद्धार र राहत को सन्दर्भमा चाहिँ त्यहाँ नजिकको जिल्ला भएको हिसाबले मकवानपुरबाट चाहिँ कसरी त्यहाँ चाहिँ सहयोग गर्न चाहिँ लाग्नु भएको छ भन्ने सन्दर्भ पनि यहाँले कुरा गरिदिनु भयो, यसको लागि चाहिँ यहाँलाई धन्यवाद।
7: यसमा थोरै मैले अझै जोड्न चाहे, अहिले मकवानपुर जिल्लामा यातायातको अधिक चाप रहेको छ। अहिले मुगली नारायणघाट सडक खण्ड बन्द रहेका कारण यो बाइरोडको बाटो र भिन्फेदी कुलेखानी सिस्नेरी बाटो चाहिँ अलिक बढी चाहिँ चलिरहेको छ आज बिहान, र यसले गर्दा यातायातको पनि यसरी व्यवस्थापन मिलाइएको छ भने राहतकै विषयमा पनि थप के भन्नुभएको छ, प्रशासनले के गरेको छ भने यहाँ चाहिँ आफै राहत लिएर नजाने होला, गाडी भाडा बढी पर्छ, त्यही भएर एकीकृत गरेर एक ठाउँमा जम्मा गरेर लाने विषयमा पनि प्रमुख जिल्ला अधिकारीले कडा निर्देशन जारी गर्नुभएको छ। सोही अनुसार यहाँ व्यवस्थापन भइरहेको छ।
0: हस्, यहाँलाई जानकारीको लागि धन्यवाद। अहिले पछिल्लो मकनपुरका अवस्था, मकनपुरमा चाहिँ यातायात अवरुद्ध भएको छ मकनपुरमा पनि, त्यसपछि त्यहाँका धेरै व्यक्तिहरू चाहिँ प्रभावित बनेको छन् यो सन्दर्भमा, र त्यहाँको पछिल्लो अवस्था, जिल्लाले चाहिँ यो विपदमा कसरी सहयोग गर्दैछ यो सन्दर्भमा पनि हामीले कुराकानी गऱ्यौँ। हामी अब फेरि पनि यो पछिल्लो अवस्थामा चाहिँ सर्वदलीय बैठकका सन्दर्भमा चाहिँ जुन के भइरहेको छ, के भयो यो सन्दर्भमा, हामी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता
1: उहाँसँग चाहिँ हामी
0: कुराकानी गर्दैछौँ,
1: उहाँसँग हामी कुराकानी प्रयत्न गर्दैछौँ, सम्पर्क हुन सकिराखेको छैन। यहाँले भने जस्तै अर्जुनजी, वास्तवमै अहिले देशमा जुन किसिमको सङ्कट परेको छ त्यसको लागि सरकार त लागेको छ, त्यो सँगै विभिन्न सरकारी के अरे गैर सरकारी संस्थाहरू, त्यसको साथै राजनीतिक दलहरूले पनि आफ्नो तर्फबाट लाग्न र आफ्ना स्थानीय स्तरमा भएका कमिटीहरू मार्फत अथवा कार्यकर्ताहरू मार्फत त्यसमा सहयोग गर्न भनेर आग्रह गरिसकेको अवस्था छ। अहिले रसुवामा जुन किसिमको घटना भयो त्यसपछि उत्पन्न भएको परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ भएका बाटाघाटाहरू बिग्रिएका छन्, बिजुलीको पनि आपूर्ति हुन सकिरहेको छैन, फोनको समस्या भइरहेको छ, यी यावत समस्याहरूलाई मध्यनजर गरेर आफ्नो तर्फबाट कसरी छिटो सेवा पुर्याउन सकिन्छ भनेर सरकारी संयन्त्रहरू पनि लागिरहेका छन्। जस्तै विद्युत प्राधिकरणसँग पनि हामीले कुराकानी गरेका थियौँ, त्यहाँ कुराकानी गर्दाखेरि उहाँ हामी त्यहाँ कसरी चाँडोभन्दा चाँडो चाहिँ विद्युत आपूर्ति गर्न सकिन्छ त्यसको लागि लागिरहेका छौँ भनेर हामीलाई चाहिँ विद्युत प्राधिकरणका प्रवक्ताले जानकारी दिनुभएको थियो। त्यसै गरेर हामीले योभन्दा अगाडि यातायात व्यवसायीसँग पनि कुराकानी गरिसकेका छौँ भने भोटे किसिमको बाढीले गर्दाखेरि नुवाकोटमा विद्युत पुनः आपूर्ति सुरु भएको छ, यो खबर पनि आइरहेको छ। भोटे कोसीको बाढीबाट अवरुद्ध विद्युत आपूर्ति सेवा पुनः सञ्चालन भएको छ। नेपाल विद्युत प्राधिकरणले वैकल्पिक ऊर्जा प्रसारण व्यवस्था मार्फत पनि त्यहाँ सेवा पुनः सञ्चालन गरेको छ। बाढीले गर्दाखेरि प्रभावित खरेनी टार, समुद्र टार, चौगाड, लिखु, पञ्चकन्या, विदुर लगायतका क्षेत्रमा सिन्धुपाल्चोक जिल्लाबाट वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ। यसले गर्दाखेरि पनि त्यहाँका नागरिकहरूलाई केही राहत महसुस भएको थियो, किनभने एकातर्फ प्रकोपको कारणले गर्दाखेरि त्यहाँ समस्या भएको थियो भने अर्कोतर्फ आफन्तहरूसँग पनि सम्पर्क हुन सकिरहेको थिएन। यही सन्दर्भमा हाम्रो टेलिफोन सम्पर्कमा विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल हुनुहुन्छ। ढकाल सर, स्वागत छ कार्यक्रममा।
8: हेलो, धन्यवाद हजुर।
1: अहिले त्यो क्षेत्रमा विद्युत पुनः आपूर्ति गरिएको कुराहरू, सुरु गरिएको कुराहरू आइरहेका छन् नुवाकोटमा, र विद्युत क्षेत्रको कुरा गर्दाखेरि धेरै जलविद्युत परियोजनाहरूमा क्षति भएको कुरा पनि सुनिन्छ, त्यहाँको अवस्था के छ, सबै ठाउँ बिजुली पुग्न सकेको छ कि छैन जानकारी गराइन् न।
8: अब अहिले अब यो धेरै ठुलो क्षति विद्युत सेक्टरमा भएको छ, होइन, इन्फ्रास्ट्रक्चरमा पनि भएको छ। अब हाम्रो पहिलो प्राथमिकता भनेको चाहिँ नि अब मानवीय रेस्क्यु, होइन, अब त्यहाँ फँसेका मान्छेहरूलाई निकाल्ने नै छ भने अर्कोतर्फ यो बिजुलीलाई छिटो चाँडोभन्दा चाँडो रिस्टोर गर्नलाई हामी प्रयास गरिरहेका छौँ। नुवाकोटको यो पूर्वी भाग जस्तो यो चौगडा समुद्र टार,
1: हजुर,
8: यो साइडतिर चाहिँ रिभाइभ भइसकेका छ। अब र आज बेलुकासम्ममा हामी नुवाकोट बिदुर बजारदेखि लिएर यो नुवाकोट चाहिँ पुरै रिस्टोर गर्न सक्छौँ कि भनेर हामी लागिरहेका छौँ र अहिले पनि फिल्डमै छौँ हामी।
1: अनि रसुवा क्षेत्रको कुरा के छ?
8: अब रसुवा चाहिँ अलिकति क्रिटिकल छ हजुर, होइन,
1: हजुर।
8: अब रसुवामा माथि सबै सबस्टेसन हाइड्रो पावर सबै चाहिँ वास आउट भएको छ, अनि यहाँ तलबाट चाहिँ एक्सेस पनि छैन। हामी पहिला नुवाकोटलाई रिस्टोर गरिसकेपछि अनि रसुवामालाई अल्टरनेटिभ कसरी हेर्न सकिन्छ त्यसको बारेमा हेर्दैछौँ।
1: त्यहाँ भएका विद्युत गृहहरूमा पनि क्षति भएका कुराहरू आएका छन् हाइड्रो पावरहरूमा, त्यसको केही प्रारम्भिक जानकारी के छ, कति जति क्षति भएको छ?
8: पुरै वास आउट भएको छ। अब त्यहाँ भएको त्यो 400 जस्तो 111 मेगावाटको रसुवा गरी पुरै वास आउटै छ। अब चिलिने 22 मेगावाट पनि अब केही पनि छैन भन्ने कुरा आएको छ। अनि हाम्रो त्रिशुली 360 मेगावाट, अनि त्रिशुली 22 मेगावाट, देवीघाट, अनि सोलर गरेर 430 मेगावाट त पुरै आउटै भयो त्यहाँबाट,
1: हजुर।
8: यिनीहरू चाहिँ पूर्ण रूपमै क्षति भएको छ, अब यो नामो निशानै छैन, होइन। अनि अब अरू निर्माणाधीन पनि 216 मेगावाटको यो अप्पर त्रिशुली वान, अब त्यसमा पनि धेरै ठुलो क्षति, त्यहाँ त मान्छे 6000 भन्दा बढी फसिराख्नु भएको छ। अब रसगढीमा पनि त्यत्तिकै करिब करिब 80-90 मान्छेहरू हराइरहेछन्. त्यो खोजी कार्य उद्धार कार्यहरू भइरहेको छ अहिले त्यहाँ. र तर अहिले अब यहाँ वैकल्पिक बिजुली भनेको अब काठमाडौँ सेक्टरबाट दिने नै हो. अब यहाँको प्राप्त प्लान त कुनै पनि चलाएको छ.
9: नुवाकोटको कुरा त यो भयो, जुन रसुवाको कुरा गर्दैछौँ नि हामी.
8: हजुर,
9: रसुवाको सबै क्षेत्रमा त्यस्तै छ कि निसी क्षेत्रमा मात्र त्यस्तो भयो?
8: होइन, रसुवा त अब रसुवाको सोर्सै अब त्यही चिलिमे थियो.
9: हजुर,
8: अब त्यहाँको लाइन प्रसारण लाइनहरू सबै नभएको कारणले गर्दा रसुवामा अहिले तुरुन्तै एक दुई दिनमै बिजुली रिस्टोर गर्न चाहिँ असम्भव जस्तै देखिएको छ. हामी एउटा हाम्रो सान्जेन भन्ने प्लान्ट छ.
9: हजुर,
8: त्यो सान्जेनलाई आइसोलेटेड मोडमा चलाउन सकिन्छ कि भनेर प्रयत्न गरिरहेको छौँ. अब त्यहाँ पनि प्राविधिकहरू हेलिकप्टरबाट पठाएर भए पनि अब त्यो सम्पूर्ण हरसम्भव उपाय हामी गरिरहेछौँ.
9: हुन्छ सर, हामीलाई त्यहाँको विद्युतको अवस्थाको बारेमा जानकारी गराउनु भयो, यहाँलाई धन्यवाद.
8: हजुर हजुर.
9: अर्जुनजी, उहाँ हुनुहुन्थ्यो विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल. नुवाकोटमा चाहिँ बिजुली केही ठाउँमा सुरु गरिएको छ, उताबाट बाहिरी जिल्लाबाट लगेर पनि त्यहाँ सुचारू गरिएको छ भने रसुवामा अझै आपूर्ति गर्न गाह्रो छ, केही समय लाग्ने कुरा उहाँले बताउनुभयो.
10: हजुर मुकुन्दजी, पक्कै पनि अहिले यो विषम परिस्थितिमा त्यहाँको सम्पूर्ण भौतिक संरचनाहरू नष्ट भएका छन्. यो सन्दर्भमा विद्युत आपूर्तिका कुराहरू त असहज हुने नै भयो. तथापि जुन नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय चाहिँ रसुवामा गएको बाढी पछाडिको त्यो सिर्जना भएको अवस्थामा त्यो परिस्थितिमा चाहिँ नुवाकोटतर्फ चाहिँ पुनः सञ्चालन गर्न प्रयत्न गर्दा सफल भएको छ. तथापि अरू क्षेत्रमा पनि पक्कै पनि यो चाँडै नै त्यसको वैकल्पिक उपाय मार्फत चाहिँ विद्युत आपूर्ति सहज बनाउन प्रयत्न भइरहनेछ. अहिले यो जुन खालको विषम परिस्थितिमा हामीले त्यहाँको उद्धार राहत र त्यहाँको नागरिकको चाहिँ खोज तलासका सन्दर्भमा चाहिँ जुन खालको भइरहेको प्रयत्न सरकारी संयन्त्र मार्फत अधिकतम प्रयत्न जुन भइरहेको छ त्यो सन्दर्भमा चाहिँ यहाँहरूलाई जानकारी गरायौँ. यो सन्दर्भमा हामीले जुन चाहिँ प्रभावित क्षेत्रमा अहिले सरकारी संयन्त्र अहोरात र खटिरहेको छ, राति पनि खटिरहेको छ, निरन्तर खटिरहेको छ, र त्यहाँको चाहिँ जुन अवस्था छ त्यो अवस्थालाई सहज र त्यहाँको चाहिँ सजगता अपनाउनको लागि गरिरहेको प्रयत्न र यो सन्दर्भमा चाहिँ अहिले हामीले जुन राजनीतिक दलहरू पनि चाहिँ सक्रिय रूपमा लागेका छन् यो सन्दर्भमा चाहिँ सर्वदलीय बैठक बसेको छ.
9: हजुर हजुर. अर्जुनजी, यही बिचमा चाहिँ हामीले कुराकानी गरेका थियौँ नि सबै दलहरू पनि कसरी यसलाई व्यवस्थित गर्न सकिन्छ भनेर लागिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ. प्रवक्ताजी, स्वागत छ कार्यक्रममा.
11: हस्, धेरै धन्यवाद.
9: अहिले एउटा देश विषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा जुन रसुवामा घटना भयो त्यसलाई व्यवस्थित गर्नको लागि नेपालका राजनीतिक दलहरू कसरी लागिरहेका छन्, यहाँहरू कसरी काम गरिराख्नु भएको छ, कसरी समन्वय गरिराख्नु भएको छ बताइदिनु न.
11: अहिले हामीले आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति रवि लामिछानेज्यू आह्वानमा सर्वदलीय बैठक भयो र मुलुकको प्रमुख राजनैतिक दलहरू सबै चाहिँ यो बैठकमा सहभागी हुनुहुन्थ्यो र सबै राजनैतिक दलहरूले यो विपदको बेला सरकारको साथमा सबै राजनैतिक दलहरू छन् पक्ष प्रतिपक्ष नभनिकन हामीले चाहिँ यो विपदमा सरकारलाई सहयोग गर्ने र राजनैतिक दलहरूको आफ्नो तर्फबाट पनि सहयोग गर्ने र विपदको संयुक्त रूपमा सामना गर्ने भन्ने कुराहरूमा सबै राजनैतिक दलहरूले ऐक्यबद्धता व्यक्त गर्नुभएको छ र सरकारको तर्फबाट गृहमन्त्री मान्ने गृहमन्त्रीले त्यस्तै गरेर अर्थमन्त्रीले खोजी उद्धार राहत त्यस्तै गरेर अब पुनस्थापनादेखि पुननिर्माणसम्मको अहिले भइरहेको कामहरू र आगामी तयारीबारे जानकारी गराउनु भयो र समग्र राजनैतिक दलहरूले यो खोजी उद्धार राहतदेखि अब पुनस्थापना र पुननिर्माणको कार्यसम्म चाहिँ सर्वदलीय संयन्त्र त्यसमा संसदीय समिति बनाएर सरकारलाई सहयोग गर्ने र अनुगमन गर्ने यी लगायतका कामहरूमा अगाडि बढाउने सहमति भएको छ.
9: हजुर, यसै राजनीतिक दलहरूको चाहिँ स्थानीय स्तरसम्म संयन्त्र हुन्छ त्यसलाई पनि संयुक्त रूपमा लागेर अगाडि बढ्ने त्यो किसिमको निर्देशन दिने त्यति कुराहरू पनि भएको छन् कि?
11: हजुर, के भन्नुभयो?
9: जस्तै दलहरूका त स्थानीय स्तरसम्म संयन्त्रहरू हुन्छन् नि, ती संयन्त्रलाई प्रयोग गर्ने अझै भनियो भने सबै दलका व्यक्तिहरू मिलेर सबै कमिटीहरू मिलेर सँगै जान सक्ने सँगै अगाडि बढ्ने वातावरण बनाउने कुराहरू पनि गर्नुभएको छ कि?
11: अब त्यो त्यो त्यो लाइनबाटै कुरा भएको छ, खास गरेर सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तिनै तहमा कुरा गर्ने कामहरू त्यसै गरी अगाडि बढाउने, स्थानीय तहलाई नै अझै बढी अग्रसरता, उहाँहरूको अग्रसरतामा, उहाँहरूसँगको समन्वयमा अगाडि बढ्ने भन्ने कुरा भएको छ। हस् धेरै धन्यवाद तपाईँलाई।
9: हस् धन्यवाद। उहाँ हुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेल। जुन अहिलेको विषम परिस्थिति, यो अवस्थामा सबै दलहरू मिलेर कसरी नागरिकको सुरक्षाको लागि, नागरिकको उद्धारको लागि लाग्न सकिन्छ, मिलेर लाग्ने प्रयत्न भएका कुराहरू र त्यही किसिमको निर्णय भएका कुराहरू उहाँले गर्नुभयो। आजै मात्र सर्वदलीय बैठक भएको थियो, त्यसमा सबै दलहरू मिलेर अगाडि बढ्ने कुराहरू भएका छन्। हामी निरन्तर अपडेटमा छौँ र हिजोको घटनाको विषयमा जो जहाँ छौँ त्यहाँबाट लागौँ, उद्धार गरौँ भन्ने किसिमका कुरा आइरहँदाखेरि सरकारले पनि त्यो आह्वान गरेको छ, सबै नागरिक संस्थाहरू पनि लागिरहेका छन्। हामीहरू फेरि पनि यो लाइभमा आउने नै छौँ। अब हाम्रो दिउँसो 12 बजेको समाचारको समय भएको छ। अहिलेको यो प्रत्यक्ष प्रसारणबाट हामी आज्ञा चाहन्छौँ। नमस्ते।

सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। रसुवा स्थित भोटेको सी तथा त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म 165 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा 27, नुवाकोटमा 12, रसुवामा 2, गोरखामा 20, नवलपरासी पूर्वमा 26, तनहुमा 9, चितवनमा 64, नवलपरासी पश्चिममा 5 शव फेला परेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतले बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका 44 विभिन्न प्रहरी चौकीमा कार्यरत 28 नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका 13 सुरक्षाकर्मी सम्पर्कविहीन भएको जानकारी दिनुभयो। बाढी प्रभावित रसुवाको टिमुरेबाट हवाई उद्धार 123 मध्ये 94 नेपाली र 29 विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ। यसैबीच नेपाल पर्यटन बोर्डका अनुसार प्रभावित क्षेत्रबाट प्रारम्भिक विवरणमा 466 विदेशी र 113 नेपाली यात्रु बेपत्ता भएका छन्। बाढीका कारण 35 मोटरेबल पुल, 45 झोलुङ्गे पुल र करिब 40 किलोमिटर सडकमा क्षति पुगेको छ। प्रवक्ता महतले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम जारी रहेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावितहरूको यथाशीघ्र उद्धारको लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित रहेको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथासके उद्धार तथा

संयुक्त टोली आज बिहानैदेखि बाढीग्रस्त क्षेत्रमा फँसेका नागरिकको उद्धार, हराइरहेका व्यक्तिको खोजी र विस्थापितलाई राहत दिन क्रियाशील रहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। रसुवाको भोटेकोसी नदीमा आएको बाढीको कारण तनहुँ स्थित त्रिशुली नदीमा बगाएर ल्याएका 9 शवको कानूनी प्रक्रिया पूरा गरी गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको छ। बाढीको कारण बेपत्ता व्यक्तिको खोज तलासलाई प्राथमिकता दिँदै आज पनि त्रिशुली नदी आसपासको क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ। खोज तलासको लागि प्रहरी निरीक्षक प्रदीप सुवेदी र आशिष पोखरेलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। रसुवामा आएको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका 24 सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हिजो साँझ बाढी प्रभावित स्थानमा रहेका हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूका सम्बन्धमा खोजी तथा उद्धारको लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सूचना जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बाढी प्रभावित क्षेत्रमा रहेका कञ्चनपुरका 24 आफन्तले प्रहरीका खोजी कार्यको लागि सम्पर्क गरेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म भीमदत्त नगरपालिकाका 6, बेलौरी नगरपालिकाका 3, कृष्णपुरका 5, शुक्लाफाटा नगरपालिकाका 7, लालझाडी गाउँपालिकाका 1 र बेदकोट नगरपालिकाका 2 बाढी प्रभावित क्षेत्र रसुवाबाट सम्पर्कविहीन छन्। त्यसै गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गरेपछि डडेलधुराका 1 र बैतडीका 2 आफन्तले पनि सम्पर्क गरेका छन्। रसुवामा आएको बाढीको कारण समस्यामा परेका त्यहाँका नागरिकको खोज तथा उद्धारको लागि स्थानीय प्रशासनले सक्रियता देखाएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्रचार गरिएको छ। आफ्नै हिसाबले सञ्चालन हुँदा उक्त क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवन जिल्ला प्रशासन कार्यालयहरूलाई पत्रचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढङ्गले कार्य अघि बढाउन भनिएको छ। सेनाको हेलिकप्टर उडाउनु पर्ने अवस्था आएमा समितिले सम्बन्धित जिल्लाको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्ने तथा निजी हेलिकप्टर आवश्यक परेको खण्डमा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गरी तुरन्त उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएको छ। निजी हेलिकप्टर व्यवस्थापनको लागि प्राधिकरणले हेली एभरेस्टका सचित अरियाल, अल्टिच्युट एयरका मिङमा शेर्पा र एयर डाइनास्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ। चीन नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परि 3 मृत्यु भएको छ भने 558 अझै बेपत्ता रहेको चिनिया सरकारी सञ्चार माध्यमले जनाएको छ। बेपत्तामध्ये 260 विदेशी नागरिक रहेको बताइएको छ। हिजो बिहान सीमावर्ती क्षेत्रमा माटो र भग्नावशेष भवनमाथि खसेपछि 1,000 उद्धारकर्मीले खोजी तथा उद्धार कार्य जारी राखेका छन्। उद्धारमा खोजी कुकुर र ड्रोन प्रयोग गरिएको छ। निगरानी भिडियोमा धेरै मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिएको छ। चीनको अर्धसैनिक पिपुल्स आर्म्ड पुलिसका सदस्य ली खिपुली अस्थिर भूभाग र सागुरा पहाडी सडकका कारण उद्धार कार्यमा कठिनाई भइरहेको बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोसीमा आएको बाढीको कारण स्थगित गरिएको छ। व्यवस्थापन संकाय डिनको कार्यालयले जारी गरेको सूचना अनुसार एमबीएस, एमपीए, एमबीएफ, एमबीएसीएल, एमबीएएम, एमबीएम, एमएचएम, एमटिटीएम र एमएटीएस कार्यक्रम अन्तर्गत भदौ 11 अर्थात् आजको लागि निर्धारित परीक्षा स्थगित गरिएको हो। बाढीको कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखी सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन संघले जनाएको छ। स्थगित परीक्षाको नयाँ मिति तथा तालिका यथाशीघ्र प्रकाशन गरिने सूचनामा उल्लेख गरिएको छ।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेश मन्त्रीहरूलाई वासिङ्टनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिनुभएको छ। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाव, नौसैनिक निगरानी तथा हर्मुजको जलघाटी हुँदै हुने पेट्रोलियम आपूर्तिमा प्रभाव बढाउने रणनीति अघि बढाएको छ। एक्सियोक्सका अनुसार ट्रम्प प्रशासनले ठूलो सैन्य कार्यवाहीमा फर्किनुको सट्टा इरानको अर्थतन्त्रलाई

कमजोर बनाउने रणनीतिलाई प्राथमिकता दिएको हो। यद्यपि इरानले पहिले आक्रमण गरेमा सैन्य विकल्प खुल्ला राखिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो मध्याह 12 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।

0: हिजो बिहान चीन र नेपाल सीमामा पर्ने तिब्बतमा तिब्बती क्षेत्रबाट आएको बाढीपछि नेपालमा गरेको ठुलो विनाशको दुःखद घटनापछि हामी हिजोदेखि नै निरन्तर प्रसारणमा छौँ र खास गरी अहिले धेरैजसो ठाउँमा उद्धारकै क्रमहरू जारी रहेको पाइन्छ र यो ठुलो विपदको 48 घन्टासम्म उद्धारमै केन्द्रित हुनुपर्ने अवस्था छ र यो बाढीले सबभन्दा बढी प्रभावित गरेको भनेको रसुवा, त्यसपछि धादिङ, गोर्खा, नुवाकोट र चितवनसम्म पुगेको छ र यही क्रममा अहिले हामी उद्धारका प्रयासहरू भइरहेको विषयमा कुराकानी गर्दैछौँ र त्यो क्रममा अहिले हामी धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम हामीसँग हुनुहुन्छ। म उहाँलाई उहाँसँग कुराकानी गर्छु। प्रमुख जिल्ला अधिकारीज्यू, स्वागत छ रेडियो नेपालमा। हिजोदेखि आएको यो हिजो जो बाढी नेपालमा आयो, जो अकल्पनीय रूपमा चाहिँ त्यसले क्षति पुर्याइरहेको अवस्था छ र धादिङ एउटा एकदमै बढी प्रभावित जिल्लाको रूपमा रहेको छ, त्यसको अहिलेको अवस्था, उद्धारको अवस्था, अहिलेसम्म पहिलो 48 घन्टामा त उद्धारमै बढी केन्द्रित गर्नुपर्ने अवस्था छ, यहाँहरू अहिले केमा बढी केन्द्रित हुनुहुन्छ? उद्धार प्लस अरू के विषयहरूमा यो डेटाहरू लिनेमा हुनुहुन्छ कि के भइरहेको छ अहिले पछिल्लो अवस्था?
1: अब यसमा चाहिँ हाम्रो जुन अब यो विनाशकारी बाढी आयो, यो बाढीले गर्दाखेरि हाम्रो धादिङ जिल्लाको गल्छी, गजुरी, त्यसै गरेर बेनघाट, रोराङ लगायतका पालिकाहरूमा असर गरेको छ, होइन? र यसले मुख्य जुन हाम्रो पृथ्वी राजमार्ग अवरुद्ध छ, विभिन्न ठाउँहरूमा हिलो थुपारेर त्यो हिलो पन्छाउने काम भइरहेको छ र बेलुकासम्म हाम्रो सबै फोर्स हामीले लगाएर बेलुकासम्म चाहिँ पृथ्वी राजमार्ग सुचारू गर्नुपर्छ भन्ने हिसाबले हामी अहिले बढी केन्द्रित हाइवेमा छौँ र यो जुन नुवाकोट र रसुवाबाट बगाएर ल्याएको शवहरूको पनि खोजी कार्य जारी छ। अहिलेसम्म हामीले हाम्रो जिल्लामा 25 शव फेला पारेका छौँ। अनि अर्को चाहिँ अब हाम्रो यो जिल्लाबाट तीर्थयात्राको क्रममा नुवाकोट रसुवातिर हाम्रो केही नागरिकहरू मिसिङ हुनुभएको छ, उहाँहरूको खोजी कार्यको लागि पनि हामीले खोजी कार्य जारी राखेको अवस्था छ।
0: भनेपछि यहाँले अहिले हजुर अहिले
1: जिल्ला सदरमुकाम जोड्ने हाम्रो पुल, पक्की पुल पनि बगाएको अवस्था हो र पक्की पुल लगाए हाम्रो सदरमुकाम जोड्ने पुल लगायत हाम्रो एरियामा 6 पक्की पुल र 12 झोलुङ्गे पुल गरेर 18 पुलमा पुल बगाएको अवस्था छ र क्षति भएको ठाउँहरूमा चाहिँ नागरिकहरू आवत जावत गर्न समस्या भइरहेको छ र मुख्य चाहिँ यो हाम्रो सदरमुकाम जोड्ने पुल, यो फुर्के खोला, मलेखु फुल फुर्के खोलाको पुलको लागि चाहिँ तत्कालै एउटा बेली ब्रिज व्यवस्थापन गरौँ र यो सदरमुकाम जोड्नुपर्छ भन्ने हिसाबले त्यो पुल निर्माणको लागि पनि हामीले पहल गरिरहेका छौँ।
0: प्रमुख जिल्ला अधिकारीज्यू, त्यहाँ खास गरी प्रभावित भएकाहरू, अब अहिले यहाँले भन्नुभयो कतिपय शवहरू खोज्ने काम पनि भइरहेछ भन्नुभयो, त्यसमा अहिले चाहिँ प्रभावित भएर घरहरू गुमाएर बसिरहेको अवस्था पनि होला, त्यसमा यहाँहरूले के पहल गरिरहनु भएको छ उहाँहरूलाई तत्काल?
1: अब हाम्रोमा चाहिँ अब त्रिशुली नदी किनारका घरहरू बगाएको जानकारी चाहिँ छैन हामीलाई, अब तर क्षेत्रहरू नदी किनारको घरहरू चाहिँ डुबानमा परेको अवस्था हो, त्यो डुबान परेको त्यहाँको बासिन्दाहरू सुरक्षित स्थानमा गएर बस्नु भएको छ, सुरक्षित हुनुहुन्छ। हाम्रो भौतिक क्षति धेरै भएको छ यो जिल्लामा, तर जिल्लाभित्र मानवीय क्षति चाहिँ हाम्रो अहिलेसम्मको अवस्था हेर्दाखेरि शून्य नै छ, होइन? त्यही छ।
0: हजुर, हस्, धन्यवाद यहाँलाई। उहाँ हुनुहुन्थ्यो धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमजी, उहाँसँग हामीले उहाँसँग यो विषयमा कुराकानी गऱ्यौँ। फेरि हामी अरू विभिन्न पक्षहरूसँग पनि कुराकानी गर्ने क्रममा छौँ। यसै क्रममा हामी स्वास्थ्य मन्त्रालयका अधिकारी डाक्टर समीर कुमार अधिकारीज्यूसँग कुराकानी गर्दैछौँ। डाक्टर साहब,
2: हजुर नमस्कार।
0: रेडियो नेपालमा स्वागत छ यहाँलाई।
2: हजुर, धन्यवाद।
0: वास्तवमा अहिले जुन खालको जुन इन्टेन्सिटीको जुन यो गहनताको यति ठुलो चाहिँ विपद जो भइरहेको छ, यसमा खास गरी अब चाहिँ अबको यो 24 घन्टा बितिसकेको अवस्था छ र त्यसमा चाहिँ कतिपय अवस्थामा स्वास्थ्य समस्याहरू, एक खालका महामारीहरू फैलिने खतरा पनि त्यत्तिकै देखिन्छ। स्वास्थ्य मन्त्रालयले यो सबै घटनालाई कसरी आकलन गरिरहेछ?

0: अहिले तत्काल उद्धार गरेर उपचार गर्ने घाइतेहरूको उपचार गर्ने कामहरू हामीले सुरु गरेका छौँ। यो क्रम चाहिँ तत्काललाई हो, तर हामी अलि बढी चिन्तित चाहिँ भोलिका दिनमा आउन सक्ने पानी जन्य, किट जन्य, खाद्यान्न जन्य, पोषण जन्य लगायत स्वास्थ्य समस्या र मानसिक स्वास्थ्य समस्याहरू र जो घाइतेहरू हुनुहुन्छ उहाँहरूको समुदायमा पुनर्स्थापना गर्ने पाटोहरूका सेवा प्रभावमा छौँ। हामी त्यसको निगरानी, त्यस्तो रोगहरू कहीँ भइहाल्यो भने चाँडै थाहा पाउने, उपचार प्रबन्ध कसरी गर्ने, त्यसका लागि चाहिने औषधि, स्वास्थ्य कर्मी, स्वास्थ्य संस्था लगायतको प्रबन्धमा हामी जुटेका छौँ। हामी त्यस्तो रोग नै नफैलियोस् भन्ने सन्दर्भमा सजग छौँ। हामी सबैलाई त्यसै अनुसार सुसूचित गर्ने र अरू आवश्यक व्यवस्थापन गर्ने पाटोमा लागेका छौँ। विशेष रूपमा यो जुन दुःखद घटना घट्यो, यो दुःखद घटनाले स्थानीय सर्वसाधारणहरूलाई परेको समस्या, जुन जनधनको क्षति भएको छ, धेरै व्यक्तिहरू ज्यान गुमाउनु भएको छ, धेरै धनहरूमा क्षति भएको छ, अरू घाइते अपाङ्ग हुनु अवस्था जुन भएको छ, यसका अतिरिक्त त्यहाँ रहेका स्वास्थ्य संस्थाहरू पनि प्रभावित भएका छन्, स्वास्थ्य कर्मीहरू पनि प्रभावित भएका छन्। यी सबै कुराहरूलाई मध्यनजर गरेर स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्ने व्यवस्थापन गर्ने र जो नियमित स्वास्थ्य संस्थामा देखाइराख्नुपर्ने, औषधि खाइराख्नुपर्ने यस्ता वर्गहरूलाई पनि हामीले मध्यनजर गरेर सेवा प्रबन्धलाई निरन्तरता दिने काम गरेका छौँ। अर्को हामीले 1115 हटलाइन नम्बर र 1166 हटलाइन नम्बर, 1166 हटलाइनबाट मानसिक स्वास्थ्यको कुनै पनि समस्याहरूलाई सम्बोधन गर्नका लागि हामीले व्यवस्था गरेका छौँ। 1115बाट कुनै पनि स्वास्थ्य समस्या, परामर्श, सुझावका लागि त्यो व्यवस्था गरेका छौँ। हामी त्यसै अनुसार सहजीकरण गर्ने गरी काम गरेका छौँ।
1: नर्स साहब, यो अब स्वास्थ्य मन्त्रालयले अहिले त्यस प्रभावित क्षेत्रमा चाहिँ स्वास्थ्य कर्मीहरूको टोली परिचालन गर्नुको लागि चाहिँ निजी क्षेत्रका चिकित्सकहरू लगायत सबैलाई
0: राम्रो सुनेको छैन, आवाज सानो छ।
1: नर्स साहब, अब अहिले यो अवस्थामा चाहिँ घटनास्थलमै अर्थात् प्रभावित क्षेत्रमा नै चिकित्सकहरूको टोली परिचालन गर्नको लागि चाहिँ मन्त्रालयले कस्तो नेतृत्व गरिरहेछ त, निजी क्षेत्रका भनौँ न लिएर टिमै लिएर जाने?
0: अहिले तत्काल भएको जुन घाइते हुनुभएको छ, जसलाई हामीले तत्काल उद्धार उपचार गर्नुपर्ने छ, त्यसका लागि हामीले स्वास्थ्य संस्थाहरू परिचालन गरेका छौँ। हामीसँग भएको कार्ययोजना अनुसार नजिकमा रहेको ठुला अस्पतालहरूबाट त्यहाँ थप टोली पनि गएको छ, थप स्वास्थ्य सेवा प्रबन्ध भएको छ, चाहिएको औषधिहरू अरू सामग्रीहरू पनि स्थानीय रूपमा उपलब्ध गराउने कामहरू भएको छ। स्थानीय रूपमा स्वास्थ्य सेवा प्रवाह गर्दाखेरि उहाँहरूलाई थप रिफर गर्नुपर्ने, थप अर्को अस्पतालमा लगेर व्यवस्थापन गर्नुपर्ने सन्दर्भमा पनि हामीले एम्बुलेन्स हेलिकप्टरबाट रेस्क्यु गर्ने कामहरू गरेर उपचार प्रबन्ध काठमाडौँ ल्याएर पनि त्रिभुवन विश्वविद्यालयको टिचिङ हस्पिटल, वीर हस्पिटल, ट्रमा सेन्टर, नेपाल प्रहरीको अस्पताल लगायतका अस्पतालमा ल्याएका छौँ। हामीले विभिन्न अस्पतालहरू, सिभिल अस्पताल, पाटन अस्पताल लगायतका अस्पतालहरू पनि हामीले स्ट्यान्ड बाई राखेका छौँ। हामीले त्यसरी प्रबन्ध गरेका छौँ।
1: यहाँले अघि पनि भन्नुभयो, जस्तै यो प्रभावित क्षेत्रहरूमा चाहिँ स्वास्थ्य चौकीहरू, स्वास्थ्य केन्द्रहरूमा कार्यरत कर्मचारीहरू या स्वास्थ्य कर्मीहरूको यहाँले अघि अलिकति छोड्नुभयो कि जस्तै यो प्रभावित क्षेत्रहरूमा चाहिँ स्वास्थ्य कर्मीहरू जो हुनुहुन्छ स्वास्थ्य चौकीहरूमा, उहाँहरू हराउनु भएको या उहाँहरू प्रभावित हुनुभएको केही आँकडा छ यहाँसँग?
0: अहिले हामीले टिमुरे र स्याप्रोबेसी त्यहाँ रहेको स्वास्थ्य संस्था पूर्ण रूपमा क्षति भएको, स्वास्थ्य कर्मीहरू त्यहाँ रहनुभएको, धेरै स्वास्थ्य कर्मीहरू सम्पर्कमा आउन नसक्नु भएको अवस्था छ। त्यसमा हामीले थप अरू खोजी कार्यहरू अरू भइरहेको छ, प्रयासहरू भइरहेका छन्। थप अरू अब धादिङ जिल्लाका पनि केही स्वास्थ्य संस्थाहरू चाहिँ प्रभावित भएका छन् सेवा प्रवाह गर्ने सन्दर्भमा। तर त्यसको अब विकल्पमा नजिकमा कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने विकल्पहरूमा हामीले काम गरेर सेवा प्रवाहहरू गरिरहेका छौँ। थप स्वास्थ्य कर्मी, स्वास्थ्य कर्मीहरूलाई उपचार प्रबन्ध खोजी कार्य गर्ने कामहरूमा चाहिँ हामी लागिरहेका छौँ।
1: हस्, धन्यवाद डाक्टर साहब।
0: हजुर,
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारी। हामीलाई स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा यो विपदपछि कस्तो खालको स्वास्थ्य समस्या आउँछ र त्यसलाई मन्त्रालयले कसरी व्यवस्थापन गर्ने प्रयास गरिरहेको छ भन्ने बारेमा जानकारी दिनुभयो। वास्तवमा यो विपदमा सबभन्दा ठुलो क्षति चाहिँ धेरै पर्यटकहरूमा पर्न गएको छ। खास गरी भन्ने हो भने यो पर्यटकहरूको भ्रमण गर्ने कुरा पनि त्यो सिजन पनि परेको र धार्मिक रूपमा पनि त्यो खास गरी गोसाईकुण्ड या यो पदमार्गहरूमा जाने टुरिस्टहरू पनि धेरै नै प्रभावित भएको अवस्था छ, धेरै हराइरहेको अवस्था छ। यसै विषयलाई लिएर हामी अहिले कुराकानी गर्दैछौँ नेचर गाइड एसोसिएसनका प्रवक्ता अनिल गुरुङजीसँग। अनिलजी
2: हजुर नमस्कार। हजुर
1: नमस्कार, स्वागत छ यहाँलाई रेडियो नेपालमा।
2: धन्यवाद।
1: वास्तवमा यो विपदमा चाहिँ धेरै जसो चाहिँ कतिपय अवस्थामा पर्यटकहरू स्वदेशी तथा विदेशी पर्यटकहरू हराइरहेको अवस्था छ र यो अहिले खास गरी भन्ने हो भने चाहिँ अहिले यो आन्तरिक पर्यटकको हिसाबले पनि गोसाईकुण्डमा जाने या तीर्थस्थलमा जानेहरू पनि आन्तरिक रूपमा हराइरहेको धेरै कुराहरू आइरहेको छ। यहाँ नेचर गाइड एसोसिएसनको प्रवक्ता हुनुहुन्छ, यहाँले यो कस्तो खालको अवस्था देखिन्छ, मान्छेहरू कसरी पर्यटकहरू प्रभावित हुनुभएको छ, के भन्नुहुन्छ?
2: धन्यवाद के अरे चाहिँ रेडियो नेपाललाई र तपाईँलाई पनि मलाई पनि यस कार्यक्रममा चाहिँ निमित्त गर्नुभएकोमा। म मेरो चाहिँ बेस चाहिँ चितवन राष्ट्रिय निकुञ्ज भएको हुनाले गर्दाखेरि म चाहिँ रसुवा तपाईँको चाहिँ लाङटाङ राष्ट्रिय निकुञ्ज म भन्दा अलिकति भूगोलको हिसाबले अलिकति टाढै नै पर्छ। तैपनि यतिखेर गोसाईकुण्ड अनि त्यसपछि गएर मानसरोवर जाने पाहुनाहरूको अत्याधिक मात्रामा यो जनैपूर्णिको आसपासमा अलिक अति नै भिडभाड हुने भएको हुनाले तीर्थयात्रु तीर्थालुहरू गोसाईकुण्ड जाने र अनि मानसरोवर जाने चाहिँ एभ्री इयर नै यतिको चाहिँ त भिड त लागिरहेको हुन्छ तपाईँको चाहिँ अलिक घुइँचो नै। अनि हजुरको मेरो नलेजमा तपाईँको चाहिँ गोसाईकुण्ड एरियातिर विदेशी भन्दा पनि चाहिँ तपाईँको चाहिँ हाम्रो चाहिँ स्वदेशी पाहुनाहरू नै आन्तरिक टुरिस्टहरू नै बढी जाने भएको हुनाले गर्दाखेरि मेरो नलेजमा मेरै मेरो नलेज अनुसार मेरै गाउँको मेरै वडाको चाहिँ साथीहरू पनि तीर्थालुहरू जानुभएको थियो। मैले चाहिँ उहाँहरूलाई फोन गरेको थिएँ र उहाँहरू सुरक्षित हुनुहुँदो रहेछ। र अर्को चाहिँ मेरो छिमेकी अब साथीहरू पनि चाहिँ ट्रेकिङ जानुभयो रहेछ, उहाँहरू पनि सुरक्षित रहेको मैले चाहिँ पाएँ। र माडी नगरपालिकाका केही चाहिँ साथीहरू पनि जानुभएको रहेछ, उहाँहरूले पनि भिडियो मार्फत चाहिँ सन्देश पठाउनु भएको थियो, उहाँहरू पनि चाहिँ सुरक्षित भएको पाएँ। त्यसपछि मैले पनि विभिन्न सामाजिक सञ्जालमा मैले पाएको समाचार अनुसार देखे अनुसार लगभग चाहिँ 129 भन्दा बढी भारतीय पर्यटकहरू 31 भन्दा बढी चाहिँ विदेशीहरू हराइराख्नु भएको छ भन्ने कुरा सुनेको हुँ। र त्यसबाहेक अरू मलाई त्यति नलेज
1: हस्। धन्यवाद अनिलजी, यहाँले जानकारी महत्त्वपूर्ण जानकारी दिनुभयो। उहाँले 129 आन्तरिक पर्यटकहरू हराइरहेको कुरा पनि हामीलाई गर्नुभयो। वास्तवमा अहिले यो पर्यटनको सिजन नै भएको कारणले धेरै पर्यटकहरू प्रभावित हुनुभएको छ र उहाँहरूलाई चाहिँ हामीले पत्ता लगाउने अर्थात् चाहिँ उद्धारको कुरामा पनि हामीले सहजीकरण गर्ने प्रयास गरिरहेका छौँ। यहाँलाई धन्यवाद।
2: धन्यवाद।
1: यसपछि हामी कुराकानी गर्दैछौँ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा ज्यूसँग। सहायक प्रमुख जिल्ला अधिकारी ज्यू, हामी चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा ज्यूसँग सम्पर्क गर्ने प्रयासमा छौँ। उहाँसँग सम्पर्क हुनासाथ हामी कुराकानी गर्नेछौँ। खास गरी रसुवाको भोटे कोशी नदीमा आएको बाढीका कारण हालसम्म 177 जनाको मृत्यु भएको आँकडा प्राप्त भएको छ। यो हताहतीको सङ्ख्या बढ्ने सम्भावना रहेको देखिन्छ र यसै क्रममा हामी चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मासँग कुराकानी गर्दैछौँ। सहायक प्रमुख जिल्ला अधिकारी ज्यू, स्वागत छ रेडियो नेपालमा। हजुर सुन्नुभयो हामीलाई? हजुर हजुर, हामी खासमा यहाँ चितवनको अवस्थालाई लिएर अर्थात् चाहिँ यो बाढी पछिको अवस्थालाई लिएर हामी यहाँसँग कुराकानी गर्न खोज्दैछौँ। सुनिन्छ अहिले?
3: सुनिएन।
1: हामी यहाँसँग सम्पर्क गर्ने प्रयासमा छौँ। वास्तवमा अहिले चितवनको अवस्था कस्तो छ र यहाँहरूले उद्धारमा अर्थात् चाहिँ यहाँले बोल्नुभयो हुन्छ अर्थात् यहाँले के गरिरहनु भएको छ अहिले सरकारी तहबाट?
3: होइन, हामी सबै सुरक्षा निकायले अब यो अहिले त सङ्कलन गर्ने काम नै भएको छ बेसी गर्ने र त्यसलाई संरक्षण गर्ने र
1: यहाँले अहिले सुरक्षा निकायहरूसँग समन्वय गरेर अगाडि बढिरहनु भएको कुरा गर्नुभयो र यो प्रभावितहरूको अर्थात् चाहिँ हताहतीहरूको आँकडाहरू डेटाहरू कतिसम्म लिनुभएको छ? अहिलेसम्म यहाँको आँकडामा के छ त, कति प्रभावित भएका छन् जिल्लामा?
3: आँकडामा चाहिँ 70 जति फेला परेको भन्ने छ, तर त्यो भन्दा पनि अरू बढी फेला पर्ने सम्भावना छ। अब तिनलाई ल्याएर हामीले चाहिँ सुरक्षित राख्ने अस्पतालमा अनि त्यसपछि चाहिँ यो अन्तर्राष्ट्रिय केन्द्र भन्ने छ त्यसलाई चाहिँ भ्याकुम जस्तो बनाएर त्यहाँ राखेर संरक्षण गर्ने कामहरू भइरहेका छौँ।
1: हजुर, अनि यहाँलाई अब अहिले चाहिँ अहिलेको अवस्थामा उद्धारमा अब यो 24 घन्टा बितिसक्यो हिजो 9 बजीबाट भएको यो क्रममा चाहिँ अझै पनि मान्छेहरू फेला पर्ने सम्भावना हराइरहेकाहरूको अवस्थामा यहाँले के काम गरिरहनु भएको छ? अर्थात् चाहिँ
3: खोज तलासै गरिरहेका छौँ हाम्रो
1: हजुर। हस् धन्यवाद चिरञ्जीवी शर्माज्यू। उहाँ हुनुहुन्थ्यो चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माज्यू। उहाँले हामीलाई बताउनु भए अनुसार खास गरी अहिले त्यो बाढीबाट प्रभावित भएकाहरूलाई ल्याएर अस्थायी आश्रयस्थलमा उहाँहरूले राखिरहनु भएको छ र खोजी तथा उद्धारको टोली परिचालन गरिरहनु भएको अवस्था छ। खास गरी यो बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन सबभन्दा बढी प्रभावित रहेको अवस्था छ र अहिलेसम्म रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण 177 जनाको मृत्यु भएको भनिएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म 41 महिला, 69 पुरुष, 10 बालिका, 7 बालक र 50 पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार रसुवामा 2 पुरुषको शव भेटिएको छ, साथै नुवाकोटमा 4 महिला र 6 पुरुष र पहिचान नखुलेका 2, धादिङमा 9 महिला, 11 पुरुष, 1 बालिका तथा पहिचान नखुलेको 6 को शव भेटिएको छ। गोर्खामा 2 महिला, 10 पुरुष, 1 बालक र पहिचान नखोलेका 7 शव भेटिएको छ। हामी रेडियो नेपालबाट प्रत्यक्ष आकस्मिक प्रसारणमा छौँ र यस क्रममा हामीले रेडियो नेपालको स्टुडियोको नम्बर 4211621 र 4211951 सम्पर्क गर्नको लागि प्रभावित क्षेत्रका बासिन्दाहरूलाई हामीले आग्रह गरिरहेका छौँ। कृपया यहाँहरूले हामीलाई स्टुडियोको फोन नम्बरमा सम्पर्क गर्नुभयो भने हामी उद्धारको लागि चाहिँ समन्वय गर्ने प्रयास गर्नेछौँ। त्यसैले मैले यहाँलाई फेरि दोहोऱ्याएँ, 4211621 र 4211951। यही क्रममा हामी हाम्रा संवाददाताहरूसँग पनि कुराकानी गर्ने क्रममा छौँ र दोलखाका संवाददाता चिरञ्जीवी मास्के हुनुहुन्छ हामीसँग। चिरञ्जीवीजी
4: हजुर,
1: चिरञ्जीवीजी, दोलखा संवाददाताको रूपमा यहाँले यो घटनामा चाहिँ कसरी हेर्नुभएको छ? कतिजना मान्छेहरू प्रभावित भएको अवस्था छ र त्यो क्षेत्रसम्ममा पनि बाढी कसरी आएको छ या छैन, के छ यो बारेमा अलिकति बताउनुहोस् न दोलखासम्म।
4: अब यो घटना भएको रसुवाको तिमुरे क्षेत्र र दोलखा डिस्टेन्सको हिसाबले निकै टाढा छ, त्यो हिसाबले प्राकृतिक प्रकोप त्यहाँ जसरी पर्यो त्यसको चाहिँ प्रत्यक्ष असर दोलखामा छैन। तर दोलखाको धेरै मानिसहरू रसुवाको विभिन्न हाइड्रो पावरमा सरकारी अफिसहरूमा काम गर्ने, त्यसपछि कतिपय चाहिँ भ्रमणको लागि गोसाईकुण्ड भ्रमणमा गएका मानिसहरू र कतिपय कार्यक्रमहरूमा गएका मानिसहरू धेरै भएको हुनाले दोलखाको अहिलेसम्मको प्राप्त तथ्याङ्क अनुसार लगभग 53 मान्छेहरू यहाँको चाहिँ दोलखा जिल्लाका 53 मानिसहरू चाहिँ सम्पर्कमा नआउनु भएको भनेर उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ। यसको आधिकारिक काहीँ त्यस्तो लिखित रूपमा चाहिँ कसैले यो फलानो चाहिँ हरायो भन्ने त्यस्तो त छैन। सामाजिक सञ्जालहरूमा र हामीले त्यो परिवारहरूसँग प्रत्यक्ष सम्पर्क गर्दाखेरि उहाँहरूले चाहिँ अहिलेसम्म मिसिङ भइरहेको, हराइरहेको भनेर जानकारी गराउनु भएको छ। र मैले केही समय अगाडि दोलखाको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पोखरेलज्यूसँग पनि यसबारेमा मैले सम्पर्क गरेको थिएँ। उहाँले लिखित रूपमा जिल्ला प्रशासन कार्यालयमा त्यस्तो चाहिँ यसरी त्यो बाढीमा हराएको या सम्पर्कमा नआएको भनेर लिखित त्यस्तो केही आएको छैन, तर मौखिक रूपमा र सामाजिक सञ्जालहरूमा त्यस्ता विषयहरू देखिएको छ र हामीले त्यसबारेमा चासो राखेर खोजी गरिरहेका छौँ भनेर उहाँले जानकारी दिनुभएको छ। र अहिले 3 बजे उहाँले यहाँ चाहिँ सुरक्षा निकाय र विभिन्न पालिकाहरूको पालिका प्रमुखहरूको संयुक्त मिटिङ उहाँले 3 बजेको लागि कल गर्नु भएको छ र त्यो मिटिङमा उहाँले चाहिँ सबै पालिकाहरूबाट पालिका प्रमुख यु पालिकाको प्रमुख प्रशासकीय अधिकृत लगायत सम्बन्धित परिवारहरूसँग सम्पर्क गरेर त्यस्तो त्यहाँ हराइरहेको भनिएका व्यक्तिहरू कुन प्रयोजनको लागि त्यो ठाउँमा जानुभएको हो, कहिलेदेखि चाहिँ हराएको हो, कहिलेदेखि सम्पर्क नभएको हो, त्यसको बारेमा तथ्याङ्क सङ्कलन गर्ने काम त्यो 3 बजेको मिटिङपछि गर्छु भनेर उहाँले मलाई अघि जानकारी गराउनु भएको छ। र अहिले अब त्यस्तो चाहिँ त्यसको प्रत्यक्ष प्रभाव नपरे पनि त्यहाँ धेरै मानिसहरू 53 अहिलेसम्मको तथ्याङ्कमा 53 जना भनिएको छ। अब यो कति बढी हुनसक्छ, कतिपय सम्पर्कमा पनि आउनु भएको छ, कतिपय कालिम्पोङ गाउँपालिका लगायत जिईको कुनै अरू अरू पालिकाहरूको गौरीशङ्करको केही केही सम्पर्कमा पनि आउनु भएको छ र केही चाहिँ सम्पर्कमा आउनु भएको छैन। गोर्खाको लगभग सबै पालिकाहरूको 2 नगरपालिका र 7 गाउँपालिका सबैका मान्छेहरू 1-2 मान्छेहरू चाहिँ त्यहाँ चाहिँ सम्पर्कमा नआएको भनेर कुरा आइरहेको छ।
1: चिरञ्जीवीजी, यहाँले भन्नुभयो यसरी हराइरहेको मान्छेहरूको खोजीको लागि एउटा संस्थागत प्रयास त भइहाल्यो, तर आफन्तहरूले आफ्नै तवरबाट खोज्न जाने अवस्था चाहिँ छ कि छैन? त्यो बाटोहरूको अवस्था कस्तो छ भने मतलब आफ्नै पहलमा पनि खोज्न सक्ने सम्भावना देख्नुहुन्छ या त्यो अझै पनि बाढीबाट धेरै नै आवत जावतमा कठिनाई भइरहेको छ, कस्तो लाग्छ तपाईँले?
4: अब दोलखाबाट काठमाडौँ हुँदै त्यो ठाउँसम्म पुग्नुपर्छ, त्यहाँ दोलखाबाट अरू त्यस्तो चाहिँ दोलखासँग त्यो सिमाना पनि नजोडिएको नजिक रुट नभएको हुनाले दोलखाबाट काठमाडौँ हुँदै जाने हो। डिस्ट्यान्सको हिसाबले दोलखाबाट निकै टाढा भएकोले परिवारका धेरै मानिसहरू खोजीको लागि प्रत्यक्ष रूपमा आफै जाने अवस्था कति छैन, कतिपय परिवारका सदस्यहरू जानु पनि भएको छ, कतिपय ती भएका मानिसहरू अथवा नजिकमा काठमाडौँमा धादिङमा नुवाकोटमा भएका परिवारका मान्छेहरू या चाहिँ चिनजानका मान्छेहरू साथीभाइहरूले खोजी गर्ने काम पनि गरिराख्नु भएको छ, तर यहीँबाटै त्यो खोजीको लागि भनेर जान चाहिँ अलिकति डिस्टान्स पनि धेरै भएको र फेरि उहाँ रसुवाको टिमुरे या चाहिँ स्याप्रुबेसी जुन अलिक बढी प्रभावित ठाउँ छ या चाहिँ त्रिशुली त्यो ठाउँसम्म चाहिँ पुग्नलाई सबै हिसाबले अलिक कठिन पनि भएको हुनाले त्यसरी प्रत्यक्ष गएको अवस्था चाहिँ देखिएको छैन। तर उहाँहरू काठमाडौँमा सम्पर्कमा चाहिँ सरकारवाला निकायहरूमा चाहिँ काठमाडौँमा सम्पर्कमा रहनु भएको छ, त्यसपछि कतिपय आफन्तहरूले खोजी गरिराख्नु भएको छ र कतिपय आफन्त चाहिँ कति कहाँसम्म पुग्न सकिन्छ त्यहाँसम्म पुगेर पनि उहाँहरूले खोजी कार्यलाई चाहिँ जारी राख्नु भएको छ।
1: हस्, धन्यवाद चिरञ्जीवीजी। उहाँ हुनुहुन्थ्यो हाम्रा दोलखा संवाददाता चिरञ्जीवी मास्के। त्यहाँको अवस्थाबारे हामीलाई बताउनु हुँदै वास्तवमा दोलखामा बाढीले त्यति प्रभाव नपारे पनि त्यहाँसम्म नपुगे पनि दोलखावासीहरू विभिन्न कामले रसुवा र अन्य क्षेत्रमा जाँदाखेरि 50 जनाभन्दा बढी हराइरहनु भएको कुरा उहाँले हामीलाई गर्नुभयो। र यसै क्रममा यो अहिलेको बाढीले खास गरी चाहिँ विद्युत गृहहरूमा त प्रभाव पार्ने नै भयो, त्यो कारणले गर्दाखेरि चाहिँ धेरै ठाउँमा चाहिँ विद्युत सम्पर्कहरू विच्छेद भएको अवस्था देखिन्छ। विद्युत सम्पर्क विच्छेद हुँदाखेरि अरू धेरै सुविधाहरू प्राप्त नहुँदा सम्पर्क पनि नहुने त्यस्तो अवस्था पनि देखिन्छ। त्यो कारणले हामी विद्युत प्राधिकरणका पदाधिकारीसँग कुरा गर्ने प्रयास गर्दैछौँ। अहिले हामीसँग हुनुहुन्छ नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी राजन ढकालजी। राजनजी, हामी उहाँसँग सम्पर्क गर्ने प्रयासमा छौँ। नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी राजन ढकाल हुनुहुन्छ। राजनजी, हामी उहाँसँग सम्पर्क गर्ने प्रयासमा छौँ। नेपाल विद्युत प्राधिकरणका सूचना अधिकारी राजन ढकालजीसँग हामी जिज्ञासा राख्नेछौँ कि विद्युत सम्पर्क कति कसरी विच्छेद भइरहेको अवस्था छ र यसलाई रेस्टोर गर्नको लागि फेरि कायम गर्नको लागि के कस्ता प्रयासहरू नेपाल विद्युत प्राधिकरणले गरिरहेको छ भन्ने बारेमा हामी कुराकानी गर्ने प्रयासमा छौँ। उहाँसँग सम्पर्क हामी गर्ने नै छौँ। यही क्रममा भोटे कोशी बाढी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत व्यवस्थापनका लागि 7,415 सुरक्षाकर्मी अहिले परिचालन भएको अवस्था छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका 3,398, नेपाली सेनाका 2,355 र सशस्त्र प्रहरी बल नेपालका 1,742 सुरक्षाकर्मी परिचालन भएको जानकारी दिनुभएको छ। बाढी प्रभावित क्षेत्रमा हालसम्म 239 हेलिकप्टरको उडान मार्फत खोज तथा उद्धार कार्य गरिएको प्राधिकरणले जनाएको छ। यसैबीचमा हामी हाम्रा नुवाकोट संवाददाता रामहरि नेउपानेसँग सम्पर्क गर्दैछौँ। रामहरिजी, नुवाकोट त एकदमै प्रभावित रहेको छ यो बाढीले, पछिल्लो अवस्था के छ, उद्धारको अवस्था के छ, त्यहाँको हताहतीको अवस्था के छ, हामीलाई छोटोमा भनिदिनुहोस् न।
2: पक्कै पनि यहाँले उल्लेख गर्नुभएको जस्तै रसुवा र नुवाकोट दुईटा मुख्य प्रभावित जिल्लाहरू मध्ये पर्दछ र नुवाकोटमा यति बेलासम्म पनि उद्धारका प्रयासहरू भइरहेको छ। नुवाकोटमा नेपाली सेना मार्फत नेपाली सेनाको र नेपाली सेना मार्फत निजी हेलिकप्टरहरू मार्फत रसुवा र नुवाकोट दुवै जिल्लाको बाढीमा फँसेका र उद्धार गर्न पर्नेहरूलाई पहिलो प्राथमिकता दिएर मानवीय उद्धारको कार्यलाई काम भइरहेको छ। आज पनि 11 हेलिकप्टर मार्फत उद्धारको काम भइरहेको छ भनेदेखि विभिन्न स्थानहरूमा फँसेकाहरूलाई ल्याउने प्रयास भइरहेको छ। अहिलेसम्म 114 उद्धारको कार्य हिजोदेखि अहिलेसम्म भइसकेको नेपाली सेना मार्फत जानकारी प्राप्त भएको छ। सँगसँगै बाढीबाट प्रभावित भएर आवास घरवास र विशालीमा परेकाहरू ठाउँ ठाउँमा बसिरहेका छन् उहाँहरूलाई होल्डिङ सेन्टरमा खडा गरेर त्यहाँ राखिएको छ र खाना र बस्नको पानी लगायतको व्यवस्थाहरू मिलाइएको छ। र यति बेलासम्म उद्धारको प्रयास भइरहेको हुनाले विभिन्न स्थानहरू जहाँ बाढीबाट प्रभावित रहेको छ केही ठाउँहरूमा सब समेत रहेको जानकारीहरू प्राप्त भएको छ। त्यो ठाउँसम्म सब सङ्कलन गर्न र बाढी प्रभावित मुख्य क्षेत्रभित्र प्रवेश गर्न भने अहिलेसम्म सकिएको छैन र त्यो ठाउँमा पुग्न नै बाँकी रहेको देखिन्छ।
1: रामरीजी, प्रधानमन्त्री पनि निरीक्षणमा निक्लिनु भएको छ, नुवाकोटको विदुरमा पुग्नु भएको छ भन्ने खबर छ, यहाँलाई थाहा छ त्यो बारेमा प्रधानमन्त्रीको टोलीले?
2: पक्कै पनि करिब 12 समयमा प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट आइपुग्नु भएको थियो। उहाँले नुवाकोटमा रहँदाखेरि उहाँसँगै आउनुभएका भौतिक पूर्वाधार मन्त्री त्यसै गरी हिजोदेखि नै प्रभावित क्षेत्रमा आवश्यक सहजीकरण गरिरहनुभएका संचार मन्त्री त्यसै गरी बागमती प्रदेशका मुख्यमन्त्री लगायत नुवाकोटको सुरक्षा निकायका प्रमुख यहाँका स्थानीय तहका जनप्रतिनिधि र स्टेक होल्डरहरूसँगको एउटा संयुक्त मिटिङ बस्नुभयो। मिटिङबाट यहाँ भइरहेको यहाँको अब बाढीले पुर्याएको प्रभावको अवस्था बाढीभन्दा पछाडि गरिएका क्रियाकलापहरू र अब तत्कालै गर्नुपर्ने विषयवस्तुहरू के रहेका छन् यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूबाट जानकारी ग्रहण गर्नुभएको छ र सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँ जुन उद्धारको लागि दिएको जुन तीव्रता छ यसलाई प्रशंसा गर्दै यसलाई थप तीव्रता दिनको लागि आग्रह गर्नुभएको छ। सँगसँगै बाँकी बाढी प्रभावित क्षेत्रहरूमा जहाँ सडकको पहुँचहरू प्रभावित बनेको छ, पुलहरू बगाएसँगै बिचमा नदी रहेको र दुईवटा वारी र पारीको बस्तीहरूको सम्बन्ध विच्छेद भएको छ त्यसलाई सुचारु गर्नको लागि र जुबान क्षेत्रमा भित्र प्रवेश गरेर सब सङ्कलन लगायतको अन्य विषयवस्तुहरूलाई पनि प्राथमिकता दिन बाढीको कारणले प्रसारण लाइन र जलविद्युत आयोजनाहरू प्रभावित भइसँगै अवरोधको विद्युत सेवा र विद्युत सेवासँगै इन्टरनेटको सहज आपूर्ति बिग्रिएको छ यसलाई पनि सुचारु गर्नको लागि के गर्न सकिन्छ भनेर उहाँले सम्बन्धित विषयगत कार्यालय र जिल्ला स्थित जिल्ला विपद व्यवस्थापन समितिका संयोजक रहनुभएका प्रमुख जिल्ला अधिकारी समूह प्रसाद रेग्मीसँग जानकारी लिनुभएको छ। सोही अनुसारले अगाडि बढ्नको लागि उहाँले के कसरी कसले गर्नुपर्ने हुन्छ त्यो गरौँ, त्यसको लागि विभिन्न बाधा अडचन कानुनी अवरोधका त्यस्तातिर नहेरिकन छिटो चाँडो शीघ्रताका साथ अघि बढ्नको लागि सम्माननीय प्रधानमन्त्रीज्यूबाट निर्देशन प्राप्त भएको छ।
1: रामरीजी, नुवाकोटमा कुन कुन बस्तीहरू बढी प्रभावित भएको यहाँले पाउनुहुन्छ र धेरैजना कहाँ कहाँ बढी बगाएको छ र इन टोटलमा हेर्दाखेरि हामीले कस्तो आकलन गर्न सकिन्छ धेरै ठुलो क्षतिको कुराहरू आइरहेको छ त्यहाँ?
2: पक्कै पनि म यति बेला हजुरसँग कुराकानी गरिरहेको छु नुवाकोटको सदरमुकाम विदुर जिल्ला प्रशासन कार्यालय नजिकैबाट। अब हामीले यो भन्न सकिन्छ कि रसुवागढी नाकासँगको त्रिशुली नदीको जुन करिडोर रहेको छ त्यसको रसुवागढी नाकासँगको बस्ती नै यही विदुर बनेको छ। विदुरभन्दा माथितिर पर्ने नुवाकोट र रसुवाका सम्पूर्ण बस्तीहरू क्षतिग्रस्त भग्नावशेष र पुनः त्यही ठाउँमा भोलि मानव बस्ती निर्माणको लागि काबु बाहिरको परिस्थितिको रूपमा पनि लिन सकिन्छ। विशेष गरी जो लेन्दे खोलामा बाढी आयो रसुवागढी नाका भन्सारियाड रहेको टिमुरेबाट केही तल रहेको स्याप्रुबेसी बजार त्यसभन्दा बढी रसुवामै र पर्ने हाकु र मैलुङ क्षेत्रहरू यो सबै क्षेत्रका बस्तीहरू तहस नहस भएर बगाएको छ, बगरमा परिणत गरिएको छ। रसुवा र नुवाकोटको सदरमुकाम रहेको बेत्रा सङ्गमस्थल रहेको बेत्रावती बजार त्यो बजार अकल्पनीय रूपमा धेरै माथि 300 मिटर माथिसम्म त्रिचुली नदीको बहाव पुगेर जहाँ भागेर सुरक्षित ठाउँमा बसेका भनिएका बासिन्दाहरूलाई समेत त्यो बाढीले प्रभावित बनाएर बगाएको छ। त्यसै गरी बेप्रावती पछाडि भैँसे नुवाकोटको मुख्य पुरानो बजार त्रिचुली बजार साँगो पुलको नामले पनि चिनिन्थ्यो, त्रिचुली बजार पुरै बगाएको अवस्था रहेको छ। केही भित्तामा केही माथि रहेका बस्तीहरू घरहरू चाहिँ केही सुरक्षित अवस्थामा रहेका छन्, तर मुख्य त्रिचुली बजार पुरानो बजार हो। यो क्षेत्रको पुरानो बजारको पहिचान नाम निशानो नरहने गरेर मेटिएको छ। सँगसँगै नुवाकोटको ऐतिहासिक धार्मिक नगरको रूपमा रहेको देवीघाट, त्यो देवीघाट पनि धेरै सुरक्षित मानिएको थियो, त्यो क्षेत्र पनि जुबानमा परेको छ कि कति घर बगायो र कति चाहिँ सग्लो रहेको छ भन्ने यकिन भएको छैन। सम्पूर्ण घरहरू जलमग्न अवस्थामा रहेका थिए र केही घरहरूको चाहिँ चौथो पाँचौँ तलाका केही घरहरूका अन्तिम तला मात्र देखिएका थिए। यसले हेर्दाखेरि के देखिन्छ भनेदेखि देवीघाटभन्दा तलको बस्तीहरू नुवाकोट र धादिङलाई धेरै क्षति पुर्याएको छैन। रसुवा र नुवाकोटको विदुरभन्दा माथि त्यसरी करिडोरमा पर्ने सम्पूर्ण बस्तीहरू बगाएको छ, भग्नावशेष बनाएको छ। रसुवागढी नाकाबाट अगाडि बढिसकेपछि विदुर नै पहिलो बस्तीको रूपमा देखिने अवस्था बनेको छ।
1: रामरीजी, यहाँले निकै नै भयावह अवस्थाको बारेमा हामीलाई जानकारी गराउनु भयो, त्यहाँको धेरै ठुलो क्षतिको कुरा गर्नुभयो। अब वास्तवमा अहिले इन्टरनेट सम्पर्क पनि छैन, त्यहाँ टेलिफोन सम्पर्क पनि विच्छेद भएको अवस्था छ, विद्युत पनि छैन। यस्तो अवस्थामा प्रभावितहरूले जो आपतमा परेकाहरूले सम्पर्क गर्नको लागि चाहिँ कस्तो खालको यहाँहरूले कस्तो खालको अनुमान गर्नु भएको छ, या सरकारले त्यहाँ उद्धारकर्ताहरूले कस्तो तरिका अप्नाउनु भएको छ त उहाँहरूलाई खोज्नको लागि? हेलिकप्टरबाट माथि निरीक्षण गरिरहनु भएको छ या कसरी गरिरहनु भएको छ त?
2: पक्कै पनि हजुरले उल्लेख गर्नुभएको जस्तै यो विषम परिस्थितिमा सबैभन्दा शीघ्र माध्यमको रूपमा लिन सकिने विद्युतीय प्रसारण लाइन, सूचना सम्प्रेषण र जानकारी प्राप्त गर्नको लागि इन्टरनेटको माध्यम एकअर्का बिचको जुन सम्पर्क जोड्नको लागि सजिलो हुन्थ्यो, त्यो दुवै संचार माध्यमहरू चाहिँ विद्युत र इन्टरनेट सेवा अवरुद्ध रहेका छन्। सबैभन्दा त्योभन्दा ठुलो चुनौती त्रिशुली करिडोर हुँदै रसुवागढी गल्छी रसुवागढी जुन अन्तर्राष्ट्रिय राजमार्ग निर्माण भएका थिए, त्यो राजमार्ग अधिकांश ठाउँमा छेद विच्छेद भएका छन्। नुवाकोटकै विद्युरबाट 1.5 किलोमिटर अगाडि ढुङ्गे बजार क्षतिग्रस्त भएसँगै त्रिशुली बजार पुग्न सक्ने अवस्था रहेको छैन। देवीघाट बजार जलमग्न भए डुबेसँगै देवीघाटबाट बेलकोजडी गल्छी निक्लिन सक्ने अवस्थाहरू पनि छैनन्। विद्युत र इन्टरनेट भन्दा बढी चाहिँ यो त्रिशुली नदी करिडोरमा भएर नुवाकोट र रसुवामा बनेका 18-20 वटा ती पक्की पुल लगायतका झोलुङ्गे पुलहरू सम्पूर्ण क्षतिग्रस्त भइसकेँ। त्रिशुली नदीको वारिपारीको जुन सम्बन्ध विच्छेद भएको छ र सडकको पहुँचहरू नहुँदाखेरि हराइरहेका आफन्तहरू खोज तलास गरिदिनको लागि आग्रह गर्नको लागि पनि सम्बन्धित ठाउँमा आइपुग्नको लागि प्रभावित बनेका परिवारहरू सक्नु भएको छैन। नजिकै भएका प्रभावित परिवारहरू श्री नम्बर 1 सैन्य तालिम केन्द्र यो मैथली ब्यारेक विदुरमा पर्दछ, यहाँबाट हवाई मार्फत जुन उद्धारको कामहरू भइरहेको छ त्यति बेला सम्पर्कमा नजुडेका आफन्तहरूले कहीँ कतै उद्धारबाट चाहिँ हाम्रो मान्छे आउँछ कि भनेर बाहिर बार लगाएर हेरिरहेको जुन हृदय विदारक दृश्यहरू देखिन्छ। 400 भन्दा बढीले आफ्ना परिवारका सदस्यहरू जुन बाढी प्रभावित क्षेत्रमा अन्तिम सम्पर्क भएको र त्यसभन्दा पछाडि सम्पर्क टुटेको र अहिलेसम्म सम्पर्क नभएको हुनाले चाहिँ खोज तलास गरिदिनको लागि आग्रह गरेका छन्। यो जुन बाढी र डुबानमा हराइरहेकाहरूको खोज तलासको कार्य पनि निकै कठिन हुने गर्दछ। सडक मार्गबाट पैदल मार्गबाट जान नसकिने, हेलिकप्टरबाट देखेका ठाउँबाट मात्र उद्धार गर्न सकिने अवस्था रहेको छन्। त्यसै गरी रसुवा र नुवाकोटको त्रिचुली नदी करिडोर बनेर बनेका 30 दर्जनभन्दा बढी जलविद्युत आयोजनाहरू, त्यसको ड्याम र उत्पादन केन्द्र सम्पूर्ण क्षतिग्रस्त अवस्थामा रहेको छ। त्यसले गर्दा पनि त्यो ड्यामभित्र माथिले त्रिचुली थिरिएको टनेलभित्र त्यहाँ मर्मत सम्हारको पनि काम चलिरहेको हुनाले चाहिँ 35 भन्दा बढी कर्मचारीहरू त्यहाँ फसेको जानकारी प्राप्त भएको छ। त्यसमध्ये एकजनालाई हिजो बेलुका टनेलभित्रबाट सम्पर्क भएको हुनाले चाहिँ टनेलभित्र केही सुरक्षित रहेको अहिलेसम्मको अनुमान रहेको छ। टनेलको मुखातर्फबाट उद्धारको लागि भित्र जान सक्ने अवस्था अहिलेसम्म पनि नबनेको, धेरै पटक प्रयास गर्दा पनि नसकेको हुनाले उहाँहरूको उद्धारमा कठिनाइहरू भइरहेको छ। अन्य ठाउँहरूमा पनि त्यस्तै अवस्था रहेको छ। संचार र विद्युत भन्दा पनि सडकको पहुँच मार्ग अवरुद्ध भयो, पुलहरूको संरचनाहरू सबै भगाए, त्यसले गर्दाखेरि वारी र पारीका संरचनाहरू पनि बिग्रिएका छन्। त्रिशुली नदीको वारी पारी हुँदै विद्यालय पढ्न जाने धेरै विद्यालयका बालबालिकाहरू उनीहरू फसेको अवस्थामा रहेको छ। अभिभावकहरू बालबच्चाहरूलाई
5: पारिरहेका बालबच्चा वारी ल्याउन सक्ने अवस्था रहेको छैन। प्रादेशिक अस्पतालको रूपमा रसुवा, नुवाकोट र धादिङलाई सेवा दिइरहेको त्रिशुली अस्पताल, यो जुन त्रिशुली बजारको पक्की पुल बगाएर बजार क्षतिग्रस्त भइसके, रसुवा अस्पताल एउटा म्यागङ र किसपाङ गाउँपालिका र धादिङको केही भूगोललाई मात्र सेवा दिन सक्ने अवस्थामा रहेको छ। अहिलेको घाइते र घाइते भएकाहरूलाई अस्पताल लैजानको लागि पहुँच मार्ग छैन। रसुवा बासिन्दा रसुवाको बासिन्दाले त्रिशुली अस्पतालमा जान सक्ने अवस्था पनि रहेको छैन। यसले गर्दाखेरि यहाँको अवस्था अहिलेको सम्म हामीले जुन बाढीले प्रभावित बनाएको झन्डै 30 घन्टाभन्दा बढी भइसकेको छ, यो अवस्थामा पनि अहिलेसम्म पनि जीवित व्यक्तिको खोज र उहाँहरूको उद्धारमै बढी जोड दिनुपर्ने अवस्था रहेको हुँदाखेरि जुन बाढी अकल्पनीय रूपमा आयो, चाहेर पनि काबु बाहिरको परिस्थिति बन्यो, यसले गर्दाखेरि राज्यको संयन्त्र, स्थानीय तह, जिल्ला प्रशासन, प्रदेश सरकार, सङ्घीय सरकार सक्रिय रूपमा लागिरहेको छ। आवश्यक सामर्थ्यले भ्याएसम्मका बन्दोबस्ती सामग्रीहरू परिचालन गरिएको छ। त्यो गर्दाखेरि गर्दा गर्दै पनि यो अकल्पनीय घटना भएको हुनाले लक्ष्य अनुसारको अपेक्षा अनुसारको सफलता निकाल्न सकिएको छैन।
1: हस् रामरीजी, धेरै धेरै धन्यवाद, यहाँले धेरै विस्तृतमा हामीलाई जानकारी दिनुभयो। हामी पछि पनि यहाँसँग सम्पर्कमा रहनेछौँ। उहाँ हुनुहुन्थ्यो हाम्रा नुवाकोट संवाददाता। हामीले फेरि सम्पर्क गरेका छौँ नेपाल विद्युत प्राधिकरणका प्रवक्ता हुनुहुन्छ राजन ढकालजी, उहाँसँग हामी कुराकानी गर्नेछौँ। प्रवक्ताज्यू,
6: हजुर हजुर,
1: यो अहिलेको यो बाढीले सबभन्दा बढी चाहिँ अब निर्माणाधीन विद्युत गृहहरू त भइ नै हाल्यो, त्यसपछि विद्युत उत्पादन गरिरहेको गृहहरू पनि, विद्युत गृह पनि असर गरेको अवस्था छ, र प्रभावित क्षेत्रमा विद्युत आपूर्ति नहुँदा अरू खालको समस्याहरू पनि देखिएको छ। नेपाल विद्युत प्राधिकरणले सबै यकिन तथ्याङ्क लिएर तत्काल गर्न सकिने चिजहरूमा कसरी अगाडि बढिरहेछ?
6: हेलो
1: राजन ढकालज्यू, प्रवक्ताज्यू, हामीले सुन्नु भएको छ,
6: आवाजै सानो आएको छ हजुरको।
1: हजुर,
6: अब हामी
1: हजुर,
6: अब हिजोको जुन त्यो बाढीले अब सबै हाइड्रो पावरहरू यहाँ त्रिशुली कोरिडोरमा सञ्चालित सबै हाइड्रो पावरहरू वास आउट भएको छ, होइन, माथि रसुवागढी, चिलिङे, हाम्रो त्रिशुली 3A, अनि त्रिशुली, देवीघाट, देवीघाटको सोलर प्लान्ट,
1: हजुर,
6: यो सबै वास आउट भएको छ। र यो रिजनबाट करिब 430 मेगावाट बिजुली इभ्याकुएट भइरहेको थियो, उत्पादन भइरहेको थियो, अहिले अवरुद्ध छ त्यो प्रसारण लाइनको टावरहरू पनि बगाएको छ, त्यसले गर्दा फेरि रसुवाको पुरै भागमा अहिले बिजुली छैन। नुवाकोट हामीले पार्सियली रिकभर गरिसकेका छौँ र आज बेलुकासम्ममा नुवाकोटलाई हामी काठमाडौँबाट अल्टरनेटिभ सप्लाई दिएर यो सप्लाई चाहिँ रिस्टोर गर्नलाई अहिले प्रयासरत छौँ हामी, र होपफुल्ली अब आज साँझसम्म चाहिँ नुवाकोट चाहिँ पुरै रिभाइभ हुन्छ होला, होइन,
1: हजुर,
6: अब त्यो हिसाबले काम भइरहेछ। हजुर
1: हजुर, भनेपछि यहाँले भन्नुभयो 430 मेगावाट जति चाहिँ अहिले लस भएको अवस्था बताउनु भयो, होइन, यो त निकै ठुलो क्षति, यहाँले कस्तो आकलन गर्नुभएको छ यो यसलाई रिस्टोर गर्नको लागि कस्तो खालको?
6: धेरै ठुलो क्षति छ, होइन, अब नामो निशानै छैन पावर प्लान्टहरूको, होइन, पहिला पहिला जस्तो केही स्ट्रक्चरहरूमा मात्रै क्षति पुग्थ्यो भने अहिले चाहिँ कम्प्लिट वास आउटै भएको छ। अब त्यो केही नामो निशानै छैन, हाम्रो सबस्टेसनको, विद्युत गृहहरूको कुनै नामो निशानै छैन, र अब यो अपूरणीय क्षति हो, होइन, अब अहिले अब मोनिटरी भ्यालुमै भन्नुपर्दा पनि अब यो खरबौँको क्षति भएको छ, हेर्नुहोस् है, अब यो यसलाई अब केही दिनपछि अब हामी यो उद्धार कार्य र अलिकति हामी सप्लाई रिस्टोर गर्ने प्रयास गरिसकेपछि पुनर्स्थापना गर्नेतर्फ सोध्छौँ, होइन, त्यसको प्लान के गरी गर्ने हो, कसरी गर्ने भन्ने त्यतातिर हामी पछि सोध्छौँ। अहिलेको हाम्रो प्रयास भनेको चाहिँ यो क्षेत्रमा बिजुली कसरी रिस्टोर गर्न सकिन्छ, किनभने अब त्यसले गर्दा फेरि कम्युनिकेसन पनि इस्टाब्लिस भइसकेको छैन कि, सबै टावरहरू चाहिँ छैन र फोन लागिरहेको छैन, अब त्यसमा बिजुली आइसकेपछि त्यो कम्युनिकेसन चाहिँ इस्टाब्लिस हुन्छ र त्यति प्यानिक पनि हुँदैन भन्ने हाम्रो बुझाइ हो। र अहिले हाम्रो सम्पूर्ण ध्यान चाहिँ यो अहिले यहाँ नुवाकोटमा बिजुली रिस्टोर गर्नेतर्फै छ विद्युत प्राधिकरणको।
1: हजुर हस्, धन्यवाद यहाँलाई। उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल। उहाँले हामीलाई बताउनु भए अनुसार धेरै ठुलो क्षति भएको छ विद्युतको सन्दर्भमा, र उहाँहरूले नुवाकोटमा काठमाडौँबाट विद्युत लाइन तानेर भए पनि आजसम्ममा विद्युत पुनर्स्थापना गर्ने प्रयास जारी राखिरहेछ र त्यो आजसम्ममा हुन्छ भन्ने उहाँले बताउनु भयो। श्रोता, हामी अहिले आकस्मिक प्रसारणमा छौँ र खास गरी नेपालकै इतिहासमा यो धेरै ठुलो विपत्तिको अवस्था सिर्जना भएको छ र तिब्बत तर्फबाट आएको बाढीले नेपालका केही जिल्लाहरू रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनसम्म धेरै ठुलो प्रभाव पारेको छ र नुवाकोटमा यसको धेरै ठुलो प्रभाव देखिएको छ। सयौँ मान्छेहरू हराइरहेको अवस्था छ भने अझ यो हताहतीको सङ्ख्या धेरै बढ्न सक्ने एकदमै अनुमान गर्न सकिन्छ, किनभने बजार र बस्तीका बस्ती नै त्यो सबै बगाएको अवस्था देखिन्छ। तसर्थ यो विपदको घडीमा संयमित भएर सुरक्षा निकायहरूले आआफ्नो ढङ्गले कार्यहरू सम्पादन गरिरहनु भएको छ र नेपाल सरकारले पनि यस सम्बन्धमा गम्भीरताका साथ कामहरू गरिरहेको देखिन्छ तत्कालको लागि, र जिम्मेवार पार्टीहरूले पनि सर्वदलीय बैठक मार्फत यस्तो अवस्थामा सामूहिक प्रयासको आवश्यकता औल्याउँदै सहयोगको लागि पहल गरिरहनु भएको देखिन्छ। र रेडियो नेपालले अहिले आकस्मिक प्रसारण अन्तर्गत सकेसम्म यस्तो क्षतिहरू भइसकेको क्षतिहरूमा उद्धारको लागि चाहिँ समन्वय गर्ने प्रयास पनि रेडियो नेपालले अहिले गरिरहेको छ र श्रोताहरूलाई हामीले टेलिफोन नम्बरहरू पनि दिइरहेका छौँ र त्यसमा सम्पर्क गरेर पनि काहीँ फसिरहनु भएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हामी यो प्रत्यक्ष प्रसारणको क्रमलाई आज दिनभरि नै निरन्तरता दिनेछौँ। अहिलेलाई भने म बिदा चाहन्छु। नमस्ते।
7: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
8: बाढी, पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
7: जनहितका लागि रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौ, बाँचौ बचाऊ।
1: चीनबाट सुरु भई रसुवाको भुटेकोसी नदी हुँदै ओर्लिएर आएको अकल्पनीय भीषण बाढीले सिङ्गो देशलाई स्तब्ध र शोकाकुल बनाएको छ। यो विषम परिस्थितिमा रेडियो नेपालले निरन्तर प्रत्यक्ष प्रसारण मार्फत उद्धारका कुरा, राहतका कुरा के गर्न सकिन्छ त भनी, के कसरी अगाडि बढ्न सकिन्छ भनी सम्बन्धित निकायसँग कुराकानी गरिरहेको छ। प्रत्यक्ष प्रसारणमा यति बेला हामीहरू उपस्थित भएका छौँ संयोजक उद्धव सिंह च्वाँगडी, अनि यता बोल्नेतर्फ विमला राई र म रुक्मिणी पोखरेल छौँ भने प्रविधि संयोजना हुनुहुन्छ मोहन रायमाझी, अनि टेलिफोनमा हामीलाई साथ दिँदै हुनुहुन्छ मुकुन्द भण्डारी र अर्जुन श्रेष्ठले।
2: हजुर, भोटेकोसीमा आएको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, पुनर्स्थापनाको पछिल्लो अपडेटहरू यहाँहरूले सुनिरहनु भएको छ रेडियो नेपालबाट। सत्य तथ्य अपडेटको लागि रेडियो नेपाल निरन्तर सुन्दै गर्नुहोला। विपदमा सरकारी स्रोत साधनले मात्रै सम्भव चाहिँ हुँदैन, त्यसकारण हामी सबैले साथ दिन तयार हुनुपर्दछ। सरकारले गरिहाल्छ नि, के गरेर बसेको छ? स्थानीय सरकार छँदैछ, प्रदेश सरकार छँदैछ, सङ्घीय सरकार छँदैछ, सरकारको काम हो नि, यो त हामीले किन गर्ने हो र भनेर त्यसरी भन्नु कहिले पनि हुँदैन। हामीले व्यक्तिगत रूपमा जसरी सक्छौँ, जे सक्छौँ, यो प्रभावित क्षेत्रमा प्रभावित व्यक्तिहरूलाई हामीले कुन तौरबाट सहयोग गर्न सक्छौँ त्यो हामीले सहयोग गर्नुपर्छ, हाम्रो मानवीय धर्म हो। त्यस कारणले गर्दाखेरि यो त्यो नभनौँ, यति बेला हामी एकदमै दुःखद घडीमा छौँ। नेपाली हामी सबै नेपालीको मन दुखेको छ, हाम्रो दुखेको मनमा मलम लाउने अवस्था, मलम गर्ने भनेको हामी सबैले गर्नुपर्दछ।
1: जब सबैजना एक भएर अगाडि बढ्न सकिन्छ, पक्कै पनि अप्ठ्यारो परिस्थितिलाई पनि सहज बनाउनेतर्फ समयले साथ दिन्छ। अहिले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, तनहुँ हुँदै पश्चिम नवलपरासीकोदेखि लिएर बगेको यो जुन बाढी छ भारतीय सीमा क्षेत्रसम्म पनि गइरहेको, हिजोको जुन भयो नि यसले क्षति पुर्याएको कुरा आएको छ।
2: हजुर, रुक्मिणी, यति बेला यो प्रभावित क्षेत्रबाटै हाम्रा पूर्व मन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङज्यू, उहाँ यति बेला प्रभावित क्षेत्रमै हुनुहुन्छ। उहाँसँग हामी यति बेला कुराकानी गर्न लागिरहेका छौँ, टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो,
3: हजुर
2: अध्यक्षज्यू, नमस्कार।
3: नमस्कार
2: हजुर, रेडियो नेपालको यो विशेष प्रसारणमा स्वागत छ यहाँलाई।
3: धन्यवाद
2: हजुर। यो हजुर अहिले प्रभावित क्षेत्रमै हुनुहुन्छ?
3: होइन, म हिजो पुगेर चाहिँ बिहान आएँ, होइन
2: हजुर,
3: यता आएँ, त्यहाँ अहिले रसुवा जान खोजिरहेको छु हेलिकप्टरबाट।
2: हजुर,
3: नुवाकोटबाट चाहिँ यता अहिले रसुवा जाने क्रममा छु म हेलिकप्टरबाट।
2: हजुर, अब यहाँ त
3: हाम्रो साथीहरू त्यहाँ हाइड्रो पार्कको साथीहरू जाँदै हुनुहुन्छ, अनि त्यहाँ उहाँहरूले चाहिँ त्यहाँ जानु पर्यो, चाहिँ हाइड्रो पावरको अवस्थाहरू चाहिँ धेरै साथीहरू पर्नु भएको रहेछ, उहाँहरूसँगै जान खोजिरहेको छु।
1: हजुर अध्यक्षज्यू, यहाँले हेलिकप्टरबाट उडे भन्नुभयो, जस्तो हेलिकप्टरबाट
3: गइरहँदाखेरि सँगै जानु पर्यो, त्यो हाइड्रो पावरको अवस्था पनि हेर्नु पर्यो भन्ने हिसाबले।
2: हजुर, यहाँ त अब ऊर्जाको क्षेत्रमा लामो अनुभव यहाँसँग छ, यो बेला यो ऊर्जाको क्षेत्रमा अहिले भइरहेको कुरामा हामी कसरी समन्वय गर्न सक्छौँ होला?
3: अब यो ठुलो चाहिँ डिजास्टर भएको छ, होइन, यो रसुवाको होल करिडोरै चाहिँ वास आउट भयो, होइन, करिब करिब 200 मेगावाटभन्दा बढीको हाइड्रो पावर प्रोजेक्ट जुन अपरेसनमा छ त्यो सबै वास आउट भएको छ। केही प्रोजेक्टहरू चाहिँ नबिग्रे पनि त्यहाँ सबै चाहिँ अहिले बन्द छ, करिब 300 मेगावाटभन्दा बढीको प्रोजेक्टहरू चाहिँ अहिले बन्द अवस्थामा छन्, होइन। अब बन्दै गरेको प्रोजेक्टहरू पनि सबै चाहिँ धेरै ठुलो क्षति भएको छ, होइन, अब धेरै समय लाग्छ यो प्रोजेक्टहरू बनाउनलाई, एकदमै ठुलो राष्ट्रको लागि, अब प्राइभेट सेक्टरको पनि एकदमै ठुलो क्षति भएको छ। अब पूर्वाधारको क्षति त एउटा भयो, मानवीय क्षति चाहिँ सबभन्दा ठुलो चाहिँ मानवीय क्षति भएको छ। कन्स्ट्रक्सनमा भएको धेरै इन्जिनियरहरू, चाहिँ धेरै कामदारहरू, चाहिँ हाइड्रो पावरभित्र चाहिँ अपरेसनमा भएकोहरू पनि चाहिँ क्याजुअल्टी भएको छ, होइन, अनि त्यस्तै अब बस्ती बस्ती नै चाहिँ अहिले सबै चाहिँ स्याप्रोदेखि लिएर टिमुरीदेखि लिएर तलको बस्ती बस्ती नै चाहिँ फ्लडेड भएर फ्लडले चाहिँ वास आउट गरेको छ होइन। अब यात्री यात्राको रूपमा अब मानसरोवर जाने यात्रुहरू र त्यहाँ घुम्न गएकादेखि लिएर विभिन्न काममा धेरै चाहिँ देशका विभिन्न ठाउँबाट कामको रूपमा आएका कामको लागि आएका व्यक्तिहरू पनि चाहिँ अहिले चाहिँ चाहिँ कता छ भन्ने कुरा सम्पर्कमा आएको अवस्था छैन होइन।
2: यो विशेष गरी हजुर यो ऊर्जाको कति जति क्षति भएको होला के छ?
3: अब ऊर्जाको त करिब अहिले रसुवागढी भन्नेको हामीले हामी उत्पादन चाहिँ अब कन्स्ट्रक्सन सुरु गरेर सम्पन्न भएको 111 मेगावटको चिलिमे 22 मेगावटको अनि त्यसपछि तल त्रिशुली 3A भन्ने 60 मेगावटको अनि अर्को 3B भन्ने 35 मेगावटको त्यो अब यी प्रोजेक्टहरू जुन अपरेसनमा भएका प्रोजेक्टहरू त गइनै हाल्यो होइन। अब लाङटाङ भन्ने एउटा प्राइभेट सेक्टरको चाहिँ करिब 20 मेगावटको प्रोजेक्ट छ होइन, करिब 200 मेगावटभन्दा बढीका अपरेसनमा भएका प्रोजेक्टहरू चाहिँ वास आउटै भएको छ होइन। अब अरू चाहिँ यो ट्रान्समिसन लाइन पनि छैन, ट्रान्समिसन लाइन नभएपछि अब चाहिँ साञ्जेनतिरको करिब 150 मेगावट जतिको प्रोजेक्टहरू चाहिँ अहिले बन्द छ होइन। अब ट्रान्समिसन लाइन सबै सबस्टेसन ट्रान्समिसन लाइन सबै बगाएको हुनाले त्यो प्रोजेक्टहरू चाहिँ अहिले बन्द छ। अब अरू त एकदमै वास आउटै भयो होइन, टनेलहरू ठिक छ अब तर हेडवर्क्स र पावर हाउसमा सबै चाहिँ बाढी पसेको छ, मान्छेहरू पनि त्यहाँ ट्र्याप भएको छ होइन। अब ठुलो अनि कन्स्ट्रक्सनमा भएको अब 216 मेगावटको चाहिँ कोरियनहरूले बनाउँदै गरेको प्रोजेक्टमा पनि ठुलो क्षति भएको छ, ह्युमेन क्याजुअलिटी त्यत्तिकै छ, इन्फ्रास्ट्रक्चरको क्याजुअलिटी त्यत्तिकै भएको छ। त्यस्तै गरेर तलमा अरू पनि प्रोजेक्टहरू धेरै छन्, धेरै ठुलो चाहिँ
2: यत्रो अब यति ठुलो ऊर्जाको क्षति भएको छ, यो क्षति भएको अवस्थामा अहिले वैकल्पिक उपाय चाहिँ के हुनसक्छ?
3: अहिले तत्कालको लागि अब मैले पनि त्यहाँ कोअर्डिनेट गरेको थिएँ यहाँ हाम्रो चाहिँ विद्युत प्राधिकरणका साथीहरू उहाँहरू खट्नु भएको छ। अब विभिन्न चाहिँ सोर्सबाट धादिङतिरबाट ल्याउने अन्त यता चाहिँ काठमाडौँतिरबाट पनि जोड्ने अनि उता चाहिँ सिन्धुपाल्चोकतिरबाट पनि जोड्दै गरेर ठाउँ ठाउँमा टेम्पररी हिसाबले 11 केबी लाइनहरू जोड्दै हुनुहुन्छ। अब त्यो चाहिँ अब अलिकति यतापट्टि चाहिँ वारिपट्टि त त्यो अलि चाहिँ चाँडै हुन्छ होला, तर पारीपट्टि जुन छ पारीपट्टि अब खोला पारी चाहिँ काहीँ पनि पुल पनि छैन केही पनि छैन होइन, खोला पारीको लागि चाहिँ अझै केही समय लाग्छ। त्यहाँ जुन लाइट जुन हाम्रो विद्युतलाई रिस्टोर गर्नलाई चाहिँ अझै केही समय लाग्छ पारीपट्टिको चाहिँ, पुलहरू केही पनि नभएको हुनाले एक्सेसिबिलिटी नै छैन। अब रसुवा जानै सकिँदैन होइन, अब रसुवा जानको त स्याप्रोबेसीतिर जानै सकिँदैन, हेलिकप्टर बाहेक त्यहाँ उपाय नै छैन होइन। त्यो परिस्थिति त्यो भएको हुनाले अलि टाइम लाग्छ, तर माथि साञ्जेनतिरको एउटा हाइड्रो पावरलाई चाहिँ अपरेसनमा ल्याएर केही गर्ने कि भनेर लाग्नु भएको छ। अब त्यो सम्भव भएसम्म त्यो त्यताबाट पनि केही चाहिँ सप्लाई रिस्टोर गर्नलाई चाहिँ अहिले सबभन्दा ठुलो कुरा चाहिँ सप्लाईको कारणले त चाहिँ बिटिएस टावरहरूमा चाहिँ सप्लाई छैन, त्यो भएको मोबाइलहरू चल्दैनन् अनि लाइन छैन, विद्युत पनि छैन, बेलुका राति बाल्नको लागि विद्युत पनि छैन, अब मोबाइलहरू पनि नचल्ने स्थितिमा पुगिसकेको छ। त्यसको लागि चाहिँ अहिले सबभन्दा पहिला चाहिँ लाइट स्टोर गर्नुपर्ने छ, विद्युतलाई रिस्टोर गर्नलाई चाहिँ व्यापक रूपमा लाग्नुपर्ने छ, हामीले पनि कुरा गरिरहेका छौँ, अब विद्युत प्राधिकरणका साथीहरू लागिराख्नु भएको छ।
2: हजुर, अब यो बेला जस्तै आम जो प्रभावित क्षेत्र छ त्यहाँ आम उपभोक्ताहरू हुनुहुन्छ, ऊर्जाको उपभोक्ताहरू, उहाँहरूले आफ्नो दैनिक के चाहिँ कसरी अगाडि बढाउन सक्नुहुन्छ, के सुझाव दिनुहुन्छ तपाईँ?
3: अब तत्कालको लागि जहाँ जहाँ चाहिँ बस्नुभएको छ होइन, अब एक्सेसको हिसाबले चाहिँ ब्रिजहरू नभएको हुनाले वारिपारी नै एकदमै कनेक्टिभिटी टुटिसकेको छ होइन। अब जहाँ जहाँ जसो जसो चाहिँ अवस्थामा छन् त्यसलाई चाहिँ अब अब सेक्युरिटीको हिसाबले पनि अब हेलिकप्टरबाट गर्न सक्ने कुरा त चाहिँ रेस्क्युहरू पनि भइरहेको छ र अहिले त अहिले चाहिँ अब रेस्क्यु काम पनि त्यतिकै गर्नु पऱ्यो। अब चाहिँ सेटलमेन्टको अब चाहिँ त्यसलाई खाद्यान्नहरू पुर्याउनु पर्ने त्यो कामहरूलाई सम्बन्धित सबैले अब सबैले जुटेर सबै आम पब्लिक आम पोलिटिकल पार्टीका नेतृत्वहरू र सेक्युरिटीका सबै साथीहरूलाई एकमुष्ट रूपमा सबैले एकताबद्ध भएर साथ सहयोग गरेर यस्तो विपदको बेलामा सबै मिलेर चाहिँ सामना गर्नुपर्छ भन्ने हो। त्यसरी नै अगाडि बढ्नुपर्छ। केही समय एकदमै चाहिँ विकट ठाउँहरूबाट पनि हिँडेर हिजोबाट हिँडेर आएको पनि चाहिँ सुनेका छौँ। धुन्चेसम्म हिँडेर आएको छ। अलिकति सरकारले धुन्चेसम्म जहाँ जहाँ एभाइलेबल छ त्यहाँसम्म चाहिँ रोड कनेक्टिभिटीलाई जोड्दै जानुपर्ने पनि देखिन्छ।
2: हजुर हजुर, जस्तो विज्ञ मान्छे, ऊर्जाको विज्ञ मान्छेबाट त पक्कै पनि केही न केही आश होला। तपाईँले यो ऊर्जाको क्षेत्रमा अब प्रभावित क्षेत्रमा चाहिँ कस्तो खालको कन्ट्रिब्युसन दिन सक्नुहुन्छ?
3: अब मेरो तर्फबाट गर्नुपर्ने चाहिँ काम र सरकारलाई चाहिँ हामीले दिनुपर्ने सुझाव हामी सबै तयार छौँ। हामीले त्यहाँको कसरी त्यो हाइड्रो पावरलाई रिस्टोर गर्ने होइन, त्यो हाइड्रो पावरलाई त अब केही समय त लाग्छ र अरू चाहिँ त्यो तत्कालको चाहिँ विद्युतलाई रिस्टोर गर्ने एउटा पार्ट भयो। अब दीर्घकालीन रूपमा त्यहाँ भएका हाइड्रो पावरहरू ट्रान्समिसन लाइनहरू सबैलाई छिटोभन्दा छिटो कसरी चाहिँ रिस्टोर गरेर नेसनल ग्रिडलाई ग्रिडमा त्यो पावर प्लान्टहरू ल्याउने भन्ने कुरामा सरकारलाई हामीले कुनै पनि सहयोग र आफ्नो व्यक्तिगत तर्फबाट र उहाँहरूले मागेको साथ सहयोग सुझाव हामी सबै दिनेछौँ त्यसलाई सम्पूर्ण रूपले। किनभने म चिलिमी भनेको रसुवा भनेको मसँग जोडिएको विषय हो। रसुवाका त्यो अहिले जति पनि बगाएका प्रोजेक्टहरू छन् म चाहिँ हुँदाखेरि बनाएका प्रोजेक्टहरू छन् एकदमै ध्वस्तै बनाएको छ होइन, धेरै प्रोजेक्टहरू ध्वस्त बनाएको छ। सेन्टिमेन्टली पनि हामी जोडेका छौँ यो प्रोजेक्टहरूलाई अगाडि बढाउनुपर्छ। सरकारसँग मिलेर हामी सबै किसिमको काम गर्न तयार छौँ र म त्यही भएर पनि फिल्डमै गएर एकचोटि हेरौँ भनेर आज जान खोजेको हो। रसुवामा अलिकति मौसम त ठिकै छ, अलि चाहिँ जाने साधन चाहिँ अहिले मिलिरहेको छैन। अब हामी त्यसकै तयारीमा छौँ।
2: हस्, यहाँलाई महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद छ।
3: धन्यवाद।
2: हजुर, उहाँ हुनुहुन्थ्यो ऊर्जाको क्षेत्रमा लामो अनुभव बटुल्नुभएका पूर्व मन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ।
1: हजुर, कुलमान घिसिङज्यूले अहिले राख्नुभएको धारणा पनि अर्का माझमा छोटकरीमा राख्न चाहन्छौँ। जुन नष्ट भएका हाइड्रो पावर छ यसलाई छिटोभन्दा छिटो सञ्चालन गर्ने, रिस्टोर गर्ने, पूर्ण साथ सहयोग गर्ने धारणा उहाँले व्यक्तिगत लगायत अन्य के गर्नुपर्छ सहयोगको साथ म अगाडि बढ्छु भन्नुभएको छ, व्यक्त गर्नुभएको छ। भोटेकोसी बाढी नुवाकोटमा विद्युत पुनः आपूर्ति सुरु भनेर चाहिँ यो समाचार पनि आएको छ। भोटेकोसी बाढीबाट अवरुद्ध विद्युत आपूर्ति सेवा पुनः सञ्चालन भएको छ। नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्था मार्फत विद्युत सेवा पुनः सञ्चालन गरेको खबर छ है त बिमलाजी?
2: हजुर।
1: त्यसै गरी बाढीका कारण प्रभावित खनियाटार, समुद्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुर लगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति व्यवस्था मिलाएको प्राधिकरणले जानकारी गराएको छ। हामी प्रत्यक्ष प्रसारणमा छौँ र तपाईँहरूलाई हामीले जोड्ने प्रयास गरिरहेका छौँ टेलिफोन मार्फत। विज्ञसँग पनि हामी कुराकानीमै हुनेछौँ। यति बेला हामीसँग हुनुहुन्छ सशस्त्र प्रवक्ता नेत्रबहादुर कार्की, हाम्रो साथमा हुनुहुन्छ, उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। प्रवक्ताज्यू,
4: हजुर, तपाईँको आवाज अलि सानो आइरहेको छ।
1: हजुर, नमस्कार।
4: नमस्ते।
1: यो पछिल्लो अवधिमा उद्धारको कार्य के कसरी अगाडि बढिरहेको छ?
5: उद्धार कार्य हाम्रा
4: सम्पूर्ण संयन्त्रहरू परिचालन भएको अवस्था छ।
1: हजुर,
4: फिल्डमा सशस्त्र प्रहरी बल नेपालको करिब 1800 बढी जनशक्ति अहिले परिचालित हुनुहुन्छ। त्यसमध्ये सबै खाले विशेषज्ञ टिमहरू खोज तथा उद्धार कार्यका लागि खटिनु भएको मैले जानकारी गराएँ। त्यसमा हाम्रो वाहिनीपति डिआई साहब किरण बस्नेत आफै नुवाकोटमा खटिएर आवश्यक सहजीकरण र समन्वयको कार्य गरिराख्नु भएको छ। त्यसै गरी वरिष्ठ चिकित्सकहरूको विशेषज्ञ टोलीहरू, दुईवटा टोली हाम्रो फिल्डमा आवश्यक स्वास्थ्य सम्बन्धी कार्य नियमित रूपमा गरिरहेको अवस्था छ भने हामीले ड्रोन स्क्वाड र डग स्क्वाड पनि परिचालन गरेका छौँ। त्यसबाट जीवित तथा शवहरूको खोजी गर्ने, रिकभर गर्ने काम निरन्तर चलिरहेको अवस्था हो हिजोबाटै। त्यस पछाडि हामीले यो कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु टिमहरू पनि दुईवटा परिचालन गरेका छौँ। अहिले त्यहाँ संचार र विद्युत आपूर्ति नभएको अवस्थामा त्यसलाई वैकल्पिक ऊर्जाको रूपमा हामीहरूले हिजो र आज गरेर 4-4 जेनेरेटरहरू फिल्डमा पठाइसकेका छौँ भने ग्यास सिलिन्डर, त्यसलाई चाहिने इन्धनहरूको कुरा, त्यसै गरी सोलर प्यानलहरू पनि हामीहरूले पठाइसकेर फिल्डमा आवश्यक कार्य गरिरहेको अहिले अवस्था हो। त्यसै गरी अहिलेको सबभन्दा अब जटिल चुनौती चाहिँ सब व्यवस्थापनको आइरहेको यहाँहरूलाई जानकारी नै छ। त्यसको लागि हामीहरूले डेड बडी म्यानेजमेन्ट एक्सपर्टहरूको टिमहरू पठाएका छौँ र उहाँहरूले कार्य गरिराख्नु भएको छ र हामीसँग भएका डेड बडी ब्यागेजहरू हामीहरूले 175 पनि पठाएका छौँ। त्यसले उहाँहरूले अहिले काम गरिराख्नु भएको अवस्था हो र घाइते बिरामीहरूको उपचारको लागि हामीहरूले नेपाल एपिएफ अस्पतालमा 100 बेड, त्यसै गरी कुरिनटारको हाम्रो विपद व्यवस्थापन तालिम शिक्षालयमा 100 बेड हुने गरेर डिजास्टर रिलिफ सिस्टमलाई अहिले सक्रिय बनाइएको अवस्था रहेको छ।
1: हजुर, जस्तो यहाँले भनिराख्नु भएको छ नि, अहिले सबका कुरा पनि ल्याउनु भयो होइन, औषधि उपचारका कुरा, चिकित्साका कुरा लिइरहँदाखेरि, समय र सहजीकरणका कुरा गरिरहँदाखेरि, जस्तो अहिलेसम्म सबहरू हामीले कति जति भेटियो होला, कति जति चाहिँ पहिचान सबैको खुलेको अवस्था छैन होला।
4: नियमित रूपमा रिकभर हुने क्रम जारी रहेको देख्दाखेरि यो सङ्ख्या बढ्दै गइरहेको छ। हरेक घन्टा हामीहरूले सबहरू फेला पारिरहेको अवस्था छ। यो चाहिँ रसुवाबाट धादिङ, नुवाकोट, चितवन हुँदै पूर्वी पश्चिम नवलपरासी लगायतका जिल्लाहरूमा अहिलेसम्म सशस्त्र प्रहरी बल नेपालका उद्धारकहरूले संलग्न भएर 242 सबहरू फेला पारिसकेको अवस्था छ अहिले। र सबहरू देखेर स्थानीयहरूले खबर गर्ने हाम्रो सशस्त्र प्रहरी बल नेपालको सहायताको लागि फोन गर्ने नम्बर 1114, त्यसै गरी जिल्लाहरूमा आपतकालीन कार्य सञ्चालन केन्द्रको 1234 नम्बरमा फोन गरेर पनि उहाँहरूले जानकारी गराउने र त्यसलाई हामीहरूले तत्काल हाम्रो अपरेसन सेन्टरमा फरवार्ड गरेर त्यहाँबाट सहायताको लागि र सबहरू नदीबाट निकाल्नको लागि हाम्रो टोलीहरू खटिरहनु भएको छ। यो काम निरन्तर चलिरहेको छ।
1: हजुर, कोही आफन्तहरू सम्पर्कमा आउनु भएको छ कि छैन अहिलेसम्म?
4: आफन्तहरू धेरैजनाले फोन गर्नुभएको छ, उहाँहरूले जुन खालको एउटा चाहिँ आश लिएर फोन गरिराख्नु भएको छ। अहिले तपाईँसँग कुरा गरिराख्दा पनि एकजना शिक्षक बेपत्ता हुनुभएको रहेछ, उहाँको फोन आइरहेछ आफन्तको टिमुरेको।
1: हजुर,
4: हामीले उहाँहरूलाई हाम्रो संयन्त्र छ, समन्वय गरेर काम गर्ने संयन्त्रहरू जिल्ला जिल्लामा र केन्द्रमा पनि एनडिआरआरएमए हाम्रो प्राधिकरण विपद व्यवस्थापन हेर्ने प्राधिकरण छ, त्यहाँ पनि हाम्रा कर्मचारीहरू सबै सुरक्षा निकाय लगायतका कर्मचारीहरू हुनुहुन्छ, त्यस मार्फत पनि समन्वय गरेर उद्धारको लागि पठाउने, उहाँहरूको खोजी कार्यमा सहयोग गर्ने र उहाँहरूलाई निरन्तर हामी खोजी गरिरहेका छौँ भनेर अपडेट गराउने कार्य सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा कार्य विभाग अन्तर्गत यो मिसिङ बेपत्ताहरूको खोजीको लागि एउटा समन्वय कक्ष नै स्थापना गरेर हामी निरन्तर रूपमा काम गरिरहेका छौँ र उहाँहरू निरन्तर रूपमा हामीलाई फोन गरेर अपडेट मागिराख्नु भएको छ।
1: हजुर, पहिचानका कुरा, अब पहिचान सजिलै खुल्न सक्ने अवस्था छ कि छैन होला, के छ त्यहाँ हजुरले बुझे अनुसार?
4: हामीले तत्त्व जिल्लाहरूमा, जिल्ला सुरक्षा समितिमा हाम्रा कमान्डरहरू, जिल्लाका कमान्डरहरू गणपति गुल्मपतिहरू हुनुहुन्छ, उहाँहरूसँग निरन्तर रूपमा सम्पर्क समन्वय गरिरहेको छौँ र उहाँहरूलाई निर्देशन पनि हामीले यो अहिले नै पहिचान पछि पहिचान हुन नसक्ने अवस्था हुनुभन्दा अगाडि नै उहाँहरूको पहिचानका लागि फोटो खिच्नेदेखि लिएर सबै खाले क्रियाकलापहरू सम्पन्न गर्ने कार्य गर्नु उपयुक्त हुन्छ भन्ने हिसाबले हामीले सुझाव दिइरहेको छौँ र यो चाहिँ अब सम्बन्धित निकायले त्यो अनुसारले उहाँहरूले सधैँ गर्नुहुने काम हो, उहाँहरूले गर्नुहुन्छ। अब यो पटकको चुनौती अलिकति व्यवस्थापकीय पक्षमा, सब व्यवस्थापनको व्यवस्थापकीय पक्षमा सङ्ख्या अलिक चुनौतीपूर्ण भएकोले अलिकति गाह्रो पर्ने हो, तर अब यो त्यो आवश्यकीय कानुनी प्रक्रिया पनि हो, उहाँहरूले गरिहाल्नुहुन्छ।
1: हजुर, व्यवस्थापनमा पक्कै पनि असहज छ, अप्ठ्यारो छ, परिस्थिति गाह्रो छ र अहिले सब मानिसका सबका कुरा हामीले गरिरहँदाखेरि अर्कोतर्फ ठुलो क्षति जस्तो पशु चौपायाहरू पनि बगेर कतिपय मरेको होइन, अनि बगरमा यसै यत्रतत्र छरिएको देखिएको छ, त्यसले गर्दाखेरि यदि त्यो सड्यो गल्यो त्यत्तिकै खुल्ला भयो भने गर्मी पनि बढी बढिरहेको बेलामा फेरि हैजा फैलिने डर पनि हुनसक्छ, योतर्फ चाहिँ कसरी अगाडि बढेको छ होला, स्थानीय स्तरमै केही भइरहेको छ कि के छ, हजुरले केही बुझ्नु भएको छ कि के छ यसमा?
4: यहाँले सही कुरा उठाउनु भयो, त्यो विषयमा हामी उद्धारकहरू, खटिएका सुरक्षा फौजहरू सबै सजग र सतर्क छौँ। अब प्राथमिकताको कुरा आउँछ, पहिला प्राथमिकताको आधारमा पशु चौपायाहरूको सबहरूको पनि व्यवस्थापनको पाटो चाँडै नै हुन्छ, त्यसको व्यवस्थापनको पाटोमा काम गर्नुपर्छ र भन्ने विषय चाहिँ नै दियोस् जिल्ला सुरक्षा समितिहरूमा उहाँहरूले योजना गरिसक्नु भएको कुरा हामीले बुझ्न आएको छ र त्यही अनुसारले हामीले प्रधान कार्यालयबाट निर्देशित पनि गरेका छौँ।
1: हजुर, अब अन्त्यमा स्थानीयले नगरी नहुने के देख्नु छ यहाँले यति बेला, ताकि सबैलाई सहज होस्?
4: अब विपदको घडीमा सबभन्दा पहिलो कुरो भनेको त संयमित भएर अगाडि बढ्ने, हाम्रो चाहिँ अब अलिकति विपदको घडीमा विपदलाई नजिकबाट हेर्ने र मानवीय रूपमा पनि सहायता गर्नलाई सुरक्षा सम्बन्धी उपाय अवलम्बन नगरी अगाडि बढेर होमिने खालको एउटा छ, त्यसले चाहिँ नै अब रिस्क जोखिम बढाउँछ, अब ज्यान गुमाउनेले गुमाइसक्नु भएको छ, थप क्षति नहोस् भन्नेमा पनि हामी सजग हुनुपर्छ पहिलो कुरा। दोस्रो कुरा भनेको अहिले इन्फर्मेसन चाहिँ अलिकति भ्रामक खालको, मान्छेलाई चाहिँ अलि प्यानिक गराउने खालका त्यस्ता इन्फर्मेसनहरू पनि अनावश्यक रूपमा सामाजिक सञ्जालहरूमा सेयर भइरहेको छ, त्यस्तो भन्दा पनि आधिकारिक निकायहरूको आधिकारिक सूचनामा भर पर्न हामी हार्दिक अनुरोध गर्दछौँ र स्थानीयहरूले सहयोग पनि गरिराख्नु भएको छ, सबै ठाउँमा स्थानीयहरू लागिराख्नु भएको छ, यो घडी भनेको अब सबैजना लागेर यसलाई व्यवस्थापन गर्ने र उद्धार गर्नुपर्ने, राहत दिनुपर्ने, सहायता गर्नुपर्ने, खोजी राहत उद्धार लगायतका कार्यमा सबै जुट्नुपर्ने अवस्था छ, मैले सबैलाई यसैको लागि अनुरोध गरेँ म्याडम।
1: हजुर, हामीलाई समय दिनुभयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
4: हस् हस् धन्यवाद।
1: रेड नेपालको विशेष बसाइमा छौँ हामी। सशस्त्र प्रहरीका प्रवक्ता हुनुहुन्थ्यो नेत्रबहादुर कार्की, उहाँसँगको उद्धार कार्य कसरी अगाडि बढिरहेको छ, के अवस्था छ र पछिल्लो व्यवस्थापन कसरी भइरहेको छ भन्ने कुरालाई जोडेका थियौँ। प्रत्यक्ष प्रसारणमा हामी रेड नेपालबाट तपाईँका माझमा उपस्थित भइरहेका छौँ। निरन्तर प्रत्यक्ष प्रसारणमा रेड नेपाल जुटिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावितहरूको यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपदको घडीमा सरकार यथाशीघ्र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको उल्लेख गर्नुभयो। सिङ्गो देश विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदाय समेतको सहयोग र सहकार्यमा यस विपदको घडीको मिलेर सामना गर्ने उहाँले सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नुभएको छ। हामी निरन्तर प्रत्यक्ष प्रसारणमा रहिरहँदाखेरि तपाईँहरूका माझमा सम्बन्धित व्यक्तिहरूसँग जोडिने प्रयासमै रहेका छौँ। फेरि पनि हामी लाग्दैछौँ।
2: यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ सडक विभागका प्रवक्ता शुभराज न्यौपानेज्यू। यो अहिले प्रभावित क्षेत्रमा सडकको त कति हो कति प्रभावित भएको कुरा आइरहेको छ, विशेष गरी के छ कसो छ यो विषयमा हामी पूर्ण रूपमा बुझ्न जाँदैछौँ। हजुर प्रवक्ताज्यू नमस्कार।
5: नमस्कार हजुर।
2: हजुर के छ त्यस प्रभावित क्षेत्रको सडकको अवस्था के छ?
5: प्रभावित क्षेत्रको कुरा गर्ने हो भने हाम्रो विदुरदेखि नै मास्तिएर यातायात सञ्चालन हुन सकिरहेको छैन अहिलेसम्म। हामी रसुवा जोड्नको लागि चाहिँ बेत्रावतीको पुल बगाएको छ, त्यहाँको लागि चाहिँ हामी बेली ब्रिजको वर्कआउट गर्दैछौँ। त्यसै गरी हाम्रो सफ्रिबेजदेखि मास्तिरको अवस्था अहिलेसम्म हामीलाई पनि धेरै जानकारी आइसकेको छैन, त्यस्तो विषयमा पनि जान बुझ्ने काम भइरहेको छ। करिब हाम्रो 40 किलोमिटर चाहिँ टोटल क्षति भएको छ, 32 पुलहरू चाहिँ क्षतिग्रस्त भएका छन्। अनि हाम्रो पृथ्वी हाइवेको चाहिँ अहिले हाम्रो कल्छी बजारदेखि तल चाहिँ मर्मतको काम भइरहेको छ, 13 किलोमिटर बाटो खोल्न बाँकी छ। हामी दिनभरि नै हिजोदेखि नै सुरु गरेका छौँ, आज पनि काम गरिरहेका छौँ। अब सम्भवतः बेलुकासम्म बाटो खुल्छ कि भन्ने हाम्रो तयारी हो, तर एकदम लेदो यति धेरै बढी छ, 3 मिटरसम्म चाहिँ सडकमा आएर लेदो जमेको छ, खोलाको लेभल पनि एकदम हाई छ। त्यो भएर हामीले सोचेको अनुरूपमा चाहिँ स्पिडमा काम हुन सकिरहेको छैन। हामीले सफिसियन्ट मिसिनहरू डिप्लोय गरिसकेका छौँ, सडक खोल्ने तयारी पृथ्वी हाइवेमा भइरहेको छ भने रसुवा जोड्नको लागि चाहिँ बेली ब्रिजको तयारी हामी अब बेली ब्रिज कति चाहिने कहाँबाट ल्याउने भनेर त्यसको वर्कआउट गर्दैछौँ।
2: यति बेलासम्म अब वैकल्पिक मार्ग खुलाउने काम त भएको छैन कि कस्तो छ?
5: हाम्रो यस्तो छ, नुवाकोटसम्म जानलाई काठमाडौँबाट जाने बाटो छ, गल्छीदेखि नुवाकोट जाने बाटो ब्लक भए तापनि काठमाडौँबाट नुवाकोट जान सकिन्छ। त नुवाकोटदेखि मास्तिर जानको लागि चाहिँ हाम्रो प्रयासहरू मिसिनहरू छन्, फिल्डमै छन्, काम गरिरहेका छन्। तर समस्या कस्तो छ भने पुरै पाङ्गो माटो आएर पानी सहितको माटो छ, त्यो माटो हटाउने नर्मल हामीलाई लाग्ने भन्दा 5 गुणासम्म बढी समय लागिरहेको छ, खुलाउने प्रयास हामी गरिरहेका छौँ।
2: हजुर अब प्रभावित क्षेत्रमा राहतको सामग्री पुर्याउनु पर्ला, यसमा यो सडक विभागले के कसरी पहल गर्न सक्छ?
5: होइन, हामीले गर्ने भनेको सडक खोल्ने हो, पुलहरू बगाएको ठाउँमा चाहिँ बेली ब्रिज राख्ने हो। तर अब बेली ब्रिज पनि हामीसँग चाहिँ 50 मिटरभन्दा कम लेन्थका बेली ब्रिजहरू भएको कारणले त्रिशुलीमा धेरै ठाउँमा बेली ब्रिज राख्न सक्ने अवस्था छैन। तर हामी बेत्रावतीमा बेली ब्रिज राख्न सक्यौँ भने फर्स्टमा त हामी बेत्रावती नै पुग्न सकिरहेको छैनौँ। अहिले बेत्रावती पुगिसकेपछि बेत्रावतीमा बेली ब्रिज राख्यो भने रसुवा कनेक्टेड हुन्छ। धादिङको लागि चाहिँ हाम्रो गल्छीको पुलबाट चाहिँ उता कच्ची सडक प्रयोग गरेर धादिङ जोड्न सक्ने अवस्था छ। अब हामी आफ्नो कामहरू गरिरहेका छौँ, मिसिनहरू हाम्रो पर्याप्त मात्रामा मोबिलाइज भइसकेका छौँ। थप मिसिनहरू हामीलाई चाहियो भने हामी त्यो पनि अरू डिभिजनबाट, अरू हेभी इक्विपमेन्ट डिभिजनबाट पनि मगाउन सक्ने अवस्थामा छौँ। तर हिजो भर्खर डिजास्टर गएको र पानी पनि सुकिसकेको छैन, त्यही लेदोमा पुरै पानी नै पानी भएको हुनाले हाम्रो मिसिनहरूको इफिसियन्सीहरू चाहिँ सोचेको अनुरूप नभएको कारणले हामीलाई केही समय लागेको हो। हामी तयारी गरिरहेछौँ, काम गरिरहेछौँ, हाम्रो साथीहरू फिल्डमै हुनुहुन्छ, अपरेटरहरू इन्जिनियर साहबहरू फिल्डमै बसेर काम गरिरहनु भएको छ।
2: हजुर, जुन अब सडक खुलाउने अथवा वैकल्पिक मार्ग बनाउनका लागि आवश्यक जनशक्ति अनि आवश्यक यो सामग्रीहरूको त तपाईँहरूसँग त्यस्तो यो अभाव अथवा के छ?
5: होइन, हामीसँग जनशक्ति र इक्विपमेन्टको चाहिँ कुनै अभाव छैन, हामीसँग टोटल हामीसँग टिम छ। खासमा सडक विभाग बर्खायामको लागि सम्भावित जोखिमहरू भनेर हाम्रो 200+ मिसिनहरू हाम्रो स्ट्यान्ड बाई नै हुन्थ्यो। यति बेला चाहिँ हामीले अरू क्षेत्रबाट पनि मिसिन झुकाएर नुवाकोट पठाउँदैछौँ, कति पठाइ पनि सक्यौँ। हिजो एक सेट पठायौँ भने अर्को सेटहरू आउँदैछ। जनकपुरको मिसिनहरू पनि हामीले मगाएका छौँ, हेटौँडाबाट मिसिन मगाएका छौँ। तर समस्या के भयो भने मिसिनहरू धेर एक्युमुलेट हुँदाखेरि पनि काम हुँदैन। मिसिनहरूलाई अगाडि बढाउन सक्यो भने फरक फरक च्यानल्सबाट काम गराउन सकिन्थ्यो। त्यो त्यसको अहिले तयारी भइरहेको छ।
2: हजुर, मौसमले त साथ दिइरहेको छ त्यस क्षेत्रमा।
5: मौसमको समस्या छैन, तर जुन लेदो आएर सडकमा बसेको छ त्यो लेदो हटाउन चाहिँ हामीलाई अपेक्षाकृत हाम्रो समयभन्दा बढी लागिरहेको छ।
1: हजुर, अब यहाँले सडकको यस्तो भयावह कुरा गरिरहँदाखेरि जो पीडित हुन्छ उहाँसँग राहतको सामग्री पुग्नुपर्ने हुन्छ, होइन, पुर्याउनु पर्ने एकदमै तत्कालको आवश्यकता छ। राहतको सामग्री पुग्नको लागि कसरी व्यवस्थापन गर्नुभएको छ? यहाँ सडकको प्रभावता भएको कारण म यो क्वेसन राख्दैछु।
5: यस्तो छ, हाम्रो सडकको लागि भनेको अहिले हामीले फर्स्टमा चाहिँ जिल्ला सदरमुकाम जसरी पनि कनेक्सन गर्ने भनेर रसुवाको सदरमुकाम र धादिङको सदरमुकामलाई फोकस गरिरहेको छौँ। धादिङमा चाहिँ हामीसँग अल्टरनेटिभ एउटा पुल जुन जोगियो गल्छीको त्यहाँबाट चाहिँ कति सडक हुँदै जान सक्ने अवस्था छ। अब रसुवाको केसमा चाहिँ हामी यो ढुङ्गे बजारबाट अगाडि मुभ हुन सकिरहेका छैनौँ, तर हाम्रो लोकल मिसिनहरू कतै एभाइलेबल भयो भने त्यसलाई पनि युज गर्ने गरी गरिरहेका छौँ। र हामीले नेपाली सेना नेपाल प्रहरीसँग कोअर्डिनेसन गरेर सडक जाने ठाउँमा गाडीबाट, सडकमा जाने ठाउँमा चाहिँ अरू हवाई एयरलिफ्टिङ लगायत विभिन्न मेकानिजमबाट चाहिँ राहत सामग्री पुर्याउने तयारी गरिरहेको छ नेपाल सरकारले। त्यसको लागि अहिले भर्खरै हाम्रो विपद व्यवस्थापन प्राधिकरणमा चाहिँ मिटिङ पनि भइरहेको छ, म आफै पनि त्यो मिटिङमा जाँदैछु। त्यही भएर अब हामीले विभिन्न मेडियमहरूबाट जेबाट हुन्छ जसरी छिटो हुन्छ त्यसको तयारी गरिरहेको छौँ। हाम्रो क्याम्पबाट सिभिल एभिएसनबाट पनि हेलिकप्टरहरू नुवाकोटमा स्ट्यान्ड बाई पोजिसनमा छन्। हाम्रो डिमान्ड अनुसार चाहिँ रातको सामग्रीहरू नेपाल सरकारले चाहिँ विभिन्न ठाउँमा पठाइ पनि रहेको छ।
2: हस्त, धन्यवाद छ यहाँलाई।
5: उहाँ
2: हुनुहुन्थ्यो सडक विभाग प्रवक्ता शुभराज नेउपाने।
1: हजुर, हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला जुन देशले भोगेको यो विपदमा रेडियो नेपाल तपाईँको साथमा छ, निरन्तर प्रत्यक्ष प्रसारणमा जुटिरहेका छौँ र कहाँ के कसरी के गर्न सकिन्छ सूचना प्रवाह गर्नको लागि र कोही पनि अप्ठ्यारोमा पर्नु भएको छ भने उहाँको उद्धारको लागि के गर्न सकिन्छ भनेर तपाईँका माझमा र सम्बन्धित व्यक्तिहरूलाई नजिक पारेर कुराकानी गरिरहेको अवस्था हो। र चुवाको भोटेको सीमा बुधबार आएको बाणीबाट उत्पन्न परिस्थितिको वस्तुस्थितिबारे जानकारी लिन नेपाल प्रहरीले आपतकालीन समन्वय केन्द्र स्थापना गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै प्रहरी नायब महानिरीक्षक डिआइजी सुदर्शन प्रसाद कोइरालाको नेतृत्वमा प्रहरी प्रधान कार्यालयमा आपतकालीन समन्वय केन्द्र स्थापना गरेको हो। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहतका गतिविधिलाई प्रभावकारी बनाउन तथा घटना सम्बन्धी सूचना सङ्कलन र आवश्यक समन्वयका लागि केन्द्र स्थापना गरिएको जनाइएको छ। आपतमा परेकोले सम्पर्कका लागि मोबाइल नम्बर 97 67 58 26 38 सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ।
2: हजुर, अब अहिले विपदको समय छ, विपदको समयमा चाहिँ सबै मान्छे होइन, केही केही व्यक्तिहरू, एक दुई व्यक्तिहरू चाहिँ अलिकति गलत मनसाले विभिन्न कार्यहरू गर्ने पनि भइरहेको देख्न पाइन्छ। सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आइरहेको छ, होइन, यस्तो बेला चाहिँ विपदको समयमा कानुनले निषेध गरेका कार्यहरू चाहिँ नगर्न भनेर नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले एउटा नोटिस जारी गरेको छ। त्यहाँ चाहिँ अब के गर्नुहुन्न भनेर यहाँ छोटो जानकारी म दिँदैछु। अफवाह फैलाएर सार्वजनिक रूपमा त्रासृजना गर्न चाहिँ हुँदैन र विपदको नाममा चन्दा राहत वा सहयोग सङ्कलन गरी दुरुपयोग गर्ने यस्तो कार्यहरू गर्नु हुँदैन र सङ्कलित राहत आफू खुसी वितरण गर्ने वा व्यक्तिगत लाभमा प्रयोग गर्न यो पनि गर्नुहुन्न। यसै गरी अप्राकृतिक रूपमा बजार मूल्य वृद्धि गर्ने यस्ता कार्यहरू गर्नु हुँदैन। यसै गरी कृत्रिम अभाव सिर्जना गर्ने काम पनि गर्नु हुँदैन। गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गर्नु पनि हुँदैन। यसै गरी राहत सामग्री वितरणमा अवरोध गर्ने कार्य गर्नु हुँदैन। यदि यस्ता यी कार्यहरू गरियो भने सजाय तथा जरिवाना हुने पनि व्यवस्था छ। रु 1,00,000 जरिवाना वा 6 महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था पनि गरिएको यो यो कानुन व्यवस्था जानकारी दिएको छ कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय।
1: हजुर, यसै जानकारी सँगसँगै अब भने हामी तपाईँका माझबाट बिदा माग्ने बेला भइसकेको छ। यो विशेष बसाईबाट छुट्टिँदैछौँ। उद्धव सिंह चुवागढी संयोजक हुनुहुन्छ भने सरोज रिजाल हामीलाई टेलिफोनमा सहयोग गरिरहनु भएको थियो, अर्जुन श्रेष्ठ, मुकुन्द भण्डारी, मोहन राई माझीको साथमा रुक्मिणी पोखरेल र बिमला राई हामी छुट्टिन्छौँ। प्रत्यक्ष प्रसारण निरन्तर यहाँका माझमा रहनेछ। अब भने सुन्नुहुनेछ केही बेरमै 3 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल। नमस्कार।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म 165 जनाको मृत्यु भएको पुष्टि। करिब 900 जना बेपत्ता। खोजी तथा उद्धार जारी। प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा सर्वदलीय बैठक सम्पन्न। बाढीबाट भएको क्षति, खोज तथा उद्धार एवं राहत तथा पुनस्थापनाका लागि 10 बुँदे संकल्प जारी। र तिब्बतबाट नेपालतर्फ आएको बाढीले तिब्बतमा 3 जनाको मृत्यु। 558 बेपत्ता। अब समाचार विस्तारमा। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावितहरूको खोजी र उद्धार कार्य जारी छ। बाढीबाट बढी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट, गोर्खा, धादिङ र चितवनमा हालसम्मको अवस्थाका बारेमा ती जिल्लाका रेडियो नेपालका संवाददाताहरूसँग विवरण सङ्कलन गरी सहकर्मी सरिता खनालले तयार पारेको यो सामग्री।
1: यो सामग्री तयार पार्दासम्म भोटेकोशी बाढीमा परि 177 जनाको मृत्यु भएको छ भने कैयौं नागरिकहरू बेपत्ता भएका छन्। बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ भने क्षतिको विवरण संकलन भइरहेको छ। बाढी प्रभावित जिल्लामा कैयौं नागरिकहरू हराइरहेका छन् भने शवहरू भेटिने क्रम पनि बढ़िरहेको छ। बेपत्ता भएकाहरूका आफन्तहरू आफ्ना परिवारका मानिसहरूको खोजी गरिदिनका लागि अपील गरिरहेका छन् भने सरकार, सुरक्षा संयन्त्र, प्रधानमन्त्री, राजनीतिक दलहरू, स्थानीय तह, नागरिक समाज लगायत सबैको ध्यान यति बेला बाढी प्रभावितहरूको खोज तथा उद्धारमा केन्द्रित रहेको छ। बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो संख्यामा मानिसहरू बेपत्ता छन्। हालसम्म त्यस क्षेत्रमा 27 शव फेला परिसकेका छन् भने अन्य विभिन्न स्थानमा शवहरू यत्रतत्र रूपमा रहेको देखिएको भए पनि निकाल्न नसकिएको अवस्था छ। रसुवा र नुवाकोटमा भएको क्षति र हालसम्मको अवस्थाबारे जानकारी दिँदै संवाददाता रामहरि नेउपाने।
2: रसुवा र नुवाकोटमा धेरै मानवीय र भौतिक संरचनाको क्षति भएको छ। बाढी आउँदै गरेको सूचना हामीले प्राप्त गरे पछाडि जुन सावधानी र सतर्कता अप्नाइएको थियो त्यो प्रभावकारी नहुँदाखेरि पनि क्षतिको आकार धेरै भएको हामीले पाएका छौँ। बाढीले तिमुरे बजार, भन्सर कार्य सहितको त्यहाँका बस्ती र संरचनाहरू पूर्ण रूपमा क्षति पुगेको छ। सँगसँगै च्याब्रुबेसी, मैलुङ, नुवाकोटको शान्ति बजार, नुवाकोट र रसुवाको सङ्गम बेत्रावती, त्यसो गरी नुवाकोटको भैँसे, नुवाकोटको पुरानो बजार सिरसुली, त्यसै गरी नुवाकोटको देवीघाट लगायतका बजारहरूमा ठुलो क्षति पुगेको छ। त्यहाँका धेरै नागरिक हराइरहेको जानकारी रहेको छ। प्राप्त विवरण अनुसार करिब 27 शव भेटिएको छ। यद्यपि यो संख्या निकै कम हो, हराइरहेको भनेर धेरैजनाले उद्धारको लागि आग्रह गरिरहनु भएको छ। नुवाकोटमा मात्रै 450 भन्दा बढी व्यक्तिहरू हराइरहेको भनेर खोज तलासको लागि आग्रह गरिएको छ। त्यसै गरी रसुवातर्फ पनि ठुलो संख्यामा हराइरहेको भनेर जानकारीहरू प्राप्त भएको छ। धेरै ठाउँमा लास भएको जानकारीहरू फोटोहरू आइरहेका छन्, तर अहिले त्यो लास चित्र जानको लागि चाहिँ हेलिकप्टर नै प्रयोग गर्नुपर्ने। हेलिकप्टर
1: यस्तै बाढीले गोर्खामा पनि ठूलो क्षति पुर्याएको छ। गोर्खामा त्रिशुली नदीमा हालसम्म 20 जनाको शव फेला परेको छ भने कैयौं मानिसहरू बेपत्ता भएका छन्। त्यस क्षेत्रमा भएको क्षतिको हालसम्मको विवरण सहित संवाददाता राजेन्द्र नेउपाने।
3: बाढीका कारण गोर्खा जिल्लाको त्रिशुली नदीको किनारमा हालसम्म 20 शव फेला परेका छन्। हराइरहेका मानिसहरूको संख्या पालुङटारका 33 जना, आरोघाटका 32 जना र सहित लखनका 6 जना रहेका छन्। बाढीका कारण गोर्खा जिल्लाको गण्डकी गाउँपालिका र सहित लखन गाउँपालिकाका गरी 6 झलुङ्गे पुल र 1 पक्की पुलमा क्षति पुगेको छ। यहाँ रहेका सुरक्षा निकायका प्रमुखहरू, सुरक्षा निकायका अधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, स्थानीय नागरिकहरू, रेड क्रसका अधिकार कर्मीहरू नदी किनारमा शवको खोजीमा तल्लीन रहेका छन्। गोर्खाको पालुङटार, आरुघाट र सहित लखन पालिकाबाट हराइरहेका आफ्ना नागरिकहरू खोजी गरिदिन उनीहरूका आफन्तले आग्रह गरेका छन्। खोजी कार्य निरन्तर जारी रहेको गोर्खा जिल्लाबाट आरुघाट, पालुङटार र शहीद लखन गाउँपालिकाका गरी 39 नागरिकहरू बेखबर भएको हालसम्मको सूचनामा प्राप्त भएको छ। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
1: बाढीमा परि धादिङमा पनि धेरै मानिसहरू हराइरहेको अवस्था छ भने अहिलेसम्म 26 जनाको शव फेला परेको छ। विभिन्न स्थानमा सडक सञ्जाल टुटेका छन्। विद्युत अवरुद्ध हुँदा एकअर्कासँग टेलिफोन सम्पर्क हुन सकेको छैन, जसका कारण उद्धारमा समेत कठिनाई भइरहेको छ। थप जानकारी दिँदै संवाददाता नवराज छतकुली,
4: धादिङ जिल्लाभित्र पर्ने 11 झुलुङ्गे पुल पूर्ण रूपमा छिटिएको भएको छ भने 5 पक्की पुलहरू बगाएर जिल्ला सदरमुकामसँगको सम्पर्क पूर्ण रूपमा टुटेको छ। धादिङ जिल्लाबाट गोसाईकुण्ड दर्शन गर्न हिँड्नुभएका जिल्ला सदरमुकामका 26 अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन भने धुनिवेशी नगरपालिकाको 7 व्यक्ति अहिलेसम्म सम्पर्कमा आउन सक्नु भएको छैन। बैरिनी अस्पताल डुबेका कारणले गर्दाखेरि र औषधि र स्टोरका सामानहरू समेत डुबेका कारणले त्यहाँ प्राथमिक उपचारमा कठिनाई भइसकेपछि जिल्ला सदरमुकाम धानीबेसीबाट त्यसतर्फ औषधि पठाउने कामहरू भइरहेको छ। धादिङ जिल्लामा कुल 26 शवहरू निकालेको छ र बैरिनीमा निकालिएको शवहरू पोस्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौँ पठाइएको छ भने केही शवहरू गजुरीको प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टमको लागि राखिएको अवस्था रहेको छ। र अहिले नदीको बहाव घटेका कारणले गर्दाखेरि नदी आसपास क्षेत्रमा तैरिएका शवहरू निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरू सक्रियतापूर्वक लागिरहनु भएको छ। खास गरी जिल्ला सदरमुकामसँग पृथ्वी राजमार्गको सम्पर्क टुटेका कारणले गर्दाखेरि र जिल्ला सदरमुकाम आसपासबाट गोसाईकुण्ड गएर हराइरहेका र सम्पर्कमा नआएका मान्छेको खोजी तलासीको निम्ति चाहिँ अत्यन्तै सङ्कट भएको छ।
1: बाढी प्रभावित जिल्लाहरू मध्ये चितवनमा भने आकलन गरिएको भन्दा कम क्षति भएको छ। हालसम्म चितवनमा मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। चितवनमा खास क्षति नभएको भए पनि बगेर गएका शवहरूको खोजी कार्य र संकलन गर्ने कार्य भइरहेको छ। हालसम्म चितवनमा 72 शव फेला परेको र त्यसको पोस्टमार्टम गर्ने, व्यवस्थापन गर्ने लगायतका कार्यमा चितवनको सिङ्गो सुरक्षा संयन्त्र लगायत सबै लागेको संवाददाता सूर्य अधिकारीले बताउनुभयो।
5: अहिले उताबाट बगेर आएका शवहरूको संकलन कार्य भइरहेको छ। अहिलेसम्म 70-72 नि सग्लो नभएको र कोही सग्लो शव, कोही हात, कोही खुट्टा, कोही टाउको नभएको यस्ता शवहरू चाहिँ 72 छन् भनेर जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनु भएको थियो। चितवनमा कुनै पनि भौतिक र मानवीय क्षति नभएको यो कार्यालयले बताएको छ। सबै संयन्त्र, सरोकारवाला जनप्रतिनिधि, निजी क्षेत्र, होटल व्यवसायी संघ, जिल्लाका सबै सुरक्षा निकाय, सब जुन चाहिँ नारी नदीबाट बगेर नारी नदी हुँदै काभ्रेघाट, गोलाघाटसम्म जुन हाम्रो सिमाना जुन छ त्यहाँसम्म खोजी जारी छ। अहिले सबै संयन्त्र छ, 72 सब जुन छ त्यसको अहिलेसम्म कसैको पनि पहिचान नभएको अवस्था छ। तर त्यो सबलाई व्यवस्थापन गर्न भरतपुर अस्पतालमा 50 जति सब आएको भन्ने बुझिएको छ र अरू सब सबलाई चितवनमै व्यवस्थापन गर्ने गरी औद्योगिक प्रतिष्ठानको पुरानो भवनमा बिहानदेखि सरसफाई गर्ने काम भइरहेको छ।
1: देशमा यति बेला प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको छ। धेरैको संख्यामा नागरिकहरू बेपत्ता भएका छन्। शवहरू फेला पर्ने क्रम बढिरहेको छ। आफन्तहरूले आफ्ना परिवारका मानिसहरू खोजी गरिदिनका लागि अपिल गरिरहेका छन्। अझैसम्म पनि के कति मानवीय तथा भौतिक क्षति भएको छ भनेर आकलन गर्न सकिने अवस्था छैन। तर अब हुन सक्ने क्षति कम गर्नका लागि यति बेला सिङ्गो देश एकजुट भएर अगाडि बढ्नुको विकल्प देखिँदैन। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि 7,415 जना सुरक्षाकर्मी परिचालन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका 3,318, नेपाली सेनाका 2,355 र सशस्त्र प्रहरी बल नेपालका 1,742 जना सुरक्षाकर्मी परिचालन भएको जानकारी दिनुभएको छ। बाढी प्रभावित क्षेत्रमा हालसम्म 239 हेलिकप्टर उडान मार्फत खोज तथा उद्धार कार्य गरिएको प्राधिकरणले जनाएको छ। त्यसमध्ये नेपाली सेना मार्फत 211 र निजी क्षेत्रका हेलिकप्टरबाट 28 जनाको उद्धार भएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार सँगै राहत व्यवस्थापनको कार्य निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ। रसुवामा आएको बाढीका कारण प्रभावित 336 जनाको हवाई उद्धार गरिएको छ। नेपाली सेनाको करिब 4,000 फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। आज बिहानदेखि रसुवाको टिमुरे, धुन्चे र मैलुङ इलाकाबाट 6 45 विदेशी सहित उनीहरूलाई उद्धार गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाह रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन आज नुवाकोटको विदुर पुग्नु भएको छ। प्रधानमन्त्री शाह नेपाली सडक मार्गबाट विदुर पुग्नु भएको हो। प्रधानमन्त्री शाह विदुर नगरपालिका स्थित श्री नम्बर 1 सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुख सहितको ब्रिफिङमा बस्नु भएको छ। छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा, बागमती प्रदेश देशका मुख्यमन्त्री किरण थापा मगर, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल हुनुहुन्छ। उहाँहरूलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मी लगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराउनु भएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले बाढीबाट उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग आज भेटघाट गर्नुभएको छ। रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई उद्धार गरेर नेपाली सेना श्री नम्बर एक तालिम केन्द्र त्रिशुलीमा ल्याइएको छ। मन्त्री डाक्टर तिमिलसिन्हाले सरकारले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ। भोटेकोसी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनस्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले 10 बुँदे सङ्कल्प गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि रासपका सभापति रवि लामिछानेले उद्धार तथा राहत कार्यको गैर राजनीतिकरण, आर्थिक सङ्कलनमा सरकारी एकद्वार प्रणालीको पालना र संवेदनशील सूचना प्रवाहमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। सभापति लामिछानेले हिमतालको वैज्ञानिक अध्ययन तथा सीमापार संयुक्त पहल, विपद पूर्व सूचना प्रणालीको सुदृढीकरण, उत्थानशील पुनर्निर्माण, जलवायु न्यायका लागि उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन लगायतका निर्णयहरू भएको बताउनुभयो।
6: विपदमा राष्ट्रिय र राजनीतिक एकताको लागि सबै राजनीतिक दलहरू सहमत हुनुभएको बेहोरा नम्र निवेदन गर्न चाहन्छु। त्यसको लागि एउटा राजनीतिक संसदीय संयन्त्र समिति निर्माण गर्ने कुराहरूमा एकमत भएको छ। घाइतेहरूको उपचार होस्, त्यसै गरेर राहतको पर्खाइमा रहेकाहरूको तत्काल राहतका प्याकेजहरू चाहिँ जाउँ भन्ने उद्देश्यले पनि त्यो खालको सल्लाह सुझावहरू दिएको छ। हिमताल फुट्ने जोखिमहरूको सन्दर्भमा यसको रिस्क एसेसमेन्ट चाहिँ नि गर्न जरुरी छ। पुनर्निर्माण सबै छिटो अगाडि बढाउनु पर्छ, त्यसको लागि यो सर्वदलीय संयन्त्रले काम गर्नुपर्छ भन्ने कुराहरू रहेको छ।
0: बैठकमा गृहमन्त्री सुदन गुरुङले उद्धारका लागि 22 हेलिकप्टरहरू परिचालन गरिएको, हालसम्म 177 भन्दा बढी शव प्राप्त भएको, करिब 900 मानिस बेपत्ता रहेको, प्रारम्भिक रिपोर्ट भएको र यो संख्या बढ्न सक्ने जानकारी गराउनु भएको थियो। बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले पुनर्निर्माण, राहत र विपद व्यवस्थापनका लागि ₹10 अर्ब बजेट छुट्याइएको तथा तत्कालका लागि विपद उद्धार कोषमा करिब 2 अर्ब रुपियाँ र गृह मन्त्रालयलाई करिब 1 अर्ब रुपियाँ उपलब्ध गराइएको जानकारी गराउनुभयो।
7: यसपालिकै बजेटमा करिब 10 अर्ब रुपियाँ विपद व्यवस्थापन जस्ता विषयमा राखेका छौँ। दैवी प्रकोप उद्धार कोषमा झन्डै 2 अर्ब 34 करोड जति रहेको, गृह मन्त्रालयलाई पनि हामीले 1 अर्ब 17 करोड जति विनियोजन गरेको, तत्काललाई साधन स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि प्रधानमन्त्रीज्यूले पनि मलाई त्यो जिम्मा दिनुभएको छ।
0: सभापति लामिछानेले उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय सहयोग समेत प्राप्त भइरहेको र संवेदनशील रूपमा शव हस्तान्तरणको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। सभापति लामिछानेले थप मानवीय क्षति हुन नदिन सरकारले आधिकारिक सूचना जारी नगरेसम्म सबै जनतालाई सुरक्षित रहन आग्रह गर्दै पीडितका शवको दुरुपयोग रोक्नुपर्नेमा जोड दिनुभयो। बैठकमा गृहमन्त्री सुदन गुरुङ, अर्थमन्त्री डाक्टर सोडिम वाग्ले, नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन, नेता महन्त ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरू सहभागी हुनुहुन्थ्यो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बाढी प्रभावितको उद्धार र राहतको लागि तत्कालै आवश्यक पर्ने स्रोत र आवश्यकतामा कमी नहुने गरी काम गरिरहेको बताउनु भएको छ। भोटेकोसी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकपछि उहाँले उक्त कुरा जानकारी गराउनु भएको हो। सरकारले रसुवा, नुवाकोट र धादिङमा 2.5 करोड रुपियाँ सहयोग प्रदान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा 1 करोड, नुवाकोट जिल्लालाई 1 करोड र धादिङ जिल्लालाई 50 लाख रुपियाँ प्रदान गरिएको जानकारी दिनुभयो। त्यसै गरी बाढी पीडितको उद्धारका लागि हालसम्म 37 हवाई उडान भएको छ भने हेलीबाट हालसम्म 305 जनाको उद्धार भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। सरकारले भोटेकोसी बाढी पीडितलाई सघाउन सहज होस् भनी राहत सामग्री संकलन गर्न 3 स्थान तोकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि आवश्यकता अनुसार सरकारले नै प्रभावित क्षेत्रमा वितरण गर्नेछ। यस्तै नुवाकोटको बट्टार स्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी स्थित नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलन गरिनेछ। संकलित सामग्री आवश्यक

0: साहनेले दिलीप घलेलाई 98 51 15 42 26 सम्पर्क गर्न सक्नेछन्। साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने जनाइएको छ। आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। उक्त कोषका लागि हिमालयन बैङ्कको डलर खाता, स्ट्यान्डर्ड चार्टर बैङ्क नेपाल, राष्ट्रिय वाणिज्य बैङ्क, एभरेस्ट बैङ्क नेपाल बैङ्क लिमिटेड, ग्लोबल आइएमई बैङ्क, नबिल बैङ्क र कृषि विकास बैङ्क मार्फत तथा राष्ट्रिय वाणिज्य बैङ्कको क्युआर कोड मार्फत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा 10 ट्रक खाद्यान्न तथा लत्ता कपडा पठाएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढी प्रभावित क्षेत्रमा साउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केट पठाइएको जानकारी दिनुभएको छ। यसै गरी बाढी प्रभावित क्षेत्रमा 15,000 लिटर डिजल र पेट्रोल 15,000 लिटर पठाइएको जानकारी गराइएको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार गरिएको छ। आफ्नै हिसाबले सञ्चालन हुँदा उक्त क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोर्खा, धादिङ र चितवन जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढङ्गले कार्य अघि बढाउन भनिएको छ। सेनाको हेलिकप्टर उडाउनु पर्ने अवस्था आएमा समितिले सम्बन्धित जिल्लाको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्ने तथा निजी हेलिकप्टर आवश्यक परेको खण्डमा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गरी तुरुन्त उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीले विद्युत तथा सडकमा ठूलो मात्रामा क्षति पुर्याएको छ। तिब्बततिरबाट आएको बाढीले सडक र विद्युतको सब स्टेसन र पुलहरू बगाउँदा त्यस क्षेत्रमा यात्रा गर्न र सम्पर्क गर्न समेत समस्या भइरहेको छ। थप सामग्री सहकर्मी यशोदा अधिकारीबाट।
1: रसुवामा बुधबार आएको भीषण बाढीले जलविद्युत आयोजना, सब स्टेसन तथा विद्युत वितरण संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र नुवाकोट आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकाले त्यस क्षेत्रमा सम्पर्क गर्न समेत कठिनाई भएको छ। बाढीले रसुवागढी, चिलिमे र त्रिशुली 3A जलविद्युत केन्द्र र त्रिशुली 3B हब अन्तर्गतको 220 KV सब स्टेसनमा समेत क्षति पुर्याएको छ। त्रिशुली र देवीघाट जलविद्युत केन्द्रका साथै विद्युत वितरण का विभिन्न संरचनामा समेत क्षति पुगेकाले विद्युत उत्पादनदेखि प्रसारण र वितरणसम्मका संरचना प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भीषण बाढीले विद्युतीय प्रसारण लाइनमा पुर्याएको क्षति आकलन गर्न प्राधिकरणले एक समिति नै गठन गर्ने बताएको छ। तत्कालका लागि नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सुचारू गर्न प्राधिकरण लागि परेको छ। प्रभावित क्षेत्रमै पुग्नुभएका प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक
2: हाई भोल्टेजको लाइनहरूलाई 11 KV चार्ज गरेर चपलीबाट तपाईँको चाहिँ यहाँ विद्युत बजार ल्याउने भन्ने चाहिँ हामीले स्रोत बनाएर चाहिँ अहिले काम भइरहेको छ। धुन्सेतिर पनि हामीले त्यहाँ भएको सानजेन हाइड्रो पावर प्लस अन्य प्राइभेट हाइड्रो पावरहरूलाई चलाएर त्यहाँ भएको 11 KV लाइनहरूलाई तपाईँ 66 KV लाइनहरूलाई नै प्रयोग गरेर हाम्रो सबभन्दा प्रायोरिटी चाहिँ तपाईँको चाहिँ बिजुली चाँडोभन्दा चाँडो तपाईँको चाहिँ रिभाइभ गर्ने होइन रिस्टोर गर्ने ताकि तपाईँको चाहिँ अरू मोबाइलहरू पनि चार्ज गर्न सकियोस् र कम्युनिकेसन पनि सहिलो होस् सबै भन्ने हिसाबले लागिरहेको छ।
1: नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीका कारण लगभग 430 MW विद्युत प्रसारण प्रणालीबाट बाहिरिएको छ। त्यसै गरी 40 किलोमिटर सडकमा क्षति पुगेको छ भने सडक विभाग अन्तर्गतका 19 पक्की पुल भत्किएको छ। झोलिङ्गे पुल र अरू साना पुलहरू समेत गरी 40 बढीमा क्षति पुगेको सडक विभागले जनाएको छ। बाढीले अवरुद्ध गल्छी बैरेनी सडक खुलाउने प्रयास भइरहेको छ। गल्छीबाट रसुवागढी जाने बाटो भने पूर्ण रूपमा भत्किएको छ। त्यस्तै नुवाकोटको देवीघाटमा एउटा पक्की पुल भत्केका कारण सडक अवरुद्ध छ। सड़क विभागले कम प्रभावित राजमार्गहरू खुलाउने प्रयास गरिरहेको भए पनि लेदो सहितको नदी बगिरहेकाले समय लागेको जनाइएको छ। सरकारले सम्पूर्ण प्राविधिक जनशक्ति परिचालन गरेर सड़क खुलाउने प्रयास गरिरहेको बताउनुहुन्छ सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसी।
3: 20 पुल भयो होइन सड़क विभाग अन्तर्गत 40 किलोमिटर सड़क चाहिँ क्षति भयो, गल्छीबाट रसुवागढी जाने बाटो सबै क्षेत्र विच्छेद भएको छ। त्यहाँ नुवाकोटको देवीघाटमा चाहिँ एउटा पुल टुटेको छ।

0: हामीलाई त रसुवागढी जाने बाटो खुलाउन केही समय लाग्छ, गल्छी बैरेनी सडकमा अहिले हामी खुलाउन खोजिरहँ, त्यो समस्या के भएको छ भने त्यो लेदो जस्तो भएको छ, त्यो लेदोलाई चाहिँ नि हाम्रो इक्विपमेन्टले पनि सार्दा पनि सार्न नसक्ने, त्यसलाई चाहिँ बिस्तार गरेर फाल्न पर्ने भएर समय लाग्यो क्या लेदो पन्छाउनलाई। अनि इक्विपमेन्टहरू चाहिने जति मोबिलाइज भयो, मेन पावर पनि सबै मोबिलाइज भएको छ।
1: रसुवागढी सडक खण्ड खुलाउन समय लाग्ने विभागले जनाएको छ। सम्भव हुने ठाउँमा अस्थायी बेली ब्रिज बनाएर सडक खुलाउने प्रयास जारी भए पनि बेली ब्रिज लगाउनको लागि कम्तीमा 2 साताको समय लाग्ने विभागले जनाएको छ। सडक विभागका महानिर्देशक जैसी वर्षा याममा पानी परिरहने हुँदा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गर्नुहुन्छ।
0: अझै वर्षा सकिसकेको छैन, होइन, पानी पर्न सक्छ, अत्यावश्यक काम नपरी चाहिँ यो डिजास्टरको बेलामा निस्किनु हुँदैन।
1: रसुवाको भोटेकोसीमा 81 बाढी आउँदा ठूलो मात्रामा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको छ। सरकार र सम्बद्ध निकायहरू बाढीमा परेकाहरूको खोज उद्धार र राहत वितरणमा जुटिरहेका छन्। तर सडकदेखि विद्युतीय लाइनसम्म प्रभावित भएकाले क्षतिको विवरण अझै यकिन गर्न सकिएको छैन। यति बेला राज्यका सम्पूर्ण निकायको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित भएको छ। प्रकृतिको यस प्रकारको निर्मम प्रहारको सामना गर्न सरकार, विभिन्न संघ संस्था, राजनीतिक दलहरू र सम्पूर्ण मानव जगत एक भएर जुट्नुको विकल्प छैन। यसुदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
2: रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि मकवानपुर घर भएका 40 जना भन्दा बढी सम्पर्कविहीन भएका छन्। हालसम्म जिल्लाका 40 जना भन्दा बढीका आफन्तहरूले खोजी कार्यका लागि सम्पर्क गर्नुभएको जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभएको छ। रसुवाको भोटेकोसीमा नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका 24 जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हिजो साँझ बाढी प्रभावित स्थानमा रहेका हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूका सम्बन्धमा खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सूचना जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टिक बहादुर रावतले बाढी प्रभावित क्षेत्रमा रहेका कञ्चनपुरका 24 जनाका आफन्तले प्रहरीकामा खोजी कार्यका लागि सम्पर्क गरेको जानकारी गराउनु भएको छ। भोटेकोसी नदीमा आएको बाढीमा परी पर्सा जिल्लाका 16 जना नागरिक सम्पर्कविहीन भएका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धामले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार रसुवाका विभिन्न स्थानमा कार्यरत तथा बसोबास गर्दै आएका पर्सा जिल्लाका 16 जना नागरिक हालसम्म सम्पर्कमा नआएको जनाइएको छ। रसुवामा आएको भीषण बाढीपछि बाजुराका विभिन्न स्थानीय तहका 17 जना सम्पर्कविहीन हुनुभएको छ। रोजगारी तथा कामको सिलसिलामा टिमुरे क्षेत्रमा पुगेका उहाँहरू बाढीपछि परिवारको सम्पर्कमा नआएपछि आफन्तजन चिन्तित बनेका छन्। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते बिहान आएको भीषण बाढीपछि कास्कीका 6 जना परिवारसँग सम्पर्कविहीन रहेको जानकारी जिल्ला प्रशासन कार्यालय कास्कीमा प्राप्त भएको छ। रसुवा भोटेकोसीमा आएको प्रलयकारी बाढीमा महोत्तरीका 9 जना हिजोदेखि सम्पर्कविहीन रहेका छन्। भोटेकोसीमा आएको बाढीपछि बैतडीका 4 जना सम्पर्कविहीन भएका छन्। आफन्तहरूले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए अनुसार विभिन्न क्षेत्रमा कार्यरत 4 जना सम्पर्कमा नआएको बताइएको छ। रोजगारीका लागि रसुवा पुगेका र बाढीपछि सम्पर्कविहीन भएका मुगुका 16 जना मध्ये 4 जना सकुशल आफन्तको सम्पर्कमा आएका छन्। बाँकी 12 जनाको अवस्था भने अझै अज्ञात रहेको छ। सम्पर्कमा आउनेमा छायानाथ रारा नगरपालिका 10 का शिवराज सेजुवाल, पृथ्वी सेजुवाल, चतुर सेजुवाल र प्रवेश बडुवाल रहेका छन्। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित 81 जना घाइते तथा बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो। मन्त्रालयका अनुसार रसुवा अस्पतालमा 45 जना उपचारका लागि पुगेका छन्। तीमध्ये 8 जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ भने 1 जनाको मृत्यु भएको छ। हेलिकप्टर मार्फत उद्धार गरिएका घाइतेलाई रसुवा अस्पतालमा उपचारपछि काठमाडौँ रेफर गरिएको मन्त्रालयले जनाएको छ। त्यस्तै नुवाकोटको त्रिशुली अस्पतालमा 16 जना उपचारका लागि पुगेका छन्। तीमध्ये 13 जना डिस्चार्ज भएका छन् भने 3 जना उपचाररत छन्। उपचाररत मध्ये 1 जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। नुवाकोट स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा 20 जना उपचारका लागि पुगेका छन्। तीमध्ये 5 जना डिस्चार्ज भएका छन् भने 15 जना उपचाररत छन्। प्रदेश अन्तर्गतका अस्पतालबाट आकस्मिक स्वास्थ्य टोली EMT समेत परिचालन गरिएको मन्त्रालयले जनाएको छ। भोटेकोसीमा आएको बाढीपछि बागमती प्रदेशका सम्पूर्ण प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्य संस्थाले ऱ्यापिड रेस्पोन्स टिम तथा इमर्जेन्सी मेडिकल टिमलाई पूर्ण तयारी अवस्थामा राखेका छन्। रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका 9 शवलाई पोखरा पठाइएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभएको छ। उहाँका अनुसार 5 पुरुष, 1 महिला, 1 बालक, 1 बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा पुर्याइएको हो। बुधबार बेलुका तनहुँको आबु खैरेनी 4 देखि देवघारसम्मको त्रिशुली नदी क्षेत्रकामा फेला परेका ती शवलाई परीक्षणका लागि भरतपुर पठाइएकामा त्यहाँका अस्पतालमा शव राख्ने ठाउँ नभएपछि पोखरा पुर्याइएको हो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी प्रभावित क्षेत्रका लागि वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ। बाढीबाट 12 जलविद्युत आयोजनामा क्षति पुगेको थियो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्था गरिएको जानकारी गराउनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेश मन्त्री डाक्टर खलिलुर रहमान बीच आज टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्र मन्त्री बीच नेपालमा बुधबार भएको विपदपछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
3: हेलो,
4: के गर्दैछौ?
3: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
4: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
3: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
4: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
3: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
4: अब रात तपाईँको नेपाल टेलिकम,
2: राष्ट्रको संचार। अब बाँकी समाचार। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रसुवामा आएको आकस्मिक बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। नेपाल चीन सीमावर्ती रसुवामा बाढी पहिरोका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति जरदारीले शोक सन्तप्त परिवारप्रति पाकिस्तानको समवेदना प्रकट गर्नुभएको छ। उहाँले विपदबाट प्रभावित नेपाली जनता तथा नेपाल सरकारप्रति पाकिस्तानको ऐक्यबद्धता रहेको बताउनु भएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा अझै सम्पर्कविहीन रहेकाहरूको सुरक्षित उद्धारको कामना गर्नुभएको छ। र हिजो बिहान चीन नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तिब्बतमा 3 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। बाढीमा परी 558 जना अझै बेपत्ता रहेका र तीमध्ये 260 जना विदेशी नागरिक रहेका चिनिया सरकारी सञ्चार माध्यमले जनाएको छ। सीमावर्ती क्षेत्रमा माटो र भग्नावशेष भवनमाथि खसेपछि 1000 भन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य जारी राखेका छन्। उद्धारमा खोजी कुकुर र ड्रोन प्रयोग गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोसी नदीमा आएको बाढीबाट हालसम्म 177 जनाको मृत्यु भएको पुष्टि, करिब 900 जना बेपत्ता, खोजी तथा उद्धार जारी। प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको बिदुरमा, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा सर्वदलीय बैठक सम्पन्न। बाढीबाट भएको क्षति, खोज तथा उद्धार एवं राहत तथा पुनस्थापनाका लागि 10 बुँदे सङ्कल्प जारी। र तिब्बतबाट नेपालतर्फ आएको बाढीले तिब्बतमा 3 जनाको मृत्यु, 558 बेपत्ता। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रधानमन्त्री बालेन्द्र शाह जैलकानो बयानी र सुवाग रुभुटेको सीमा आइला बारीकबाट नास पुग्ल ठाउँ मेजैको डिठाको अवस्था बुझेले तसु उची खोज उद्धार काम सोलारी बानाले नुवाकोटक विदुर नगरपालिका जैलक छ। प्रधानमन्त्री शाह बाटकबाट विदुर नगरपालिका श्री नम्बर एक सैन्य तालिम केन्द्रमा पुगेको प्रशासन तसु सुरक्षा निकाय मुख्य सहित छलफलमा बसलक छ। छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल साल सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा बागमती प्रदेशक मुख्यमन्त्री किरण थापा मगर नेपाली सेनाको प्रधान सेनापति अशोक राज सिगदेलले नुवाकोटक मुख्य जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी जिल्ला पुलिस मुख्य विपिन रेग्मी सहित मानुष तसु भौतिक नाशक अवस्थाबारे जानकारी कार्यालयलाई छ। इसेआगु प्रधानमन्त्री साहेब बाढी प्रभावित लखलै चाँचा र उद्धारक लागि राज्य सेव्य बानाल मेसिन लक खटाल बाजिरेलक। आज सामाजिक सञ्जालकबाट प्रधानमन्त्री साहे देशै कल्पना नै गर्ल यी विपत्तिक समयमा सरकार चाँचा र उद्धार तसु राहत काममा जुटी धरल उल्लेख गर्दै सिङ्गे देश विश्वभरिक नेपाली लग तसु अन्तर्राष्ट्रिय समुदाय सुराग सहयोग तसु मिलिको करार काममा लागि पर्ल बाजल रहेस। रसुवाग भोटेकोसी लरीमा आइला बाढी कारण अख्निसम्म 177 जना ज्यान जैरेलिक। नेपाल पुलिसले दिल जानकारी अनुसार अख्निसम्म 41 महिला 69 पुर्खर 17 जना छोडा टेलक तसु 50 जना चिनारी खुलै पार्लेकेन। पुलिसक अनुसार रसुवामा 2 जना पुर्खरक लास भेटाल रसिक। नुवाकोटमा 4 महिला तसु 6 पुर्खर पहिचान नै खुल्ल 2 जना तसु धादिङमा 9 जना महिला पुर्खर 11 जना तसु 1 जना छोडाटे पहिचान नै खुल्ल 6 जना लास भेटाल रचिक। यसनिकै गोर्खामा 2 जना महिला 10 जना पुर्खर 1 जना छोडाटे तसु पहिचान नै खुल्ल 7 जना लास भेटाल रचिक। पुलिस अनुसार चितवनमा 15 जना महिला 19 जना पुर्खर 6 जना छोडाटे तसु पहिचान नै खुल्ल 29 जना लास भेटाल रचिक भने ओटै तनहुमा 1 जना महिला 6 जना पुर्खर 2 जना छोडाटे लास तसु नवलपरासी पूर्वमा 6 जना महिला 15 जना पुर्खर 5 जना छोडाटे अंशु पहिचान नै खुल्ल 6 जना लास भेटाल रचिक। यसनिकै चितवन जिल्ला अख्तै बग्ल त्रिशुली तसु नारायणी लरीमा पनि 42 लास खोज्दै खनि 69 लास भेटाल रचिक। जिल्ला पुलिस कार्यालय चितवनक मुख्य एसपी रामेश्वर पौडेल अनुसार 19 जना पुर्खर 15 जना महिला 6 जना छोडाटे तसु 29 अङ्गभङ्ग अख्ल अवस्था लास भेटाल रचिक। लास खोज्दै नेपाली सेना 333 जना नेपाल पुलिसक 250 जना तसु सशस्त्र पुलिसक 150 जना भन्दा बढी जनशक्ति लरी कछारमा खटाल मुख्य जिल्ला अधिकारी गणेश अर्याले जानकारी दिल रह। भोटेकोसी लरीमाटे आइला बाढीकबाटे अख्ल नास खोजी तसु उद्धार राहत अंशु फेरि बानालार विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने बोल्लमा आज बस्ल बैठके उद्धार तसु राहत काममा खटे राजनीतिक घम्साघम्सी भन्दा मिलिकु करलार कामक भावनाले हौसला देलै बोल्ल रछात्। आज बस्ल सर्वदलीय बैठके भोटेकोसी सहित लरी बेसिनमा आइल बाढी कारण रसुवा नुवको धाडिङ गोर्खा चितवन नवलपरासी सहितक जिल्लामा पर्ल मानुष तसु भौतिक संरचना विनाशमा गहिरो शोक व्यक्त गर्दै सिब्बे आगु बढीको उद्धार तसु राहतमा खटेलै बोल्न रचिक। बैठके विपद व्यवस्थापनमा आआफ्नै ठाउँबाट पार्लर सहयोग गरेलै राजनीतिक दल ओलखक सङ्घ संगठन तसु सदस्यलाई बोल्टी विपदक समयमा करलार सहयोग सस्तो सेब्बे प्यारो अखलार तसु राजनीतिक स्वार्थ पूरा करलार माध्यम बने नयक्षिक बार्लारमा सेब्बे दल स्पष्ट अखै पर्लारमा जोड दिल। बैठके विपद व्यवस्थापनमा अखलार आर्थिक जम्मा करलारमा व्यवस्थित कराती सेब्बे पार्टी स्वदेश तसु विदेशमा रहल मानुष अंश शुभचिन्तकलाई नेपाल सरकार आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा सरकारी तोक्ला आधिकारिक खातामा मात्र आर्थिक सहयोग जम्मा गरेले विशेष रूपमा बोल्न रचिक। बैठकमा गृहमन्त्री सुदन गुरुङे उद्धारक लागि 22 हेलिकप्टर खटाल अख्निसम्म 177 भन्दा बढी लास पाइल करिब 900 तत्काल मानुष बेपत्ता रहल सुरुक रिपोर्ट अख्ल यी तसु संख्या बढै पार्ला जानकारी कार्यालय छ। यसनिकै अर्थमन्त्री डाक्टर स्वर्णिम वागले फेरि बानालार राहत तसु विपद व्यवस्थापनका लागि 10 अर्ब रुपियाँ बजेट छुट्टाल तसु अग्नि लागि विपद उद्धार कोषमा करिब 2 अर्ब रुपियाँ तसु गृह मन्त्रालयलाई करिब 1 अर्ब रुपियाँ मिलाल जानकारी दिल रह। सभापति लामिछाने उद्धार तसु राहतक लागि अन्तर्राष्ट्रिय सहयोग सुरा पाइधरल तसु संवेदनशील रूपमा लास सुम्पलार प्रक्रिया आगु बढाल जानकारी पनि दिल रसात। रसुवामा उद्धारक लागि नेपाली सेना हेलिकप्टरकबाट आज बिहानी सो अख्निसम्म टिमुरे
थुन्चे तसु मैलुङ्गक बाटे भिन्ने भिन्ने 6 देशक 45 विदेशी मानुष सहित 336 जना हवाई उद्धार कर्लर छ। नेपाली सेना करिब 4,000 फौज खटाएको समन्वयात्मक रूपमा घाइते तसु प्रभावित खोजी उद्धार आपतकालीन जाँच राहत सामग्री दिलार काम भइधरला सेनै जनालर छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तसु व्यवस्थापन प्राधिकरणले भोटेकोसी बाढी लाग्ल ठाउँ 10 खाइलार कुरो तसु लुगा फाटो पाठाल र छिक। प्राधिकरणक उपसचिव रामबहादुर केसी बाढी लाग्ल ठाउँमा चाउचाउ बिस्कुट स्लिपिङ ब्याग म्याट्रेस ब्लाङ्केट पठाल जानकारी दिल र चाट। यसनिके बाढी जैल ठाउँमा 15,000 लिटर डिजेल तसु 15,000 लिटर पेट्रोल पनि पठाल जानकारी दिल हो। रसुवाग भोटेकोसी लरीमा जैल बाढी कारण आइल बर्के बाढी पाछे काभ्रेपलाञ्चोक जिल्लाबाट भिन्ने भिन्ने कामक सिलसिलामा उची पुग्ल दर्जनौ मानुष लखक सँगै सम्पर्क अख्ल बैकेन। गोसाईकुण्ड मेला दर्शन पानी बत्ती आयोजनामा काम कर्ल ट्रेकिङ गाइड मोटर गाडी चालालार तसु व्यापार व्यवसायिक लागि रसुवा पुग्ल काभ्रेक स्थानीय लक बाढी पाछे बेपत्ता अख्ल हो। जिल्ला प्रशासन कार्यालय तसु स्थानीय उद्धार समन्वय समिति काभ्रेक अनुसार बेपत्ता अख्लारग मा बनेपा धुलीखेल पनौती चौरी देउराली तेमाल बेथान्चोक रोसी भुम्लु तसु मण्डन देवपुरक बासिन्दा लग रहछ। यसनिकै सिन्धुपाल्चोक जिल्ला पनि 50 बढी मानुष लग सम्पर्कमा बैकेन। प्रशासन तसु सुरक्षा निकाय खोज उद्धार तसु राहत कामलाई चाँडचाँडो गरिरहेक बेपत्ता अख्ल मानुषक परिवार लखे आफ्नै आफन्त लह खोजी गर्दैलाई तसु कुनै जानकारी पाइनेमा नजिकै पुलिस कार्यालयमा सम्पर्क गरेको खबर गरेले अनुरोध पनि गर्लर छ। यसनिके मकमानपुरक स्थानीय बासी बाढी प्रभावित जिल्लामा जैल 40 अवस्था बुझ्दैले जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरिरहेक जिल्ला भिन्ने भिन्ने ठाउँबाट उसै ठाउँमा जैल तर सम्पर्कमा अखै नै पार्ल आफ्नै आफन्त लखक बारेमा बुझ्दैले उचीको बासी प्रशासनसँगै अनुरोध गर्ल मुख्य जिल्ला अधिकारी बसन्त अधिकारी जानकारी दिल र चाट। यसनिके मुलुकक भिन्ने भिन्ने जिल्ला भिन्ने भिन्ने ठाउँ मानुषलक इसे बाढी पाछे सम्पर्कमा बैकेन ओलख खोज तसु उद्धार काम भने भइधरल जनाल र छिक। यससँगै रसुवामा आइल बाढीमा परेको 33 देशक 644 पर्यटक सम्पर्कमा बैकेन। नेपाल पर्यटन बोर्डे दिल जानकारी अनुसार भोटेको सीमा जैलकानु बिहानी आइल बाढीमा परेको 127 नेपाली सहित 644 पर्यटक सम्पर्कमा बैकेन। पर्यटन बोर्डक निमित्त मुख्य कार्यकारी अधिकृत सिइओ हिक्मत सिंह ऐरे भिन्ने भिन्ने कम्पनीबाट गोसाईकुण्ड तसु कैलाश मान सरोवर जैल 644 पर्यटक सम्पर्कमा नै रहल जानकारी दिल र छात। बेपत्ता अख्लमा धेरैजसो भारतक पर्यटक रहछन् भने अख्लिसम्म भारतक 178, अमेरिका 65, युक्रेनक 53, मलेसियाक 51, अस्ट्रेलियाक 35, संयुक्त अधिराज्य बेलायतक 33, क्यानाडाक 25 रहछन्। यी बाहेक सिङ्गापुर दक्षिण अफ्रिका न्युजिल्यान्ड जापान जर्मनी फ्रान्स रुस स्पेन आयरल्यान्ड नेदरल्यान्ड सहित 333 देशक मानुष बाढीमा परेको सम्पर्कमा नै रहल नेपाल पर्यटन बोर्डे जनाल र छिक। बोर्डे कुनै पनि जानकारी वा सहयोगक लागि टोल फ्री नम्बर 1234 हटलाइन नम्बर 1144 तसु पर्यटन पुलिस नम्बर 9851-2894-45 सम्पर्क गरेलाई बोल्न र छिक। जल विज्ञान तसु जलस्रोत अनुसन्धान केन्द्र डुबान परे पार्ला ठाउँमा सर्वसाधारणले अझै बर्के होसियारी अपन्या पर्लार जनाल र छिक। केन्द्र प्रवक्ता डाक्टर राजन भट्टराई जैलकानु जैल भोटेकोसी बाढी लाग्ल ठाउँ लरी कछार हेठक भाग तसु डुबान परे पार्ला ठाउँमा रहल मानुषलाई अर्को सूचना नै आएसम्म बर्के होसियारी अपनाएको जोगीको अग्लो ठाउँमा बसेले अनुरोध गर्ल र छिक। आजुलै दनवारी भाषाक संचार सिद्धिलिक हस्त सेवा ढोक गरिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। हामी पछिल्लो समय राहत उद्धारका कार्यक्रम कसरी भइरहेका छन्, सरकारले के कसरी उद्धारको त्यस्तै राहत वितरणको कार्य गरिरहेको छ, निरन्तर यहाँहरूलाई जानकारी गराइरहेका छौँ। पछिल्लो समय एउटा खबर फेरि आएको छ, चिनिया सरकारी सञ्चार माध्यमले फेरि अर्को ताल फुट्न सक्ने उच्च जोखिम छ भनेर जानकारी गराइरहँदा अहिले यो खबर निकै अहिले सामाजिक सञ्जालमा सबैले ग्रहण गरिरहेको, सबैले यो सूचना लिइरहेको अवस्थामा अर्को बाढी जान सक्छ भन्ने खबर आइरहेको छ। यो क्रममा यति बेला हामी जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखा प्रमुख वरिष्ठ मौसमविद विनोद पराजुलीसँग कुराकानी गर्दैछौँ। हजुर विनोद सर।
3: हजुर।
2: अहिले अब फेरि अर्को बाढी जाँदैछ भनेर खबर आइरहेको छ, चिनिया सरकारी सञ्चार माध्यमहरूले जानकारी गराएको छ भनेर यहाँले पनि देखिरहनु भएको होला, के छ यसमा?
3: यसमा हामीले पनि चिनिया सरकारी स्रोतबाट भर्खरै एउटा एसएमएस प्राप्त गरेका छौँ मेसेज। त्यसमा तस्बिरसहित हिजो जुन हिम पहिरो गएको क्षेत्रमा नदी थुनिएको ताल चाहिँ भरिएर ओभरफ्लो भएको छ र त्यो फुट्ने जोखिम छ, सतर्कता जरुरी छ भन्ने सूचना चाहिँ छ। अब त्यस सूचनामा आधारित भएर हामी थप थोरै अध्ययन त्यस पछाडि फेरि हाम्रो क्षेत्रमा पूर्व सूचनाको काम गर्छौँ। तर त्यो तालमा 2 लाख घनमिटरसम्म पानी जम्मा भएको भन्ने सूचना छ। त्यो हेर्दाखेरि हिजोको जस्तै ठुलो बाढी चाहिँ आउला जस्तो देखिँदैन, केही सानो बाढी हुनसक्छ। तर नदीको क्षेत्रमा हिजोको बाढीले जुन गेग्रियानहरू थुपारेको छ त्यसले गर्दाखेरि नदी अलि माथिबाट बहने हुँदाखेरि हिजोको क्षेत्रले जति असर पुर्याएको छ ती क्षेत्रभन्दा बाहिरै रहन र आफ्नो भएका घरहरू, बचेका घरहरू कुनै छेउछाउ छन् भने पनि नागरिकको चाहिँ घरमा नजानको लागि सुरक्षित स्थानमै बसिराख्नको लागि चाहिँ हाम्रो अनुरोध छ अहिलेलाई तत्काल।
2: हजुर, पानी जमेको ताल ब्यारियर लेक बनिरहेको छ भनेको छ, हो?
3: हो, अहिले तस्विर हेर्दाखेरि त्यो आधिकारिक माध्यमबाट आएको तस्विर हेर्दाखेरि एउटा ताल देख्न सकिन्छ र त्यो ताल चाहिँ अहिले भरिएको छ र पानी निकास भइरहेको छ। अब त्यो जोखिमपूर्ण अवस्थामा भएको ताल हुनाले त्यो फुट्न पनि सक्छ भन्ने आकलन हो।
2: हजुर, अब यो फुट्न सक्छ भनेर एकातिर अलर्ट भइरहँदा अर्कोतिर हाम्रो त्यो प्रभावित क्षेत्रमा उद्धार कार्य पनि जारी छ, यो कसरी अब के गर्ने अब यो अप्ठ्यारो स्थितिमा?
3: यो ताल फुटिहाल्यो भने अब तत्काल हामीले हाम्रो सीमा क्षेत्रमा उद्धारको लागि तैनात जुन सुरक्षा निकाय छ उहाँहरूले कम्तीमा पनि सीमा क्षेत्रमा त्यो ताल फुटे पछाडि आउने बाढीको नियमित अवलोकन गर्ने र त्यो सूचना चाहिँ तत्कालै हामीसम्म अथवा तल्लो तटीय क्षेत्र तल्लो क्षेत्रका बासिन्दाहरूसम्म प्रवाह गरिहाल्ने किसिमबाट हामीले काम गर्न जरुरी छ। हामीले त्यस किसिमले काम गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणसँग पनि समन्वय गरिरहेका छौँ। अब सीमा क्षेत्रमा हामीहरूको जति पनि स्वचालित उपकरणहरू थियो त्यो बगाइसकेको कारणले अब हामीले ती केन्द्रहरूबाट सूचना लिन सक्ने छैनौँ। अब एक मात्रै उपाय चिनतर्फबाट जानकारी आयो भने र अर्को चाहिँ हाम्रो सीमा क्षेत्रमा भएको तैनात उद्धारको लागि तैनात सुरक्षाकर्मीहरूबाट त्यो सूचना प्राप्त गर्न सक्यौँ भने मात्रै हामी पूर्व सूचना तल जारी गर्न सक्छौँ। त्यस कारणले अब अहिलेकै अवस्थामा चाहिँ उद्धार कार्य रोकिहाल्नुपर्ने अवस्था चाहिँ छैन, ताल फुटिहालेको अवस्था सूचना चाहिँ छैन। अब त्यो सूचना सम्भवतः चीन सरकारको तर्फबाट पनि र हाम्रो तर्फबाट पनि निगरानी हामीले जारी राखेको कारणले त्यसको समयमै सूचना पाउन सकिन्छ र पूर्व सूचना दियो भने चाहिँ उद्धारमा खटिएको जति पनि हाम्रो सुरक्षाकर्मी लगायत समाजका चाहिँ विभिन्न व्यक्तिहरू हुनुहुन्छ, सबैजना चाहिँ सुरक्षित स्थानमा जानुपर्ने हुन्छ। त्यसमा उच्च सावधानीका साथ उद्धार कार्यमा खट्नको लागि चाहिँ हाम्रो अनुरोध छ।
2: यहाँहरूको अध्ययन अनुसार अहिले जहाँबाट यो बाढी रसुवा बाढी आयो त्यो क्षेत्रभन्दा यो कुन क्षेत्र हो नि?
3: यो क्षेत्र अहिले प्रारम्भिक रूपमा हेर्दाखेरि अब भूपग्र तस्विरहरूमा बादलले गर्दाखेरि पुरा चाहिँ नि स्पष्ट देख्न त सकिँदैन, तर अहिलेसम्मको तस्विरहरू हेर्दाखेरि चाहिँ नेपालको क्षेत्रबाटै हिम पहिरो खसेको र त्यो चाहिँ नेपाल र चिनको सीमामा भएर बहने लेन्डे खोलाको एउटा शाखा नदीमा चाहिँ त्यो हिम पहिरो खसेर केही थुनिएको र फुटेको, र फुट्दाखेरि चाहिँ सीमा नदी हुँदै अब त्यसमा हाम्रो नेपालतर्फ कुनै बसोबास छैन, त्यो दुर्गम दूर दराजमा छ, त्यस कारणले हामीले त्यसलाई निगरानी त्यहीँ बसेर गर्न सक्ने अवस्था चाहिँ छैन, तर चिनतर्फबाट त्यसको निगरानी भइरहेको बुझेका छौँ र त्यस हिसाबले त्यहाँबाट सूचना प्राप्त हुन्छ र त्यो अनुसार हामीले काम गर्छौँ भन्ने हाम्रो हाम्रो तयारी छ।
2: हजुर, जब त्यताबाट सूचना पाउँछौँ हामीले, त्यो सूचना हामीले जुन अब यो रसुवादेखिको प्रभावित क्षेत्रमा तत्कालै प्रभाव गर्न सक्ने अवस्था कसरी रहला त?
3: अब मैले अघि पनि भने अब हामीसँग दुईवटा मात्रै विकल्प बाँकी छन्। एउटा चिनतर्फबाट त्यसको निगरानी भइरहेको कारणले चिनले सूचना दिन्छ र त्यसलाई प्रभाव गर्छौँ भन्ने एउटा छ। अर्को चाहिँ हाम्रो सीमा क्षेत्र तिमुरे स्याप्रुबेसी लगायत क्षेत्रहरूमा तैनात भएको उद्धारको लागि तैनात भएको सुरक्षा बलले त्यो सूचना त्यहाँ अलिकति सुरक्षित स्थानमा उहाँहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ त्यो सूचना त्यो चाहिँ बाढी यदि आयो र देखिहाल्नुभयो भने त्यसलाई तत्कालै तल्लो क्षेत्रमा खबर पठाउने, अहिलेको त्यो दुईवटा विकल्प मात्रै बाँकी छ। अब सँगै हामीलाई पनि त्यो सूचना आउँछ र हामीले एसएमएस मार्फत सूचना दिन सक्छौँ, तर ताल फुटिहाल्छ कि हाल्दैन भन्ने यो जोखिमको आकलन मात्रै हो, फुट्छ कि भन्ने, नफुट्न पनि सक्छ। हामीले पछिल्लो जुरे पहिरो र त्यसबाट बनेको ताललाई हेरिराख्दाखेरि त्यो फुटेको थिएन, त्यस कारणले नफुट्न पनि सक्छ। त्यस कारणले अहिले नै फुट्छ भनेर एकदम सन्तरासको अवस्थामा बस्नुभन्दा पनि सतर्कताका साथ खोलाका छेउछाउ कम्तीमा पनि रातिको समयमा चाहिँ जानु भएन, दिउँसोको समयमा उद्धारका कामहरू भइराख्दाखेरि चाहिँ खोलाको माथितिर हेर्दै होइन अलिकति सुरक्षित भएर र माथिको समुदायसँग माथिको सुरक्षाकर्मीहरूसँग नियमित सम्पर्कमा बसेर मात्रै तलका कामहरू गर्न जरुरी छ।
2: भनेपछि अहिले जसरी अब फेरि अर्को ताल फुट्छ भनेर खबर आइरहँदाखेरि चौबिसै घन्टा आत्तिनुपर्ने अवस्था चाहिँ छैन?
3: छैन, त्यो अवस्था देखिँदैन, त्यो सन्तरासको वातावरणमा बस्न हुँदैन पनि। जुन योभन्दा पनि ठुलो बाढी आउँछ कि भन्ने सन्तरास पनि हुनसक्छ, त्यस्तो अवस्था चाहिँ देखिँदैन। त्यस कारणले कम्तीमा हिजोको बाढीले क्षति गरेको क्षेत्रसम्म चाहिँ नजान, त्योभन्दा बाहिर हुनुहुन्छ भने अहिलेको हिसाबले सुरक्षित देखिनुहुन्छ र बाहिरै रहन हामी चाहिँ अपिल गर्छौँ।
2: हजुर, यहाँ आफै पनि वरिष्ठ मौसमविद हुनुहुन्छ, अहिले हाम्रो जहाँ राहत उद्धार अथवा जहाँ प्रभावित क्षेत्रहरू छ त्यहाँको मौसमको अवस्था हेर्ने हो भने पछिल्लो समय भारी वर्षा हुने छ कि छैन?
3: म वरिष्ठ मौसमविद नभएर वरिष्ठ जलविज्ञान विज्ञको रूपमा काम गरिरहेको छु। अब जहाँसम्म मौसमको कुरा छ, मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना र चिनतर्फ पनि चिनको मौसम विज्ञान कार्यालयले जारी गरेको सूचना अनुसार त्यो क्षेत्रमा मनसुनी बादल देखिन्छ र पूर्वानुमानमा पनि गत राति पनि केही वर्षा भयो र आज र भोलि पनि केही थप वर्षाको सम्भावना चाहिँ छ, तर अति उच्च वर्षाको सम्भावना चाहिँ छैन। त्यस कारणले ज्यादै ठुलो जोखिम वर्षाको कारणले नै चाहिँ देखिँदैन, तर थोरै नै वर्षा भए पनि अहिलेको अवस्थामा त्यसले उत्पन्न गर्न सक्ने बाढी चाहिँ किनभने नदीको क्षेत्र अलिकति थिग्रानीले यो बेग्रानीले अलि माथि आएको कारणले सानै बाढी भए पनि त्यो चाहिँ माथिसम्म आउन सक्छ। त्यस कारणले हामीले सतर्कताको लागि खास गरी रसुवा र नुवाकोटको क्षेत्रमा चाहिँ सतर्कता साथ बस्न चाहिँ जरुरी छ। जहाँसम्म धादिङ अथवा गोर्खा चितवनसम्मको क्षेत्र छ त्यो क्षेत्रको लागि त हामी आत्तिनुपर्ने अवस्था केही देखिँदैन।
2: हजुर, अन्तिममा अब यहाँ आफै पनि अहिले बाढी पूर्वानुमान शाखामा हुनुहुन्छ, निरन्तर नेपाल बाढी सूचना नामक पेजबाट यहाँहरूले अपडेट गरिरहनु भएको छ, शाखाको तर्फबाट सन्देश?
3: अब शाखाको तर्फबाट हामी 24 घन्टे सेवामा छौँ। हामी हप्ताको 7 दिन 24 घन्टा यो मनसुनभरि र अरू समयमा पनि विपद पर्दाखेरि 24 घन्टे सेवामा छौँ विगत लामो समयदेखि। र यो सेवा निरन्तर सञ्चालित छ। हामी छिनछिनको सूचना सामाजिक सञ्जालमा अहिले राख्ने गरेका छौँ, सँगै हामीले बुलेटिनहरू पनि जारी गर्छौँ, त्यो वेबसाइटदेखि विभिन्न माध्यमबाट हामीले सम्प्रेषित गर्छौँ। त्यस पछाडि हामीले 1155 नम्बरको टोल फ्री पनि सञ्चालन गरिरहेका छौँ। 1155-2 डायल गर्दाखेरि हामीले बाढी सम्बन्धी सूचना दिइरहेका छौँ। म आम नागरिकलाई, रेडियो सुनेर बसिराख्नुभएका आम नागरिकलाई नियमित रूपमा कुनै न कुनै माध्यमबाट, रेडियोबाट अथवा एसएमएस आउन सक्छ, एसएमएस मार्फत अब आफूसँग कुन सूचना चाहिँ पहुँचमा छ, यदि नेटवर्कहरू छैन मोबाइलहरूमा भने कम्तीमा पनि नजिकैको सुरक्षित स्थानमा बसेर नजिकैको भनौँ सुरक्षा निकाय अथवा स्थानीय सरकार जिल्ला कोही न कोहीको चाहिँ सम्पर्कमा चाहिँ बसिदिनु हुन हामी हार्दिक अपिल गर्दछौँ। यो जुन ठुलो बाढी गयो, यो बाढीबाट एकदम दुःखद चाहिँ अवस्था जुन सिर्जना भएको छ, अब यससँग हामी आत्तिएर भन्दा पनि अब जे जति क्षति भयो भयो, तर अब थप क्षति हुन नदिन चाहिँ उच्च सतर्कता, सावधानी र सुरक्षित स्थानमा बस्नु नै एक मात्रै उपाय छ। त्यतिखेर म आम नागरिकलाई अर्को सूचना जारी नहुँदासम्म सम्भवतः अब यो यो जुन पोखरी अहिले बनेको छ त्यो पोखरीको जोखिम कम हुँदै जान सक्छ। त्यो फुटिहाल्यो भनेदेखि त्यसको सूचना दिइ नै हाल्छौँ, न अन्यथा त्यो फुटिहाल्ने अवस्था नभएको खण्डमा चाहिँ हामीले नियमित रूपमा त्यसको अध्ययन गरिराख्छौँ, चिन सरकारसँग समन्वय गरिराख्छौँ र सूचना दिन्छौँ। तर सन्तासमा बस्नुपर्ने अवस्था चाहिँ छैन, हामी जति सक्दो छिटो सूचना चाहिँ पठाउनेछौँ। तर पनि खोलाको आसपास नजिक चाहिँ नगइदिन नबसिदिन चाहिँ अनुरोध छ।
2: हजुर, समय दिनुभएकोमा हार्दिक आभार यहाँलाई।
3: हजुर, धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुली। पछिल्लो समय बाढीको खबर आइरहँदा फेरि अर्को बाढी जान्छ भन्ने खबर आइरहँदा के छ यसको अपडेट हामीले बुझ्ने प्रयास गर्यौँ। बाढीकै कुरा गर्दा सिन्धुपाल्चोक जिल्लाबाट पनि धेरै सम्पर्कविहीन भएका छन् रसुवामा, कोही श्रमिकका रूपमा कोही घुम्नको लागि, र त्यहाँ कार्यरतहरू अहिले धेरै सम्पर्कविहीन हुनुहुन्छ, 200 भन्दा बढी सम्पर्कमा हुनुहुन्छ भनेर सम्पर्क भइरहँदा हामीले सिन्धुपाल्चोक जिल्लाका सिडिओसँग कुराकानी गर्दैछौँ। शशिधर घिमिरे यति बेला टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हजुर सर, हेलो।
4: हेलो
2: हजुर सर, यहाँलाई मैले केही बेर कुराएँ, अब हामी कुराकानी गर्दैछौँ। त्यहाँ सिन्धुपाल्चोक जिल्लाबाट कति अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ, कति सम्पर्कमा आउनुभयो, के छ यहाँसँग अपडेट?
4: हस्, धन्यवाद। अब यो रसुवाको जुन बाढीको घटना छ, यसमा सिन्धुपाल्चोक जिल्लाबाट विभिन्न कामका लागि घुम्न यो गोसाईकुण्ड यात्राका लागि लगायतका उसमा यो हाइड्रोमा काम गर्ने, हाम्रो यो भन्सार नाकामा काम गर्ने लगायतका व्यक्तिहरू गरेर 224 जना चाहिँ त्यो बाढी प्रभावित क्षेत्रमा चाहिँ सम्पर्कविहीन अवस्था हुनुहुन्छ। र त्योदेखि बाहेक सम्पर्कमा रहनुभएका, उद्धारको पर्खाइमा रहेका पनि केही नागरिकहरू हुनुहुन्छ। हामीले सबै पालिकाहरूसँग समन्वय गरेर यो उहाँहरूको जुन सम्पर्क बाहिर रहनुभएका व्यक्तिहरूको सूची बनाएर हाम्रो जिल्ला प्रशासन कार्यालयहरूसँग र केन्द्रीय हाम्रो कमान्ड पोस्टसँग, गृह मन्त्रालयसँग पनि समन्वय गरिरहेका छौँ र उहाँहरू खोजी कार्य भइरहेको छ।
2: हजुर, सम्पर्कविहीन रहेका आफ्ना परिवारका सदस्यहरूको खोजीका लागि परिवारबाट पनि यहाँहरूलाई बारम्बार अनुरोध भइरहेको होला?
4: परिवारबाट स्वाभाविक रूपमा अब नुवाकोट र रसुवामा सम्पर्क नभएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा उहाँहरूले सम्पर्क गरिरहनु भएको छ। त्यसैले नै हामीले पनि सार्वजनिक रूपमा सूचना प्रकाशन गरेर स्थानीय तहहरूसँग, वडाहरूसँग समन्वय गरेर त्यो उद्धारको पर्खाइमा रहेका अथवा खोज तलास गर्नुपर्ने नागरिकहरूको विवरण सङ्कलन गरेका छौँ। यसरी नै यो सङ्ख्या एकिन्नु भएको 224 जना केही व्यक्तिहरूको उद्धार समेत हिजोदेखि आजसम्म भइसकेको पनि त्यो सूचीभित्र सिन्धुपाल्चोकका पनि केही व्यक्तिहरू हुनुहुन्छ, त्यो सूची हामीले प्राप्त गरिसकेका छैनौँ। र यो उद्धारको पर्खाइमा रहेका जस्तो मैलुङ हाइड्रो पावरको उसमा चाहिँ 15-20 जना सिन्धुपाल्चोकका हुनुहुन्छ, लगायत समग्रमा 300 जति हुनुहुन्छ भन्ने जानकारी आएको छ। त्यो पनि हामीले केन्द्रीय कमान्ड पोस्टलाई जानकारी गराएका छौँ। क्रमशः प्राथमिकताका आधारमा उद्धारको कामहरू हुँदैछ।
2: हजुर, त्यसमा कतिपय जस्तो सवारी चालकहरू हुनुहुन्छ अनि कन्टेनर चलाउनेहरू हुनुहुन्छ भनेर पनि अपडेट आइरहेको छ नि।
4: मैले अघि नै यहाँलाई भने जस्तै विभिन्न पेसामा कोही हाइड्रोमा काम गर्ने हुनुहुन्छ, कोही नाकामा नाकाको सन्दर्भमा कोही यो ड्राइभरहरू हुनुहुन्छ, कोही व्यापारी उसकाहरू पनि हुनुहुन्छ, त्यसैले कति त गोसाईकुण्ड घुम्न जानुभएका नागरिकहरू पनि हुनुहुन्छ, त्यसैले विभिन्न पेसा व्यवसाय र क्षेत्रका व्यक्तिहरू हुनुहुन्छ र बढी मात्रामा चाहिँ यो हाइड्रो र नाकामा काम गर्ने नागरिकहरू भएको पाइएको छ।
2: हजुर, अब 224 जना सम्पर्कविहीन भइरहँदा आफन्तहरू अहिले अत्यासमा हुनुहुन्छ, अत्यासमा नरहन धैर्य रहनको लागि यहाँहरूले कसरी उहाँहरूलाई हौसला दिइरहनु भएको छ नि?
4: हामीले उहाँहरूलाई चाहिँ सरकारको सम्पूर्ण शक्ति लगाएर सरकारले खोज तलासको उद्धारको काम गरिरहेको छ। जो उद्धारको पर्खाइमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ उद्धार भइरहेको छ। यहाँ सिन्धुपाल्चोकको मात्रै होइन कि संसारभरिको हाम्रा पर्यटकहरू पनि छन्, त्यसैले मानवीय हिसाबले चाहिँ उद्धारको काम भइरहेको छ। त्यसैले यो क्षेत्र छुट्याउन जरुरी नै भएन। उहाँहरूलाई मान्छे उद्धारको पर्खाइमा रहँदासम्म प्राथमिकताका आधारमा चाहिँ उद्धार भइरहेको छ। तपाईँहरूले चिन्ता गर्नुपर्ने अवस्था छैन। हामी सम्बन्धित जिल्लाका जिल्ला प्रशासनहरूसँग स्थानीय प्रशासनहरूसँग चाहिँ समन्वय गरिरहेका छौँ भनेर उहाँहरूलाई आश्वस्त पार्ने प्रयासमा छौँ। यद्यपि अब स्थिति सबैले हामीले देखेकै भएकै छौँ। त्यो सबै उद्धारको कामहरू नसकिँदासम्म ठ्याक्कै यही अवस्था हो भन्ने स्थिति छैन।
2: हजुर, जानकारी गराइदिनु भएकोमा हार्दिक आभार यहाँलाई।
4: थ्याङ्क यू।
2: उहाँ हुनुहुन्थ्यो सिन्धुपाल्चोकका सिडिओ। हामीले शशिधर घिमिरेसँग कुराकानी गऱ्यौँ। 224 जना सम्पर्कविहीन हुनुहुन्छ उहाँले जानकारी गराउँदै हुनुहुन्थ्यो। विशेष गरी मैलुङ जलविद्युत आयोजनामा काम गर्नुहुनेहरू पर्नुभएको उहाँले जानकारी गराउँदै हुनुहुन्थ्यो। यद्यपि निरन्तर खोजी कार्य जारी छ र अर्को राहत उद्धारका कार्यहरू पनि भइरहेको छ। हामी यहाँलाई निरन्तर के भइरहेको छ, कहाँ कसरी सम्पर्क हुँदैछ, त्यस्तै घाइतेहरूको उद्धार कसरी हुँदैछ, सुरक्षित स्थानमा रहेकाहरूलाई कसरी व्यवस्थित गराउँदै हुनुहुन्छ, त्यो जानकारी गराइरहेका छौँ। 4 बजेको समाचारपछि फेरि पनि यहाँलाई प्रत्यक्ष प्रसारण मार्फत जानकारी गराउने नै छौँ। सुन्दै रहनुहोस् रेडियो नेपाल।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म 258 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा 2, नुवाकोटमा 12, धादिङमा 27, गोर्खामा 20, चितवनमा 108, तनहुँमा 12, नवलपरासी पूर्वमा 62 र नवलपरासी पश्चिममा 15 जनाको शव फेला परेको छ। प्राधिकरणका अनुसार हाल 13,295 जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमध्ये नेपाल प्रहरीका 7,250, नेपाली सेनाका 4,200 र सशस्त्र प्रहरी बल नेपालका 1,845 उद्धार, खोज र राहतमा परिचालन गरिएको छ। आज उद्धारका लागि 69 हेलिकप्टरको उडान मार्फत 351 जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हाल 910 जना सम्पर्कविहीन रहेका छन्, जसमध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवाका 161, नुवाकोटका 1 जना रहेका छन्। साथै विदेशी नागरिक 517 जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना सम्पर्कमा रहेका छैनन्। प्रधानमन्त्री बालेन्द्र शाहले आज बाढीबाट प्रभावित नुवाकोटको भिदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। आज बिहान 9:30 सडक मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात काठमाडौँ फर्कनु भएको उहाँको सचिवालयले जनाएको छ। हिजो रसुवाको भटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउनका साथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहनु भएको थियो। बाढी लगतै उच्च स्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुभएको उहाँले विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिनुभएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो। सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन र पुनस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभयो। स्थलगत निरीक्षण र आवश्यक निर्देशन पश्चात प्रधानमन्त्रीको टोली आजै काठमाडौँ फर्किएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढीबाट उद्धार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग आज भेटघाट गर्नुभएको छ। रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई उद्धार गरेर नेपाली सेना श्री नम्बर 1 तालिम केन्द्र त्रिशुलीमा ल्याइएको छ। मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको बताउनुभयो। भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनस्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले 10 बुधे सङ्कल्प गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि रासोपाका सभापति रवि लामिछानेले उद्धार तथा राहत कार्यको गैर राजनीतिकरण, आर्थिक सङ्कलनमा सरकारी एकद्वार प्रणालीको पालना र संवेदनशील सूचना प्रवाहमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। सभापति लामिछानेले हिमतालको वैज्ञानिक अध्ययन तथा सीमा पार संयुक्त पहल, विपद पूर्व सूचना प्रणालीको सुदृढीकरण, उत्थानशील पुननिर्माण, जलवायु न्यायका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन लगायतका निर्णयहरू भएको बताउनुभयो। सरकारले भोटेकोशी बाढी पीडितलाई सघाउन सहज होस् भनी राहत सामग्री सङ्कलन गर्न 3 स्थान तोकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाई मार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि आवश्यकता अनुसार सरकारले नै प्रभावित क्षेत्रमा वितरण गर्नेछ। यस्तै नुवाकोटको बट्टार स्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी स्थित नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री सङ्कलन गरिनेछ। सङ्कलित सामग्री आवश्यकता अनुसार प्रभावित क्षेत्रमा वितरण गरिने गरिने प्राधिकरणले जनाएको छ। साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सहयोग गर्न सकिने जनाइएको छ। आर्थिक सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। उक्त कोषका लागि हिमालयन ब्याङ्कको डलर खाता, स्ट्यान्डर्ड चार्टर ब्याङ्क, राष्ट्रिय वाणिज्य ब्याङ्क, एभरेस्ट ब्याङ्क, नेपाल ब्याङ्क लिमिटेड, ग्लोबल आइएमई ब्याङ्क, नबिल ब्याङ्क र कृषि विकास ब्याङ्क मार्फत तथा राष्ट्रिय वाणिज्य ब्याङ्कको क्युआर कोड मार्फत रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। रसुवाको भटेकोसी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार गरिएको छ। आफ्नै हिसाबले सञ्चालन हुँदा उक्त क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोर्खा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढङ्गले कार्य अघि बढाउन भनिएको छ। सेनाको हेलिकप्टर उडाउनुपर्ने अवस्था आएमा समितिले सम्बन्धित जिल्लाको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्ने तथा निजी हेलिकप्टर आवश्यक परेको खण्डमा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गरी तुरन्त उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएको छ। भोटेकोसीको बाढीबाट अवरुद्ध विद्युत आपूर्ति सेवा पुनः सञ्चालन भएको छ। नेपाल विद्युत प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्था मार्फत विद्युत सेवा पुनः सञ्चालन गरेको हो। बाढीका कारण प्रभावित खरानीटार, समुद्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुर लगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्ह 4 बजेको समाचार अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। हिजो बिहान चीन नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परि तिब्बतमा 3 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। बाढीमा परि 558 जना अझै बेपत्ता रहेका र तीमध्ये 260 जना विदेशी नागरिक रहेका चिनिया सरकारी सञ्चार माध्यमले जनाएको छ। सीमावर्ती क्षेत्रमा माटो र भग्नावशेष भवनमाथि खसेपछि 1,000 भन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य जारी राखेका छन्। उद्धारमा खोजी कुकुर र ड्रोन प्रयोग गरिएको छ। निगरानी भिडियोमा धेरै मानिस ज्यान जोगाउन भागिरहेको देखिएको छ। चिनको अर्धसैनिक पिपुल्स आर्म्ड पुलिसका सदस्य ली किपुले अस्थिर भूभाग र साँगुरा पहाडी सडकका कारण उद्धार कार्यमा कठिनाई भइरहेको बताउनुभयो। मुख्य प्रकोप स्थलमा ठुला सवारी साधन र भारी उपकरण पुग्न नसके पनि आसपासका सडक खुला रहेकाले आवश्यक सामग्री पुर्याइएको उहाँले जानकारी दिनुभयो। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज। रेडियो नेपालबाट हामी यहाँहरूलाई निरन्तर पछिल्लो अपडेट के भइरहेको छ जानकारी गराइरहेका छौँ। यति बेला सहकर्मी अर्जुन श्रेष्ठसँगै मनुका कुँवर छु अनि टेलिफोन सम्पर्कका लागि, स्रोत सम्पर्कको लागि सहकर्मी रुक्मिणी पोखरेल हुनुहुन्छ। हामी यहाँहरूलाई अपडेट गराउने क्रममा दिउँसो 31 270 जनाको शव फेला परेको नेपाल प्रहरीले आफ्नो वेबसाइट मार्फत जानकारी गराएको थियो भने, अघि 350 आइपुग्दाखेरि 332 जनाको शव फेला परेको जानकारी गराएको छ। यो क्रममा यति बेला कसरी उद्धार भइरहेको छ, हामी काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरसँग कुराकानी गर्दैछौँ। हजुर नवीन सर।
2: हजुर,
0: अहिले कहाँ हुनुहुन्छ यहाँ? पछिल्लो अपडेट के छ, के कसरी उद्धारको कार्य भइरहेको छ?
2: अब यस्तो छ, उद्धार त हामीले गर्ने होइन, यो अब नेपाल सरकारले नै गरिराख्नु भएको छ होइन। तर हामीले चाहिँ उद्धारको लागि चाहिँ सहयोगको रूपमा चाहिँ हामीले एम्बुलेन्सहरू पठाइदिएका छौँ। अब उद्धार गरेर ल्याएको एयरपोर्ट

0: बाट पनि एम्बुलेन्स मार्फत यो विभिन्न हस्पिटलमा ल्याउने बिरामीहरूलाई चाहिँ लिएर आउने काम गरेका छौँ भने, र हस्पिटलमा रहेकाहरूको लागि चाहिँ उहाँहरूको लागि चाहिँ खाने पानीको व्यवस्था चाहिँ हामीले गरेका छौँ।
1: हजुर नवीन सर, काठमाडौँ महानगरपालिकाले चाहिँ यो विपदको अवस्थामा चाहिँ महानगरपालिकाले पनि सहयोग गर्ने, यो उद्धार र खोजलाई चाहिँ सहज बनाउनको लागि चाहिँ यहाँहरूको पनि सहयोग रहने कुरा आएको छ, र यहाँले चाहिँ काठमाडौँ महानगरपालिकाको स्काउट टिमले चाहिँ उद्धारको लागि चाहिँ फिल्डमा खटिएका टिमसँग समन्वय गरेर गर्दै सहयोग गरिरहेको भन्ने छ। अहिले के छ, अहिले यो यहाँहरूको महानगरपालिकाले स्काउट टिम मार्फत चाहिँ फिल्डमा खटिएर जुन उद्धार र चाहिँ खोजी कार्यमा चाहिँ सहयोग गरिरहेको भन्ने छ, यो सन्दर्भमा थोरै के भएको कुरा जोड दिनुहोस् न।
0: स्काउटको टोली त नेपाल सरकारले खटेको हो, महानगरपालिकाले गरेर होइन, त्यो हामीले चाहिँ एम्बुलेन्सहरू मात्र पठाएका हो, र एम्बुलेन्सबाट ल्याएको बिरामीहरूलाई चाहिँ निःशुल्क उपचार गराइदिने, उनीहरूको खानपानीको व्यवस्था गरिदिने, र पछिल्लो चरणमा फेरि चाहिँ आवश्यक परेको खालमा पालिकासँग सरकारसँग सहयोगसँग सहकार्य गरेर सहयोग गर्ने हो।
1: हजुर नवीन सर, यहाँलाई जानकारीको लागि धन्यवाद। अहिले यो विपदको क्षणमा चाहिँ विभिन्न नगरपालिकाहरू महानगरपालिकाहरूले पनि त्यो प्रभावित क्षेत्रमा चाहिँ गएर त्यहाँ सहयोग गर्ने, उद्धारको सन्दर्भमा सहयोग गर्ने कार्यहरू गरिरहेको छ। यो सन्दर्भमा चाहिँ काठमाडौँ महानगरपालिकाले पनि आफ्नो क्षेत्रबाट सहयोग गरिराखेको छ भन्ने कुरा चाहिँ हामीले यहाँसँग कुराकानी लियौँ। अब खास गरेर यो विपदको क्षणमा चाहिँ सबैले मनदेखि सहयोग गर्ने, त्यसमा सक्रियता देखाउने, र यो विपदमा उद्धारको सन्दर्भमा चाहिँ सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने, खोज तलासमा सहयोग गर्नेदेखि लिएर यो अवस्थामा चाहिँ हामीले भित्रैबाट सक्रियता देखाउनुपर्छ। यो सन्दर्भमा महानगरपालिकाहरू, नगरपालिका लगायत सरकारी सम्पूर्ण संयन्त्र सक्रिय रहेको छ। अहिले यो विपदको अवस्थामा दुःखद चाहिँ यो खबर यहाँहरूलाई जानकारी गराइराख्नु परेको छ, हामी पनि यसबाट दुखित छौँ। अहिले नेपाल प्रहरीको सूचनाअनुसार, नेपाल प्रहरीले जानकारी गराएअनुसार रसोमा आएको विनाशकारी बाढीका कारण चाहिँ अहिले दिउँसो 3:50 चाहिँ 332 मृत्यु भइसकेको भन्ने चाहिँ जानकारी आएको छ, जसमध्ये चाहिँ रसुवामा 17, नुवाकोटमा 28, धादिङमा 29, चितवनमा 121, गोर्खामा 29, तनहुँमा 19, यसै गरेर नवलपरासी पूर्वमा 74 र नवलपरासी पश्चिममा 15 गरी 332 शव फेला परेको चाहिँ नेपाल प्रहरीले जानकारी गराइरहेको छ, गराइसकेको छ। यसमा चाहिँ नेपाल प्रहरीले चाहिँ बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा चाहिँ भएको बाटो अवरोध हटाउने कार्यमा समेत सक्रिय रहेको छ। यो अवस्थामा चाहिँ हामीले उद्धारमा सक्रियता देखाउने एउटा पक्ष रह्यो, सँगै अहिले यो विपदको समयमा चाहिँ मनुकाजी के भइरहेको छ भने विभिन्न स्क्यामहरू आउने, विभत्स दृश्यहरू देखाउने, त्यो खालको पनि अहिले आइरहेको छ। हामीले अघि पनि भन्यौँ, बारम्बार हामीले भनिराखेको छौँ, आग्रह गरिराखेका छौँ, यस्तो विभत्स दृश्यहरू हामीले सार्वजनिक गर्दै गर्दाखेरि त्यसबाट पर्ने मानसिक असर, त्यसको प्रभावको बारेमा पनि हामीले विचार पुर्याउनु पर्छ भनेर चाहिँ हामीले आग्रह गरिरहेका छौँ। र यो विभत्स तस्विर र दृश्यहरू नराखिकन यो विपदको क्षणमा सकेसम्म आफू पनि सुरक्षित रहेर राहत र उद्धारमा चाहिँ सक्रिय भइदिन हामी रेडियो नेपाल मार्फत आम नागरिक र त्यहाँ नजिकमा रहेका नागरिकहरूलाई आग्रह पनि गर्छौँ। सँगै अहिले यो विपदकोमा चाहिँ एउटा चाहिँ राहत सहयोगको नाममा चाहिँ विभिन्न साइबर स्क्याम हुने चाहिँ अवस्था पनि रहन सक्छ। यो सन्दर्भमा चाहिँ नेपाल प्रहरीले एउटा आग्रह पनि गरेको छ, मनुकाजी यो आग्रहको सन्दर्भमा के भइराखेको छ, प्रहरीले कस्तो खालको आग्रह गरेको छ, अलिकति जानकारी गराइदिनुहोस्।
2: हजुर, यो विपदको समयमा प्राय जसो यो साइबर स्क्याम हुने गरेको छ, साइबर स्क्यामबाट सचेत रहनको लागि नेपाल प्रहरीले अनुरोध गरेको छ। आफ्नो फेसबुक पेज त्यस्तै वेबसाइट मार्फत सूचना जारी गर्दै नेपाल प्रहरीले आग्रह गरेको छ कि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा प्रधानमन्त्री राहत कोषको नाममा नाम प्रयोग गरेर व्यक्तिगत बैङ्क खाता वा ई वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाएका फर्जी क्युआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यस प्रति सचेत रहन नेपाल प्रहरीले विशेष अनुरोध गरेको छ। हामी पनि यहाँलाई आग्रह गर्छौँ, साइबर स्क्यामबाट बच्नुहोला। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भर्खरै अपडेट गराएको छ कि श्री नम्बर एक सैन्य तालिम केन्द्र त्रिशुलीमा हवाई उद्धार गरी 241 नेपाली नागरिकलाई उद्धार गरिएको छ, गरेको जानकारी भर्खरै गरेको छ। हामी निरन्तर यहाँहरूलाई प्रति कार्य सम्बन्धी के कस्तो प्रयास भइरहेको छ जोड्ने जानकारी गराउने प्रयास गरिरहेका छौँ। यो क्रममा यति बेला भने दाङको सिडिओ जोडिनु भएको छ हामीसँग निश्चल राज पाण्डे, उहाँसँग दाङका नागरिकहरू पनि रसुवा बाढीबाट प्रभावित भएर सम्पर्कविहीन भइरहेका छन्। यो बेलासम्म आइपुग्दा कति सम्पर्कमा आउनुभयो, सम्पर्कविहीनको खोजी कार्य कसरी भइरहेको छ, जिल्लाले कसरी समन्वय गरिरहेको छ बुझ्ने प्रयास गरिरहेका छौँ। हजुर निश्चल सर।
3: हजुर हजुर नमस्कार।
2: हजुर हामीले पृष्ठभूमिमा पनि जोड्यौँ, अब दाङबाट पनि धेरै नागरिक सम्पर्कविहीन भएको खबर आइरहँदा यहाँहरूलाई पछिल्लो अपडेट के प्राप्त भएको छ नि?
3: हाम्रो पछिल्लो अपडेट अहिले हामीले 4 बजे हाम्रो आधिकारिक फेसबुक मार्फत जानकारी गराएका छौँ। हामी यो हिजो विपदको घटना घटे पश्चात नै निरन्तर समन्वय र यो खोजी तथा उद्धार कार्यमा संलग्न छौँ र यो हाम्रो दाङ जिल्लामा स्थायी बसोबास गर्ने र अन्यत्र जिल्ला भई यस जिल्लामा बसोबास गर्ने नागरिकहरूको हामीले खोजी तथा उद्धारको सम्पर्कको लागि हामीले सूचना जारी गरेका थियौँ। त्यसै सन्दर्भमा हामीसँग हिजो चाहिँ 10 हामीलाई जानकारी प्राप्त भएको थियो हराएको, आज बिहानसम्म 22 र अहिले 4 बजे अपडेट गर्दा हामीलाई 33 हाम्रा यहाँ चाहिँ यहाँको व्यक्तिहरू नागरिकहरू हराएको हो भन्ने जानकारी प्राप्त भयो। त्यसमध्ये हामी निरन्तर समन्वय अब निकाय विभिन्न निकायहरूसँग समन्वय गर्दाखेरि हाल चाहिँ 5 हाम्रो यहाँ जस्तो ध्रुवबहादुर बुढा मगर तुलसीपुरको 6, गोपाल चौधरी राजपुर 1, बुद्धिराम चौधरी राजपुर 1, तिलक चौधरी तुलसीपुर 12 र रामकुमार चौधरी तुलसीपुर 12 5 हाम्रो सम्पर्कमा आइसक्नु भएको छ परिवर्तनमा र उहाँहरू सकुशल हुनुभएको जानकारी प्राप्त भएको छ र थप अरू 22 बिहानसम्म हराउनु भएकोमा अहिले जानकारी प्राप्त हुने क्रम जारी छ। अहिलेसम्म हामीसँग 33 कुल हराएको जानकारी प्राप्त भएको छ।
2: हजुर 33 सम्पर्कविहीन हुनेमा त्यहाँ काम गर्नेहरू हुनुहुन्छ कि, गोसाईकुण्ड जाने मानसरोवरको क्रममा रहनेहरू हुनुहुन्छ कि, प्राय कस्ता नागरिकहरू हराउनु भएको छ नि?
3: धेरै जसो त्यहाँ हाइड्रो पावरमा काम गर्ने कर्मचारीहरू हुनुहुन्छ र कोही टुरिस्ट गाइडमा काम गर्ने र केही लेबर काम गर्न जानुभएको छ। तर यो अहिले हाम्रो गोसाईकुण्डको जनपुण्यको क्रममा तीर्थयात्राको क्रममा जानुभएको भन्ने चाहिँ हामीलाई अहिलेसम्म जानकारी प्राप्त भएको छैन।
2: हजुर यो बिचमा त्यहाँ जो सम्पर्कविहीन भएका आफन्तहरूले यहाँहरूलाई निरन्तर खोजी कार्य के कसरी भइरहेको छ भनेर सोधि पनि रहनु भएको होला, परिवारका सदस्यहरूलाई यहाँहरूले कसरी जानकारी दिइरहनु भएको छ नि?
3: हामीले भर्खरै एउटा वक्तव्य नि एउटा सूचना नै निकालेका थियौँ, तपाईँहरू धैर्य धारण गर्नुहोला। हामी निरन्तर अपडेट हाम्रो आधिकारिक फेसबुक मार्फत गराइरहेका छौँ र प्रत्येक घन्टा 2 घन्टा 3 घन्टा जति जे इन्फर्मेसन हामीलाई तुरन्त प्राप्त हुन्छ उहाँहरूलाई जानकारी गराएका छौँ र धैर्य धारण गर्ने गरेर बस्नु हुन र निरन्तर हामी बिच अपडेट भइरहनु भनेर हामीले जानकारी गराएका छौँ।
2: हजुर जानकारी गराइदिनु भएकोमा यहाँलाई हार्दिक आभार।
3: हस् धन्यवाद।
2: हजुर उहाँ हुनुहुन्थ्यो दाङका सिडिओ निश्चल राज पाण्डे। दाङबाट 33 नागरिक सम्पर्कविहीन हुनुभएको छ, विशेष गरेर हाइड्रोमा काम गर्ने, त्यसै गरेर तीर्थस्थलमा जानेहरू पर्नु भएको छ र परिवारका सदस्यहरूलाई सान्त्वना उहाँहरूले दिइरहनु भएको छ। धैर्य धारणका लागि उहाँहरू पनि निरन्तर खटिरहनु भएको छ। यो बेला धेरै जिल्लाबाट रसुवा क्षेत्र विशेष गरेर त्यहाँ जलविद्युतमा काम गर्नुहुने, त्यो नाकामा काम गर्ने नागरिकहरू विभिन्न जिल्लाबाट पर्नु भएको छ। दाङबाट 33 भनिए जस्तै अघि केही बेर हामीले अगाडि कुरा गरेका थियौँ, सिन्धुपाल्चोकबाट पनि धेरै नागरिक 224 सम्पर्कविहीन भएको उहाँले जानकारी गराउँदै हुनुहुन्थ्यो। पछिल्लो समयको खबर दिने क्रममा हामीले बाढीको कुरा गरेका थियौँ, अहिले अब फेरि अर्को बाढी फुट्छ अरे, जान्छ अरे, छिटै फुट्छ अरे भनेर निकै यो रेरेका कुरा पनि छ। तर यद्यपि त्यो खतरा त छ, तर खतरा छ भन्दैमा एकदमै डराउनु पर्ने अवस्था पनि होइन, त्यो नफुट्न पनि सक्छ। तर तसर्थ धैर्य धारण गरौँ भनेर हामीले जल तथा मौसम विज्ञान विभागको कुरा पनि यहाँलाई जानकारी गरायौँ। यो समय अघि हामीले साइबर स्क्यामको कुरा जोड्यौँ नि अर्जुनजी, जस्तै अब अहिले राहतको कार्य भइरहँदाखेरि राहतमा पनि के कुरा दिने, के कुराहरू चाहिँ यस्तो बेलामा अति आवश्यक पर्छ भन्ने पनि हामीले यहाँहरूलाई जानकारी गराउन आग्रह गर्न आवश्यक छ कि जस्तो लाग्छ, किनभने अहिले स्वतः स्फूर्त रूपमा राहतमा खटिनु भएको छ, तर कतिपय फेरि उद्धार गर्ने नाममा चाहिँ एकदमै त्यो विभत्स दृश्य हुने, यस्तो पनि मन छ र भन्ने खालको दृश्यहरू पनि हामीले देखिरहेका छौँ नि।
1: हो पक्कै पनि अहिले चाहिँ यो हामीले सामाजिक सञ्जालहरू हेर्दै गर्दाखेरि एकदमै विभत्स दृश्यहरू जो चाहिँ हेर्दा पनि मनसृङ्ग हुने खालको प्रकृतिको छ, जसले चाहिँ मानसिक रूपमा पनि नराम्रो प्रभाव पार्न सक्छ। र त्यहाँ खटिरहेको सुरक्षाकर्मी लगायत त्यो उद्धार टोलीहरूलाई त्यहाँ धेरै भिडभाड गर्दै गर्दाखेरि त्यसको चाहिँ त्यहाँ उद्धारमा पनि असर पर्न सक्छ, योतर्फ पनि हामीले पक्कै पनि ध्यान दिनुपर्छ होला
2: है।
1: अर्को चाहिँ यसरी यो दृश्यहरू चाहिँ हामीले विभत्स दृश्यहरू राख्दै गर्दाखेरि चाहिँ भन्दा पनि त्यहाँ चाहिँ त्यो दृश्यहरू खिच्दाखेरि तस्विरहरू लिँदाखेरि आफू कतिको जोखिम, आफूलाई पनि कतिको जोखिम हुन्छ भन्ने सन्दर्भमा पनि हामीले सोच्नुपर्छ होला। यो विषयमा चाहिँ हामी यो रेडियो नेपाल मार्फत चाहिँ आम नागरिकलाई यसतर्फ पनि अलिकति सचेत भइदिन आग्रह पनि गर्छौँ होइन। सँगै अहिले अघि पनि हामीले जोड्यौँ यो सामाजिक सञ्जालमा चाहिँ यस्तो विपद आइसकेपछि यस पछाडि चाहिँ यो राहत पुनर्स्थापना त्यसै गरेर यो बेलामा चाहिँ राहत चाहिँ वितरणका कुराहरू, राहत सङ्कलनका कुराहरू गर्दै गर्दा पनि कतिपय अवस्थामा चाहिँ यो कति प्रभावकारी भइराखेको हुन्छ, त्यसमा चाहिँ कस्ता व्यक्तिले अब त त्यसमा चाहिँ अनाधिकृत रूपमा चाहिँ त्यो सङ्कलन गर्ने होइन, कुन तर्फबाट चाहिँ सङ्कलन गरेर चाहिँ त्यसलाई साँच्चै राहतको रूपमा चाहिँ त्यहाँ पुर्याउने भन्ने सन्दर्भ पनि एउटा चुनौतीपूर्ण नै रहन्छ होइन। यो सन्दर्भमा अलिकति हामीले चाहिँ यो जुन राहत वितरणका कुरा, राहत सङ्कलनको कुरा पनि अलिकति ध्यान दिनुपर्ला, यसै सन्दर्भमा पनि नेपाल प्रहरीले यसलाई अलिकति व्यवस्थित गर्नको लागि त्यसै गरेर राज सङ्कलनमा रकमहरू सङ्कलन गर्दै गर्दाखेरि कस्ता खालका कुराहरू चाहिँ मा चाहिँ अलिकति ध्यान दिनुपर्छ भनेर नेपाल प्रहरीले चाहिँ एउटा जानकारी अथवा आग्रह पनि गरिरहेको अवस्था छ होइन।
2: हजुर, अवश्य नै यो सामाजिक सञ्जाल चलाइरहँदा होस् अथवा सूचना लिइरहँदाखेरि तपाईँलाई यस्तो तस्बिर पनि किन हालेको होला, यस्तो संवेदनाहीन तस्बिर, विभत्स यो मानवीय संवेदनामा आघात पुर्याउने विभत्स फोटो भिडियो, भ्रामक वा अन्य आपत्तिजनक सूचना कुनै सञ्चार माध्यमले सामाजिक वा सामाजिक सञ्जालमा चाहिँ त्यसरी हालेको देख्नु भएको छ, त्यस्तो हाल्न हुँदैन, त्यो हाल्न नमिल्ने खालका त्यस्ता सूचना सन्देश, त्यस्ता भिडियो तस्बिरहरू हालिएको छ भने तपाईँले प्रेस काउन्सिल नेपाल .gov.np उजुरी पनि दिन सक्नुहुन्छ। त्यसको त्यो प्राप्त जानकारीलाई प्रेस काउन्सिल नेपालले अनुगमन टोलीले तत्काल अध्ययन गरी आवश्यक कदम चाल्ने पनि जानकारी गराएको छ। विपदमा हामी सूचना त दिन्छौँ, तर सूचना बाँड्दा संवेदनशील बनाऊ, संवेदनाहीन चाहिँ नबनाऊ, होइन, पीडितको पीडा पनि बुझौँ। त्यो ठाउँमा आफ्नै आफन्त, त्यो ठाउँमा आफ्ना परिवारका सदस्य भए हामी के त्यस्तै व्यवहार गर्न सक्थ्यौँ होला, मानवीय मर्यादाको पनि सम्मान गरौँ।
1: हो पक्कै पनि मनुकाजी, अहिले यो विपदमा हामी सबै एक ठाउँ रहेर यो विपदको सामना गर्ने, राहत र उद्धारमा चाहिँ लाग्ने एउटा चाहिँ नागरिकको हिसाबले पनि लाग्नु पर्यो। अर्को चाहिँ यहाँ हामीले बिहानै पनि राजनीतिक दलहरूले पनि संयुक्त रूपमा चाहिँ सर्वदलीय बैठक बसेर आफ्नो गाउँ स्तरका कार्यकर्ताहरूलाई परिचालन गर्ने जुन कुराहरू गरिरहेको छ पक्कै पनि यो सराहनीय कार्य छ होइन। यसले चाहिँ उद्धारमा थप सहयोग पुर्याउँछ, तर कतिपय अवस्थामा हामीले यो सामाजिक सञ्जालमा हेर्दै गर्दाखेरि एउटा चाहिँ त्यो दृश्य हेर्न पनि मन लाग् नलाग्ने खालको दृश्यहरू देखिन्छ कि कतिपय ठाउँमा चाहिँ ती मृतक विभत्स त्यो खालको दृश्य त एउटा रह्यो खिच्ने, अर्को चाहिँ त्यहाँबाट चाहिँ उहाँहरूले लगाएका गरगहनाहरू निकाल्नेदेखि लिएर होइन त्यो हामीले भन्न पनि एकदमै अप्ठ्यारो लाग्ने खालको ती कुराहरू चाहिँ भइरहेका छन्। यसतर्फ चाहिँ अलिकति सचेत रहन, यो खालको गतिविधि नगर्न र यसलाई चाहिँ पक्कै पनि नेपाल प्रहरीले पनि यसको अनुगमन गर्ने, त्यो खालको अवस्था आउँदाखेरि कसरी कारवाही अगाडि बढाउने भन्ने सन्दर्भमा त काम गरिरहेकै पनि छ होइन तथापि यस्तो नगर्न हामी यहाँबाट नागरिकहरूलाई पनि अथवा त्यो कार्यमा संलग्नलाई चाहिँ संलग्न नहुनको लागि हामी अपिल आग्रह पनि गर्छौँ होइन त
2: हजुर अवश्य नै त्यस्तै नेपाली नागरिकसँगै विदेशी नागरिकहरू पनि त्यो ठाउँमा विशेष प्रभावित बाढी प्रभावित क्षेत्रमा मृत भेटिएका छन् कति हराइरहनु भएको छ चिनले पनि 3 नागरिक मृत भएको र 558 हराइरहेको भनेर चिनिया दूतावास नेपालले जानकारी गराएको थियो चिनका प्रधानमन्त्री ली छ्याङ सिचाङ तिब्बतको पहिरो प्रभावित क्षेत्रमा पनि पुग्नु भएको छ जिरोङ केरुङ जहाँ चाहिँ हिलो पहिरो प्रभावितहरूको अवस्था के छ त्यहाँ के भएको थियो भने स्थलगत निरीक्षणको लागि यो जानकारी चिनिया राजदूतावासले आफ्नो पेज मार्फत त्यस्तै सिन्वा न्युजले पनि यो जानकारी गराएको छ आजै चिनको परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरेर चिनिया नागरिकहरू नेपाली भूभाग नेपालतर्फ झन्डै 100 बेपत्ता भइरहेको चिनिया दूतावासले उल्लेख गरेको छ र त्यो जानकारी नियमित पत्रकार सम्मेलनमा चिनका पत्रकारहरूलाई जानकारी गराएको थियो त्यहाँको परराष्ट्र मन्त्रालयले यसरी यो समय कति घुम्न आएका नेपालमा अब यो अहिले ठ्याक्क अब सिजन सुरु हुने बेला भयो होइन यो अगस्त सेप्टेम्बर नोभेम्बर यो अक्टोबर यो जुन टाइम छ समय छ यो एकदम सिजन पनि हो पर्यटकहरू घुम्न आउने समय हो यसले गर्दाखेरि चाहिँ धेरै विदेशी नागरिकहरू हतोत्साहित हुनुभएको छ कति हराउनु पनि भएको छ यसको के भइरहेको छ पछिल्लो अपडेट पनि नेपाल पर्यटन बोर्डले त्यस्तै गरेर पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घ संस्थाहरूले पनि अपडेट गराइरहनु भएको छ त्यति मात्र पनि होइन पर्यटन मन्त्रालयले पनि संयमित रहन र खोजी कार्य भइरहेको जानकारी गराइरहेको छ अर्को कुरा अब भोलि गोसाईकुण्डमा जनै पूर्णिमाको दिन जहिल्यै ठुलो मेला लाग्ने अनि मेलामा दर्शन गर्न जनै पूर्णिमाका यो विशेष गरेर जनै फेर्नका लागि त्यहाँनिर जाने धेरै तीर्थालुहरू सदैव जाने गर्नुहुन्छ कतिले यस वर्ष जाने योजना बनाएर त्यहाँ पुग्नु भयो होला अहिले गोसाईकुण्डबाट काठमाडौँ फर्कनेका लागि वैकल्पिक मार्गबाट आउन पर्यटन मन्त्रालयले आग्रह गरेको छ गोसाईकुण्ड दर्शन तथा भ्रमण गरी फर्कदै गर्नुभएका सम्पूर्ण तीर्थयात्री तथा पर्यटक महानुभावहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि धुन्चेतर्फको नियमित मार्ग पुरानो मार्ग प्रयोग नगर्नुहुन अनुरोध गरिएको छ सुरक्षित यात्राका लागि तोकिएको वैकल्पिक मार्ग मात्र प्रयोग गर्नुहुन सूचित गरिएको छ तपाईँका आफन्त पनि गोसाईकुण्डमा जानुभएको थियो फर्किने क्रममा हुनुहुन्छ भने सम्पर्कमा भएपछि यहाँले वैकल्पिक मार्गको प्रयोग गरेर फर्किनको लागि आग्रह गर्नुहुन हामी पनि यहाँलाई आग्रह गर्छौँ
1: हो पक्कै पनि अहिले हामी संयमित हुनै पर्छ एउटा चाहिँ मौसम पानी पर्ने बर्खाको सिजन पनि हो यस्ता विपदहरू कुन बेला आउन सक्छ त्यो तत्काल जानकारी नहुन सक्छ त्यसैले जुन पूर्वानुमान छ यो पूर्वानुमानलाई चाहिँ अलिकति मध्यनजर गरेर अलिकति सचेतता अप्नाउन हामी आग्रह गर्छौँ अहिले चाहिँ यो विपदको अवस्थामा अहोरात्र रूपमा सरकारी संयन्त्र सम्पूर्ण संयन्त्र चाहिँ उद्धारमा लागिरहेको छ तथापि यो उद्धारमा एउटा सूचना चाहिँ जल तथा मौसम विज्ञान विभागले एउटा आग्रह गरेको छ आज चाहिँ मध्य नेपालमा पानी पर्ने बादल र घना रहेकोले उद्धारमा चाहिँ सजगता अपनाउन चाहिँ जल तथा मौसम विज्ञान विभागले अनुरोध गरिसकेको छ बुधबार चाहिँ तिब्बत क्षेत्रमा गएको ठुलो हिमपहिरोपछि चाहिँ मध्य भोटेकोसीको बाढीले छेदविछेद भएका क्षेत्रमा चाहिँ उद्धार कार्य जारी रहेका बेला यो एउटा सूचना आएको छ जसले चाहिँ अझै पनि मौसममा प्रतिकूलता हुनसक्छ यसमा चाहिँ उद्धार टोलीले पनि अलिकति संयम भएर उद्धारमा लाग्न र यो मौसम पूर्वानुमानलाई ध्यान दिएर पानीबाट यो चाहिँ मौसमबाट मौसमपछि आउने खालका यस्ता खालका विपदबाट बचेर उद्धारमा सक्रियता देखाउनको लागि आग्रह गरेको छ आज दिउँसो दिनभर चाहिँ सामान्य बदलीसँगै घाम लाग्ने भए पनि राति चाहिँ आज पानी पर्ने चाहिँ सम्भावना रहेको छ यसले उद्धारलाई केही असर सिर्जना हुन सक्छ त्यसैले उद्धारमा खटिएको व्यक्तिहरूले उद्धारमा संलग्न जनशक्तिले चाहिँ त्यसतर्फ पनि ध्यान दिनुपर्ने भएको छ र अर्को विपदबाट परिणबाट जोगिन पनि एउटा आग्रह गरिसकेको छ हामीले यसलाई संयमता अपनाउनु पर्ने पनि अवस्था आएको छ होइन एउटा चाहिँ यो मौसमको कुरा गर्दै गर्दाखेरि पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ यो बागमती प्रदेशमा र अन्यत्रमा चाहिँ बाढीको सम्भावना पनि वर्षाको सम्भावना रहेकोले चाहिँ दिनमा भन्दा रातमा चाहिँ अझ बादलको सक्रियता रहेको चाहिँ यो अनुमान गरिएको छ। त्यसैले सुरक्षित रहन पनि आग्रह गरिएको छ। यसतर्फ चाहिँ हामीले उद्धारमा संलग्न जनशक्तिले सँगै यो क्षेत्रमा जुन प्रभावित क्षेत्रमा रहनुभएको छ अब अघि पनि कुराकानी गरिसकिएको छ विपद फेरि पनि आउन सक्छ तर त्यसैले अहिले जुन विपद प्रभावित क्षेत्र छ त्यसमा त हामी सचेत रहनै पर्यो। समग्र अझै पनि आउन सक्ने त्यो सङ्कट टरि नसकेको अवस्था भन्ने चाहिँ जानकारी भएको हुनाले अझै हामी सुरक्षित स्थानतर्फ रहन जान र सुरक्षित रहनको लागि चाहिँ हामी पनि यहाँबाट यहाँ मार्फत चाहिँ आग्रह गर्छौँ।
2: हजुर, अवश्य नै यो सचेत रहिरहँदाखेरि प्राय जस्तो यस्तो विपदहरू पर्ने बेलामा यो जुन बर्खाको समय हुन्छ हिउँदमा हुने विपदका समयहरू हुन्छ अहिले त अब सुक्खा पहिरो पनि गइरहेको हुन्छ हिउँद समयमा होइन यस्तो प्रभावित क्षेत्रमा त्यस्तो प्रभाव पर्छ खतरा छ है भनेर जानकारी गराइरहँदाखेरि सरकारले सदैव यो आफ्ना महत्त्वपूर्ण सामानहरू चाहिँ एउटा झोलामा राख्नुहोस् भनेर झटपट झोलाको पनि कुरा निरन्तर गरिरहेको हुन्छ। झटपट झोलामा तपाईँले आफूलाई आफ्ना महत्त्वपूर्ण कागजात आफ्नो सम्पत्ति आफ्नो सम्पत्ति जस्तो अब यो नगदको कुरा भयो होइन सुन चाँदीका कुरा भयो
1: त्यस्ता
2: कुराहरू चाहिँ राखिराख्नुहोस् एउटा झोलामा ताकि त्यस्तो विपद परिहाल्यो भने आफू सुरक्षित हुँदा चाहिने महत्त्वपूर्ण सामानहरू पनि सँगै लैजान सकियोस् भनेर झटपट झोलाको कुरा गरेको हुन्छ। हामी पनि यहाँलाई आग्रह गर्छौँ यदि त्यस्ता प्रभावित क्षेत्रमा तपाईँ हुनुहुन्छ अनि तपाईँको आफन्तहरू हुनुहुन्छ तपाईँका सहकर्मीहरू हुनुहुन्छ तपाईँसँगै जोडिनु भएको सोसल मिडियामा जोडिनु भएकाहरू हुनुहुन्छ भने कमसेकम आफ्ना महत्त्वपूर्ण कागजातहरू आफ्ना नगद महत्त्वपूर्ण सम्पत्ति चाहिँ लान मिल्ने अथवा झोलामा हाल्न सकिने त्यस्ता चिजहरू चाहिँ एउटा झोलामा हालिराख्नुहोस् ताकि सँगै लिएर जान सकियोस् भोलिका दिनमा त्यस मार्फत पनि आफूलाई उद्धार गर्ने आफ्नो परिवारलाई बचाउन सक्ने अवस्था हुन्छ। यतातिर पनि ध्यान दिनुहोला। कतिपयले निरन्तर औषधि खाइरहनुहुन्छ हाम्रो ज्येष्ठ नागरिकहरू कति औषधि खानुहुन्छ होला कति चाहिँ जो रोगीहरू हुनुहुन्छ निरन्तर औषधि खाने अवस्थामा अहिले उद्धार गरिरहँदा त्यो औषधि छुटेको होला कतिको होइन ती औषधिहरू खोज्नुपर्ने अवस्था पनि होला बरु सजग भइरहँदाखेरि त्यो औषधिहरूको बारेमा पनि उद्धारमा खटिने टोलीलाई भन्नुहोस् म यस्तो औषधि खान्छु मसँग यो औषधि छैन भनेर जानकारी गराउनुहोस् ताकि उद्धारमा खटिनेले पनि ती औषधिहरू लिएर जान सकुन् किनभने अहिले निरन्तर यो मेडिकलका सामग्रीहरू पनि हाम्रो छिमेकी राष्ट्र भारत होस् चिन होस् अन्य ठाउँबाट पनि त्यस्ता उद्धारका त्यस्ता सामग्रीहरू आइरहेका छन् चाहे खाद्यान्नका कुरा हुन् चाहे मेडिकलका कुरा हुन् तपाईँ आफूलाई आवश्यक पर्ने कुराहरू पनि जानकारी गराउनुहोस् र अर्को कुरा सरकारले राहत सामग्री एकद्वारमा सङ्कलन गर्न सकियोस् भनेर तिनवटा स्थान तोकेको छ यो पिआमो नेपाल यो प्रधानमन्त्री कार्यालयको यो आधिकारिक फेसबुक पेजमा पनि जानकारी गराइएको छ तिनवटा क्षेत्रमा चाहिँ तिनवटा स्थानमा सामग्री सङ्कलन गर्ने र त्यहाँको सम्पर्क व्यक्तिहरू चाहिँ यो हुनुहुन्छ है भनेर पनि उहाँहरूले जानकारी गराउनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा सङ्कलन गरिने त्यसै गरेर अर्को चाहिँ नेपाली सेनाको मैथिली ब्यारक बट्टार नुवाकोटमा सङ्कलन गरिने र अर्को बैरेनी ब्यारक धादिङमा सङ्कलन गरिने भनेर उहाँहरूले यो जानकारी गराउनु भएको छ। विशेष गरेर विदेशबाट हवाई माध्यम मार्फत आउने राहतका सामग्रीहरूलाई सङ्कलन गर्नको लागि भनेर यो एयरपोर्टकै राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिने कुरा गरिएको छ। त्यसै गरेर स्वदेशभित्र प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टार स्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा सङ्कलन गरी प्रभावित क्षेत्रमा वितरण गरिने उहाँहरूले जानकारी गराउनु भएको छ। बाढी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा सङ्घ संस्थाले सरकारले तोकेका तिनै स्थानमा सामग्री पुर्याउनु पर्नेछ भनेर उहाँहरूले जानकारी गराउनु भएको छ। तपाईँ पनि अपडेट रहनुहोस् मैले भने यी तीन ठाउँहरू विदेशबाट आउने सामग्रीको लागि एयरपोर्टमै व्यवस्था छ भने स्वदेशबाट राहत सङ्कलनको लागि भनेर बट्टार नुवाकोटमा र बैरेनी ब्यारेक धादिङमा व्यवस्था गरिएको छ।
1: हजुर, पक्कै पनि अहिले यो अवस्थामा चाहिँ उद्धार र राहत सङ्कलनको कुरा पनि एउटा महत्त्वपूर्ण पक्ष रह्यो। यसमा चाहिँ सरकारले सक्रिय रूपमा चाहिँ त्यसको संयोजन गरिराखेकै छ, होइन? यसले चाहिँ यो विपद आइसक्यो, विपद पछाडि चाहिँ उद्धार गरिएका जुन व्यक्तिहरूलाई जुन राहत सङ्कलन कसरी गर्दैछ त्यो कुराहरू पनि हामीले भर्खरै यहाँहरू माझ राख्यौँ। अब अहिले चाहिँ यो एउटा चाहिँ मानवीय संवेदनाको कुरा पनि छ, होइन? एउटा चाहिँ म यहाँहरूलाई एउटा सूचना चाहिँ सूचना तथा सञ्चार मन्त्रालयले एउटा अपिल गरेको छ, मानवीय रूपमा चाहिँ संवेदनशील सूचना तस्बिर भिडियो सन्देश प्रसारण प्रकाशन नगर्नुहुन अनुरोध सहित हार्दिक एउटा अपिल गरेको छ। यो अपिलमा चाहिँ रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रहरूमा हालि आएको चाहिँ विनाशकारी प्राकृतिक विपदका कारण चाहिँ उत्पन्न विषम परिस्थितिप्रति सूचना तथा सञ्चार मन्त्रालय चाहिँ गम्भीर र संवेदनशील रहेको जनाएको छ र सञ्चार मन्त्रालयले यो जुन विपदका सम्बन्धमा अघि पनि यहाँहरूसँग मार्फत हामीले कुरा यहाँहरूलाई चाहिँ हामीले जानकारी गरायौँ, विभत्स तस्विर यस्ता दृश्यहरू प्रकाशन प्रसारण गर्दै गर्दाखेरि प्रवाह गर्दै गर्दाखेरि त्यसको मनोवैज्ञानिक असर चाहिँ नकारात्मक रहन सक्छ भनेर यहाँहरूमा हामीले आग्रह पनि गऱ्यौँ। यसै आग्रह सँगसँगै सञ्चार सूचना तथा सञ्चार मन्त्रालयले पनि यो खालको एउटा अपिल गरिरहेको छ। यसले चाहिँ आधिकारिक स्रोतको मात्र प्रयोग गर्न, यसै गरेर भ्रामक सूचना नियन्त्रण गर्न, यस्तै गरेर मानवीय संवेदनाशील बन्न, यस्तै गरेर चाहिँ जिम्मेवार ढङ्गबाट चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्न चाहिँ एउटा विशेष अनुरोध गरेको छ। यो विशेष अनुरोध गर्दै गर्दाखेरि सरकारले विपदको यस विषम परिस्थितिमा चाहिँ कतिपय सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा समेत मानव र समाजलाई नै विचलित पार्ने किसिमका तस्बिर र भिडियोहरू प्रकाशन तथा प्रसारण भएको पाइएको जनाउँदै यस्तो विपदको समयमा चाहिँ ज्यान गुमाएका व्यक्तिका आफन्त अनि परिवारजनलाई थप विक्षिप्त पार्ने भएकाले चाहिँ सही तथ्यपरक र जिम्मेवार सूचना सम्प्रेषण गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउनको लागि चाहिँ सम्पूर्ण राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई समेत विशेष अपिल गरेको छ। यो अहिले विषम परिस्थितिमा हामीले उद्धार र यो राहतका कुरा हुँदै गर्दाखेरि हामीले संवेदनशील बन्नुपर्ने यो विपदमा र राहत र उद्धारमा चाहिँ सरकारी जुन अधिकतम यो सबै खालका संयन्त्रहरू प्रयोग गरेर अहिले यो विपदको छेउमा सबैलाई एकसाथ सबैलाई साथमा लिएर चाहिँ यो खालको उद्धारमा लागिरहेको छ, उद्धारमै सहयोग गर्न र जुन अहिले सञ्चार मन्त्रालयले अर्थात् सरकारले चाहिँ यो विभत्स तस्विर दृश्यहरू सामाजिक सञ्जालको प्रयोग गर्दै गर्दाखेरि हामीले कसरी प्रयोग गरिरहेका छौँ यो सन्दर्भमा चाहिँ विशेष चाहिँ एउटा अपिल गरेको छ, आग्रह गरेको छ। यो खालको दृश्यहरू तस्विरहरू राखेर थप विक्षिप्त पार्ने कार्य नगर्न चाहिँ एउटा अपिल पनि गरेको छ, होइन? यसले चाहिँ हामी के बुझ्न सक्छौँ भने हामीले हाम्रो पनि एउटा चाहिँ कर्तव्य हुन्छ जसले चाहिँ यस्तो विक्षिप्त अवस्थामा चाहिँ त्यो उद्धारका क्षेत्रमा गएर थप असहयोग अथवा त्यो ठाउँमा गएर चाहिँ भिडियो लिँदै गर्दाखेरि तस्बिरहरू लिँदै गर्दाखेरि आफू कति सुरक्षित हुन रहन सकिन्छ, अति असुरक्षित हुने हो, त्यो विषयमा पनि अलिकति सचेत रहन र विपदको अवस्थामा चाहिँ त्यहाँ गएर अब धनमाल सम्पत्ति सङ्कलन गर्ने, त्यसै गरेर त्यहाँ गएर चाहिँ त्यो बाढीमा आएका अब विभिन्न सम्पत्तिहरू धनमालहरूलाई चाहिँ निकाल्ने गर्दै गर्दाखेरि एउटा चाहिँ आफू पनि असुरक्षित रहने, अर्को चाहिँ त्यसले कस्तो खालको प्रभाव पार्छ समाजमा भन्नेतर्फ पनि हामीले ध्यान दिनुपर्छ भन्ने कुरा पनि रहन्छ।
2: हजुर, यसै क्रममा यति बेला हामीसँग टेलिफोन सम्पर्कमा जोडिनु भएको छ स्वास्थ्य विभागका वरिष्ठ स्वास्थ्य प्रशासक दया कृष्ण पन्त। हजुर दया सर।
4: हजुर
2: हजुर, अब अहिले नेपाल सरकारले निरन्तर उद्धार गरिरहेको छ, त्यसै गरेर राहत वितरणको लागि भनेर एकद्वार तीन स्थानहरू पनि तोकिएको छ। अहिले उद्धार गरिरहँदाखेरि खाना पानी लगायतका यो विशेष घाँस कपासका पनि कुरा आउँछन्। बन्दोबस्तीका विषयमा जानकारी गराइदिनुहोस् न
4: म्याम। अब स्वास्थ्य सेवा विभागले स्वास्थ्यजन्य औषधि र औषधि उपकरणहरूको व्यवस्थापन गरिराखेको छ। हिजो मात्रै हामीले रसुवा जिल्लामा त्यो खबर प्राप्त भएपछि तत्काल हामीले दुईवटा हेलिकप्टरबाट आवश्यक पर्ने इमर्जेन्सीमा आवश्यक पर्ने औषधिजन्य सामग्रीहरू स्ट्रेचरहरू पनि त्यहाँबाट माग आएको थियो। त्यो सामानहरू हिजो पठाएर एयरपोर्ट पुगाएका थियौँ तर हेलिकप्टर उड्न नसकेपछि फिर्ता आयो र आज बिहानै त्यो सामान रसुवा जिल्लाको आर्मी ब्यारेकबाट जिल्ला अस्पतालमा पुगेको छ र अहिले पनि हाम्रो एउटा गाडी अहिले रसुवाकै कार्यालय प्रमुख आउनु भएको छ स्वास्थ्य कार्यालयको, उहाँसँग आवश्यक औषधिहरू हामीले पठाउँदैछौँ र अहिले हामीले हेर्ने ओभरअल लजिस्टिक भन्दा पनि स्वास्थ्यसँग सम्बन्धित औषधि औजार उपकरणहरू पठाउने काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय को मार्फतको निकाय स्वास्थ्य सेवा विभागले गरिराखेको छ। अन्य लत्ता कपडा खाद्यान्न अन्य कुराहरू अरू सरोकारवाला मन्त्रालयले गरिराख्नु भएको म बेहोरा अनुरोध गर्न चाहन्छु।
2: हजुर, अघि पनि हामी यहाँ कुराकानीमा जोड्दै थियौँ कतिपय दीर्घ रोगीहरू हुन्छन्, कतिपय विशेष गरेर यो संरक्षण चाहिने गर्भावस्थामा रहेका, सुत्केरी अवस्थामा रहेका असहाय वृद्धहरू पनि हुन्छन्, उहाँहरूको विशेष सुरक्षाको लागि पनि यहाँहरूले त्यस्ता सामग्रीहरू पठाइरहनु भएको होला नि?
4: त्यसको लागि पनि सम्बन्धित महाशाखाहरूले जसरी क्षयरोगका बिरामी भयो भने त्यसको चाहिने औषधि अटुट रहोस्, कुष्ठरोगको गर्भवती आमालाई चाहिने आवश्यक सामग्रीहरू परिवार कल्याण महाशाखा सम्बन्धित क्लस्टरहरूले त्यो व्यवस्थापन गरिराख्नु भएको छ। हिजो सबैलाई आवश्यक पर्ने अत्यावश्यक औषधिहरू पठाइयौँ, अब कार्यक्रमसँग सम्बन्धित सामानहरू आज भोलि चाहिने पठाउने तयारीमा सम्बन्धित महाशाखाहरूले काम गरिराखेको अवस्था छ।
2: हजुर, औषधि व्यवस्थापन र औषधिकै सुरक्षाको लागि चाहिँ कस्तो व्यवस्था छ नि?
4: औषधिको सुरक्षाको लागि त अब हामीले यहाँबाट सुरक्षित तरिकाले पठाएका छौँ। अब त्यहाँ जिल्लामा आर्मीले अनि प्रहरीले र सम्बन्धित अस्पतालहरूले अब उपयुक्त किसिमले स्टोरेज गरेर बिरामीहरूलाई उपचार व्यवस्थापन गरिराखेको छ।
2: हजुर, हामीले निरन्तर अब अहिले यो स्वास्थ्यका सामग्रीहरू पठाइरहँदा पछिल्लो समयको यो जुन मड स्लाइड भनेको यो हिलो पहिरो भइरहँदाखेरि अहिले हामीले जो त्यहाँ सम्पर्क विहीन हुनुभयो, जसको सब भेटिरहेको छ त्यो पनि हिलोमै भेटिरहेका छौँ, कति पशु चौपाया पनि मरेका छन्। अब यसपछिको परिणाम हेर्दाखेरि कुनै त्यस्तो महामारी हुने, त्यस्तो कुनै रोग लाग्ने त्यो एउटा अवस्था पनि रहन सक्ला, यसतर्फ पनि यहाँहरू सजग हुनुहुन्छ होला नि?
4: एकदमै, अब यस्तो डिजास्टर भएपछि विभिन्न किसिमका सर्वरोगहरू फैलिने, खानेपानी दूषित हुने लगायतका विभिन्न समस्याहरू आउन सक्ने सम्भावना गत विगतमा पनि हामीले फेस गरेका छौँ र यो पालि पनि हाम्रो स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको टिमले त्यसको पूर्व तयारी, अब दुई चार दिनपछि यस्ता चाहिने समस्याहरू आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर आवश्यक तयारीहरू, आवश्यक किटहरूको व्यवस्थापन गरिराखेको बेहोरा म अनुरोध गर्न चाहन्छु।
2: हजुर, यहाँ स्वास्थ्य विभागको वरिष्ठ स्वास्थ्य प्रशासक हुनुहुन्छ, एउटा प्रशासकीय अवस्था र अर्को स्वास्थ्य, यो दुइटै व्यवस्थापनमा यहाँ लागिरहँदा रेडियो नेपाल मार्फत केही सन्देश दिन चाहनुहुन्छ कि?
4: अब यो गम्भीर अब डिजास्टर भएको छ होइन, अब यसपछि अब स्वास्थ्यको दृष्टिकोणले हेर्ने भने अहिले पनि कतिपय व्यक्तिहरू, कसैको त मृत्यु भयो, कोही घाइते भएका छन्, उहाँहरूले अब समयमै डाक्टरहरूको टिम पुगिसकेको छ जिल्ला जिल्लामा पालिकामा, उहाँहरूबाट तुरन्त उपचार व्यवस्थापन लिइ नै राख्नु भएको छ। तथापि त्यहाँ उपचार नहुनेहरू अब वीर अस्पताल लगायत विभिन्न अस्पतालहरूमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समन्वय गरेर उपचारको व्यवस्था पनि भएको छ र अब मुख्यतया पोषणसँग सम्बन्धित कुराहरू, खाद्यान्न, लत्ता कपडा, सेल्टरहरूको अब तुरन्त व्यवस्थापन अब विभिन्न निकायहरूले अहिले समन्वय गरेर गरिराख्नु भएको छ र स्वास्थ्यको सन्दर्भमा अब खानेपानी दूषित भयो भने पखला, टाइफाइड, हैजा जस्ता विभिन्न रोगहरू हुन सक्ने सम्भावना छ। यसमा अब सबै चाहिने निकायले, सबै आम चाहिने जनसमुदायले आफ्नो क्षेत्रबाट खानेपानी, त्यसपछि सेल्टरको कुराहरू अनि पोषणजन्य कुराहरू औषधिहरूको लागि अब विभिन्न निकायबाट सहयोग पनि गएको छ। हामीले स्वास्थ्य सेवा विभागबाट पनि पर्याप्त रूपमा पठाएका छौँ, अझ पठाउने कर्म जारी नै छ। यो चाहिँ सेवा दिनलाई सबै निकायलाई अनुरोध गर्दछु र आम जनसमुदायले पनि यो सेवा लिनमा सहयोग गर्नुपर्ने अवस्था देखिन्छ।
2: हजुर हजुर, प्रत्यक्ष प्रसारणमा जोडिनु भएकोमा यहाँलाई हार्दिक आभार।
4: हजुर धन्यवाद।
2: हजुर, उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक दयाकृष्ण पन्त। पछिल्लो एउटा अपडेट पनि प्राप्त भएको छ, यो मौसमकै कुरा हो। अहिले बागमती, यो 450 कुरा गर्दाखेरि अहिले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा र कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ। गएको एक घन्टामा सबैभन्दा बढी पानी जाजरकोटको जगतीपुर केन्द्रमा 44 मिलिमिटर परेको छ। रसुवा, धादिङ र नुवाकोट जिल्लातिर साधारणतया बादल लागेको देखिन्छ भनेर नेपाल वेदर फोरकास्ट यो पेज छ, यो जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको आधिकारिक फेसबुक पेज हो। यस मार्फत यहाँलाई हामीले अपडेट गरायौँ। तपाईँलाई मौसम सम्बन्धी जानकारी चाहिएको छ भने 1155 1155 कल गरेर आफ्नो ठाउँमा पानी पर्छ कि पर्दैन, बाढी जाने अवस्था छ कि छैन, अथवा बाढी जान्छ भनेर भनिरहेका छन् नि के हो यो भनेर पनि सोध्न सक्नुहुन्छ। तर यस्तो बेलामा सूचना लिनका लागि मात्रै फोन गर्नुहोला, कतिपयले चाहिँ त्यत्तिकै फोन गर्ने पनि गर्नुहुन्छ, त्यसो नगर्नु होला, किनभने अहिले राम्रो आधिकारिक सूचना चाहिएको छ। तसर्थ आधिकारिक सूचनाका लागि थोरै समयमा धेरै सूचना प्राप्त गर्ने गरेर फोन गर्नुहोला। 1166 मनोपरामर्श चाहिन्छ भने 1166 1166 पनि कल गरेर आफूलाई त्यस्तो डर लागेको छ, अब म कसरी संयमित रहने भनेर सोध्न मन लागेको छ, कुनै जिज्ञासा लागेको छ, त्यो पनि यहाँले जानकारी लिन सक्नुहुन्छ। यो बेलामा संवेदनशील बनौँ, संवेदनाहीन नबनौँ, भ्रामक सूचनाहरू सेयर नगरौँ। आधिकारिक सूचनाहरू लिनका लागि अहिले सरकारी निकायका फेसबुक पेज छन्, वेबसाइट छन्, सजिलै लिन सक्नुहुन्छ। रेडियो नेपालले पनि अपडेट गराइरहेको छ, रेडियो नेपालबाट पनि यहाँले आधिकारिक सूचना पाउन सक्नुहुन्छ। हजुर, यो सँगै अब यो अहिलेको हामी प्रत्यक्ष प्रसारणको भन्ने अन्तिम चरणमा छौँ। 5 बजेको समाचार पछि पनि सहकर्मीहरूले प्रत्यक्ष प्रसारण गर्नुहुनेछ नि।
1: हवस् त, अहिलेलाई भने अपराह्नको 5 बज्न लागेको छ, यति बेला चाहिँ समाचारको समय भएको छ। अहिलेलाई भने हामी समाचारतर्फ लैजान्छौँ र निरन्तर यहाँहरूलाई रेडियो नेपाल मार्फत यो विपदको छेडमा त सत्य तथ्य र समाचारका साथ प्रत्यक्ष प्रसारणमा जोडिने छौँ। अहिले भने बिदा चाहन्छौँ। नमस्कार।
5: यो हो रेडियो नेपाल। हाम्रो प्रसारण एफएम ब्यान्डको 98.1 100 र 103 MHz र अनलाइनका साथै मिडियम वेभ 576 KHz सुर्खेत, 648 KHz धरान, 684 KHz पोखरा, 792 KHz काठमाडौँ, 810 KHz दिपायल र 1143 KHz बर्दिवासबाट सुनिरहनु भएको छ। सुन्दै गर्नुहोला।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। हिजो बिहान रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 332 जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 29 जना, चितवनमा 121 जना, गोर्खामा 29 जना, तनहुँमा 19 जना, नवलपरासी पूर्वमा 74 र नवलपरासी पश्चिममा 15 जना गरी 332 जनाको शव फेला परेको जनाएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। जुम्लाको पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 20 जना सम्पर्कमा आएका छन्। रसुवाको उत्तरी सीमामा हिजो बिहान भोटेकोसी नदीमा आएको बाढीपछि पातारासीका 76 जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएपछि खोजी कार्य गर्दा अहिलेसम्म 20 जना सकुशल रहेको जानकारी सहित सम्पर्कमा आएका गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। रसुवामा कामका लागि पुगेका पालिकाभित्रका सबै वडाका स्थानीयको एकिन तथ्याङ्क सङ्कलन गर्दा सबैभन्दा पातारासीको वडा नम्बर 4, 5, 6 स्थानीय रहेका भन्दै 56 जना अझै सम्पर्कविहीन रहेको उहाँले बताउनुभयो। जिल्लाबाट सम्पर्कविहीन भएका नारीको एकिन तथ्याङ्क सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी मिनबहादुर रावलले जानकारी दिनुभयो। रसुवामा हिजो बिहान गएको बाढीमा परि घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका मध्ये 23 जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार बाढीमा परि घाइते भएका मध्ये उद्धार गरी काठमाडौँ ल्याइएका मध्ये 18 जनाको राष्ट्रिय ट्रमा सेन्टर र 5 जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेको उपचारसँगै उनीहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिने क्रम समेत जारी छ। घाइतेका आफन्त जन उपचाररत अस्पतालमा पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन्। यस क्रममा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आफन्तजनको घुइँचो लागेको छ। बाढीमा परि घाइते तथा सम्पर्कविहीन भएका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले दुवै अस्पतालमा नेपाल प्रहरी नागरिक सहायता कक्ष स्थापना गरेको छ। सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन आउने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ। वीर अस्पतालमा रहेको नागरिक सहायता कक्षका अनुसार त्यहाँ उपचाररत 5 जनामध्ये रसुवा घर 1 घर भएका 38 वर्षीय विराजमान तामाङको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज उपचार पश्चात उहाँलाई घर पठाउने तयारी भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज बाढी बाटो प्रभावित नुवाकोटको विदुर तथा आसपासको क्षेत्रको स्थलगत निरीक्षण गर्नु भएको छ। आज बिहान 9:30 बजे सडक मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात काठमाडौँ फर्कनु भएको उहाँको सचिवालयले जनाएको छ। हिजो रसुवाको भोटेकोसी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याउन साथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहनु भएको थियो। बाढी लगतै उच्च स्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुभएका उहाँले विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिनुभएको हो। भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो। शुक्रबारमा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनस्थापनाको कामलाई तीव्रता दिँदै स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभयो। रसुवाको भोटेकोसीमा गएको बाढी र विपद पश्चात स्वास्थ्य प्रति कार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषयगत फोकल पर्सन तोकेको छ। विपदका समयमा आपतकालीन स्वास्थ्य प्रति कार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन मन्त्रालयका अनुसार स्वास्थ्य आपतकालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र प्रमुख डाक्टर हेमन्त चन्द्र ओझालाई जिम्मेवारी दिएको छ। आपतकालीन स्वास्थ्य टोली तथा मानव स्रोत परिचालनका लागि एचइओसीसँगको समन्वयमा डाक्टर रोशन न्यौपानेलाई फोकल पर्सन तोकिएको छ। त्यस्तै गरी प्रदेश स्तरीय समन्वयका लागि स्वास्थ्य सेवा विभागबाट डाक्टर फणेन्द्र प्रसाद बराल र मन्त्रालयबाट डाक्टर समीर कुमार अधिकारीलाई जिम्मेवारी दिएको छ। मन्त्रालयका अनुसार उक्त प्रणाली मार्फत विपदका बेला आवश्यक स्वास्थ्य सेवा तथा स्रोत साधनको माग र आपूर्तिबीच समन्वय गरी प्रभावकारी क्षेत्रमा स्वास्थ्य प्रति कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। भएकै विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले बदलिँदो विश्व सुरक्षा परिस्थिति अनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानलाई थप प्रभावकारी, चुस्त र राजनैतिक समाधानमुखी बनाउनुपर्ने बताउनु भएको छ। उहाँले बढ्दो द्वन्द्व, परिवर्तनशील भू राजनीति र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबीच शान्ति अभियानलाई नयाँ वास्तविकता अनुकूल बनाउन आग्रह गर्नुभयो। संयुक्त राष्ट्र महासभाको अनौपचारिक पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले विगत 8 दशकमा द्वन्द्वको स्वरूप र सामूहिक सहकार्यको सम्भावना परिवर्तन भएकाले शान्ति अभियान सम्बन्धी दृष्टिकोण पनि विकसित भएको बताउनुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: बर्खायाममा सजग बनाऊ, पूर्व तयारी गरौ, बाँचौ बचाऊ।
1: नमस्कार, सुन्दै हुनुहुन्छ रेडियो नेपालको केन्द्रीय प्रसारण। यो प्रसारणमा यहाँहरूलाई पुनः हार्दिक स्वागत गर्दछौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, सहकर्मी विष्णुदेवी पौडेल अनि म गणेश थापा। हिजो बुधबार बिहान अकस्मात आएको बाढीका कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, त्यसै गरी चितवन, गोर्खा, तनहुँ र पूर्वी नवलपरासी जिल्लाका विभिन्न क्षेत्रमा प्रभावित नागरिकहरूको उद्धार, सँगसँगै जो ज्यान गुमाउनुभएका नागरिकहरूको खोजी कार्य पनि नेपाल सरकारले तीव्र पारिरहेको छ। हामी रेडियो नेपालबाट हिजोदेखि नै निरन्तर रूपमा यहाँहरूलाई विपदबाट जोखिम क्षेत्रको अवस्था, आकस्मिक रूपमा आएको बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था र त्यहाँ उद्धारको कार्य, राहतको कार्य र त्यहाँ भइरहेका विभिन्न खालका सूचनाहरू, जानकारीहरू हामीले प्रत्यक्ष रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यहाँहरूलाई जानकारी गराइरहेका छौँ। खास गरी बाढी पहिरोको जुन खालको जोखिम देखिरहेको छ, त्यो जोखिमले विशेष गरी हामीलाई अकल्पनीय रूपमा एउटा ठुलो खालको जोखिम निम्त्याइदिएको छ। विशेष गरी हामीले विपदको सामना गरिरहँदा जसरी विपद जोखिमको अवस्थालाई नजिकबाट निहाल्छौँ, तर विपद भन्ने कुरा कति बेला कसरी आउँछ त्यो पत्तो नभई आउने कुरा हो। तर विपदसँग जुझ्नको लागि, विपदको सामना गर्नको लागि, विपदबाट प्रभावित नागरिकहरूलाई सहज बाँच्ने वातावरणको सिर्जना गर्नको लागि हामीले विभिन्न खालका सहयोग गर्नु तपाईँ हामी सबै नागरिकको आग्रह हो, कर्तव्य हो र जिम्मेवारी पनि हो। खास गरी पछिल्लो समय नेपाल प्रहरीले आधिकारिक रूपमा पुष्टि गरेर आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रसुवामा आएको विनाशकारी बाढीका कारण बिहिबार दिउँसो 3:50 बजेसम्म

332 जनाको मृत्यु भएको छ, जसमध्ये रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 29 जना, चितवनमा 121 जना, गोर्खामा 29 जना, तनहुँमा 19 जना, नवलपरासी पूर्वमा 74 र नवलपरासी पश्चिममा 15 जना गरी 332 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। त्यसै गरी पछिल्लो समय हाम्रा सुरक्षा निकायले पनि विभिन्न ठाउँमा उद्धारको कार्य, खोजीको कार्य तीव्रताका साथ अगाडि बढाइरहेका छन्। सरकारका विभिन्न निकायहरूले पनि उद्धारको कार्य, राहत वितरणको कुरा र खोजी कार्यलाई पनि तीव्रता दिइरहेका विवरणहरू प्राप्त भइरहेका छन्। त्यसै गरी पछिल्लो समय जुन खालको हामीले अकल्पनीय रूपमा बाढीको जोखिमको सामना गर्नु पर्यो, जुन बाढीबाट सयौँको संख्यामा नागरिकले ज्यान गुमाउनु पर्यो र हजारौँ भौतिक संरचनामा क्षति पुगेको अवस्था छ, एकिन विवरण अझै पनि आउन बाँकी छ। भुटेको सीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितौन लगायतका विभिन्न जिल्लामा प्रभाव परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्धार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमान्डमा थप जनशक्ति परिचालन गरिएको पनि नेपाल प्रहरीले जनाएको छ। घाइतेको उद्धार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिति सम्बन्धी कार्य सम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन, क्यामेरा र सञ्चार साधनसहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको पनि नेपाल प्रहरीले जनाएको छ। खास गरी विपदको समयमा हामीलाई कहिलेकाहीँ अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ। कहिलेकाहीँ टेन्ट पालहरूमा बस्नुपर्ने, सार्वजनिक विद्यालयमा अथवा सार्वजनिक भवनहरूमा बस्नुपर्ने अवस्थाको सिर्जना भएको छ। त्यस्तो बेला कहिलेकाहीँ अप्ठ्यारो परिस्थिति सिर्जना हुनसक्छ। त्यसको लागि आपतकालीन सहायता हेल्पलाइन नम्बरहरू रहेका छन्। सशस्त्र प्रहरी बलको 1114 नम्बरमा फोन गरेर, सम्पर्क गरेर पनि तपाईँहरूले आफूलाई अप्ठ्यारो परेको सहयोग माग्न सक्नुहुनेछ। त्यसै गरी नेपाल प्रहरीको 100 अर्थात् 100 नम्बरमा फोन गरेर पनि यहाँहरूले आवश्यक सहायता माग्न सक्नुहुनेछ। त्यसै गरी तपाईँहरूलाई कुनै अप्ठ्यारो परिस्थिति सिर्जना भयो अथवा रातिको समय अब रात पर्दैछ भनौँ, रात छिपिँदै गइरहेको छ समय, रातिको समयमा अप्ठ्यारो पर्न सक्छ, कोही अलिकति दीर्घ रोगको सामना गरिरहनु भएको छ, कहीँ अस्पतालसम्म अथवा हस्पिटलसम्म पुग्नुपर्ने अवस्थाको सिर्जना हुनसक्छ, अझ विशेष गरी यस्तो जोखिमको बेला विशेष गरी अझ तपाईँहरूलाई केही अप्ठ्यारो परिस्थिति सिर्जना भयो र कहीँ तत्काल यात्रा गर्न आवश्यक ठान्नुभयो र आवश्यक यात्राको लागि, सहजताको लागि एम्बुलेन्सको लागि पनि फोन गर्न सक्नुहुनेछ। 102 अर्थात् 102 फोन गरेर पनि यहाँहरूले आवश्यक सहायता लिन सक्नुहुनेछ। त्यसै गरी तपाईँ जुन जिल्लामा हुनुहुन्छ त्यही जिल्लामा तपाईँले डिओसी अर्थात् 1234 नम्बरमा फोन गरेर, तपाईँ जुन जिल्लामा हुनुहुन्छ त्यही जिल्लामा फोन आन्दा त्यही जिल्लाको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा त्यो फोन उठ्नेछ। अर्थात् 1234 नम्बर अथवा 1234 नम्बरमा फोन हान्नुभयो भने, फोन लगाउनुभयो भने पनि तपाईँले आवश्यक सहायता सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित निकायबाट पाउन सक्नुहुनेछ। हामी निरन्तर प्राकृतिक प्रकोपको यो चपेटामा छौँ। विभिन्न ठाउँमा, विभिन्न जिल्लामा जुन हिजो गएको बाढीको प्रकोपले गर्दा विभिन्न खालको समस्याहरू देखा पर्न सक्छ। कहिलेकाहीँ बर्सातको समयमा छ, यो बर्सातको समयमा कहिलेकाहीँ झाडापखाला लगायतका सरुवा रोगको जोखिम पनि रहन सक्छ। यस्तो बेला तपाईँले नजिकको स्वास्थ्य संस्था वा वडा कार्यालय वा सम्बन्धित स्वास्थ्य संस्थासँग, सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरेर पनि तपाईँहरूले आवश्यक सहायता माग्न सक्नुहुनेछ।
यसै गरी सञ्चार तथा सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङ लगायतका बाढी प्रभावित क्षेत्रमा विपदको समयमा संवेदनशील सूचना, तस्विर तथा भिडियो प्रसारण नगर्न सञ्चार माध्यम र आम नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति अपिल जारी गर्दै विपदका कारण उत्पन्न विषम परिस्थितिमा सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रभाव हुने सूचनाको उद्धार, राहत तथा जनमानसमा गम्भीर प्रभाव पार्न सक्ने जनाएको छ। मन्त्रालयले विपदबाट भएको क्षति, उद्धार तथा राहत सम्बन्धी समाचार प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद व्यवस्थापन समितिबाट प्राप्त आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरेको छ। त्यस्तै अपुष्ट, कपोकल्पित र कृत्रिम बुद्धिमत्ताबाट सृजित भ्रामक सूचना तथा सामग्रीको प्रचार प्रसार नगर्न र सामाजिक सञ्जालमा आएका सामग्रीको सत्यता पुष्टि गरेर मात्र सम्प्रेषण गर्न मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयले सामाजिक सञ्जालमा विपदका समयमा भएर विचलन बढाउने तथा पीडितलाई थप पीडा दिने खालका तस्विर, भिडियो वा विवरण पोस्ट तथा रिपोस्ट नगर्न पनि आग्रह गरेको छ। विपदका समयमा जिम्मेवार सूचना सम्प्रेषण गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन सञ्चार माध्यम, सञ्चार गृह, आम सञ्चार कर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई मन्त्रालयले विशेष अपिल समेत गरेको छ। मन्त्रालयले गरिरहेको यो अपिल तपाईँ हाम्रो लागि हो। विपदको समयमा झन पीडादायी हुने खालका तस्विरहरू, सामग्रीहरू तपाईँ हामीले सामाजिक सञ्जालमा सेयर गर्नु त्यति वाञ्छनीय हुँदैन, त्यति उपयुक्त हुँदैन, किनकि हामीले एउटाको पीडालाई त्यो सामाजिक सञ्जाल मार्फत प्रस्तुत गरिरहँदा अर्को मान्छेलाई कति पीडा पर्छ भन्ने त्यो पीडाको अवस्था र पीडाको त्यो सिर्जना भएको पीडाले आफूलाई कति अप्ठ्यारो पर्छ भन्ने कुरा पनि मनन गर्नु आवश्यक छ। विशेष गरी पछिल्लो समय सामाजिक सञ्जाल अझ त्यसैमा सामाजिक सञ्जाल मध्ये विशेष गरी फेसबुकमा विभिन्न खालका सूचनाहरू सम्प्रेषण गर्ने होडबाजी चलिरहेको हुन्छ। को भन्दा को कम भनेर सूचना सम्प्रेषण गर्ने एउटा प्रतिस्पर्धा नै चलिरहेको देखिन्छ। त्यस्तो बेला के सूचना सही हो अथवा कुन सूचना सही हो अथवा कुन सूचना गलत हो त्यो सूचनालाई छुट्याएर नेपाल सरकारका आधिकारिक निकाय, आधिकारिक व्यक्तिहरूले सम्प्रेषण गरेका सूचनाहरूलाई मात्रै विश्वसनीयताका साथ सेयर गर्नुहोस्, त्यो सूचनालाई आधार मानेर आफ्नो तयारी गर्नुहोस् भन्ने हाम्रो यताबाट आग्रह र अनुरोध पनि छ। विपदको समयमा झन विपदलाई बढावा दिने खालका सूचना सामग्रीहरू सम्प्रेषण गर्नु पनि विपदमा थप जोखिम निम्त्याउनु सरह मानिन्छ। त्यसैले विपदको समयमा जति सक्दो पीडालाई कम गर्न र विपदको समयमा हुन सक्ने जोखिमलाई झन घटाउनको लागि र न्यूनीकरण गर्नको लागि तपाईँ हामीले यसको जिम्मेवार भएर अगाडि बढ्नु पनि आजको आवश्यकता हो। खास गरिकन पछिल्लो जानकारी अनुसार नेपाल प्रहरीले आफ्नो आधिकारिक वेबसाइट nepalpolice.gov.np भर्खरै अपडेट गरेको जानकारी अनुसार अहिले भर्खरै 5 बजेको अपडेट हो यो। रसुवामा आएको विनाशकारी बाढीका कारण बिहिबार दिउँसो 5 बजेसम्म 359 जनाको मृत्यु भएको छ, जसमध्ये रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिकमा 33 जना, चितवनमा 132 जना, गोर्खामा 30 जना, तनहुँमा 22 जना, नवलपरासी पूर्वमा 82 र नवलपरासी पश्चिममा 15 जना गरी 359 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। विपदको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा हामीले हातेमालो गरेर सहकार्य र एउटा भावनात्मक नाता जोडेर पनि यो विपदको अप्ठ्यारो परिस्थितिको सामना गर्न सक्छौँ। अप्ठ्यारोमा साथ दिनु, अप्ठ्यारोमा सहयोग गर्नु, अप्ठ्यारो परिस्थितिलाई सहज पार गर्ने वातावरणको सिर्जना गर्नु तपाईँ हाम्रो कर्तव्य हो। त्यो सूचना सम्प्रेषण गर्ने कुरामा होस् या राहत उद्धार लगायतका कुरामा होस्, त्यो एकरूपता दिएर र तथ्य र सत्य सूचनामा आधारित भएर पनि हामी अगाडि बढ्नु आवश्यक छ।
भर्खरै प्राप्त अलि अगाडिको आधा घन्टा अगाडिको अपडेट हो, बाढी सम्बन्धीको अपडेट छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचना हो यो। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार हिजो अर्थात् भाद्र 10 बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको जनाएको छ। उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ। यस अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिनुहुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिएको सूचना जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी विपदको जोखिम हामीलाई कति बेला आइपर्छ भन्ने कुरा पूर्व आकलन हुँदैन, तर विपदजन्य घटना लाई नजिकबाट निहालेर विपदबारे चासो र चनाखो राखेर हामीले आफ्नो तयारी र आफ्नो अगाडिको काम गर्नु आवश्यक छ। विपदको जति जोखिम पछिल्लो समय बढिरहेको देखिन्छ त्यो विपदले तपाईँ हाम्रो जनधनको क्षति त ठुलो गरेको नै छ, तर बाँकी क्षति नहोस् र अझ त्यो क्षतिलाई न्यूनीकरण गर्नेतिर हामी सबैभन्दा बढी अग्रसरता देखाएर अगाडि बढ्नु पनि आजको आवश्यकता हो। विपदको जोखिम एक ठाउँको जोखिम होइन, यो देशभरको जोखिम हो। आज एउटा ठाउँमा घटेको घटना भोलि अर्को ठाउँमा नघट्न सक्ला भन्न सकिँदैन, किनकि प्राकृतिक प्रकोप भन्ने कुरा न बाजा बजाएर आउँछ न कुनै पूर्व सूचना दिएर अथवा पूर्व सूचना अथवा पूर्व जानकारी दिएर आउँछ। यो कुनै अप्रत्याशित रूपमा आउने घटनाको भएकोले पनि विपदको समयमा सबैभन्दा बढी स्वयं व्यक्ति आफै सजग सतर्क भएको खण्डमा विपदबाट जोगिन सकिन्छ र आफू र आफ्नो परिवारलाई पनि विपदजन्य घटनाक्रमबाट जोगाउन सकिन्छ, जोगिन सकिन्छ। जसरी विपदका घटनाहरू दोहोरिरहेका छन् हाम्रो जस्तो भौगोलिक भूबनोट भएको देशमा, विशेष गरी पहाडी भूबनोट त्यसैमाथि कमजोर भूधरातलीय भूभाग भएको क्षेत्र हो र त्यो जोखिमलाई हामीले नजरअन्दाज नगरिकन हामीले गर्नुपर्ने पूर्व तयारी र गर्नुपर्ने सावधानीका साथ हामी अगाडि बढेको खण्डमा विपदको समयमा हुन सक्ने संवेदनशील जोखिमलाई हामी न्यूनीकरण गर्न सक्छौँ, विपदजन्य घटनाबाट हामी बच्न सक्छौँ र अरूलाई पनि बचाउन सक्छौँ। विपदको समयमा जति पनि जोखिमको सिर्जना भइरहेको छ यस्तो बेला अप्ठ्यारो पर्न सक्छ, अझ विशेष गरी पानीका मूलहरू धमिलो हुन सक्छन्। पानीका मूलहरू धमिलो भएको खण्डमा आउँ हैजा झाडाबखला जस्ता रोगहरूको जोखिम पनि उच्च हुने गर्दछ। त्यसैले विपदको समयमा स्वास्थ्य जोगाउँ, खानेपानी र सरसफाइमा विशेष ध्यान दिउँ। बाढी पहिरो वा अन्य विपदपछि दूषित पानी र कमजोर सरसफाइका कारण झाडापखला हैजा लगायत पानीजन्य रोगको जोखिम बढ्न सक्छ, त्यसैले आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न निम्न कुरामा ध्यान दिउँ। पानी उमालेर शुद्ध गरिएको पानी मात्र पिउँ। शुद्ध पानी सफा र छोपिएको भाँडामा राखौँ। पानी निकाल्ने भाँडा सधैँ सफा राखौँ। सडै गलेका बासी वा फोहोर खानेकुरा नखाउँ। व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिउँ। खाना पकाउनु अघि, खाना खानु अघि, शौचालय प्रयोग गरेपछि र बालबालिकाको दिशा धोएपछि साबुन पानीले राम्ररी हात धोउँ। जथाभावी दिशा पिसाब नगरौँ, दिशा पिसाब शौचालयमा गरौँ र बालबालिकाको दिशा पनि सुरक्षित रूपमा व्यवस्थापन गरौँ। फोहोर मैलालाई निर्धारित स्थानमा छुट्याएर उचित तरिकाले व्यवस्थापन गरौँ। खोक्दा वा हाँस्यु गर्दा सफा कपडाले नाकमुख छोपौँ। ज्वरो हैजा झाडापखला जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ। स्वास्थ्य सम्बन्धी समस्या जानकारी वा सहयोग आवश्यक परे निशुल्क हेल्पलाइन 1115 सम्पर्क गर्नुहोस् र त्यहाँ सम्पर्क गर्दा तपाईँलाई आवश्यक सावधानीका उपाय र स्वास्थ्य सम्बन्धी तपाईँलाई सुझावहरू
उपलब्ध हुनेछन् र यो 11-15 नम्बरमा फोन गर्दा पैसा लाग्दैन र तपाईँले स्वास्थ्य बारेमा चासो राखेर स्वास्थ्यसँग सम्बन्धित जिज्ञासा राखेर पनि तपाईँ सजग र सचेत रहन सक्नुहुन्छ। विपदको यो जोखिमको हामीले जति सामना गरिरहेका छौँ पछिल्लो समय विपदलाई हामीले नजरअन्दाज गर्नु झन् विपदमा जोखिम निम्त्याउनु सरह हुन्छ। त्यसैले मैले अघि भने झैँ विपदको हामीले नजरअन्दाज नगरौँ र सरकारी संयन्त्र मार्फत सरकारी निकाय मार्फत सरकारी सरकारी अधिकारीहरू मार्फत जारी भएका सूचनाहरूलाई अक्षरशः पालना गरौँ र केही त्यसमा कन्फ्युज भए अथवा त्यसमा नबुझिए प्रश्न नभए त्यो जारी गरेका सूचनामा प्रश्न नभए हामी सिधै सम्पर्क गरेर अथवा फोन गरेर हामी बुझ्न सक्छौँ। जस्तो तपाईँको भेगतिर तपाईँको क्षेत्रतिर पानी पर्छ कि पर्दैन र पानीको जोखिमको अवस्था के छ, बाढीको जोखिमको अवस्था के छ भनेर तपाईँले जल तथा मौसम विज्ञान विभागको 11-55 नम्बर 11-55 नम्बरमा फोन गर्नुभयो र फोन गर्दा गर्दै तपाईँले एक थिच्नुभयो भने 11-55 र त्यसमा एक थिच्नुभयो भने तपाईँको गाउँठाउँ तपाईँको क्षेत्रमा मौसमको अवस्था कस्तो छ, पानी पर्ने सम्भावना कस्तो छ भनेर बुझ्न सक्नुहुनेछ र 11-55 डायल गरेर दुई थिच्नुभयो भने तपाईँले बाढीको पूर्वानुमान के छ तपाईँको क्षेत्रमा तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको भूगोलमा जोखिम के छ भनेर पनि बुझ्न सक्नुहुनेछ। त्यो आधिकारिक सूचनाको पछि लागौँ र सामाजिक सञ्जाल जस्ता न्यू मिडियाहरूको पछि लागेर अफवाहपूर्ण सूचनाहरूलाई को पछि लागेर सूचना सम्प्रेषण गर्ने र विश्वास गर्नेतिर नलागौँ। नेपाल सरकारका आधिकारिक निकायहरूले समय समयमा प्रत्येक घन्टा अथवा प्रत्येक दिनमा विभिन्न खालका सूचनाहरू जानकारीहरू आफ्ना सामाजिक सञ्जाल विशेष गरी फेसबुक पेज मार्फत एक्स मार्फत र विभिन्न वाट्सएपहरू अकाउन्ट मार्फत पनि ती सूचनाहरू जारी गरिरहेका हुन्छन्। ती सूचनाहरूलाई आत्मसात गरेमा हामी विपदजन्य जोखिमबाट जोगिन सक्छौँ। हामी हाम्रो समाजलाई हाम्रो गाउँलाई हाम्रो आफन्तजनलाई हाम्रा साथीभाइलाई पनि सजग र सचेत गराउन सक्छौँ। त्यो गरेको खण्डमा विपदजन्य घटनाक्रमबाट हामी केही हदसम्म भए पनि जोगिन्छौँ र सूचना सही रूपमा प्रयोग गरौँ र सूचनाको जानकारी सही रूपमा लगाउँ किनकि सूचना भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा हो विपदको समयमा। जसरी विपदको पूर्वानुमान गर्ने कुरादेखि लगेर विपदलाई न्यूनीकरण गर्ने सन्दर्भमा र विपदसँग जुझ्ने सन्दर्भमा जे जति सूचनाहरू जारी गरिएका छन् विशेष गरी यहाँहरूलाई म आग्रह गर्न चाहन्छु राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आफ्नो सामाजिक सञ्जाल मार्फत विभिन्न सूचनाहरू सम्प्रेषण गरिरहेको हुन्छ। ती सूचनाहरूलाई फलो गरौँ, ती सूचनाहरूलाई अनुसरण गरौँ। त्यसै गरी जल तथा मौसम विज्ञान विभागले पनि आफ्नो आधिकारिक वेबसाइट र आधिकारिक सामाजिक सञ्जाल मार्फत ती सूचनाहरू जानकारीहरू सार्वजनिक गरिरहेको हुन्छ। त्यसलाई पनि नजिकबाट निहालेर हौँ। नेपाल सरकारका विभिन्न मन्त्रालयहरू विभिन्न निकायहरूले पनि ती सूचनाहरूलाई सम्प्रेषण गरिरहेका हुन्छन्। ती सूचनाहरूलाई फलो गरौँ, अनुसरण गरौँ र आज एउटा ठाउँमा अर्थात् हिजो आज एउटा ठाउँमा ठुलो विपदको जोखिमको सामना गऱ्यौँ हामीले भोलि अर्को ठाउँमा त्यो जोखिम नहोला भन्न सकिँदैन। त्यसैले कम्तीमा पनि आफ्नो गाउँठाउँको अवस्था कस्तो छ, पानी परिरहेको छ भने तपाईँको घर पछाडिको त्यो भूबनोट कस्तो छ, त्यो संरचना कस्तो छ, तपाईँको घर छेउछाउका खोलानाला बढ्दो क्रममा छ कि घट्दो क्रममा छ, यी विभिन्न जानकारीहरू नेपाल सरकारका आधिकारिक निकाय मार्फत तपाईँको भूगोल क्षेत्रको बारेमा सहज रूपमा बुझ्न सकिन्छ। त्यो सहज रूपमा बुझ्नको लागि यहाँहरूले आफै अग्रसरता दिनु पनि आवश्यक छ। किनभने भने सूचना भन्ने कुरा आफैले पहिलो कुरा आफै इच्छुक हुनुपर्छ सूचना जान्नको लागि बुझ्नको लागि, तब मात्रै सूचना बुझ्न सकिन्छ। नेपाल सरकारले विभिन्न समयमा विभिन्न
सूचनाहरू समय समयमा सम्प्रेषण गरिरहँदा ती सूचनालाई विशेष गरी मैले जोड दिएको कुरा नजरअन्दाज नगरौँ। यो सूचना यस्तै हो, यो सूचनाले के नै गर्छ, यो सूचना आधिकारिक होइन अथवा यो सूचनाको विश्वसनीयता छैन भन्नेतिर आफ्नो त्यो दिमाग भनौँ, आफ्नो सोचाइ भनौँ, त्यतातिर नलगाउन अनुरोध गर्छु म। तपाईँलाई आधिकारिक सूचना आइसकेपछि त्यो सूचनामा थप तपाईँलाई जिज्ञासा भयो भने सम्बन्धित निकायका टेलिफोनहरू छन्, सम्बन्धित निकायका हेल्पलाइन नम्बरहरू छन्, जो पैसा नलाग्ने नम्बर, ती नम्बरमा यहाँहरूले फोन गरेर सम्पर्क गरेर त्यो सूचनाको वास्तविकता के हो, त्यो जोखिमको अवस्था के छ गाउँठाउँतिर भन्ने कुरा पनि यहाँहरूले बुझ्न सक्नुहुनेछ। त्यो बुझिएको खण्डमा तपाईँ कुनै लामो यात्रा गर्दा तपाईँलाई सहज हुन्छ। तपाईँको घर अथवा समाज अथवा गाउँठाउँ वरिपरि जुन खालको जोखिम छ त्यो जोखिमको आकलन पनि गर्न सकिन्छ। त्यसैले सम्बन्धित निकायमा जानकारी राखौँ र सम्बन्धित निकायले जुन खालका सूचनाहरू जारी गरेको छ ती सूचनाहरूलाई आत्मसात गरौँ विशेष गरी, र ती सूचना अनुसार अघि बढौँ। ती सूचनाहरूले हामीलाई धेरै हदसम्म हाम्रो सूचनाको जानकारी दिनको लागि र सूचनालाई सँग हाम्रो जीवन जोडिएको छ। किनपनि भने विपदको समयमा हामीले सानो सूचना केही मिनेट अगाडि मात्रै थाहा पाएको खण्डमा हामी हाम्रो जीवधनको सुरक्षा हामी आफै पनि गर्न सक्छौँ भन्ने कुराको जानकारी हामीले राख्न आवश्यक छ। म यहाँहरूलाई के आग्रह र अनुरोध गर्दछु भने विपदको जोखिमको अहिले निकै ठुलो चपेटामा हामी छौँ। यो विपदको जोखिम हामीले जति सक्दो एउटा शोकमा रहेको यो विपदको जोखिमलाई हामीले शक्तिमा बदल्नु छ। हामी सहकार्य गरौँ, सानो सानो सहयोगले पनि हाम्रो बाँकी रहेको जिन्दगी सहज हुन्छ। जो विपदमा घरबार विहीन हुनुभएको छ, परिवार विहीन हुनुपरेको पीडा छ, त्यो पीडामा हामी मलम लगाएर अगाडि बढ्न सकेमा, तपाईँ हाम्रो मानवीयता देखिएमा, त्यहाँ हामीले साँच्चिकै विपदको जोखिमको सामना कसरी गर्नुपर्छ भन्ने कुराको हेक्का राख्छौँ र सहज वातावरणको सिर्जना गर्छौँ। किनकि विपदको बेला, अप्ठ्यारोको बेला, अप्ठ्यारो परिस्थितिको बेला हो हामीले सहयोग गर्ने, सहकार्य गर्ने, आत्मीयता देखाउने। हाँसो मजा रमाइलो अरू समयमा हुन्छ, जोखिमको बेला संवेदनशीलता सबैभन्दा ठुलो कुरा हो, सहयोग र आत्मीयता झन् ठुलो कुरा हो। सहयोग, सहकार्य र एकअर्कासँगको आपसी सम्बन्धले गर्दा नै विपदबाट जोगिन सकिन्छ, विपदमा परेकाहरूलाई सहयोग गर्न सकिन्छ। विपदको बेला अफवाह होइन आधिकारिक सूचना फैलाउँ, अपुष्ट सूचना नपत्याउँ, सेयर नगरौँ, सचेत बनाउँ, अरूलाई पनि सचेत गराउँ, विपद बारे चासो राखौँ र चनाखो बनाउँ। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यहाँहरूसँग निरन्तर रूपमा जोडिरहेका छौँ र प्रत्यक्ष रूपमा रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित खालको भीषण बाढीपछिको परिस्थिति र त्यहाँ भइरहेको उद्धार कार्य, त्यहाँ भइरहेको राहत वितरणको कार्य, खोजी भइरहेको वस्तुस्थिति र त्यहाँ भइरहेका कार्यहरू र नेपाल सरकारले आफ्ना विभिन्न निकायबाट गरिरहेको जुन खालको तदारुकता छ, जुन खालको उद्धारको कुरामा छ, राहत वितरणका लगायतका कुरामा धेरै सहकार्य भइरहेको कुरामा हामी अग्रसर भइरहँदा हामीले प्रत्यक्ष रूपमा यहाँहरूलाई विभिन्न सूचनाहरू, जानकारीहरू दिने प्रयत्न गऱ्यौँ। हामी पुनः यहाँहरूसँग जोडिनेछौँ आवश्यक सूचना, जानकारी, समाचारको लागि। र अहिले उर्दू भाषाको समाचारको समय भएको छ। यहाँहरू रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट अब केही बेरमै उर्दू भाषामा समाचार सुन्नुहुनेछ। अहिले भने म बिदा हुन्छु। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार। मैथिली भाषाको समाचार पछिको समय रहनेछ प्रदेश समाचारको।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। रसुवाको भोटे कोशी नदीमा आएको बाढीका कारण हालसम्म 258 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा 2, नुवाकोटमा 12, धादिङमा 27, गोर्खामा 20, चितवनमा 108, तनहुँमा 12, नवलपरासी पूर्वमा 62 र नवलपरासी पश्चिममा 15 जनाको शव फेला परेको छ। प्राधिकरणका अनुसार हाल 13,295 जना सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमध्ये नेपाल प्रहरी 7,250, नेपाली सेना 4,200 र सशस्त्र प्रहरी बल नेपालका 1,875 उद्धार, खोज र राहतमा परिचालन गरिएको छ। आज उद्धारका लागि 70 हेलिकप्टरको उडान मार्फत 351 जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हालसम्म 910 जना सम्पर्कविहीन रहेका छन्, जसमध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवाका 161, नुवाकोटका 1 जना छन्। साथै विदेशी नागरिक 517 जना र नेपाल घुम्न आएको विदेशमा बस्ने नेपाली नागरिक 127 जना सम्पर्कमा छैनन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले रसुवागढी स्थित भोटे कोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। हिजो बिहान अचानक आएको बाढीको कारण नुवाकोटको बेत्रावती, बनार, त्रिशुली, देवीघाट लगायतका बजार तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले विपदको यस घडीमा उच्च सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको हो। मुख्यमन्त्री भट्टले बाढी, पहिरो लगायत प्राकृतिक विपदको जोखिमलाई मध्यनजर गर्दै नदी, खोला तथा जोखिमयुक्त क्षेत्र आसपास बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट सुरक्षित रहन अपिल गर्नुभएको छ। उहाँले विपदको समयमा एकअर्कालाई सहयोग गर्न र उद्धार र राहत कार्यमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गर्नुभएको छ। मुख्यमन्त्री भट्टले विपदका समयमा सुरक्षा तथा सम्बन्धित निकायबाट जारी हुने सूचना, चेतावनी र निर्देशनको पालना गरी सम्भावित जोखिम न्यूनीकरणमा सहयोग गर्ने समेत सबैमा अनुरोध गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले मन्त्री परिषद हेरफेर गर्नुभएको छ। मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिलीराज भट्टले मन्त्रालयको कार्यविभाजन गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिनुभयो। बुधबार एमाले मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्री पद रिक्त रहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफै सम्हाल्नु भएको हो। यसअघि भौतिक पूर्वाधार मन्त्रीमा गोविन्द बहादुर नेपाली, कृषि मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहनुभएको थियो। उहाँहरूले बुधबार मुख्यमन्त्री समक्ष राजीनामा दिनुभएको थियो। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दन प्रसाद न्यौपाने, आर्थिक मामिला मन्त्रीमा जितबहादुर शेरचन, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीमा रेखा गुरुङ र वन तथा वातावरण मन्त्रीमा नम्डु गुरुङ रहनुभएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटे कोशी बाढी र पहिरोबाट अल्पत्रमा परी सम्पर्कमा आउन नसक्नुभएका व्यक्तिका परिवारजनले नजिकको सुरक्षा निकायलाई खबर गर्न अनुरोध गर्नुभएको छ। आज बिहान नुवाकोट बाढीग्रस्त क्षेत्रको अवलोकनका क्रममा उहाँले सो कुरा बताउनु भएको हो। मन्त्री थापाले मोबाइल नम्बर 9851081876 सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरा स्थित बढीमालिका भगवती मन्दिरमा आज मुख्य पूजा तथा मेला सुरु भएको छ। हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने परम्परा रहेको छ। बढीमालिकामा मुख्य मेला आज भए पनि दर्शनार्थीहरूको

को हवाई उद्धार गरिएको छ। नेपाली सेनाको करिब 4,000 फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजा राम बस्नेतले जानकारी दिनुभयो। आज बिहानदेखि रसुवाको टिमुरे, धुन्चे र मेलुङ इलाकाबाट 6 देशका 45 विदेशी सहित उनीहरूलाई उद्धार गरिएको हो। गोकर्णेश्वर नगरपालिकाले रसुवा जिल्लाका बाढी पीडित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले राहत कोष स्थापना गरेको छ। नगरपालिकाका अनुसार यस अभियान अन्तर्गत जनप्रतिनिधिहरूको 1 महिनाको सुविधा तथा कर्मचारी र शिक्षकहरूको 10% तलब बराबरको रकमबाट हालसम्म 51 लाख रुपियाँ राहत कोषमा जम्मा गरिएको छ। नगरपालिकाले गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न सङ्घ संस्था, क्लब, टोल सुधार समिति, महिला समूह तथा सम्पूर्ण नगरवासीलाई आफ्नो इच्छाअनुसार स्वैच्छिक सहयोग गर्न आह्वान गरेको छ। नगरपालिकाले सहयोग गर्न चाहने व्यक्तिका लागि क्युआर कोड मार्फत रकम जम्मा गर्न सकिने व्यवस्था गरेको जनाएको छ। क्युआर कोड मार्फत सहयोग रकम पठाउने सहयोगदाताले रकम पठाएको स्क्रिनसट सचिवालयमा म्यासेज गर्न अनुरोध गरिएको छ। प्राप्त सहयोग रकम सम्बन्धी विवरण सचिवालयको फेसबुक पेज मार्फत सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ। राहत कोषमा सङ्कलित सम्पूर्ण रकम रसुवा जिल्लाका प्रमुख जिल्लाधिकारीसँग समन्वय गरी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुग्ने गरी उपलब्ध गराइने बताइएको छ। विपदको यस कठिन घडीमा रसुवाका बाढी पीडित नागरिकसँग गोकर्णेश्वर नगरपालिका र नगरवासी एकताबद्ध भएर उभिएको जनाउँदै नगरपालिकाले सक्ने सबैलाई सहयोगको लागि अपिल गरेको छ। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनः प्रवेश परीक्षा र छात्रवृत्ति परीक्षा स्थगित गरेको छ। भौँडीको सी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशन दत्त भट्टले जानकारी दिनुभयो। उहाँले पुनः प्रवेश परीक्षा र छात्रवृत्ति सम्बन्धी परीक्षा अर्को सूचना नआएपछि जानकारी हुने बताउनुभयो। भोटेकेसी बाढीमा परि सुदूरपश्चिमका 85 जना सम्पर्कविहीन अवस्थामा रहेको छ। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका 46 कृषि कार्यक्रम। 7 समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 प्रहरी कार्यक्रम, 8 अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ कार्यक्रम समानताको, 8:30 करिब 9 सुन्न सक्नुहुनेछ भोटेकोसीमा गएको बाढीको ताजा अपडेट प्रत्यक्ष प्रसारण, 9 समाचार, 9:15 समय रहनेछ पौरखीको कथा, 10 हिन्दीमा समाचार, समाचारपछि करिब 11 सुन्न सक्नुहुनेछ कार्यक्रम मधुरीमा हिन्दी भाषामा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40 करिब 7 बजीसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कार्यक्रम बाल बाटिका।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी बिमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबार हो नि। बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरू तथा तपाईँहरूका अभिभावकसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगी मूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज दुईजना बहिनीहरूका सिर्जनाहरू, सानो चराको पहिलो उडान र सानो पेन्सिलको ठुलो सपना शीर्षकमा छोटो छोटो कथाहरू र गीत सुन्नेछौँ। भाइ बहिनी, आजको कार्यक्रममा तपाईँहरूकै सिर्जनाहरूलाई प्राथमिकता दिने क्रममा आज दुईजना बहिनीहरूले रचना गर्नुभएका कविताहरू अब पालै पालो सुनौ है। सुरुमा सुनौ बहिनी सबिना लुङ्गेली मगरले रचना गर्नुभएको कविता। सबिना सरस्वती मावि टोखा 3 काठमाडौँमा कक्षा 10 अध्ययनरत हुनुहुन्छ। कविताको शीर्षक रहेको छ छोड्नु हुँदैन। कविता वाचन गर्दै हुनुहुन्छ तपाईँहरूकै दिदी रुक्मिणी पोखरेल।
1: सङ्घर्ष बढ्यो भन्दैमा मेहनत गर्न छोड्नु हुँदैन। सङ्घर्ष बढ्यो भन्दैमा मेहनत गर्न छोड्नु हुँदैन। सफलता पायो भन्दैमा सङ्घर्ष गर्न छोड्नु हुँदैन। प्रिय यो जिन्दगी हो, अगाडि बढ्न छोड्नु हुँदैन। प्रिय यो जिन्दगी हो, अगाडि बढ्न छोड्नु हुँदैन। सोचा जस्तो जिन्दगी कहाँ छ र, दुःख पीडा र कष्ट कसलाई पो हुँदैन र। फराकिलो मन लिई हिँड्न जान्नुपर्छ। फराकिलो मन लिई हिँड्नु जान्नुपर्छ। आफ्नो भविष्यलाई सोचेर अगाडि बढ्नुपर्छ। कष्ट नगरी सफलतालाई कसरी चुम्न सकिन्छ र, कष्ट नगरी सफलतालाई कसरी चुम्न सकिन्छ र। कष्ट बढ्यो भन्दैमा मेहनत गर्न छोड्नुहुन्छ र। कष्ट बढ्यो भन्दैमा मेहनत गर्न छोड्नुहुन्छ र।
0: बहिनी सबिना लुङ्गेली मगरले रचना गर्नुभएको कवितापछि अब अर्कोजना बहिनी युमी देवकोटाले रचना गर्नुभएको कविता पनि सुनौ। युमी जीवनज्योति स्कुल कोहलपुर 10 रामनगर बाँकेमा कक्षा 7 अध्ययनरत हुनुहुन्छ। कविताको शीर्षक रहेको छ ज्ञानको धरोहर। यस कवितालाई पनि वाचन गर्दै हुनुहुन्छ दिदी रुक्मिणी पोखरेलले नै।
1: संस्कार सहितको ज्ञानको ज्योति हो, खराब आचरण हटाई सफलताको मार्ग हो। ज्ञान र सिप प्राप्त गरेपछि जीवन सभ्य र उज्जवल बन्छ। ज्ञान र सिप प्राप्त गरेपछि जीवन सभ्य र उज्जवल बन्छ। ज्ञान र सिप जीवनको आधार नै हो। जीवन कला र सत्यको ज्योति हो। ज्ञान र सिपको बाटोमा हिँड्दै गर्दा मानिस सफल र अनुकरणीय बन्छ। खोज अनुसन्धान र अन्वेषणले गर्दा जीवनलाई ज्ञान र सिपले सफल बनाउँछ। सबैको मनमन जनजनमा छुने ज्ञानले, सिपमूलक शिक्षाले ज्ञानको धरोहर बनाउँछ। जीवनमा ज्ञान र सिपको ज्योति छरेर सबैले बढाउँ सफलताको बाटोमा अघि सरेर। जीवनमा ज्ञान र सिपको ज्योति छरेर सबैले बढाउँ सफलताको बाटोमा अघि सरेर।
0: बहिनीहरू सबिना लुङ्गेली मगर र युमी देवकोटाका कविताहरू पछि अब सुनौ गीत, गीतपछि कथाहरू सुन्नेछौँ।

0: गीतपछि अब कथा सुन्ने पालो। आज छोटो छोटो गरेर दुईवटा कथाहरू सुन्छौँ है। आजको पहिलो कथा रहेको छ सानो चराको पहिलो उडान शीर्षकमा। कथा यस्तो छ। भाइ बहिनी, घना जङ्गलको किनारमा एउटा रुखमा चरीले गुड बनाएकी थिए। गुडमा चारवटा चल्ला थिए। तीमध्ये कान्छो चल्लाको नाम थियो चिरु। उसका दाजुभाइ दिदीबहिनीहरू उड्न सिकिसकेका थिए, तर चिरु भने डराउँथ्यो। उसले आमालाई भन्छ, आमा म खसेँ भने? आमाले माया गर्दै भन्नुभयो, खस्ने डरले पखेटा नै चलाएनौ भने तिमी कहिल्यै उड्न सक्दैनौ। अर्को बिहान चिरुले साहस जुटायो। उसले गुडको डिलमा उभिएर आँखा बन्द गर्यो र पखेटा फतफतायो। सुरुमा ऊ तलतिर झर्यो, तर केही क्षणमै उसका पखेटाले हावा समाते र ऊ आकाशमा उड्न थाल्यो। ऊ खुसीले चिच्चायो, आमा म उड्न सक्छु। आमाले मुस्कुराउँदै भन्नुभयो, सफलता भनेको डर नलाग्नु चाहिँ होइन, तर डर लाग्दा लाग्दै पनि सही काम गर्ने साहस गर्नु हो। त्यस दिनदेखि चिरु जङ्गलका सबै साना चराहरूलाई एउटै कुरा सिकाउन थाल्यो। उसले भन्छ, सपना देख्नुभन्दा ठुलो कुरा चाहिँ त्यो सपना पुरा गर्न पहिलो पाइला चाल्नु हो रहेछ भनेर। भाइ बहिनी, डर सबैलाई लाग्छ, तर साहस भनेको डरलाई जितेर अगाडि बढ्नु हो। जसले पहिलो कदम चाल्छ उसले नै नयाँ आकाश भेट्छ, हो कि होइन? सानो चराको पहिलो उडान शीर्षकको कथापछि अब अर्को कथा पनि सुनिहालौँ न। अर्को कथाको शीर्षक रहेको छ सानो पेन्सिलको ठुलो सपना। भाइ बहिनी, एउटा विद्यालयमा आयुष नामको बालक पढ्थ्यो। उसको परिवार गरिब थियो। उसँग नयाँ झोला, महँगो कापी र रङ्गिन कलम थिएन। उसँग एउटा सानो पेन्सिल मात्र थियो, जसलाई उसले धेरै माया गर्थ्यो। एक दिन साथीहरूले उसलाई जिस्काए। उनीहरूले भने, यति सानो पेन्सिलले के ठुलो काम गर्छ र? आयुषले केही भनेन। उसले त्यही पेन्सिलले दिनरात मेहनत गरेर पढ्न थाल्यो। गृह कार्य समयमै गर्थ्यो, नयाँ कुरा सिक्थ्यो र कहिल्यै हार मान्दैनथ्यो भाइ बहिनी। वार्षिक परीक्षाको नतिजा पनि आयो। सबैभन्दा धेरै अङ्क आयुषले नै ल्यायो। प्रधानाध्यापकले सबै विद्यार्थीहरूलाई भन्नुभयो, आयुषलाई सफल बनाएको महँगो सामानले होइन, उसको मेहनत, अनुशासन र सिक्ने इच्छाले हो। त्यसपछि आयुषका सबै साथीहरूले आफ्नो गल्ती महसुस गरे। उनीहरूले आयुषसँग माफी मागे र उसको मेहनतबाट प्रेरणा लिए। आयुषले मुस्कुराउँदै भन्यो, सफलता हातमा भएको सामानले होइन, मनमा भएको सपनाले तय गर्छ। भाइ बहिनी, मेहनत, आत्मविश्वास र राम्रो बानी नै सफलताको साँचो हो। साधन सानो भए पनि सपना ठुलो हुन सक्छ। आफ्नो मेहनतमा विश्वास गर्नुपर्छ। आजको सानो प्रयासले भोलि ठुलो सफलता पाउन सकिन्छ, होइन त? भाइ बहिनी, आजको कार्यक्रममा बहिनीहरू सबिना लुङ्गेली मगर र युमी देवपोटाका सिर्जनाहरू, सानो चराको पहिलो उडान र सानो पेन्सिलको ठुलो सपना शीर्षकमा कथाहरू र गीत सुन्यौँ। यिनै सामग्रीहरू सँगसँगै आजको कार्यक्रमबाट पनि बिदा लिने समय भइसक्यो। कार्यक्रम सुन्नुभएकोमा धन्यवाद। अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी सुलोचना बज्राचार्यलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि भेटौँ। त्यतिन्जेलसम्मका लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।
1: जय नेपाल।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
2: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको कृषि बालीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ कृषि विभागका वरिष्ठ बागवानी विकास अधिकृत यामकुमारी श्रेष्ठ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
3: हुन्छ, धन्यवाद, नमस्ते।
2: ड्रागन फ्रुट्स पोहोर साल फल्यो तर यो वर्ष फुलेन, किन होला भनी भरतपुर चितवनबाट नारायण कडेलले जिज्ञासा राख्नु भएको छ।
3: फल्दै नफलेको भए अब केही अब जातहरू त्यस्तो पर्यो कि भन्ने हुन्थ्यो, अब भाले बोट मात्रै पर्यो कि भन्ने हुन्थ्यो, र फलिसकेपछि यो वर्ष नफल्ने भनेको त्यसमा पनि विभिन्न विशेष गरी व्यवस्थापनका समस्याहरू हुन सक्छन्। विभिन्न कारणहरू मध्ये एउटा कारण हुन सक्छ गत वर्ष अलि धेरै फल्यो कि फलायौँ कि, र त्यस पछाडि हाम्रो मलजल व्यवस्थापन पुगेन भने पनि यो वर्ष गत वर्ष धेरै बोझ भयो र यो वर्ष उसलाई न्युट्रिसन पुगेन, त्यही भएर नफल्न पनि सक्छ। एउटा कारण त्यो भयो र त्यसको लागि चाहिँ हामीले त्यही भएर अब फल्यो भन्दैमा धेरै फल फलाउने होइन, ठिक्क फलले धान्न सक्ने मात्रै फलहरू फलाउनु पर्यो। र त्यस्तै गरी अब एकदमै हुन त यो सुक्खा बाली नै हो, सुक्खा सहन सक्छ, त्यही पनि पानीको मात्रा अलिकति मिलेन अथवा बढी भयो भने पनि त्यसलाई अलिकति नहुन सक्छ, नफल्न सक्छ। त्यसै गरी हामीले गत वर्ष फल्ला धेरै फलायौँ, यो वर्ष मल पुगेन र मल व्यवस्थापन समयमा गर्न सकिएन भने पनि त्यो नफल्ने हुँदो रहेछ अथवा ढिलो फुल्ने फल्ने हुँदो रहेछ। जस्तै अघिल्लो वर्ष जस्तै धेरै फलाएछौँ भने यो वर्ष चाहिँ फल टिप्ने सक्ने सिजन सक्ने बित्तिकै अलिकति मल हेभी मलहरू दियौँ भने त्यसले अर्को वर्षलाई बोटलाई अलिकति विकास गर्छ, इन्टरनेट बलियो बनाउँछ र अर्को वर्ष फल फल्नलाई मद्दत गर्छ। त्यही भएर हामीले यो कुराहरू धेरै नै ध्यान दिनुपर्छ। र त्यस्तै कहिले कहिले अब घाम पुगेन भन्ने कुरा पनि हुनसक्छ, तर यो त फलिरहेको ठाउँ भएको भएर घामको कमी हुने, सूर्यको प्रकाश नपुग्ने भन्ने चाहिँ हुँदैन, पुगिहाल्छ। र मुख्य चाहिँ हामीले व्यवस्थापनकै कुराहरू नै हेर्नुपर्छ।
2: मलको कुरा गरिराख्दा मल कति मात्रामा हाल्ने भन्ने कुरा कसरी थाहा हुन्छ किसानलाई?
3: बोटको वृद्धि विकास कसरी भएको छ त्यो हेर्नु पर्यो। पहिलो कुरा, राम्रो छ सर्लक्क परेको बोट छ र हामी कति हाँगा छ कति फलाउने भन्नेमा पनि यो मलको मात्रा निर्भर रहन्छ। र यसमा विशेष गरेर साधारणतया हामीले अब वयस्क बोटहरू छ, 4-5 वर्ष फलिसकेछ भने हामीले 1-2 डोको गाई बस्तुको मल अथवा राम्रोसँग पाकेको कम्पोस्ट मल पनि राख्न सकियो, अथवा आजभोलि बजारमा प्राङ्गारिक मलहरू पाइन्छ त्योहरू पनि राख्नु पर्यो। र यसलाई विशेष गरेर 2-3 सिजनमा मल राख्यो भने एकदमै प्रभावकारी हुन्छ। जस्तै अब फल फलिसक्यो, अब करिब कार्तिक मङ्सिरको अब अन्तिमतिरबाट एकचोटि राखिदिने, फुल फुल्नुभन्दा करिब 15-20 दिन एक महिना अगाडि राख्ने। र यो त किनकि यो त छिमलमा फल्ने हो, फल्दैछ फुल्दैछ पाक्दैछ भन्ने भएको भएर यति बेला एकदमै हेभी मल चाहिन्छ र त्यति बेला पनि त्यो मलहरू राख्नुपर्ने हुन्छ।
2: टेम्के मयुङ भोजपुरबाट रवि राईले एभोकाडो कति मिटर उचाइसम्म लगाउन मिल्छ र लगाउँदा बिरुवा बीचको दूरी कति हुनुपर्छ भनी जिज्ञासा राख्नु भएको छ।
3: तराईदेखि हाम्रो उच्च पहाडसम्म पनि गर्न सकिन्छ, तर राम्रो अलिकति राम्रो हुने चाहिँ हामी लगभग 400 मिटरदेखि समुद्र सतहको 400 मिटरदेखि 1500 मिटरसम्मको उचाइमा व्यावसायिक रूपमा खेती गर्न सकिन्छ। र यसको लागि हामीले उचाइको कुरा गर्ने भने अब कुन बिरुवा रोप्छौँ, जस्तै कलमी बिरुवा, अब अहिले त कलमी बिरुवा रोप्ने प्रचलन पनि बढेको छ, कलमी बिरुवा पनि पाउन सकिन्छ नर्सरीहरूमा। कलमी बिरुवा छ भने हामी 4-6 मिटरको दूरीमा रोप्न सकियो। र हामी कस्तो जग्गा छ त एकदम भिरालो जग्गा गरागरा, हामी पहाडको भनेपछि अलिक गरागरा छ भने अलिकति दूरीलाई थोरै घटाउन पनि सकिन्छ, 4-5 मिटर पनि गर्न सकियो। होइन एकदमै तराईको अथवा ठुलो गरा छ सम्म गरा छ भने 4-6 मिटर दूरी राख्न सकियो कलमी बिरुवा छ भने। र बिजु बिरुवा छ भने हामी 6 मिटर मिटरदेखि 8 मिटरसम्मको दूरी राखेर गर्न सकिन्छ, किनकि बिजुगेड चाहिँ ठुलो हुने भएको भएर त्यसलाई चाहिँ लगाउने दूरी पनि अलि टाढा टाढा नै हुनुपर्छ, त्यही अनुसार गर्न सकिन्छ।
2: विनोद सापकोटाले मण्डन देउपुर काभ्रे प्लान्चोकबाट 18 रोपनीमा ड्रागन फ्रुट्स लगाउने सोचेको छु, कसरी सुरु गर्ने होला भनी जिज्ञासा राख्नु भएको छ।
3: जग्गा कति उचाइ छ, कस्तो जग्गा छ, माटो कस्तो छ, माटो जाँच गरेर माटोमा हामी पिएच कति छ, होइन अर्ग्यानिक म्याटर कति छ, त्यो कुराहरू पहिल्यै बिरुवा लगाउनुभन्दा पहिला हामीले जाँच गऱ्यौँ भने त्यही अनुसार हामी माटोको गुणस्तर सुधार गर्न सकिन्छ, मलिलोपना सुधार गर्न सकिन्छ। जस्तै पिएचको कुरा गर्ने भने 5.5-7 पिएच हुन उपयुक्त मानिन्छ। यदि हाम्रो पिएच त्योभन्दा कम छ भने हामीले पिएच जाँच गरेर त्यसमा कृषि चुन प्रयोग गरेर पिएच त्यतिसम्म ल्यायौँ भने बिरुवाको वृद्धि विकास हुनलाई र खाद्य तत्त्व माटोबाट लिनलाई सहज हुन्छ। उचाइको कुरा गर्ने भने हामी 1500 मिटरसम्म गर्न सकिन्छ। अलि गर्मी हावा पनि जस्तै तराई चितवन यस्तोको हावापानीहरू चाहिँ अलि उपयुक्त हो, तर तपाईँ हाम्रो समशीतोष्ण हावापानीमा पनि यो यसको फलको गुणस्तर अझ राम्रो भएको भन्ने, फलको क्वालिटी टेस्ट गर्दाखेरि अब अझ राम्रो भएको भन्ने केही कृषक दाजुहरूले भनेको पनि हामीले पाइन्छ। त्यसले गर्दाखेरि हामीले उपयुक्त ठाउँमा खेती गर्न सकिन्छ, तर अलिकति पानीको जोहो गर्नु पर्यो, अलिकति ड्राई हो, सुक्खा सहन सक्छ, त्यही पनि यसलाई सर्टेन बेलामा हामीले अलिकति पानी दिनुपर्छ। खडेरी पर्यो भने फुल फुल्ने बेलामा चैत वैशाखदेखि फुल सुरु हुन्छ, त्यसको लागि अलिकति पानीको व्यवस्थापन पनि जग्गा जमिनमा गर्नु पर्यो, र जग्गाको तयारी गर्दाखेरि र बिरुवा छनौट गर्दाखेरि चाहिँ विशेष ध्यान दिनुपर्छ। अलि राम्रोसँग जराको विकास भइसकेको र 1.5-2 फिट उचाइ भएको र भरपर्दो नर्सरी चाहियो, त्यो पहिला उसले कस्तो बोटबाट बिरुवा बनायो, फलेको बोट हो कि होइन, नर्सरीहरूमा अब बिरुवा बनाउने नाममा नफलेको बोटबाट पनि किनकि प्रशस्त हाँगाहरू आउँछ, उसले काटेर बिरुवा बनिहाल्छ किन खेर फाल्ने भनेर हिसाबले पनि नर्सरीहरूले बनाउने भएको भएर अलिकति नाम चलेको नर्सरी, राम्रो बिरुवा दिने नर्सरी, त्यस्तो छनौट गरेर बिरुवा छनौट गर्नु पर्यो। र यो यसलाई चाहिँ एउटा सपोर्ट सिस्टम चाहिने भएको भएर अलिकति लगानी बढी चाहिन्छ, हामीले लगानीमा पनि अलिक विशेष ध्यान दिनु पर्यो। र एउटा पोलमा हामी 3-4 बिरुवा लगाउन सकिन्छ, र त्यो पोलमा बिरुवा अलिकति माथि 5 फिट जति माथि पछि चाहिँ एउटा गोलो रिङ राखेर अनि त्यसलाई बिरुवालाई त्यसको हाँगालाई तल झार्यौँ भने र फेभरेबल वातावरण क्रिएट हुन्छ, त्यो हिसाबले हामीले अलिकति लगानी यसमा बढी नै हुन्छ। लगानीमा अलिकति ध्यान दिनु पर्यो र माटोको अवस्था कस्तो छ र माटोको मलिलोपन बनाउनको लागि मलको व्यवस्थापन महत्त्वपूर्ण कुरा हो यसको लागि।
2: नर्सरी, माटो, होइन, लगानीका कुराहरू भनिरहँदा सिँचाइको कुरा पनि आयो। यो सिँचाइको कुरा गरिरहँदाखेरि बोटको कुन अवस्थामा सिँचाइमा ध्यान दिनुपर्ने हुन्छ किसानले?
3: रोपेको बेलामा त अब बिरुवा सर्नु पर्यो, हामीले दिनै पर्यो, र त्यसको लागि बर्खा सिजनमा रोप्यौँ भने अलिक कम्पेरिटिभली अब हाम्रो कम सिँचाइ छ भने हामीले त्यसरी रोप्नु पर्यो, नभए पनि हामी पानीको सिँचाइ छ भने चैत वैशाखमा रोप्यौँ भने अझ छिटो रोप्यो भने छिटो फल्छ, त्यो हिसाबले जान सकिन्छ। तर पानीको सुविधा छैन भने हामीले बर्खाको बेलामा रोप्न सकिन्छ, एउटा त्यति बेला एउटा महत्त्वपूर्ण चाहियो। र त्यस पछाडि अब लामो खडेरी पर्यो भने अब बिरुवाहरू हुर्कँदै गर्दाको रोपेको पहिलो वर्ष भनौँ न, त्यसलाई अलिकति यो खडेरी सुक्खा खडेरीको बेलामा अलिकति पानी दिनु पर्यो, र फलिरहेको बोट छ भने त्यसलाई फुल फुल्नुभन्दा अगाडि र अलिकति सुक्खा बेलादेखि सुरु हुने भएको भएर त्यति बेला अलिक विशेष ध्यान दिनुपर्छ। बर्खाको बेलामा छ भने त खासै धेरै त्यसलाई पानी दिइराख्नु पर्ने त्यसलाई आवश्यक पर्दैन, बरु पानी जम्ने अथवा हाम्रो चिम्टे माटो छ भने चाहिँ बरु त्यसलाई अलिकति पानी निकास गराउने बाटो चाहिँ अलिकति सुक्खा कसरी बनाउने भन्ने हिसाबमा चाहिँ अलिकति सोच्नुपर्छ।
2: यो ड्रागन फ्रुट्स लगाइसकेपछि किसानले कति समयमा फलको उत्पादन लिन सक्छ होला?
3: रोपेको 14-15 महिनादेखि यो फल लिन सकिन्छ, 4-5 वर्ष भएपछि चाहिँ हाम्रो अलिकति व्यावसायिक उत्पादनकै रूपमा जान सकिन्छ, र 20 वर्षसम्म यसको राम्रो उत्पादन लिन सकिन्छ भन्ने भनाइरहेको पाइन्छ।
2: कागतीको बिरुवामा पातदेखि दानासम्म कालो दाग देखिने र पात पहेँलो हुँदै डाँठसम्म पुगी झर्ने भएको छ, के गर्ने होला भनी गङ्गादेव रोल्पाबाट मान बहादुर डाँगीले जिज्ञासा राख्नु भएको छ।
3: सुन्तला जात फलफुल खेती धेरै अलि स्याहार खोज्ने बालीमा पर्दछ, कागतीलाई कम्पेरिटिभली अब सुन्तला जुनार भन्दा त्यति धेरै त पर्दैन, र पनि यसलाई अलिकति स्याहार सम्भार अलिकति खोज्ने बाली हो। त्यो लक्षण हेर्दा एउटा एन्थ्राग्नोज हुन पनि सक्छ, र अथवा सिट्रस क्याङ्कर पनि कागतीमा अलि धेरै सताउने रोग हो। यो चाहिँ रोग पहिचानको लागि अलिकति हामीले पातहरूलाई त्यो प्रयोगशालाहरू छन् त्यहाँ लगेर हामीले परीक्षण गरौँ। एन्थ्राग्नोज छ भने त्यसलाई ढुसीनाशक विषादीहरू छर्न सकिन्छ, जस्तै बोडो मिश्रण बनाएर 1 प्रतिशतको बोडो मिश्रण बनाएर कम्तीमा पनि 3 पटक 10-15 दिनको फरकमा 3 पटक त्यसलाई छर्नु पर्ने हुन्छ। तर छर्नुभन्दा अगाडि त्यस्तो रोग लागेको हाँगाहरू के कति छन् त्यसलाई काटेर हटाउने र त्यसलाई त्यही बगैँचामा नछोड्ने, निकालेर छुट्टै ठाउँमा लगेर जलाउने, किन त्यो त्यहीँ छोड्यो भने त्यहीँबाट फेरि रोगको जीवाणुहरू बढेर झन् रोग बढाउन सक्छ। त्यस्तो त्यही भएर रोगी पातहरू हाँगाको टुप्पाहरू सुक्न पनि सक्छ, त्यस्तो उहाँको भएको छ कि छैन। त्यस्तो छ भने काटेर अथवा झरेको पातहरूलाई सङ्कलन गरेर जलाउने र त्यस पछाडि 1% बोडो मिश्रण बनाएर छर्न सकिन्छ। र यसलाई एउटा व्यवस्थापनको रूपमा हेर्ने भने हिउँदको समयमा र बर्खा सुरु हुनुभन्दा अगाडि जस्तै जेठतिर भनौँ न, जेठको अन्तिमतिर र पुषमाघमा एकपल्ट अनिवार्य रोग देखिए पनि नदेखिए पनि 1% बोडो मिश्रण पुरै बोटभरि हामीले छर्यौँ भने, स्प्रे गर्यौँ भने धेरै रोगहरूलाई त्यसले रोकथामको काम गर्छ। र यदि सिट्रस क्याङ्कर हो भने पनि अब त्यो व्यवस्थापन गर्ने कामहरू त त्यो अघि नै जस्तो भइहाल्यो, त्यो सिट्रस क्याङ्कर हो भने यो बोडो मिश्रणले मात्रै काम गर्दैन, ब्याक्टेरियाबाट हुने रोग भयो सिट्रस क्याङ्कर चाहिँ।
2: सिगास बैतडीबाट प्रताप धामीले स्याउको बिरुवा लगाएको 3 वर्ष भयो, जरा कुहिएर पात सुक्न लाग्यो, के भएको होला भनी जिज्ञासा राख्नु भएको छ।
3: मुख्यत यो व्यवस्थापनको समस्याले यो आउन सक्छ, रोग आउन सक्छ। यसमा धेरै कारणहरू छन्। अब रोप्नु त रोप्नु भयो, तर बिरुवा रोप्दाखेरि अहिले स्याउ भनेको कलमी बिरुवा नै रोपिन्छ र यो कलमी बिरुवाको जुन कलमी गरेको भाग छ त्यो एकदमै अब बिरुवा ल्याउँदाखेरि कलमी गरेको भाग चाहिँ एकदमै तल कलमी गरेको छ र त्यो भाग पुरियो भने एकदमै रोग त्यसबाट छिटो त्यो कलमी गरेको जुन जोडेको भागबाट रोगको आक्रमण हुन सक्छ। त्यही भएर हामीले रोप्दाखेरि नै ध्यान दिनुपर्छ यो बोटहरू चाहिँ कलमी गरेको भाग कम्तीमा पनि 10-15 सेन्टिमिटर माथि हुनुपर्छ र बिरुवा ल्याउँदैमै हामीले त्यो कुराहरू कतिको माथि जोडिएको छ त्यो कुरादेखि विचार गर्नुपर्ने हुन्छ। अब उहाँले त रोपिसक्नु भएको अवस्था छ भने व्यवस्थापनको लागि हामीले के गर्न सकिन्छ भन्दाखेरि अब म बोट मरि नै सकेको छ भने त्यो बोट त अब आउँदैन, त्यसलाई त उखेलेर जलाउने जुन ठाउँमा बिरुवा छ 1.5 फिटको खाडल बनाएर त्यसमा चाहिँ हामी बोडो मिश्रण 1% बोडो मिश्रण अलिकति घाममा सुक्खा गराएर ड्रेन्जिङ गरियो भने त्यो रोगको उपचार गर्न सकियो र बोटहरू बाँचेकै छन्। भर्खर अब जरा सुक्न थालेको ओइलाउन थालेको जस्तो छ भने हामीले त्यसलाई अलिकति खुस्रेर वरि फेदबाट अलिकति खुस्रेर त्यसलाई अलिकति सुक्खा बनाउने र त्यही अब बोडो मिश्रण नै 1% झोल बनाएर हामीले त्यसलाई ड्रेन्चिङ गर्यो भने जरा भिज्ने गरेर सिँचाइ गरिदिने, ड्रेन्चिङ भन्नाले जरा भिज्ने गरेर वरिपरिबाट सिँचाइ गरिदियो भने त्यो रोगलाई कम गर्न सकिन्छ। कम्तीमा पनि 3 चोटि यसलाई पनि गर्नु पर्यो र अलिकति हाम्रो त्यसको लागि अलिकति सपोर्टको रूपमा हामीले जैविक विषादी ट्राइकोडरमा राम्रो खालको अलि म्याद भएको र राम्रोसँग भण्डारण गरेर राखिएको अथवा हामी जहाँ जैविक विषादी बनाउँछ उनीहरूसँग सिधै खरिद गरेर लगेर हामीले त्यो जैविक विषादी ट्राइकोडरमालाई मलमा मिसाएर मलमा राखिदियो र त्यसलाई मल राखिदियौँ भने पनि त्यसले पनि अलि त्यो लामो समयसम्म त्यसले त्यहाँ त्यो जैविक विषादीको बाटमा भएको जुन जीवाणु छ ट्राइकोडर्माको जीवाणुहरू फैलिन्छ र मलमा भएपछि उसले लामो समयसम्म काम गर्छ, त्यो गर्न पनि सकिन्छ। त्यो गरेर उपचार गर्न सकियो। अब त्यसबाट भएन भने बल्ल हामी फङ्गिसाइड अब केमिकल विषादीतिर जाने, तर बोड यति गर्नुभयो भने हाम्रो बोडो मिश्रणले नै धेरै काम गर्छ। र फलफुलको लागि भन्यो भने बोडो मिश्रण चाहिँ एकदमै एउटा रामबाण भन्छ नि, रामबाण जस्तै हो, धेरै रोगहरूलाई यसले निको बनाउन मद्दत गर्छ।
2: विष्णु भट्टराईले ताप्लेजुङबाट जैविक विषादी भनेको कस्तो विषादी हो र कसरी प्रयोग गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
3: पृथ्वीमा फाइदा गर्ने र बेफाइदा गर्ने दुईटै जीवाणुहरू हुन्छन्। फाइदा गर्ने जीवाणुहरूलाई सङ्कलन गरेर ल्याएर ल्याबमा त्यसको सङ्ख्या वृद्धि गरेर झोल वा धुलोको रूपमा त्यसलाई बचाइराख्नको लागि एउटा तयार गरिएको विषादीलाई नै हामी जैविक विषादी भन्छौँ। वनस्पतिबाट पनि तयार गरिएको मललाई पनि जैविक भनेर भन्ने गरिन्छ, तर त्यसलाई चाहिँ हामी वानस्पतिक विषादीको रूपमा गर्नुपर्छ। जैविक विषादी भन्नाले विशेष गरेर जीवाणुहरूलाई संरक्षण गरेर त्यसको सङ्ख्या बढाएर जीवाणुबाट उपचार गरिने विषादी नै जैविक विषादी हो। र यसको प्रयोगलाई हामीलाई हेर्ने हो भने हामी माटोमा पनि गर्न सकिन्छ। जस्तै अघि नै ट्राइकोडर्माको कुरा गरेँ, धेरै जसो माटोमा हुने रोगहरू, जरा कुहिने रोगहरू, माटोबाट सृजित रोगहरूलाई ट्राइकोडर्माले उपचार गर्न सकिन्छ। त्यस्तै हामी अब ब्युभेरिया बेसियाना भन्ने विषादीहरू पनि अब विभिन्न अहिले त विभिन्न जैविक विषादी बनाउने कम्पनीहरू पनि छन् र बाहिरबाट पनि आयात पनि हुन्छ र नेपालमै त्योभन्दा बरु नेपालमै हामीले प्रभावकारिताको लागि नेपालमै स्थापना भएका जैविक विषादीहरूको स्थापना गर्ने कम्पनीहरूसँग सिधै खरिद गरेर हामीले प्रयोग गर्न सक्यौँ भने त्यो प्रभावकारी हुन्छ। किन भन्दाखेरि हाम्रो त्यसको स्टोरमा विशेष समस्या हुन्छ, त्यसलाई सर्टेन टेम्परेचरमा त्यसलाई मेन्टेन गरेर राख्नुपर्ने हुन्छ, नभए त्यो विषादी जैविक विषादीमा भएका जुन सूक्ष्म जीवाणुहरू हो त्यो मर्छन्। जीवाणु मरेपछि त त्यसले काम गर्ने त भएन. त्यसले गर्दाखेरि हामीले चाहिँ सकेसम्म त्यसरी हामीले ल्याएर प्रयोग गर्यौँ भने त्यसले चाहिँ प्रभावकारिता त्यसको राम्रो हुन्छ.
2: किसानहरूले राख्नु भएको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएको यहाँलाई धेरै धेरै धन्यवाद.
3: विशेष गरेर एकदमै रोग लागिसकेपछि मात्रै त्यो रोगको उपचारमा ध्यान केन्द्रित गर्नुभन्दा बगैँचा व्यवस्थापनमा र त्यसको बोट स्वस्थ बनाउनेमा विशेष ध्यान दियौँ र रोकथामका उपायहरू अप्नायौँ भने पक्कै पनि हामीले बगैँचामा लाग्ने रोग किराहरूलाई पहिल्यै कम गर्न सकिन्छ र हामीले आमदानी बढाउनलाई हामीलाई सहज हुन्छ. त्यही भएर हामी उपचारभन्दा रोकथाममा विशेष ध्यान दिनुहुन पनि म अनुरोध गर्दछु. हस्, धन्यवाद.
4: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
5: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
4: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
4: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: ए, सूचीकरण त गर्नै पर्ने हो।
4: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
2: हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै. अर्को साता पनि किसानहरूको समस्याको समाधान लिई पुनः उपस्थित हुने नै छौँ. त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ. नमस्कार.

0: सवारी चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। भोटे कोशी नदीमा आएको बाढीबाट हालसम्म 359 जनाको मृत्यु भएको पुष्टि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन। सर्वदलीय बैठकद्वारा उद्धार एवं राहतका लागि 10 बुँदे संकल्प जारी। अपुष्ट सूचना, तस्विर र श्रव्य दृश्य सामग्री प्रकाशन प्रसारण नगर्न संचार मन्त्रालयको अपील। र अल्जेरियामा डढेलोका कारण कम्तीमा 12 जनाको मृत्यु।

0: सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब समाचार विस्तारमा। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 359 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 33, चितवनमा 132, गोर्खामा 30, तनहुँमा 22, नवलपरासी पूर्वमा 82 र नवलपरासी पश्चिम 15 जना गरी 359 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। यस्तै बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरीले जनाएको छ। भोटेकोसी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढी फुट्ने जोखिम रहेको सूचनामा उल्लेख छ। सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो सूचनामा नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित बाढीको जोखिमलाई गम्भीरतापूर्वक लिन अनुरोध गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित नागरिक र तीनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। बुधबार अकस्मात भोटेकोसीमा बाढी गएपछि प्रधानमन्त्री शाहले आज बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि नुवाकोट स्थित नेपाली सेनाको श्री नम्बर 1 गण तालिम केन्द्र मैथली क्याम्पमा आज बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले राहत तथा उद्धारमा विशेष ध्यान दिन जिल्ला स्थित सम्पूर्ण संयन्त्रलाई निर्देशन दिनुभएको हो। उहाँले अवरुद्ध सड़क तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले जीवन उद्धार पहिलो प्राथमिकतामा राखेर संकटग्रस्त जिल्ला घोषणा भइसकेको अवस्थामा राहतलाई पनि प्राथमिकता दिन निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले संकटको समयमा सरकार साथमा रहेकोले पीड़ितको राहत र सहयोगका लागि कुनै अभाव हुन नदिने प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनुभयो। बैठकमा प्रधानमन्त्री शाह, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, संचार मन्त्री डाक्टर तिमल सिन्हा, प्रधान सेनापति अशोकराज सिग्देल, प्रमुख जिल्लाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो। बैठकपछि नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले प्रधानमन्त्रीको निर्देशन बमोजिम सबै निकायलाई हाई अलर्टमा राखेर विपदपछिको कार्य भइरहेको जानकारी दिनुभयो। भोटेकोसी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले 10 बुँदे संकल्प गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि रासोपाका सभापति रवि लामिछानेले उद्धार तथा राहत कार्यको गैर राजनीतिकरण, आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना र संवेदनशील सूचना प्रवाहमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। सभापति लामिछानेले हिमतालको वैज्ञानिक अध्ययन तथा सीमा पार संयुक्त पहल, विपद पूर्व सूचना प्रणालीको सुदृढीकरण, उत्थानशील पुनर्निर्माण, जलवायु न्यायका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन लगायतका निर्णयहरू भएको बताउनुभयो।
3: विपदमा राष्ट्रिय र राजनीतिक एकताको लागि सबै राजनीतिक दलहरू सहमत हुनुभएको बेहोरा नम्र निवेदन गर्न चाहन्छु। त्यसको लागि एउटा राजनीतिक संसदीय संयन्त्र समिति निर्माण गर्ने कुराहरूमा एकमत भएको छ। घाइतेहरूको उपचार होस्, त्यसै गरेर राहतको पर्खाइमा रहेकाहरूको तत्काल राहतका प्याकेजहरू चाहिँ जाउँ भन्ने उद्देश्यले पनि त्यो खालको सल्लाह सुझावहरू दिइएको छ। हिमताल फुट्ने जोखिमहरूको सन्दर्भमा यसको रिस्क एसेसमेन्ट चाहिँ गर्न जरुरी छ। पुनर्निर्माण समेत छिटो अगाडि बढाउनु पर्छ, त्यसको लागि यो सर्वदलीय संयन्त्रले काम गर्नुपर्छ भन्ने कुराहरू रहेको छ।
2: बैठकमा गृहमन्त्री सुदन गुरुङले उद्धारका लागि 22 हेलिकप्टरहरू परिचालन गरिएको, करिब 900 मानिस बेपत्ता रहेको प्रारम्भिक तथ्याङ्क रहेको र यो संख्या बढ्न सक्ने जानकारी दिनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पुनर्निर्माण राहत र विपद व्यवस्थापनका लागि 10 अर्ब बजेट छुट्याइएको तथा तत्कालका लागि विपद उद्धार कोषमा करिब 2 अर्ब रूपियाँ र गृह मन्त्रालयलाई करिब 1 अर्ब रूपियाँ उपलब्ध गराइएको जानकारी दिनुभयो।
3: यसपालिकै बजेटमा करिब 10 अर्ब रुपियाँ विपद व्यवस्थापन जस्ता विषयमा राखेका छौँ। दैवी प्रकोप उद्धार कोषमा झन्डै 2 अर्ब 34 करोड जति रहेको, गृह मन्त्रालयलाई पनि हामीले 1 अर्ब 17 करोड जति विनियोजन गरेको, तत्काललाई साधन स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि प्रधानमन्त्रीज्यूले पनि मलाई त्यो जिम्मा दिनुभएको छ।
2: बैठकमा गृहमन्त्री गुरुङ, अर्थमन्त्री डाक्टर वाग्लेले, नेपाली कङ्ग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता महन्त ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरू सहभागी हुनुहुन्थ्यो। भोटेकोसी नदीमा पुनः बाढीको जोखिम बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल जमेको बताएको छ। यसैबीच हामीसँग जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सूचना अधिकारी दिनकर कायस्थ हुनुहुन्छ। नमस्ते सर, समाचारमा स्वागत छ। यो फेरि यहाँ हिमताल अझै पनि जमिरहेछ भन्ने छ होइन, अझै पनि तल्लो तटीय क्षेत्रमा चाहिँ उच्च सतर्कता अप्नाउन भनिएको छ, खास के हो सर?
4: यस्तो हुन्छ म्याम, त्यो अब हिजो जुन अब एडल्यान्ड जस्तो आयो, हिम पहिरो आएर जुन घटना घट्यो नि, त्यसपछि अब ठाउँ ठाउँमा ल्यान्डस्लाइडहरू भएको छ र सानो सानो पोखरीहरू बनेको छ होइन, कुनै पोखरी अलिक ठुलो पनि छ, त्यो भएको भए त्यो फुट्ने सम्भावना अझै पनि छ र तर अब हिजो जस्तो त्यस्तो ठुलो बाढी आउने सम्भावना अलिक कम छ। अब किनभने त्यो रिमोट ठाउँमा चाहिँ हामीले पनि देखेको होइन, त्यहाँ हाम्रो सेन्सरहरू भएको ठाउँ पनि होइन होइन, त्यो भएको भएर असावधानी अप्नाउनु पनि अथवा चाहिँ खोलाकोमा चाहिँ अझै अलिक रिस्क छ भन्ने कुरा छ, तर आइहाल्यो भने त्यति ठुलो रिस्क चाहिँ नहोला भन्ने अनुमान हो म्याम अहिलेसम्म हाम्रो हिसाबले।
2: हजुर, अनुमान चाहिँ अहिले चाहिँ त्यो धेरै नआउला, धेरै जोखिम नहोला भन्ने छ होइन?
4: हजुर,
2: धन्यवाद सर।
4: तर अब सतर्कता चाहिँ हुनुपर्ने जस्तो देखिन्छ।
2: हजुर, धन्यवाद। उहाँ हुनुहुन्थ्यो जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका सूचना अधिकारी दिनकर कायस्थ हामीसँग कुराकानी गर्नुहुँदै। सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्विर, श्रव्य दृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा सञ्चार माध्यम तथा आम नागरिकबाट प्रवाह हुने सूचनाले उद्धार राहत तथा जनमानसमा महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदय बहादुर राणा मगरद्वारा जारी विज्ञप्तिमा विपदबाट भएको क्षति, उद्धार तथा राहत सम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद व्यवस्थापन समिति जस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरिएको छ। त्यस्तै अपुष्ट, कपोकल्पित तथा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगबाट सिर्जित भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैलाउने किसिमका समाचार तथा अफवाह सम्प्रेषण नगर्न मन्त्रालयले आग्रह गरेको छ। पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रसुवामा आएको आकस्मिक बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। नेपाल चीन सीमावर्ती रसुवामा बाढी पहिरोका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति जरदारीले शोक सन्तप्त परिवारप्रति पाकिस्तानको समवेदना प्रकट गर्नुभएको हो। संयुक्त अरब इमिरेट्सले नेपालमा हिजो गएको बाढी पहिरोप्रति दुःख व्यक्त गर्दै यस घडीमा नेपालको साथमा रहेको जनाएको छ। युएईको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण देशमा दर्जनौं मानिसको मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र बंगलादेशका विदेश मन्त्री डाक्टर खलिलुर रहमान बीच आज टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्र मन्त्री बीच नेपालमा हिजो भएको विपदपछि जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी आजै परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन बीच पनि टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुई विदेश मन्त्री बीच नेपालमा पछिल्लो समय उत्पन्न विपदको अवस्था तथा त्यसबाट प्रभावित नागरिकको खोज उद्धार र राहतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली ईआरटी गठन गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै ईआरटीले बाढीबाट प्रभावित बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकहरूको खोजी तथा उद्धार सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ। मन्त्रालयका अनुसार विदेशी नागरिक सम्बन्धी आवश्यक सूचना संकलन सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्नेछ। रसुवामा हिजो गएको बाढीमा परि घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याएका मध्ये 23 जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परि घाइते भएका मध्ये उद्धार गरी काठमाडौँ ल्याएका मध्ये 18 जनाको राष्ट्रिय ट्रमा सेन्टर र 5 जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। उपचाररत सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। नेपाल पर्यटन बोर्डले भोटेकोसी बाढीमा परि 31 देशका 540 विदेशी नागरिकहरू हराइरहेका जनाएको छ। हराइरहेकाहरूमध्ये सबैभन्दा धेरै भारतका 178 जना रहेका छन्। यसै गरी अमेरिकाका 65, युक्रेनका 53, मलेसियाका 51, अस्ट्रेलियाका 35 र ब्रिटेनका 33 जना छन्। यी बाहेक पर्यटककै रूपमा गएका 127 जना नेपालीहरू समेत हराइरहेका छन्। प्रभावित क्षेत्रबाट आज विभिन्न देशका 31 विदेशी नागरिकहरूको उद्धार गरिएको समेत बोर्डले जनाएको छ। भोटेकोसी बाढीमा परि गोर्खा जिल्लाका 55 व्यक्ति सम्पर्कविहीन भएका छन्। पालुङटार नगरपालिकाका 31, शहीद दलखनका 7, धार्चेका 4, भीमसेन थापाका 3, बारपाक सुलीकोटका 6 र सिरानचोकका 2 र आरूघाट गाउँपालिकाका 3 जना बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। बाढीमा परेर पालुङटार नगरपालिका 5 ठाटी पोखरीबाट गोसाईकुण्ड यात्रामा गएका 31 यात्रुहरू हिजो बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी प्रमुख वन्दना पाण्डेले बताउनुभयो। बसमा सवार 37 यात्रु मध्ये 6 जना झ्यालबाट हामफालेर सुरक्षित रहेको र बाँकीको अवस्था भने अज्ञात रहेको उहाँले जानकारी दिनुभयो। यसै गरी बाढीका कारण त्यस क्षेत्रमा रहेका काभ्रे पलाञ्चोकका 52 जना नागरिक सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालयले हालसम्म जिल्लाका 52 जना सम्पर्कविहीन अवस्थामा रहेका व्यक्तिको नामावलीको सूची सार्वजनिक गरेको छ। भोटेकोसीमा आएको भीषण बाढीपछि 1 जना नेपाली सेनाका लेसनायक सहित खोटाङका 8 जना सम्पर्कविहीन भएका छन्। रोजगारी व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा तथा आसपासका जिल्लामा रहेको अवस्थामा भोटेकोसीमा आएको बाढीपछि खोटाङका 8 सम्पर्कविहीन भएका हुन्। नेपाली सेनाका लेसनायक पवन खत्री सहित विभिन्न पेसा व्यवसायको सिलसिलामा बाढी प्रभावित क्षेत्रमा रहेका 8 जना बेपत्ता भएका हुन्। बाढीपछि सिन्धुपाल्चोकका 224 व्यक्ति सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद शर्माले भोटेकोसी गाउँपालिकाका 65, बारबिसे नगरपालिकाका 59, बलेफी गाउँपालिकाका 29 सम्पर्कविहीन भएको जनाएको छ। त्यसै गरी जुगलका 16, चौतारा साँगा चोकगढी नगरपालिकाका 14, मेलम्ची नगरपालिकाका 14, सुनकोसी गाउँपालिकाका 14, त्रिपुरा सुन्दरी गाउँपालिकाका 5, हेलम्बु गाउँपालिकाका 4 र लिसङ्खुपाखर गाउँपालिकाका 3 जना सम्पर्कविहीन भएका छन्। सिन्धुपाल्चोकबाट कैलाश मानसरोवर जाने विदेशीका गाइड, भरिया व्यापारी, गोसाईकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारी काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन्। यसैबीच राहत र उद्धारमा संलग्न नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नमस्कार सर।
5: हजुर नमस्कार।
2: हजुर, नेपाली सेनाले राहत र उद्धारमा के कस्तो कार्यहरू गरिरहेको छ र अहिलेको अवस्था कस्तो छ बताइदिनुहोस् न।
5: आजको यहाँलाई चाहिँ अध्यावधिक गर्दाखेरि नेपाली सेनाका करिब 42,000 फौज यो उद्धार र राहतमा खटिएको अवस्था छ। जसमा चाहिँ आज हामीले यो 14 हेलिकप्टरबाट 602 चाहिँ व्यक्तिहरूलाई चाहिँ उद्धार गरिएको थियो र उहाँहरू विभिन्न ठाउँमा फसेर बसिराख्नु भएको थियो र जसमा चाहिँ 50 विदेशी नागरिक पनि हुनुहुन्छ। यो यो सँगै अब यहाँ राहतको पनि सङ्कलन भइराखेको छ र सोही अनुसार यो राहत सामग्रीहरू प्राथमिकताका आधारमा जिल्ला मार्फत यो वितरण पनि हुने यहाँलाई जानकारी गराउन चाहन्छु।
2: हजुर, राहत र उद्धार कार्य कस्तो भइरहेछ? अलिकति ढिलाइ भइरहेछ भन्ने खबर छ, होइन? अवस्था कस्तो छ अहिले?
5: अब यो 14 हेलिकप्टरले निरन्तर रूपमा बिहानदेखि बेलुकैसम्म र रातको समयमा पनि पैदल फौजले चाहिँ उद्धार र राहतको कार्य गरिरहेकै अवस्था छ। अब यो अझ यसलाई चाहिँ प्रभावकारी बनाउन हामी आपसी समन्वय र सहकार्यमा कार्य गरिरहेका छौँ।
2: हजुर सर, अनि यो घाइतेहरूको खोज तलास जारी नै छ कि अहिले कस्तो छ अवस्था?
5: अहिले यो उद्धार गरेको मध्ये कति व्यक्तिहरू घाइते पनि हुनुहुन्छ, यो घाइतेहरूको उपचारको लागि यो त्रिशुली स्थित मैथिली क्याम्पमा उपचार केन्द्र पनि स्थापना गरेको अवस्था छ र उहाँहरूको उपचार पनि भइरहेको र हालसम्म यहाँ 600 उपचार भएको यहाँलाई जानकारी गराउन चाहन्छु।
2: हजुर, धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत हामीलाई जानकारी दिनुहुँदै। जुम्लाको पातरसी गाउँपालिकाबाट रोजगार

0: तपाईँको चाहिँ जसरी संविधानले चाहिँ परिकल्पना गरेको चाहिँ जुन विषय छ यो अहिले कार्यान्वयन नहुँदाखेरि अझै पनि यो 72 सालको संविधानले जुन ढङ्गले अलि पेचिलो ढङ्गले जसरी तपाईँको चाहिँ यो कुरीतिको विरुद्धमा जुन व्यवस्था गर्नु पर्थ्यो त्यहाँ चाहिँ कहीँ तपाईँको चाहिँ नीति नियममा चाहिँ अझै पनि कमजोरी छ कि या चुकेको छ कि भन्ने चाहिँ हामीलाई महसुस भएको छ। र मलाई लाग्छ यो समग्र तपाईँको चाहिँ आम जनसमुदायले बुद्धिजीवीहरूले राजनीतिक दलहरूले चाहिँ यो विषयमा मनन गर्न चिन्तन गर्न चाहिँ जरुरी जस्तो लाग्छ।
1: संविधान कार्यान्वयनकै क्रममा देश संघीय संरचनामा गइसकेपछि नागरिकको नजिकको सरकारका रूपमा स्थानीय तहहरू रहेका छन्। नेपालको संविधान 2072 कार्यान्वयन गर्न र छुवाछुत मुक्त नेपालको परिकल्पना पूरा गर्न सक्ने विशेष कार्यक्रमहरू के छन् त? बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी।
2: संविधानमा दिएको र उल्लेख भएको जुन अधिकारहरू छ दलितको विषयमा त्यसमा मुख्यतः बेलौरी नगरपालिकाले छुवाछुत गर्नुहुन्न भनेर कार्यपालिकाबाट संविधानको नै अक्षर पालना गर्ने गरी त्यसलाई पूर्णरूपमा लागू गर्ने र त्यसपछि अब यसलाई पूर्णरूपमा लागू गर्ने विशेष गरी छुवाछुत गर्नु हुँदैन दलित छुवाछुत मुक्त नगरपालिका घोषणा गर्ने यसको होर्डिङ बोर्डहरू चोक चोकहरूमा लगाइनु पनि यसलाई कार्यान्वयन गर्ने कुरामा त्यसरी हामी लिएर गयौँ र त्यही अनुरूप हामीले प्रत्येक वडाहरूमा कार्यक्रमहरू बनाएर नै उहाँहरूलाई कमसेकम राज्यबाट पछाडि परेको भनौँ न त्यस कारणले उहाँहरूलाई कमसेकम केही लक्षित कार्यक्रमहरू मार्फत पनि उहाँहरूलाई समेट्नुपर्छ भनेर हामी केही लक्षित कार्यक्रमहरू बजेट पनि विनियोजित गरेर उहाँहरूलाई नै भेला गरेर उहाँहरूको मागहरू उहाँहरूको के हो कुन खालको तालिम चाहिन्छ कुन खालको बेरोजगार हुनुहुन्छ त्यो किसिमको हामीले नगरपालिकाले के गर्यौँ भने रोजगार कसरी बनाउन सकिन्छ भन्ने कुरोबाट पनि हामी उहाँहरूसँगै बसेर छलफल गरेर ती कुराहरू पनि गऱ्यौँ र संविधानमा यो व्यवस्था छ यो व्यवस्थामा पूर्ण रूपमा लागू गर्नुपर्छ भनेर हामी प्रत्येक वडावडाहरूमा पनि यस्ता कार्यक्रमहरू हामी कार्यक्रम मार्फतबाट पनि गऱ्यौँ। हामी विशेष गरेर नगरसभाबाटै पास गरेर छुवाछुत निगरानी केन्द्र एन नै निर्माण भइसकेको छ र त्यसपछि दलित सशक्तिकरण एन निर्माण प्रक्रियामा छ र त्यसको लागि बजेट विनियोजित पनि भएको छ र यो केही दिनभित्रै चाहिँ यो लागू हुन्छ। जसरी संविधानले परिकल्पना गरेका छ राज्यको मूलधारमा ल्याउनु परेको छ उहाँहरूलाई हामी के गर्यौँ भने कमसेकम नगर स्तरीय दलित छात्रवृत्तिहरू पनि हामी नगरपालिकाबाट सुरुवात गरेका छौँ। उहाँहरूको प्रत्येक वर्ष मलाई लाग्छ 5 लाखदेखि 7 लाखसम्मको नगरपालिकाबाट बजेटै छुट्याएर विशेष गरी विद्यार्थीहरूलाई छात्रवृत्ति दिने कामहरू भएको छ। त्यसपछि लुगा कपडाहरू ड्रेसहरू नगरपालिकाबाट दिने कुराहरू पनि कामहरू नगरपालिकाबाट भएको छ र उहाँहरूको घर नै पुगेर किनभने अहिले जसरी बेरोजगार हुनुहुन्छ राज्यको तपाईँको मूलधारमा ल्याउनको निम्ति उहाँहरू जसरी रोजगार उहाँहरूसँग छैन त्यस कारणले उहाँहरू हरेक आर्थिक रूपमा त्यसपछि उहाँहरू शिक्षा क्षेत्रमा पनि सपोर्ट पुग्ने गरी त्यस्ता कार्यक्रमहरू बेलौरी नगरपालिकाबाट सुरुवात गर्यौँ र अहिले यस आर्थिक वर्षमा पनि विशेष गरी बेलौरी नगरपालिकामा दलित छात्रवृत्ति दिने भनेर 5 लाख रुपियाँ यस आर्थिक वर्षमा पनि बजेट विनियोजित भएको छ र योभन्दा विगत वर्षमा पनि 5 लाख बजेट थियो। मुख्य कुरा संविधानमा जसरी जे कल्पना गरिएको छ त्यो कल्पना अनुसार राज्यको मूलधारमा ल्याउनको निम्ति कमसेकम दलितलाई उत्पीडनमा राख्नु हुँदैन। अहिलेसम्म लाग्छ बेलौरी नगरपालिकामा यो खालको घटनाहरू घटेको जस्तो त मलाई लाग्दैन किनभने अहिलेसम्म भएको छैन र त्यस्तो बाइचान्स त्यस्तो आयो भने हामी कमसेकम यो चिज गर्नु हुँदैन है भन्ने कुरोबाट नगरपालिका चाहिँ जति बेला पनि तयार भएको अवस्था छ र संविधानमा दिएको जुन अधिकारहरू छ त्यो अधिकारहरू उहाँहरूले पूर्ण रूपमा कार्यान्वयन गराउनको निम्ति बेलौरी नगरपालिका विभिन्न खालको कार्यक्रमहरू लगायत र त्यसपछि हरेक कार्यक्रमहरूमा नगरपालिकाबाट बोलि नै रहेको छ सचेतना खालको कार्यक्रमहरू पनि नगरपालिकाबाट भइरहेको हुन्छ।
1: स्थानीय तहले सरकारका रूपमा काम गरेको एक कार्यकाल पुरा गरेर अर्को कार्यकाल समेत 2 वर्ष व्यतीत भइरहेको छ। यस अवधिमा दलित समुदायले छुवाछुत मुक्त नेपालको अनुभूति गर्न भने नपाएको कञ्चनपुरको बेलडाणी बस्ने निर्मला सुनार बताउनुहुन्छ।
3: छुवाछुत चाहिँ हटेको छैन, कार्यक्रम गरेको त हुन्छ तर त्यस्तो गरे जस्तो चाहिँ छुवाछुत चाहिँ हटेको छैन। स्थानीय सरकारले कार्यविधि चाहिँ बनाएर हुन्छ कि कसरी के गरेर हुन्छ, नीति चाहिँ बनाएर कार्यविधि त्यो बनाएर चाहिँ अगाडि बढाउँदा चाहिँ ठिक होला जस्तो लाग्छ मलाई।
1: नेपालका राजनीतिक दलहरूको साझा पहल र प्रयासबाट प्राप्त संविधान 2072ले छुवाछुत मुक्त नेपाल भनेर प्रष्ट किटान गरेको छ तर व्यवहारत समुदायमा छुवाछुत कायमै छ। यसरी समाजले संविधानलाई ठाडो चुनौती दिँदा पनि छुवाछुतका सवालमा दलहरू मौन बसेको देखिन्छ। यद्यपि राजनीतिक दलका प्रतिनिधिहरू भने यो कुरा स्वीकार गर्न तयार छैनन्। राजनीतिक दलहरू निरन्तर यो विभेदको विरुद्धमा लागिरहेको बताउनुहुन्छ नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम सचिवालय सदस्य अमर चौधरी र नेपाली कङ्ग्रेसका बेलडाणी गाउँ सभापति गजबहादुर विष्ट।
4: यो जातीय छुवाछुतको विषयमा अहिले भइराखेको विभेदको विषयमा

0: जसले जुन एउटा सबभन्दा पहिले त यो जाति विभेद अन्त्यको घोषणा गरी जाति विभेद गर्नेलाई कारवाहीको प्रक्रियामा ल्याउने जुन एउटा गरिएको छ त्यसलाई कार्यान्वयनको चरणमा छ। कानुन त भयो तर पनि हाम्रो चेतनाले अब यो विभेद गर्नुहुन्न, कानुन बनिसकेपछि त्यो कानुन अब मैले जान्दैन मैले बुझ्दैन भन्ने कुरा पनि भएन। र यो मेन कुरा के हो भने हाम्रो चिन्तन जुन किसिमको यो परापूर्व कालदेखि यो आइराखेको एउटा यो कथित जातीय विभेदको रूपमा रहिराखेको त्यो हुनाले यसलाई अन्त्य गर्नको लागि सबभन्दा पहिले हाम्रो आफ्नो चिन्तन परिवर्तन गर्नुपर्नेछ। यसलाई अब हामीले पनि उठाइराखेका छौँ, विशेषतः माओवादीले यो जातीय विभेदको विषयमा गजबिर्स जनयुद्ध अब 62 जनआन्दोलन हुँदै यस कुरालाई जोडतोडका साथ उठाइकन एउटा अब कार्यान्वयनको चरणमा लगेको छ। यसलाई अझ जनतामा लगेर यसलाई व्यापक रूपमा यो गलत हो, यो यस्तो छुवाछुत ठिक होइन भन्ने कुराहरू हामीले जनस्तरमा नै यसलाई चेतनागत रूपमा विकास गर्यो भने यसले एउटा राम्रो प्रभाव पार्छ भन्ने मलाई लाग्छ। सबै अन्य दलले पनि यसलाई आत्मसात नगर्ने कुरा होइन, तर पनि कुरा के हो भनेपछि यसलाई विगत परापूर्वकालदेखि मानिराखेका हुनाले त्यसलाई एकैचोटि चेतनाबाट नहटाउन सक्दासम्म यो अलि गाह्रो छ। त्यसकारण राजनीतिक दलहरूले पनि माओवादीले मात्र होइन अन्य दलले पनि यस बारेमा पहल गरेकै छन् र कारवाहीको दायरामा गइराखेको पनि देखेका छौँ। त्यसकारणले यसमा हामीले सबैले आफ्नो सबै राजनीति दलहरूले आफ्नो आफ्नो पार्टीभित्र यसलाई हामीले अब तपाईँको सबै हामी समान हौ त्यस कारणले यहाँ कोही त्यस्तो जाति विभेद गर्नुहुन्न भन्ने कुरा राखेर जाँदा र जनचेतना नै जगाउनु मुख्य कुरा म देख्छु यसलाई।
1: सर्वप्रथम त हामी सबै एक मानव हौँ, मानवले एकअर्काको अस्तित्व गर्नुपर्छ। देशमा राजनीतिक दलहरू छन्, तिनले त्यसलाई आफ्नो राजनीतिकरण गर्नका निमित्त पनि छुवाछुत अन्त गरेको अवस्था अहिले देखिया छ। अहिले चाहिँ बाहिरी रूपमा जुन हिजोको अवस्था थियो त्यो अवस्था अहिले छैन, हाम्रो पुस्ताले चाहिँ त्यस्तो गर्दैन होला, तर हामीभन्दा अगाडिको पुस्ता छ ती आफ्नो घर फ्यामिलीभित्र मात्रै, त्यो पनि बाहिर गएर त्यस्तो कहीँ छैन, तर आफ्नै अब घर फ्यामिलीभित्र चाहिँ उहाँहरूले अब यो हामीभन्दा अगाडिको पुस्ताले जुन हिजो पो देखेको थियो त्यही देखाइसेकीले चाहिँ भइरहेछ। अझ तिनीहरू पनि धेरै परिवर्तन भएका छन्, कहीँ कतै मात्र उल्का जुल्का छ, अझ त्यसलाई पनि हामी यो अन्त गर्नका लागि अझ बृहत रूपमा छलफल संवाद अन्तर्क्रिया चाहिँ गर्ने नै छौँ, त्यस्तो भइ पनि रहेछ। हामी मानव हो, मानवले एक अर्काको स्वस्तित्व अप्नाउन सकेनौँ भने त्यो आफूले आफूलाई नै घृणित गरे जस्तो अवस्था हुन्छ। त्यही कारणले चाहिँ त्यस्तो छैन मलाई लाग्छ, यो हाम्रो पुस्ताले चाहिँ कुनै केही मान्दैन जस्तो मलाई लाग्छ।
2: छुवाछुत राजनीतिक मुद्दा मात्रै नभएर यो समाजसँग जोडिएको विषय पनि हो, त्यसैले गर्दा राजनीतिक परिवर्तन भए पनि यो छुवाछुतको सवाल समाजमा देखा परिरहेको छ। समाज परिवर्तनका लागि थुप्रै कार्यहरू भइरहेका छन् तर सोचे जस्तो परिणाम भने देखिएको छैन, त्यसैले समाजमा अन्धविश्वास र रूढिवादी परम्परा यथावत छ। यसको अन्त्य छुवाछुतसँग पनि जोडिएको छ। जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि सबैलाई कानुनी शिक्षा दिन र संविधानको अक्षरशः कार्यान्वयन गर्न आवश्यक देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
3: अहिले यहाँहरूले सुन्नुभयो नेपालको संविधान 2072 मौलिक हक अन्तर्गत धारा 24 र 40 रहेका हकहरूका बारेमा जानकारी। आज हामी जातीय भेदभाव तथा छुवाछुत विरुद्धका के कस्ता अधिकार छन् भन्ने बारे जानकारी गराउँदैछौ। जातीय भेदभाव तथा छुवाछुतको मुद्दा कसरी दर्ता हुन्छ त? जातीय भेदभाव तथा छुवाछुतको मुद्दा सरकारवादी मुद्दा हो। यस्तो मुद्दामा नेपाल सरकारवादी भई मुद्दा दर्ता हुन्छ। पीडित स्वयं पक्ष भई मुद्दा दर्ता गर्नु नपर्ने अनि जो कोहीले उजुरी दिन सक्ने व्यवस्था छ। जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दामा कस्तो कार्यविधि अपनाइन्छ त? जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दाको कारवाही र किनारा गर्दा संक्षिप्त कार्यविधि ऐन 2028 बमोजिमको कार्यविधि अपनाउनु पर्दछ। यस ऐन बमोजिम प्रतिवादीको बयान भएको वा प्रतिवादी उपस्थित हुने म्याद भुक्तान भएको 90 दिनभित्र मुद्दाको किनारा गर्नुपर्दछ। निशुल्क कानुनी सहायता कसरी प्राप्त गर्न सकिन्छ त? पीडितले सरकारवादी भई मुद्दा चल्ने विषय बाहेक अन्य विषयमा निशुल्क कानुनी सेवा प्राप्त गर्न सक्छ। सम्बन्धित जिल्ला कानुनी सहायता समितिबाट निशुल्क कानुनी सहायता प्राप्त गर्न सकिने, त्यस्तै सम्बन्धित जिल्ला अदालतमा सम्पर्क गरेर वैतनिक कानुन व्यवसायबाट निशुल्क कानुनी सहायता प्राप्त गर्न सकिने व्यवस्था छ। भेदभाव तथा छुवाछुतको कसुर गरेमा कस्तो सजाय हुन सक्छ त? जातीय भेदभाव तथा छुवाछुतको कसुर गर्नेलाई अपराधको प्रकृति बमोजिम अधिकतम 3 महिनादेखि 3 वर्षसम्म कैद वा 1,000 रुपियाँदेखि 25,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। सार्वजनिक पद धारण गरेको व्यक्तिले जातीय भेदभाव तथा छुवाछुतको कसुर गरेमा निजलाई 50% थप सजाय हुन्छ। जातीय भेदभाव वा छुवाछुत गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा उद्योग गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ। यसका साथै कार्यक्रममा आज प्रसारित सामग्रीहरू तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह, सुझाव एवं प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम समानता, रेडियो नेपाल सिंहदरबार काठमाडौँ। साथै इमेल ठेगाना समानता 2074@gmail.com।
4: कार्यक्रमको आजको श्रृङ्खला यति नै। अर्को हप्ता नयाँ विषय र सामग्रीका साथ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादक टिम सहित हामीलाई पनि अर्को हप्तासम्मका लागि बिदा दिनुहोस्। हवस् त।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: नमस्कार, सुन्दै हुनुहुन्छ रेडियो नेपालको केन्द्रीय प्रसारण। यो प्रसारणमा तपाईँलाई पुनः हार्दिक स्वागत गर्दछौँ। प्रविधि संयोजनमा पुष्परत्न वज्राचार्य, सुधीर मिश्र अनि म गणेश थापा। हिजो बिहान करिब 9 बजे आसपास छिमेकी देश चिनको तिब्बत क्षेत्रबाट आकस्मिक रूपमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोर्खा, चितवन, नवलपरासी, पूर्वी नवलपरासी क्षेत्रमा ठुलो जनधनको क्षति पुर्यायो। देश निकै दुःखको घडीमा छ, हामी दुःखको घडीमा छौँ र दुःखको छेडमा छौँ। हामी रेडियो नेपालबाट निरन्तर रूपमा यहाँहरूसँग जोडिरहेका छौँ, सत्य तथ्य सूचना र समाचारहरू सम्प्रेषण गर्ने प्रयत्न गरिरहेका छौँ र विपदको जोखिमको वास्तविक अवस्था कस्तो छ र त्यो जोखिम जब जोखिम भइसकेपछि उद्धार राहत का कार्यहरू के कसरी अगाडि बढिरहेका छन् र सरकारका संयन्त्रले रात दिन नभनिकन सुरक्षा निकाय सुरक्षाका विभिन्न अङ्गहरू सुरक्षाकर्मीहरूले पनि रात दिन नभनिकन निरन्तर रूपमा उद्धारमा खोजी कार्यमा र राहत वितरणमा लागिरहनु भएको छ। हामी विपदको जब अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ, विपदले हामीलाई जब रुवाउँछ, जब विपदले हामीलाई एउटा घरबार विहीन बनाउँछ, अझ ठुलो त पीडा घरबार विहीन सँगसँगै मानवीय जीवनमा जब ठुलो खालको क्षति पुर्याउँछ, तब हामीले हाम्रो मानवीयता प्रदर्शन गर्ने समय देखाउने समय हो। विपद पूर्व सूचना अथवा पूर्व जानकारी कुनै नदिएरै आउने चिज हो, सङ्कट हो। यो सङ्कटमा तपाईँ हामी सबैको हातेमालो सहकार्य र समन्वयले गर्दा मात्र विपद पछिको उद्धारको कुरा, राहतको कुरा र आगामी दिनमा हुन सक्ने विपदको पूर्व जानकारी हामी लिन सक्छौँ। म यहाँहरूलाई आग्रह र अनुरोध निरन्तर के गरिरहन चाहन्छु भने, हामी सामाजिक सञ्जालको पछिल्लो समय बढ्दो प्रयोग गरिरहेका छौँ। सामाजिक सञ्जाल छिटो छरितो सूचना पाउनको लागि पनि हामी प्रयोग गर्छौँ र त्यसमा कहिलेकाहीँ विपदका जोखिमको हलवा दिएर अथवा विपदका जोखिमका सूचना भन्दै पुराना खालका र कुनै तथ्य जाँच नगरिएका सन्दर्भ नमिलेका सामग्रीहरूले पनि हामीलाई कहिलेकाहीँ विपदको जोखिमको चपेटामा पारिदिएको पुर्याइदिएको त्यो भान त्यो अनुभूति हामीलाई हुन्छ। त्यस्ता गलत सूचना अफवाहहरू र तथ्यमा आधारित नभएका सूचनाहरू सम्प्रेषण गर्ने सेयर गर्ने र जनमानसमा त्रास सिर्जना गर्ने प्रयत्न नगरौँ, यो मेरो आग्रह र अनुरोध हो यहाँहरूलाई। देश फेरि एकपटक ठुलो शोक र स्तब्धमा छ। हामीले दुःखका किस्ताहरू कति धेरै भोग्नुपर्ने हो। कहिले भूकम्पले घर र सपनाहरू भत्काउँछ, कहिले पहिरोले सिङ्गो बस्ती बगाउँछ, कहिले सप्तकोशी र रोसीले मानिसका जीवन र वर्षौँको कमाइ एकैछिनमा खोसेर लैजान्छ, कहिले हिम पहिरो, कहिले हिमताल विस्फोट, त कहिले आकस्मिक बाढी। विपदका नाममा फरक फरक हुन सक्छन्, तर हरेक पटकको पीडा उस्तै छ। मानिसको घर रितिन्छ, परिवार छुट्टिन्छ र आमाको काग खाली हुन्छ। यो पीडा अहिले हामीलाई अनुभूति भइरहेको छ। यसैबीच हामीसँग प्रत्यक्ष टेलिफोनमा कुराकानी गर्नको लागि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल यति बेला हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। स्टुडियो साहब नमस्कार, यहाँलाई रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा स्वागत छ।
1: धन्यवाद।
0: स्टुडियो साहब चितवनमा हुनुहुन्छ यति बेला, यहाँ चितवनमा निकै रात दिन भनेर यहाँ र यहाँको नेतृत्वमा टोलीहरू खटिरहेको छ, जो सब व्यवस्थापनदेखि लगेर त्यहाँको उद्धारको कुरा, राहतको कुरा, विविध कार्यहरूमा यहाँहरू खटिरहनु भएको छ। खासमा चितवनको र चितवन आसपासको पछिल्लो अवस्था के कस्तो छ र यहाँहरूले के कसरी समन्वय र सहकार्य गरिरहनु भएको छ?
1: अब चितवनको सन्दर्भमा चाहिँ अहिलेसम्म हामीले 134 सब फेला पारिसकेका छौँ। चितवनमा रहेका सबै स्वास्थ्य संस्थाहरूको क्षमता 30 भन्दा बढी सब राख्न सक्ने क्षमता छैन रहेछ। त्यसको लागि छिमेकी जिल्ला र काठमाडौँमा पनि अन्य विकल्प नभएको हुनाले हामीले चितवनमा आफै हामीले सब घर निर्माण गरेर ती सब घरमा सबहरू चाहिँ व्यवस्थित हिसाबले हामी राखेका छौँ। अधिकांश सबहरू क्षतिग्रस्त अवस्थामा छन्। लगभग 40% सब मात्र पहिचान गर्न सकिने अवस्थाका छन्। त्यो सँगै हामीले यो सब पहिचानको लागि अथवा यो विपदबाट पीडित व्यक्तिहरू आफ्नो आफन्तको खोजीका लागि आउने व्यक्तिहरूको लागि निःशुल्क खाने र बस्ने प्रबन्ध पनि होटल व्यवसायी सङ्घका साथीहरूसँग बसेर हामीले व्यवस्थापन त्यो मिलाइरहेका छौँ। त्यो बाहेक हिजोको बाढीबाट चितवनमा त्यस्तो क्षति केही पनि छैन। माथिको चाहिँ बाढीले बगाएर लिएर आएका शवहरू 134 शवहरू प्राप्त गरेका छौँ र हाम्रो प्रारम्भिक आकलन हेर्दा लगभग त्यति नै सङ्ख्याका अरू शवहरू पनि प्राप्त हुन सक्ने भोलि पर्सिमा सक्ने देखिएको छ। चारवटै सुरक्षा निकायका साथीहरू खटेर शवको खोजी र व्यवस्थापनमा लागिरहनु भएको छ।
0: जो पहिचान नभएका सबको कुरा गर्नु पनि सिडियो साहब यहाँले ती पहिचान नभएका सबहरूलाई पहिचान गर्नको लागि यहाँहरूले कसरी समन्वय र सहकार्य गर्दै हुनुहुन्छ?
1: यस्तो छ, हामीले अब सबलाई सब घरमा राखेका छौँ। जो सब पहिचान गर्न सकिन्छ तिनीहरूलाई एक ठाउँमा राखेका छौँ र पहिचानै गर्न नसकिने खालका अङ्ग प्रत्यङ्गहरू छुट्टिएका एकदमै विभत्स अवस्थाका ती सबहरूलाई हामीले चाहिँ छुट्टै ठाउँमा राखेका छौँ। जो आफन्तहरू आउनुहुन्छ उहाँलाई सबभन्दा पहिला हामीले छुट्टै रुममा राखेर त्यो सबको चाहिँ स्क्रिनबाट चाहिँ सब देखाउँछौँ हामीले। अनि एउटा रुममा राखेर स्क्रिनमा सब देखाउँछौँ। यदि उहाँले स्क्रिनबाट आफ्नो व्यक्तिको सब पहिचान गर्नुभयो भने त्यसको तल ट्याग नम्बर हुन्छ। त्यही ट्याग नम्बर अनुसार उता सबको व्यवस्थापन गरिएको छ। त्यही अनुसार हामीले चाहिँ सब उहाँलाई लगेर सब उसँग चाहिँ देखाउँछौँ, भेरिफाई गराउँछौँ। स्क्रिनमा देखिएको सब र उहाँले चाहिँ वस्तुगत हिसाबले अगाडि देखेको सब मेरो हो भन्ने कुरा उहाँ यकिन हुनुभयो भने उहाँलाई सब हस्तान्तरण गरेर बुझाउने प्रक्रियामा छौँ। यो बुझाउने प्रक्रिया भोलि बिहान 7 बजीबाट सुरु हुन्छ।
0: खोजी कार्य पनि अहिले जारी नै छ,
1: जारी छ खोजी कार्य। आज राति 12 बजीसम्म हाम्रो साथीहरू खोजी कार्यमा चाहिँ लागिरहनु भएको छ। जिल्लामा रहेका 30 एम्बुलेन्सहरू हामीले चाहिँ त्यो सबको चाहिँ ओसार पसार प्रयोजनको लागि 30 एम्बुलेन्स परिचालन गरेका छौँ। चारवटै सुरक्षा निकायका करिब 500 जनसा हामीले खोजी खोज तथा उद्धारको सब खोज तथा उद्धारको प्रयोजनको लागि खटाएका छौँ।
0: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद। अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग। उहाँले दिनुभएको जानकारी अनुसार 134 शवहरू चितवनमा उहाँहरूले खोजी कार्यका क्रममा भेटाइसक्नु भएको छ। त्यसमध्ये धेरैजसो शवहरू छेदविच्छेद अवस्थामा रहेका छन् र आफै सहभागी भएर अथवा सिडिओ साहब लगायतका सरकारवाला सरकारी निकायका अधिकारीहरूको सक्रियतामा सब व्यवस्थापनका लागि छुट्टै एउटा संरचना बनाएर त्यहाँ सब व्यवस्थापन गरिएको छ, अस्पतालभन्दा बाहेक अस्पतालमा नअटेर भन्ने खालको सूचना जानकारी दिएर उहाँ छुट्टिनु भएको छ। विशेष गरी विपदको जोखिम हामीले जसरी प्रत्येक वर्ष भोग्दै आएका छौँ र सामना गर्दै आएका छौँ, विपदले हामीलाई हरेक पटक झस्काएको छ, हरेक पटक हामीलाई विपदले चेतावनी दिइरहेको छ, तर यो पटकको विपद सबैभन्दा ठुलो हाम्रो दशा बनेर हामीलाई अप्ठ्यारो परिस्थितिको सिर्जना बनेर देशलाई नै शोकमग्न अवस्था बनाउने गरेर अप्रत्याशित रूपमा जुन खालको सामना हामीले हिजो बिहानै रसुवाको भुटेकोसी क्षेत्रमा आएको आकस्मिक बाढीले नेपाल चीन सीमादेखि नुवाकोट र धादिङसम्म ठुलो क्षति पुर्याएको छ, त्यो क्षति अझै पनि के कति मात्रामा छ भन्ने कुरा, क्षतिको विवरण सङ्कलन कार्य अझै जारी छ, यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गर्न सकिन्छ र यसै भन्न सकिने अवस्था छैन। मानवीय जीवन त गयो, त्यसैमा पनि अझ ठुलो भौतिक संरचनाहरूको कुरा छ, क्षति भएको सरकारी संरचना, निजी आवासको कुरा छ, पूर्वाधारको कुरा छ। एकपटकको यो विपदले एकपटक आएको एक दिनको केही घन्टाको यो ठुलो विपदले हामीलाई वर्षौँसम्म पछाडि धकेलेको छ, वर्षौँसम्म पछाडि हामीलाई पुर्याएको छ। यस्तो कठिन परिस्थितिमा विपदजन्य जोखिमको हामीले ख्यालठट्टा नगरिकन विपदलाई सिरियस लिएर, विपद भनेको यो पूर्व जानकारी बिनै आउने प्रकोप हो, यो विपद कसरी आउँछ भन्ने कुरा विगतमा गएका विपदको विपदजन्य जोखिमको हामीले बुझेर अथवा विगतका विपदलाई नजिकबाट निहालेर आगामी दिनमा यो यो खालका विपदहरू आउन सक्छन् है भन्ने सम्भावित जोखिमहरूको आफैले पनि आकलन गरेर हामी विपदको पूर्व तयारीमा जुटाउनु पनि आवश्यक छ, जुट्न पनि आवश्यक छ। यति बेला हामीसँग कुराकानीका लागि हुनुहुन्छ नेपाल स्काउटका प्रमुख आयुक्त सन्तोष कुमार थापा। सन्तोष सर, यहाँलाई स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
2: हजुर, धेरै धेरै धन्यवाद हजुर।
0: सन्तोष सर, नेपाल स्काउटले अहिले यो राहत उद्धारको कार्यमा पनि काम गरिरहेको छ, हिजोदेखि नै लागेर खटिएर यहाँ आफै पनि सक्रिय हुनुहुन्छ। पछिल्लो समय यहाँहरूले यो राहत उद्धारको कुरामा के कसरी समन्वय र सहकार्य गरेर काम गरिरहनु भएको छ?
2: हजुर, अहिले यसपालिको पल्ट चाहिँ हामीले धेरै जसो पहिले चाहिँ अब नेपाल स्काउटले आफ्नै हिसाबले काम गरिरहन्थ्यो, धेरै जस्तो डिजास्टरहरूमा जति पनि हुँदाखेरि चाहिँ नेपाल स्काउटको तर्फबाट आफै एक्टिभ भएर गर्ने गर्थ्यो। तर यसपालि चाहिँ हामीले प्रत्यक्ष सरकारसँग नै समन्वय गरेर अहिले हामीले धेरै जसो हिजो प्रधानमन्त्री कार्यालयमै बसेर पनि काम गऱ्यौँ, त्यसै गरी आज चाहिँ गृह अन्तर्गतको राष्ट्रिय विपद जुन त्यहाँ बसेर नि आज दिनभरि म त्यताबाट सहकार्य गरिरहेको छु भने हाम्रो देशैभरि स्काउटहरू चाहिँ अहिले खटिराख्नु भएको छ। हाम्रो पनि डिजास्टर म्यानेजमेन्ट भन्ने एउटा टिम चाहिँ हामीले ट्रेनिङ गरेर राखेको, अलरेडी ट्रेन टिम छ। त्यो टिम चाहिँ अहिले त्रिशुली नुवाकोट लगाएको ठाउँमा गएको छ भने हिजो डक्टर लगाएको टोली जुन चाहिँ पनि पुगेको थियो, त्यसै गरी हाम्रो यसका लिडरहरू हिजो हेलिकप्टर मार्फत रसुवा पनि गएर उहाँ काम गरिराख्नु भएको छ, तर आज चाहिँ उहाँहरूसँग सम्पर्क हुन सकेको छैन। पक्कै पनि त्यो ठाउँमा नेटवर्क नभएर हो अथवा फोन मोबाइल अफ भएर होला, दुईजना सम्पर्कमा आउनु भएको छैन। तर धेरै जसो उहाँहरू सेफ हुनुहुन्छ भन्ने कुरा चाहिँ अब हामीले यता आर्मी पुलिस मार्फतबाट थाहा पाएको छौँ, किनभने म आज दिनभरि पनि बसेर भर्खरै म पनि बाहिर निस्केको छु। त्यो हुँदाखेरि उहाँहरू सेफ हुनुहुन्छ, अनि त्यसै गरी चितवनमा नुवाकोटमा त्रिशुली नदीहरूमा मा चाहिँ त्रिशुलीको छेउछाउमा चाहिँ हाम्रो स्काउटहरू खटेर काम गरिराख्नु भएको छ। अझ त्यसमा भन्नुपर्दाखेरि हजुरको यो नुवाकोटले चाहिँ हिजो चाहिँ कहाँ कहाँ राख्ने भनेर बेस क्याम्पहरू छुट्टाएको थियो जिल्ला सिडिओले, त्यो सिडिओ भएको ठाउँमा चाहिँ सिडिओले छुट्याएको ठाउँमा चाहिँ खाना लगायतको कुराहरूमा र भोलिन्टियरलाई चाहिँ त्यहाँ विशेष गरी स्काउट खट्याउने भनेर चाहिँ हाम्रो कुरा भएको छ। तर त्यति हुँदै गर्दाखेरि नि आज चाहिँ धेरै जसो स्काउट्सहरूले लिडरहरूले अहिले रिपोर्टिङ गर्दाखेरि चाहिँ हामीले चाहिँ आज मान्छेहरू नै लासहरू नै निकाल्ने पनि काम गऱ्यौँ। त्यसपछि कतिको चाहिँ अब लत कपडा भाँडाकुँडाहरू खाना पकाउनको लागि तत्कालको लागि चाहिने खालका पनि घरहरूबाट खनेरै भए पनि निकाल्यौँ भन्ने खालको कुराहरू गर्दै हुनुहुन्थ्यो, त्यसरी रिपोर्टिङ गरिराख्नु भएको छ। र भोलिदेखि चाहिँ हामीले एउटा कल सेन्टर नै तयारी गर्दैछौँ, त्यो हुँदाखेरि चाहिँ त्यो कल सेन्टर तयारी गरेपछि चाहिँ अझ हामीलाई नेपाल स्काउटले आफ्नै हिसाबले देशैभर हरेक स्थानीय तहमा चाहिँ स्काउटको सदस्यहरू भएको हिसाबले पनि हामीलाई अलिकति काम गर्न सहज हुने भएकोले हामीले चाहिँ कल सेन्टर स्थापना गर्दैछौँ। त्यो भएपछि अझ धेरै काम गर्नलाई सक्छौँ जस्तो लाग्छ। हजुर
0: सन्तोष सर, जस्तो यहाँले अघि राहतको कुरा, उद्धारको कुरा र सप पनि निकाल्ने क्रममा हामी लागिरहेको कुरा जानकारी दिनुभयो हाम्रा श्रोतालाई, खास गरी यो राहतको कुरामा के कति कठिनाइ छ, राहत वितरणको कुरामा, राहत अब एउटा काठमाडौँबाट पनि त्यहाँ जानुपर्ने त्यो बाटो असहजताको कुरा होला होइन, यात्राको अलि जोखिम पनि होला, यो अवस्थालाई यहाँहरूले कसरी हेरिरहनु भएको छ, कसरी कार्य गरिरहनु भएको छ?
2: हजुर, एज अ स्काउट भन्दा पनि अहिले भित्रै रूपमा सरकारले गरेकै काम मैले हेरिरहेको छु हिजोदेखि होइन, त्यो हुँदाखेरि अब कति ठाउँमा आज स्काउटहरूको रिपोर्टिङ सुन्दाखेरि पनि उहाँहरूले चाहिँ कति ठाउँमा चाहिँ जानै सक्दैनौँ हामी देखिरहेछौँ, अगाडि त्यहाँको समस्या त्यहाँ कति मान्छेहरूले चाहिँ बोलाइरहेको पनि देखिरहेछौँ तर त्यहाँ जाने अवस्था छैन भनेपछि उहाँहरूले रिपोर्टिङ गरेपछि हामीले चाहिँ यता गृह मन्त्रालय अन्तर्गत बसेको टिममा छलफल गरेर त्यसपछि त्यहाँको लोकेसनहरू ट्र्याक गरेर मान्छे पठाउने खालको काम गरिरहेको छौँ। त्यसले गर्दाखेरि अहिले तिनीहरूलाई अब आज नेपाल सरकारले गरेको काम चाहिँ के थियो भनेदेखि हिजो नै म्यापिङ गरेर यो ठाउँमा हेलिकप्टर ल्यान्ड राख्ने, यहाँ लगेर मान्छे जम्मा गर्ने र अपरेसन यहाँबाट चलाउने लगायतको काम गरेको थियो, किनभने आज धेरै जस्तो चाहिँ एकलट बिहान हेलिकप्टरहरू गइसकेपछि पछि धेरै काठमाडौँ आइकन त्यहीँको त्यहीँ पनि उद्धार गर्ने काम भएको भएर नै आज एकदमै धेरै तपाईँले अहिले डेटा हेर्नुभयो भने एकदम धेरै उद्धार भएको, हेलिकप्टर उद्धार भएको देखिन्छ। त्यो हुँदाखेरि हाम्रो स्काउटहरूले चाहिँ अघि तपाईँले भन्नुभएको जस्तो सबै ठाउँमा पुग्न सक्ने अवस्था छँदै छैन, गाडीबाट ओर्लेर पनि उहाँहरू हिँडेर बिस्तारै अलिअलि जङ्गलको बाटो सड्के बाटो गरेर जाँदाखेरि चाहिँ अलिअलि भइरहेको छ, तर त्यतिले पनि खासै नपुगेको कारणले गर्दाखेरि अहिले चाहिँ ठ्याक्कै भनेको जस्तरी जसरी चाहिँ रेस्क्यु गर्नुपर्ने अथवा खाना पुऱ्याउनु पर्ने अथवा त्यहाँनिर अति आवश्यक कुराहरू लतकबाट पुऱ्याउनु पर्ने भनेको ठाउँ पनि सबै ठाउँमा गर्न सकेको छैन। त्यो चाहिँ स्काउटको मात्र होइन कि भने होइन कि त्यहाँ आज रिपोर्टिङ आइराख्दाखेरि आर्मी पुलिसहरूबाट नै आउँदाखेरि पनि त्यो कुराहरू चाहिँ भइरहेको छ, जो सबै ठाउँमा हेलिकप्टर ल्यान्ड हुन सक्ने अवस्था नभएको, सबै ठाउँमा रोडवेज अथवा हिँडेर जान पनि नसक्ने अवस्था भएको, त्यो खालको अवस्था छ हजुर।
0: भनेपछि भौगोलिक रूपमा कठिनाइले गर्दाखेरि केही ढिला भएको देखिन्छ।
2: एकदमै धेरै हजुर, तर प्रयास चाहिँ यति धेरै गरेको छ, मैले आफैले त्यहाँ बसेर हेरिरहेको छु नि, नेपाल आर्मी भनौँ, नेपाल पुलिस भनौँ, एपिएफ होइन, त्यो उहाँहरू अब हामी त एउटा स्काउट त अब अझ उहाँहरूभन्दा त अलिक त्यो लेभलमा हाम्रो ट्रेन पनि हुँदैन, त्यो लेभलमा हामीसँग सबै भौतिक पूर्वाधारहरू पनि छैन, र उहाँहरूले नै गरिरहेको प्रयास र उहाँहरू कति ठाउँमा चाहेर पनि पुग्न नसकेको अवस्था हो, तर पनि यति प्रयास गरिराख्नु भएको छ उहाँहरू लगभग खटेको देख्दाखेरि हामीले चाहिँ स्काउटले अझ धेरै गर्नुपर्छ भनेर चाहिँ मोटिभेट भइरहेको छौँ हजुर। हामी
0: हर्ष यहाँलाई समय र संवादको लागि धन्यवाद। अहिले हामीले भर्खरै कुराकानी गऱ्यौँ नेपाल स्काउटका प्रमुख आयुक्त सन्तोष कुमार थापासँग, उहाँले सरकारी निकायको पनि र नेपाल स्काउटका उहाँका सहकर्मी साथीहरूसँगको समन्वयमा राहत वितरण उद्धारको कुरा बारेमा हामीलाई जानकारी दिनुहुन्थ्यो, र त्यहाँ राहत वितरण को कुरामा र उद्धारको कुरामा अलिकति केही कठिनाइ भएको, भौगोलिक रूपमा कठिनाइ भएको कुरा पनि जानकारी दिनुभयो। हुन पनि त्यहाँ जस्तो बाढीले गर्दा धेरै ठाउँहरूमा माटो भरिएको छ, लेदोसहितको माटो भरिएको छ, धेरै जुन हेलिकप्टर बस्नुपर्ने क्षेत्र र गाडी पुग्नुपर्ने ठाउँहरू पनि सडकहरू पनि क्षतिग्रस्त अवस्थामा छन्, र हेलिकप्टर त्यहाँ ल्यान्ड गर्नुपर्ने अथवा त्यहाँ रोकिनुपर्ने ठाउँहरू पनि त्यति धेरै सहज रूपमा नभएकोले गर्दा पनि केही असहजता भइरहेको कुरा उहाँले जानकारी दिनुभयो हामीलाई। भर्खरै केही समय अघि नेपाल प्रहरीले एउटा सूचना जारी गरेको छ, रसुवा भोटेकोसी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा पहिचान कार्यलाई प्रभावकारी, व्यवस्थित र सहज बनाउन सम्बन्धित आफन्तजनहरूले हराएका व्यक्तिको विवरणहरू नजिकैको जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराउन सूचना जारी गरेको छ नेपाल प्रहरीले। हामी पनि आग्रह र अनुरोध के गर्छौँ भने तपाईँको नजिकैको प्रहरी कार्यालय, नजिकैको जिल्ला प्रहरी कार्यालय र सुरक्षा निकायका कार्यालयहरू अथवा नजिकका ठाउँहरूमा पुगेर तपाईँका आफन्तजनहरू सम्पर्कविहीन हुनुहुन्छ, सम्पर्कमा हुनुहुन्न भने उहाँहरूको यकिन विवरणहरू यहाँहरूले उपलब्ध गराउनुभयो भने हाम्रा सुरक्षा कर्मीहरूले समन्वय र सहकार्य गरेर यहाँहरूलाई सहयोग गर्नुहुनेछ। हामी पनि यो आग्रह र अनुरोध गर्छौँ। रातिको समय छ, यहाँहरू टेन्टमा हुनुहुन्छ, पालमा हुनुहुन्छ, सार्वजनिक भवनमा हुनुहुन्छ होला, हामीलाई सुन्दै हुनुहुन्छ भने कहीँ कतै यहाँहरूलाई अप्ठ्यारो परिस्थिति सिर्जना भयो, नजिकैको वडा कार्यालय, नजिकैका गाउँपालिका, नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला, सम्बन्धित सुरक्षा निकायका कार्यालयहरूमा सम्पर्क गर्नुहोला। यहाँहरूले अप्ठ्यारो परिस्थिति सिर्जना भयो भने तपाईँको सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँलाई पैसा नलाग्ने नम्बर 1234 नम्बरमा तपाईँले सम्पर्क गर्नुभयो भने तपाईँ जुन ठाउँमा हुनुहुन्छ त्यही जिल्लाको जिल्ला प्रशासन कार्यालयको मा त्यो फोन लाग्छ, उहाँहरूले तपाईँको कुरा सुन्नुहुन्छ र उहाँहरूले रेस्पोन्स गर्नुहुन्छ अथवा तपाईँहरूलाई सहयोग गर्नुहुन्छ। त्यसै गरी नेपाल प्रहरीको 100 अर्थात् 100 नम्बरमा फोन गरेर पनि तपाईँले सहयोग माग्न सक्नुहुनेछ। यो रातिको समय छ, तपाईँ दीर्घ रोगको सामना गरिरहनु भएको छ, औषधि खान छुटाउनु भएको छ भने औषधि खानुहोला, अनि बाढीको बेला अथवा बाढीको यो जोखिमको बेला विशेष गरी रोगहरू फैलन सक्ने, सरुवा रोगको जोखिम बढ्न सक्ने हुनसक्छ, पानीमा क्लोरिन हालेर अथवा किटाणु पानीमा भएका किटाणु मार्ने अथवा औषधि हालेर पनि तपाईँ पानी पिउन सक्नुहुन्छ, सम्भव हुन्छ भने पानी तताएर पिउन सक्नुहुनेछ। त्यसै गरी तपाईँ औषधि सेवन गर्दै हुनुहुन्छ, तपाईँको औषधि तपाईँको पकेटमा छैन अथवा सकिएको छ भने नजिक कहीँ क्लिनिक अथवा स्वास्थ्य संस्था कहीँ छन् भने, यति बेला खुल्ला छन् भने तपाईँको आफन्त साथीभाइ कोही कसैले पनि औषधि किनेर ल्याइदिएर सहयोग गरिदिन पनि हामी अनुरोध गर्छौँ। किनभने यो अप्ठ्यारो परिस्थिति सिर्जना भएको बेला सबै कुराको जानकारी हुँदैन, मान्छे आफैमा तनावपूर्ण जिन्दगी बाँचिरहेको सन्दर्भमा कतिपय कुराहरू बिर्सिन सक्छ। यस्तै बेला हो मानवीयताको सहयोग गर्ने, मानवीयता देखाउने र आत्मीयता देखाउने भनेको। यो परिस्थितिमा हामीले हरेक खालको समन्वय र सहकार्य गर्न सक्यौँ भने विपद पछिको उद्धारको कुरा, राहतको कुरामा अलिकति भए पनि हामी एकअर्कालाई मलम लगाएर सहयोग गर्न सक्छौँ, एकअर्कालाई हामी सहयोगी भावना देखाउन सक्छौँ। त्यसैले मेरो आग्रह र अनुरोध के छ भने, विशेष गरी सूचनाहरू, सामाजिक सञ्जालमा आएका सूचनाहरूलाई तथ्यगत हेरेर वस्तुगत रूपमा त्यो सूचना सरकारी निकायबाट जारी भएको हो या होइन, सरकारी अधिकारीहरूले जारी गर्नुभएको हो होइन, यकिन गरेर मात्र सूचना त्यो सूचनालाई विश्वास गर्नुहोस् अर्थात् पत्याउनुहोस्। त्यसै गरी त्यो सूचना त्यसै गरी आफू बाहेक अरू समाजका आफूभन्दा माथिल्लो आफूभन्दा तल्लो दाजुभाइ दिदीबहिनीलाई त्यो सूचनाहरू दिनुहोस्, सही सूचना दिनुहोस्। गलत सूचनाले गर्दा थप विपदको जोखिम हुन्छ, थप हामीलाई तनाव सिर्जना गराउँछ, किनभने यस्तो बेला हामीलाई जोखिम भएको बेला जोखिम कम गराउने हो, जोखिमलाई न्यूनीकरण गर्नेतर्फ हामीले ध्यान दिने हो, तर जोखिमलाई बढाउने र पीडालाई थप बढावा दिने होइन, पीडालाई घटाउनतिर तपाईँ हामी सबै आफ्नो ठाउँबाट लाग्नुपर्छ। नेपाल सरकारले प्रधानमन्त्री दैविक राहत कोषका लागि सहयोग माग गरेको छ, तपाईँहरू जति सकिन्छ त्यतातिर सहयोग गर्नुहोस्, तपाईँले तपाईँको क्षमता अनुसार तपाईँले सक्ने जति कुरामा यो कठिन परिस्थितिमा सहयोग गर्ने हो। सहयोग भन्ने कुरा तपाईँ हामीले आफ्नो मनदेखि चाहेर यस्तो कठिन परिस्थितिमा भोलि त्यो समस्या त्यो जोखिम मलाई पनि पर्छ, मेरो समुदायलाई पनि पर्छ र हामीलाई पनि पर्छ भन्ने खालको सोचेर हामी एकअर्कालाई सहयोग गरौँ, सहकार्य गरौँ। तपाईँ हाम्रो सहकार्य सहयोगले मात्रै यो विपदलाई सामना गर्न सक्छौँ, यो विपदबाट जोगिन सक्छौँ, यो विपदबाट हामी केही हदसम्म भए पनि हाम्रो जुन खालको जोखिमको सामनालाई कम गर्न सक्छौँ। हाम्रो यो आग्रह र अनुरोध हो। विपदको समयमा विशेष गरी स्वास्थ्य, अघि मैले भने जस्तै स्वास्थ्यमा ख्याल गर्न अति आवश्यक छ। विपदको जोखिममा तनाव हुन्छ नै, त्यो तनाव सँगसँगै आफ्नो व्यक्तिगत स्वास्थ्यमा पनि ध्यान दिनुहोला। विशेष गरी यस्तो समयमा सार्वजनिक ठाउँमा बस्नुपर्छ, खुल्ला चहोरमा, टेन्टमा, पालमा अथवा विद्यालयमा, स्वास्थ्य संस्थामा वा यस्तै खालका सार्वजनिक भवनहरूमा बस्दाखेरि कहिलेकाहीँ ठुलो समूह हुन्छ मान्छेको, त्यति बेला त्यो दिसा पिसाब लगायतको कुराहरूमा पनि सही तरिकाले व्यवस्थापन गरिएन भने त्यसले हामीलाई सरुवा रोगको सङ्क्रमण बढाउन सक्छ। त्यसैले त्यतातिर ध्यान दिनुहोला, यो हाम्रो आग्रह अनुरोध हो यहाँहरूलाई। त्यसैले विपदबारे सधैँ चासो राखौँ, चनाखो बनाऊ, विपद भन्ने कुरा पूर्व जानकारी दिएर म आउँछु है भनेर आउने कुरा होइन, अकस्मात सिर्जना हुने कुरा हो, जुन हामीले प्रत्येक वर्ष भोगिरहेका छौँ। अझ हिजो त्योभन्दा ठुलो, आजसम्मकै ठुलो विपदको सामना हामीले गर्नु पर्यो, जोखिम को भोग्नु पर्यो, जुन जोखिमले हामी थुप्रै दाजुभाइलाई हामीले गुमाउनु पर्यो, थुप्रै दाजुभाइ घरबार विहीन हुनु पर्यो, अनि सरकारी निजी आवासहरूमा ठुलो क्षति पुग्यो। त्यसैले विपदको बेला अफवाह होइन, विपदको बेला अफवाह होइन, आधिकारिक सूचना फैलाउँ, अपुष्ट सूचना नपत्याउँ, सेयर नगरौँ, सचेत बनाउँ, अरूलाई पनि सचेत गराउँ, विपदबारे चासो राखौँ, चनाखो बनाउँ। यति भन्दै यति बेला हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यहाँहरूसँग प्रत्यक्ष रूपमा जोडिरहेका छौँ। यस बेला रातिको 9 पनि बज्ने लागेको छ, 9 बजे, रातिको 9 बजे समाचारको समय हो। समाचारभन्दा अगाडि हामी छुट्टिन्छौँ। यति बेला प्रविधिमा बसेर साथ दिनुभयो प्राविधिक सहकर्मी सुधीर मिश्र, पुष्परत्न बज्राचार्यलाई विशेष धन्यवाद, अनि म गणेश थापा बिदा हुन्छौँ। ठिक 9 बजे यहाँहरूले समाचार सुन्नुहुनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। भोटेकोसी नदीमा आएको बाढीबाट हालसम्म 359 जनाको मृत्यु भएको पुष्टि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन। सर्वदलीय बैठकद्वारा उद्धार एवं राहतका लागि 10 बुँदे संकल्प जारी। अपुष्ट सूचना, तस्विर र श्रव्य दृश्य सामग्री प्रकाशन प्रसारण नगर्न संचार मन्त्रालयको अपील। र अल्जेरियामा डढेलोका कारण कम्तीमा 12 जनाको मृत्यु। अब समाचार विस्तारमा। रसुवाको भोटेकोसी नदीमा हिजो बिहान गएको बाढीमा परि ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। 359 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार धादिङमा 33 र नुवाकोटमा 28 जनाको शव फेला परेको हो। त्यसै गरी रसुवामा 17, गोरखामा 30, नवलपरासी पूर्वमा 82, नवलपरासी पश्चिममा 15, तनहुँमा 22 र चितवनमा 132 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हाल 910 जना सम्पर्कविहीन छन्, जसमध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवाका 161 र नुवाकोटका 1 जना छन्। साथै विदेशी नागरिक 517 जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म 796 जनाको हेलिकप्टर मार्फत र 756 जनाको जमिनबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। यसैबीच प्रभावित क्षेत्रमा हालसम्म 10 ट्रक राहत सामग्री र हेलिकप्टरबाट 4 उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ। यस्तै बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको नेपाल प्रहरीले जनाएको छ। भोटेकोसी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढीको उद्गम स्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। उक्त तालमा पानीको सतह बढी, ताल फुट्ने जोखिम रहेको सूचनामा उल्लेख छ। सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो सूचनामा नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित बाढीको जोखिमलाई गम्भीरतापूर्वक लिन अनुरोध गरिएको छ। केन्द्रको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित नागरिक र तिनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। बुधबार अकस्मात भोटेकोसीमा बाढी गएपछि प्रधानमन्त्री शाहले आज बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि नुवाकोट स्थित नेपाली सेनाको मैथिली क्याम्पमा आज बसेको उच्चस्तरीय बैठकमा प्रधानमन्त्री शाहले राहत तथा उद्धारमा विशेष ध्यान दिन जिल्ला स्थित सम्पूर्ण संयन्त्रलाई निर्देशन दिनुभयो। उहाँले अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। बैठकपछि नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले प्रधानमन्त्रीको निर्देशन बमोजिम सबै निकायलाई हाई अलर्टमा राखेर विपदपछिको कार्य भइरहेको जानकारी दिनुभयो। बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षणपछि फर्किए लगतै प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेको सीमा गएको भीषण बाढीले सृजित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्य सचिवसहित विषयगत मन्त्रालयका सचिवसँग आपतकालीन छलफल गर्नुभएको छ। मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन, घाइतेको निशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित सफा हुनुपर्ने, क्याम्पहरूमा व्यक्तिगत गोपनीयताको पालना सुनिश्चित गर्न तथा महिला बालबालिका र वृद्ध वृद्धालाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न पनि निर्देशन दिनुभयो। साथै बाढीका कारण क्षतिग्रस्त बनेका सडक, विद्युत तथा संचार संरचनाहरू यथाशीघ्र सुचारू गर्न सम्बन्धित मन्त्रालयलाई एकीकृत कार्ययोजना सहित लाग्न निर्देशन दिनुभयो। भोटेकोशी बाढीपछि क्षति, खोजी उद्धार, राहत तथा पुनर्स्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले 10 बुँदे संकल्प गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि रासोपाका सभापति रवि लामिछानेले उद्धार तथा राहत कार्यको गैर राजनीतिकरण, आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना र संवेदनशील सूचना प्रवाहमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। सभापति लामिछानेले हिमतालको वैज्ञानिक अध्ययन तथा सीमापार संयुक्त पहल, विपद पूर्व सूचना प्रणालीको सुदृढीकरण, उत्थानशील पुनर्निर्माण, जलवायु न्यायका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन लगायतका निर्णयहरू भएको बताउनुभयो।
1: विपदमा राष्ट्रिय र राजनीतिक एकताको लागि सबै राजनीतिक दलहरू सहमत हुनुभएको बेहोरा नम्र निवेदन गर्न चाहन्छु। त्यसको लागि एउटा राजनीतिक संसदीय संयन्त्र समिति निर्माण गर्ने कुराहरूमा एकमत भएको छ। घाइतेहरूको उपचार होस्, त्यसै गरेर राहतको पर्खाइमा रहेकाहरूको तत्काल राहतका प्याकेजहरू चाहिँ जाउँ भन्ने उद्देश्यले पनि त्यो खालको सल्लाह सुझावहरू दिएको छ। हिमताल फुट्ने जोखिमहरूको सन्दर्भमा यसको रिस्क एसेसमेन्ट चाहिँ गर्न जरुरी छ। पुनर्निर्माण समेत छिटो अगाडि बढाउनु पर्छ, त्यसको लागि यो सर्वदलीय संयन्त्रले काम गर्नुपर्छ भन्ने कुराहरू रहेको छ।
0: बैठकमा गृहमन्त्री सुदन गुरुङले उद्धारका लागि 22 हेलिकप्टरहरू परिचालन गरिएको, करिब 900 मानिस बेपत्ता रहेको प्रारम्भिक तथ्याङ्क रहेको र यो संख्या बढ्न सक्ने जानकारी गराउनु भएको थियो। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पुनर्निर्माण, राहत र विपद व्यवस्थापनका लागि 10 अर्ब बजेट छुट्याइएको तथा तत्कालका लागि विपद उद्धार कोषमा करिब 2 अर्ब रुपियाँ र गृह मन्त्रालयलाई करिब 1 अर्ब रुपियाँ उपलब्ध गराइएको जानकारी दिनुभयो।
2: यसपालिकै बजेटमा करिब 10 अर्ब रुपियाँ विपद व्यवस्थापन जस्ता विषयमा राखेका छौँ। दैवी प्रकोप उद्धार कोषमा झन्डै 2 अर्ब 34 करोड जति रहेको, गृह मन्त्रालयलाई पनि हामीले 1 अर्ब 17 करोड जति विनियोजन गरेको, तत्काललाई साधन स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि प्रधानमन्त्रीज्यूले पनि मलाई त्यो जिम्मा दिनुभएको छ।
0: बैठकमा गृहमन्त्री गुरुङ, अर्थमन्त्री डाक्टर वाग्लेले नेपाली कङ्ग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता महन्त ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न दलका नेताहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्विर, श्रव्य दृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषम परिस्थितिमा सञ्चार माध्यम तथा आम नागरिकबाट प्रभाव हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्त्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढङ्गबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदय बहादुर राणा मगरद्वारा जारी विज्ञप्तिमा विपदबाट भएको क्षति, उद्धार तथा राहत सम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद व्यवस्थापन समिति जस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरिएको छ। त्यस्तै अपुष्ट, कपोकल्पित तथा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगबाट सृजित भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैलाउने किसिमका समाचार तथा अफवा सम्प्रेषण नगर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले कतिपय सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा मानव र समाजलाई नै विचलित पार्ने किसिमका तस्विर तथा श्रव्य दृश्य सामग्री प्रकाशन तथा प्रसारण भइरहेको पाइएको जनाएको छ। विपद व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता बापतको रकम बढाइने भएको छ। गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा आज बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपदका बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको प्रोत्साहन भत्ता तथा दैनिक खाजा खर्च बापत पाउने रकम बढाउने निर्णय गरेको हो। विपदको समयमा आफ्नै जीवनलाई बाजी राखेर अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको उच्च योगदानलाई कदर गर्दै सरकारद्वारा भत्ता र खाजा खर्च बढाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ। बेलायतका राजा चार्ल्स द्वितीयले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले आज एक सन्देश मार्फत बेलायतका धेरै मानिसहरूको नेपालप्रति बलियो, गहिरो र व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ। साथै राजा चार्ल्सले साथीभाइ तथा आफन्तहरूको अवस्थाबारे चिन्तित हुँदै व्यग्रतापूर्वक खबरको प्रतीक्षा गरिरहेका धेरै परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको छ। प्रभावित सबैप्रति विशेष सोच र प्रार्थना रहिरहने उल्लेख गर्दै राजा चार्ल्सले सधैँ झैँ आवश्यकतामा रहेकाहरूलाई सहयोग र समर्थन गर्न संयुक्त अधिराज्य तयार रहेको सन्देशमा उल्लेख छ। परराष्ट्र मन्त्रालयले विदेशी नागरिकहरूको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली ईआरटी गठन गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै ईआरटीले बाढीबाट प्रभावित बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकहरूको खोजी तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ। मन्त्रालयका अनुसार विदेशी नागरिक सम्बन्धी आवश्यक सूचना सङ्कलन सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्नेछ। रसुवामा हिजो बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका मध्ये 23 जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका मध्ये उद्धार गरी काठमाडौँ ल्याइएका मध्ये 18 जनाको राष्ट्रिय ट्रमा सेन्टर र 5 जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीमा परी 31 देशका 540 विदेशी नागरिकहरू हराइरहेका जनाएको छ। हराइरहेकाहरूमध्ये सबैभन्दा धेरै भारतका 178 जना रहेका छन्। यसै गरी अमेरिकामा 65, युक्रेनका 53, मलेसियाका 51, अस्ट्रेलियाका 35 र ब्रिटेनका 33 जना छन्। यी बाहेक पर्यटककै रूपमा गएका 127 जना नेपालीहरू समेत हराइरहेका छन्। प्रभावित क्षेत्रबाट आज विभिन्न देशका 31 विदेशी नागरिकहरूको उद्धार गरिएको समेत बोर्डले जनाएको छ। भोटेकोशी बाढीमा परी गोर्खा जिल्लाका 55 व्यक्ति सम्पर्कविहीन भएका छन्। पालुङटार नगरपालिकाका 31, शहीद लखनका 7, धार्चेका 4, भीमसेन थापाका 3, बारपाक सुलीकोटका 6 र सिरानचोकका 2 र आरुघाट गाउँपालिकाका 3 जना बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो। बाढीमा परेर पालुङटार नगरपालिका 5 ठाटी पोखरीबाट गोसाईकुण्ड यात्रामा गएका 31 यात्रुहरू हिजो बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख वन्दना पाण्डेले बताउनुभयो। बसमा सवार 37 यात्रुमध्ये 6 जना झ्यालबाट हाम फालेर सुरक्षित रहेको र बाँकीको अवस्था भने अज्ञात रहेको उहाँले जानकारी दिनुभयो। यसै गरी बाढीका कारण त्यस क्षेत्रमा रहेका काभ्रे पलाञ्चोकका 52 जना नागरिक सम्पर्कविहीन भएका छन्। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म सुदूरपश्चिम प्रदेशका 100 भन्दा बढी नागरिक सम्पर्कविहीन रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले त्यहाँका 9 जिल्लाबाट आफन्तको खोजीका लागि जानकारी आइरहेको र त्यस क्रममा 100 भन्दा बढी सम्पर्कविहीन रहेको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले तीमध्ये कैलालीका 49, कञ्चनपुरका 29, डडेलधुराका 15, बाजुराका 14, बैतडीका 4, दार्चुलाका 3, डोटीका 2, बझाङका 2 र अछामका 1 जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको जानकारी दिनुभयो। यसै गरी बाढीमा कास्कीका 14 जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा सरकारी कर्मचारीदेखि तीर्थयात्रीसम्म रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो। तनहुको भीमादबाट गोसाईकुण्ड तीर्थ यात्राका लागि गएका 4 जना परिवार सम्पर्कमा आएका छन्। भीमाद 6 का नारायण मरासिनी, बालकृष्ण पोखरेल, सन्देश पोखरेल र गणेश उप्रेती गोसाईकुण्ड तीर्थ यात्राका लागि जानुभएको थियो। उहाँहरू 4 जना सकुशल रहेका परिवारसँग सम्पर्कमा जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। भोटेकोशीमा आएको भीषण बाढीपछि 1 जना नेपाली सेनाका लेसनायक सहित खोटाङका 8 जना सम्पर्कविहीन भएका छन्। रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा रसुवा तथा आसपासका जिल्लामा रहेको अवस्थामा भोटेकोशीमा आएको बाढीपछि खोटाङका 8 जना सम्पर्कविहीन भएका हुन्। राष्ट्रिय मानवाधिकार आयोगले हालैको विपद पश्चातको मानवाधिकार अवस्था अनुगमन गर्ने भएको छ। आयोगले विपद पश्चातको मानवाधिकार अवस्थाको अनुगमन गर्न केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयबाट छुट्टा छुट्टै दुईवटा टोली प्रभावित जिल्लाहरूमा खटाएको आयोगका सहसचिव यज्ञ प्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भोटेकोसीको बाढीपछि सिन्धुपाल्चोकका 224 व्यक्ति सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले भोटेकोसी गाउँपालिकाका 65, बाह्रविसे नगरपालिकाका 59, बलेफी गाउँपालिकाका 29 सम्पर्कविहीन भएको जानकारी दिनुभयो। त्यसै गरी जुगलका 16, चौतारा साँगाचोकगढी नगरपालिकाका 14, मेलम्ची नगरपालिकाका 14, सुनकोसी गाउँपालिकाका 14, त्रिपुरा सुन्दरी गाउँपालिकाका 5, हेलम्बु गाउँपालिकाका 4 र लिसङ्खु पाखर गाउँपालिकाका 3 पनि सम्पर्कविहीन छन्। सिन्धुपाल्चोकबाट कैलाश मानसरोवर जाने विदेशीका गाइड, भरिया व्यापारी, गोसाईकुण्ड गएका तीर्थयात्री, हाइड्रो पावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारी काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन्। रसुवाको भोटेकोसी नदीमा गएको भीषण बाढीपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाका 134 सम्पर्कविहीन भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सम्पर्कविहीन हुनेहरूमा 108 पुरुष, 17 महिला, 6 बालक र 3 बालिका छन्। रसुवा र नुवाकोट जिल्लामा सडक तथा जलविद्युत आयोजनामा मजदुरी गर्ने, सरकारी तथा गैर सरकारी संघ संस्थाहरूमा कार्यरत कर्मचारी, सुरक्षा निकायमा कार्यरत व्यक्तिहरूको अवस्था अज्ञात रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोष सिंह राठौरले जानकारी दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नेपालमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै उद्धार, राहत र पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घ र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायसँग मानवीय सहयोगका लागि अपिल गर्नुभएको छ। कम्बोडियाको फेनोम पेनमा जारी दोस्रो अन्तर्व्यवस्थापकीय सभामुख अध्यक्ष सम्मेलन आइएससी 2 सम्बोधन गर्दै उहाँले यस सम्मेलन मार्फत संयुक्त राष्ट्रसङ्घ तथा सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय समक्ष उद्धार, राहत र पुनर्स्थापनाका लागि मानवीय सहयोग तथा ऐक्यबद्धताका लागि अपील गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। नेपालमा VYD का आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक प्राइवेट लिमिटेडसँगको सहकार्यमा VYD ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 7 करोड रुपियाँ योगदान गर्ने घोषणा गरेको छ। बाढी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा VYD र साइमेक्सले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग गर्ने घोषणा गरेको हो। सहयोग घोषणा गर्दै VYD ग्रुपका उपाध्यक्ष तथा VYD एसिया पेसिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ सियोलियाङले नेपालमा हालै आएको बाढीका कारण भएको विनाश र जनताले भोग्नु परेको कठिन अवस्थाप्रति VYD गहिरो दुखी रहेको बताउनु भएको छ। कर्णाली प्रदेशमा नेपाली कंग्रेसका प्रदेशसभा सदस्यहरूले भोटेकोसी बाढी पीडितलाई 25 लाख रुपियाँ सहयोग गर्ने भएका छन्। माफ गर्नुहोला, यसलाई फेरि सुन्नुहोस्। कर्णाली प्रदेशमा नेपाली कंग्रेसका प्रदेशसभा सदस्यहरूले भोटेकोसी बाढी पीडितलाई 2,25,000 सहयोग गर्ने भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा आज बसेको नेपाली कंग्रेस कर्णाली प्रदेशसभा संसदीय

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। रसुवा भोटेकोसी नदीमा बुधबार बिहान गएको बाढीमा परि ज्यान गुमाउने 389 जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार धादिङमा 33, नुवाकोटमा 28 जनाको शव फेला परेको हो। यसै गरी रसुवामा 17, गोर्खामा 30, नवलपरासी पूर्वमा 82, नवलपरासी पश्चिममा 15, तनहुँमा 22 र चितवन 132 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हाल 910 जना सम्पर्कविहीन छन्, जसमध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 44, सशस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवाका 161 र नुवाकोटका 1 जना छन्। साथै विदेशी नागरिक 517 जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक 127 जना सम्पर्कविहीन छन्। यस्तै बाढी प्रभावित क्षेत्रबाट हालसम्म 796 जनाको हेलिकप्टर मार्फत र 756 जनाको जमिनबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। यसैबीच प्रभावित क्षेत्रमा हालसम्म 10 ट्रक राहत सामग्री र हेलिकप्टरबाट 4 उडान गरी खाद्य तथा गैर खाद्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ। यस्तै बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको नेपाल प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवसँग आपतकालीन छलफल गर्नुभएको छ। बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किए लगत्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रुत बनाउन, घाइतेको निशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित सफा हुनुपर्ने, क्याम्पहरूमा व्यक्तिगत गोपनीयताको पालना सुनिश्चित गर्न तथा महिला बालबालिका र वृद्ध वृद्धालाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न पनि निर्देशन दिनुभयो। भोटेकोसी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचना अनुसार चीनतर्फबाट प्राप्त भू उपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषणका आधारमा हिजो गएको बाढीको उद्गम स्थल आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ। भोटेकोसी बाढी पछि क्षति, खोजी, उद्धार, राहत तथा पुनस्थापनाका सम्बन्धमा आह्वान गरिएको सर्वदलीय बैठकले 10 बुँदे संकल्प गरेको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि रासपाका सभापति रवि लामिछानेले उद्धार तथा राहत कार्यको गैर राजनीतिकरण, आर्थिक संलग्नमा सरकारी एकद्वार प्रणालीको पालना र संवेदनशील सूचना प्रवाहमा सबै दलले सहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो। सभापति लामिछानेले हिमतालको वैज्ञानिक अध्ययन तथा सीमा पार संयुक्त पहल, विपद पूर्व सूचना प्रणालीको सुदृढीकरण, उत्थानशील पुनर्निर्माण, जलवायु न्यायका लागि उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन लगायतका निर्णयहरू भएको बताउनुभयो। सूचना तथा संचार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपदका घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्विर, श्रव्य दृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपील गरेको छ। मन्त्रालयले विपदको विषय विषम परिस्थितिमा सञ्चार माध्यम तथा आम नागरिकबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढंगबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो। भोटे कोशीको बाढीपछि सिन्धुपाल्चोकका 224 व्यक्ति सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले भोटे कोशी गाउँपालिकाका 65, 12 विषय नगरपालिकाका 59, बलेफी गाउँपालिकाका 29 सम्पर्कविहीन भएको जानकारी दिनुभयो। त्यसै गरी जुगलका 16, चौतारा साँगा चौकगढी नगरपालिका 14, मेलम्ची नगरपालिकाका 14, सुनकोशी गाउँपालिकाका 14, त्रिपुरा सुन्दरी गाउँपालिकाका 5, हेलम्बु गाउँपालिकाका 4 र लिसङपाखर गाउँपालिकाका 3 पनि सम्पर्कविहीन भएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाका 134 सम्पर्कविहीन भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सम्पर्कविहीन हुनेहरूमा 108 पुरुष, 17 महिला, 6 बालक र 3 बालिका छन्। नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीमा परी 31 देशका 540 विदेशी नागरिकहरू हराइरहेका जनाएको छ। हराइरहेकाहरूमध्ये सबैभन्दा धेरै भारतका 178 रहेका छन्। यसै गरी अमेरिकाका 65, युक्रेनका 53, मलेसियाका 51, अस्ट्रेलियाका 35 र ब्रिटेनका 33 छन्। यी बाहेक पर्यटककै रूपमा गएका 127 नेपालीहरू समेत हराइरहेका छन्। हवस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त, राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले खुमलडार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 मेगाहर्जका साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी पुष्प रत्न वज्राचार्य, सहयोगी राजु श्रेष्ठ र म उद्घोष गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

सह माइला बाग्रु सह कान्छा सुर प्रतौ सह तिना भाइली जिति पाई जानु तिना भाइको वृद्धि बढ्यो सस्र सन्तान चारै ओरमा चल्यो तिम्रो नाम रहनु देव भक्ति श्री पाँच पृथ्वीनारायण सह दुनियाँलाई सङ्गीय मनुखे चुनामा रोग व्याध पीडा कष्ट दुःख हरन पाउ पिछ शङ्करको शरण जन्मदिन पृथ्वीनारायण सालाई ईश्वरको खटन सती देवी माई देवी आफै बसिकन दस महिना गर्भ माईका उदरमा पैदा भई शुभ घरी लग्न छैटु दिनको दिन मानि आयो भावी लेख्न लीला ठाउँमा मसी चढाउन विक्रमसम्म 1779 साल पौख 27 गति जन्म हुन गएको गोरखनाथी वरदान दिनु भएको तिम्रो जित होस् भनी गोरखनाथले वरदान दिए तिनै सर नेपाल हात लिएर देव भक्ति श्री पाँच पृथ्वीनारायण सा दुनियाँलाई सङ्गीय मनुख चुलामा रोग व्याध पीडा कष्ट दुःख हरन पाउ पिछ शङ्करको शरण धर्मको ध्यान प्रभु इच्छा गरी मन भौत पुर्जाना पृथ्वीनारायण साको मन रञ्जित राजाको घरमा पुगे तत छिन उनका छोरासँग मिलाउन पृथ्वीनारायण साको मन बिना नरसिंहसँग मिलाइ लाउन तत छिन तिन वर्ष भौतपुर बसी सबै चलन चल्ती बुझी गोर्खामा आए के गरौँ भनी मनले विचार गरेर देव भक्ति श्री पाँच पृथ्वीनारायण सा दुनियाँलाई दर्शन दिए मनुके चुलामा रोग व्याध पीडा कष्ट दुःख हरन पाउ पिछ शङ्करको शरण सत्र सय 1799 सालमा नर भूपल स्वर्ग हुनु भएको देशको अभिभार पृथ्वीनारायण साल प्रण गएको 20 वर्षी उमेरमा राजा भइकन कीर्तिपुर हात लिन भनी फौजा लिई गए दान्द्र पाँडे स्वर्ग हुन गई उनका भाइ सुर प्रतौसाको आँखो फुट्न गएको कीर्तिपुरलाई जितिकन काठमाडौँमा आई दुनियाँले जयनी मनाए कीर्तिपुरलाई जितिकन काठमाडौँमा आई दुनियाँले जयनी मनाए देव भक्ति श्री पाँच पृथ्वीनारायण सा दुनियाँलाई दर्शन दिए मनुके चुलामा रोग व्याध पीडा कष्ट दुःख हरन पाउ पिछ शङ्करको शरण 1825 युवराज जात्राको दिन पारिकन जय प्रकाश राजा रञ्जित तेजा नरसिंह राजा भक्तपुर ललितपुर पाटन सबै हात लिए तितिस कोटि देउताले वरदान दिए सिंह नेपाल राजाले बनाएर जय प्रकाश राजा रञ्जित तेजा नरसिंह राजा भक्तपुर ललितपुर पाटन सबै हात लिए तितिस कोटि देउताले वरदान दिए सिंह नेपाल राजाले बनाए र देव भक्ति श्री पाँच पृथ्वी

गजल गंगा। जीवनभर झमेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो, सधैँ बिजनी परेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो, सधैँ बिजनी परेला नभइदिए हुन्थ्यो, हरदम प्रयास गरिराखेँ जिन्दगी सुधार्नलाई, हरदम प्रयास गरिराखेँ जिन्दगी सुधार्नलाई, दिन ढल्की अबेला नभइदिए हुन्थ्यो, सधैँ बिजनी परेला नभइदिए हुन्थ्यो, दुई छाक खाई अलिकति बचाउँ भन्ने आशा, दुई छाक खाई अलिकति बचाउँ भन्ने आशा, खानै नपुग्ने श्रमको ज्याला नभइदिए हुन्थ्यो, सधैँ बिजनी परेला नभइदिए हुन्थ्यो, बरु ढुङ्गा गिट्टी फोरौँ बेल्चै किन नचलाउँ, बरु ढुङ्गा गिट्टी फोरौँ बेल्चै किन नचलाउँ, विश्राम खोज्ने हत्केला नभइदिए हुन्थ्यो, सधैँ बिजनी परेला नभइदिए हुन्थ्यो, कसै गरी म दुःखमा परे भने आफन्तले बल्ल खाइस भन्न भेला नभइदिए हुन्थ्यो, सधैँ बिजनी परेला नभइदिए हुन्थ्यो, यति गर्दा गर्दै जिन्दगी ढल्की जाला, यति गर्दा गर्दै जिन्दगी ढल्की जाला, तर पुरेसकालमा हेला नभइदिए हुन्थ्यो, सधैँ बिजनी परेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो। गजलकार सन्तोष श्रेष्ठले पाल्पा रामपुराट रानीबासबाट मेल गर्नुभएको सन्तोष श्रेष्ठको यही गजल वाचनसँगै आजको गजल गङ्गालाई हामीले आरम्भ गरेका छौँ। आजको गजल गङ्गाको अर्को नयाँ श्रृङ्खलाबाट पनि तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनतर्फ मिनर्वा वज्राचार्य अनि राम अविरल। दिनभरिको काम धन्दा सकेर आराम गर्ने यो समयमा आज फेरि गजल गङ्गा आरम्भ भएको छ। अबको करिब 45-50 मिनट तपाईँले हामीलाई साथ दिनुहुनेछ, हामी तपाईँलाई साथ दिनेछौँ। आरम्भमा नै आग्रह गर्न चाहन्छौँ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। आजको श्रृङ्खलामा हामी gazalganga@gmail.com यसमा प्राप्त भएका तपाईँका गजलहरू तपाईँकै लागि सुनाउनेछौँ। अनि नारायण समीप, जसको घर अछाम हो, अहिले काठमाडौँमै बसेर कर्म गरिराख्नु भएको छ, रेडियो नेपालको स्टुडियोसम्म आफूले लेख्नुभएका केही गजलहरू लिएर आउनु भएको थियो। नारायण समीपले वाचन गर्नुभएका केही गजलहरू सुनाउनेछन्। साथमा रहनेछन् मन सुने गजल सङ्गीतहरू। गजल सङ्गीतहरू सुनिरहँदा पक्कै पनि तपाईँले आफ्नोपनको महसुस गर्नुहुनेछ। हामी आशा र विश्वासको बलियो गाँठो यहीँनिर मान्न चाहन्छौँ। अनि कार्यक्रम आरम्भ गर्छौँ राज सिकदेलको स्वरमा रहेको सुमधुर गजल सङ्गीतसँगै, जसमा रामकुमार आचार्यको गजल रचना रहेको छ। बेबी अनुरागीको सङ्गीत हो, भिन्न भिन्न भोगाईको रचना हो गीत मेरो, गला गला गम्किएको गहना हो गीत मेरो। सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामी सुनाउँछौँ।

भिन्न भोगाईको रचना हो गीत मेरो, गला गला गम्किएको गहना हो गीत मेरो। राज सुखदेलको स्वर, रामकुमार आचार्यको गजल रचना, बिबी अनुरागीको सङ्गीत। गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले आफ्नोपनको महसुस गर्नुभयो होला। जब तपाईँले गजलका प्रत्येक शिरहरूमा आफ्नोपनको महसुस गर्नुहुन्छ, तब मात्रै कलाकारहरू आफू सफल भएको सम्झन्छन्। राज सुखदेलको स्वर, रामकुमार आचार्यको गजल रचना, बिबी अनुरागीको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका तपाईँका केही गजलहरू उठाउनतर्फ लाग्छु म। अर्जुन देउबा उदासीले सिलगढी डोटीबाट मेल गर्नुभएको छ, म उठाउँछु अर्जुन देउबा उदासीको यो गजल। साँझ पख आकाशमा उदाउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, देवी देउता साक्षी राखी मलाई कसम खुवाएर, देवी देउता साक्षी राखी मलाई कसम खुवाएर, आफ्नो जीवन अरूलाई नै लुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, तिमी मसी मथे कलम लेख्नु थियो कथा, तिमी मसी मथे कलम लेख्नु थियो कथा, कलम कथा अधुरोमै टुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, मेरो भन्नु तिम्रो थियो तिम्रो भन्नु मेरो, मेरो भन्नु तिम्रो थियो तिम्रो भन्नु मेरो, एक ढिक्का भएको मनलाई फुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, कोल्टे फेर्दै छटपटाउँदै अबेरसम्म जागै हुँदा, कोल्टे फेर्दै छटपटाउँदै अबेरसम्म जागै हुँदा, लोरी सुनाई उदासीलाई सुताउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी। अर्जुन देउबा उदासीले सिलगढी टोटीबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि अर्जुन देउबा उदासीप्रति हार्दिक आभार व्यक्त गर्छौँ। गजल गङ्गाका लागि अर्को गजल प्राप्त भएको छ, छत्रकमल पाठकको। सिलगढी डोटीबाट नै उहाँले यो गजल मेल गर्नुभएको हो। आदर्श गाउँपालिका 3 अहिली डोटी उहाँको ठेगाना। म उठाउँछु छत्रकमल पाठकको यो गजल। म तिम्रो हितैसी थिएँ कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, अब मेरो आफ्नो भन्नु केही पनि छैन, अब मेरो आफ्नो भन्नु केही पनि छैन, सर्वस्व उसैलाई दिएँ कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, लौरो समान भएको छु म उनको सम्झनामा, लौरो समान भएको छु म उनको सम्झनामा, गहका आँसु रित्ति कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, चर्केको छ मनको घर चर्केको छ साथी, चर्केको छ मनको घर चर्केको छ साथी, सपना सारा भत्किए कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, कतिखेर जल्यो होला यो मन थाहा छैन, कतिखेर जल्यो होला यो मन थाहा छैन, आगोका टुक्रा भरिए कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा। छत्रकमल पाठकले आदर्श गाउँपालिका 3 अहिली डोटीबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि छत्रकमल पाठकप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। यति बेला तपाईँ गजल गङ्गा सुन्दै हुनुहुन्छ। रात बिस्तारै बिस्तारै सुनसान हुँदैछ, एकान्त हुँदैछ, एक्लोपनको महसुस पटक्कै गर्न पाउनुहुन्न, किनकि गजल गङ्गा तपाईँको साथमा छ। गजल गङ्गामा अर्को सुमधुर गजल सङ्गीत सुनाउँछौँ। सन्तोष रुसालको सुर हो यो। तीर्थमान अथाह सागरको गजल रचना अनि सन्तोष रुसालको सङ्गीत। तिम्रो त्यो मायाले तानेर आएँ, तिमी आफ्नै हो भन्ने ठानेर आएँ। यो गजल सङ्गीत सुनाउँछौँ कार्यक्रम गजल गङ्गाको दोस्रो साङ्गीतिक लहरमा तपाईँका लागि।

0: हजुर, तिम्रो त्यो मायाले तानेर आएँ, तिमी आफ्नै हो भन्ने ठानेर आएँ। सन्तोष रुसालको स्वर पृथ्वीमान अथवा सागरको गजल रचना, सन्तोष रुसालकै सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सुन्दै हुनुहुन्छ। रेडियो नेपालको स्टुडियोसम्म गजलकार नारायण समीप आउनुभयो। असम उहाँको स्थायी घर काठमाडौँमा बसेर कर्म गरिराख्नु भएको छ। आफूले लेख्नुभएका केही गजलहरू गजल गङ्गाका लागि वाचन गर्नुभएको छ। अब हामी यहाँनिर जोड्न चाहन्छौँ नारायण समीपले वाचन गर्नुभएका केही गजलहरूलाई। अगाडिको आवाज नारायण समीप।
1: सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, आफू जस्तो म आफू हुनै सक्दैन अरू के भनौँ, आफू जस्तो म आफू हुनै सक्दैन अरू के भनौँ, विचित्र रहेछ मनुष्य विचित्रित भावना हुन्छन्, विचित्र रहेछ मनुष्य विचित्रित भावना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, रातलाई दिन भनी मन बुझाउँदैछु हरेक पल, रातलाई दिन भनी मन बुझाउँदैछु हरेक पल, घरी हँसाउने घरी रुवाउने थरी जमाना हुन्छन्, घरी हँसाउने घरी रुवाउने थरी जमाना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सुखै छैन राष्ट्रका खम्बा देशभक्त सिपाहीलाई, सुखै छैन राष्ट्रका खम्बा देशभक्त सिपाहीलाई, जोगाउनै गाह्रो जागिरका भयानक रमना हुन्छन्, जोगाउनै गाह्रो जागिरका भयानक रमना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्। कति अधुरा भए कति अपुरा भए, कति अधुरा भए कति अपुरा भए, आज आएर आफ्नै पनि छुरा भए, आज आएर आफ्नै पनि छुरा भए, कति अधुरा भए कति अपुरा भए, अब कसको विश्वास गरौ तिमी भन, अब कसको विश्वास गरौ तिमी भन, तिम्रो त विश्वासै छैन मात्र कुरा भए, तिम्रो त विश्वासै छैन मात्र कुरा भए, कति अधुरा भए कति अपुरा भए, यो जिन्दगी कसरी बित्ला चिन्ता छ, यो जिन्दगी कसरी बित्ला चिन्ता छ, सन्तानको हाल के होला टुहुरा भए, सन्तानको हाल के होला टुहुरा भए, आज आएर आफ्नै पनि छुरा भए, उता छोरो मदिरामा मस्त हिँड्छ, उता छोरो मदिरामा मस्त हिँड्छ, घरका बाहामा छोराकै सहारा भए, घरका बाहामा छोराकै सहारा भए, कति अधुरा भए कति अपुरा भए, आज आएर आफ्नै पनि छुरा भए। प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, टपक्कै सारे झैँ गर्छु त धड्कन मेरोमा, टपक्कै सारे झैँ गर्छु त धड्कन मेरोमा, प्यासी मनको चिसो मूल कदापि हुँदैन, प्यासी मनको चिसो मूल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, भुइँलाई जस्तै आकाशको भुइँ सुने रहर, भुइँलाई जस्तै आकाशको भुइँ सुने रहर, रहरै रहर बिचको पुल कदापि हुँदैन, रहरै रहर बिचको पुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, दुई मन जोड्ने आत्माको विश्वासै नभए, दुई मन जोड्ने आत्माको विश्वासै नभए, नजर ताकेर के गर्छौ बुल कदापि हुँदैन, नजर ताकेर के गर्छौ बुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, ठुलै हाकिम भएर ऐकम चलाउने सोचमा थिएँ, ठुलै हाकिम भएर ऐकम चलाउने सोचमा थिएँ, रात दिन गर्दथे दुःख बेकामको लगानी भइदियो, रात दिन गर्दथे दुःख बेकामको लगानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, दुःख गर्नेले बाँचुन्जेल दुःखै मात्र गरिरहन्छ, दुःख गर्नेले बाँचुन्जेल दुःखै मात्र गरिरहन्छ, सिर्मै दाम्लो काट्नै काम्लो मेरो कहानी भइदियो, सिरमै दाम्लो काठमै काम्लो मेरो कहानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, जिन्दगीले पनि हतपत परात्याग गर्दैन कि क्या, जिन्दगीले पनि हतपत परात्याग गर्दैन कि क्या, धड्क्यो मुटु जल्यो आत्मा जलेर खरानी भइदियो, धड्क्यो मुटु जल्यो आत्मा जलेर खरानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो।
0: नारायण समीप आफ्ना गजलहरू वाचन गर्दै हुनुहुन्थ्यो, धेरै धेरै धन्यवाद दिन्छु नारायण समीपलाई। फेरि पनि समय मिलाएर रेडियो नेपालको स्टुडियोमा आउनुहोला गजलको डायरी बोकेर। यहीँनिर आग्रह गर्न चाहन्छौँ, तपाईँ पनि गजलको सेरोफेरमा हुनुहुन्छ, यही गजलहरू लेख्नु भएको छ भने पठाउन सक्नुहुनेछ gazalganga@gmail.com, अनि रेडियो नेपालसम्म आउन पनि सक्नुहुनेछ गजलको डायरी बोकेर। आफैले वाचन गर्नुहोला, तपाईँका गजलहरू तपाईँकै आवाजमा हामीले रेकर्ड गर्नेछौँ अनि गजल गङ्गामा यसरी नै प्रस्तुत गर्नेछौँ। यो हाम्रो पक्का पक्की बाजा हो। अब लाग्छौँ अर्को गजलतर्फ, शिव परियारको स्वर सुनाउँछौँ। माधव ढकालको गजल रचना हो अनि गैरे सुरेशको सङ्गीत। छटपट्टिमा कोल्टी फेर्दा फेर्दै गयो रात, लिए तिमीले तस्बिर हेर्दा हेर्दै गयो रात। शिव परियारको सुर, माधव ढकालको गजल रचना, गैरे सुरेशको सङ्गीत सुनाउँछौँ तपाईँको लागि।

हजुर सटपट्टिमा कोल्टे फेर्दा फेर्दै गयो रात लि तिम्रै तस्विर हेर्दा हेर्दै गयो रात शिव परिवारको स्वर माधव ढकालको रचना गैरी सुरेशको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले मनोरञ्जन प्राप्त गर्नुभयो होला, आनन्द महसुस गर्नुभयो होला। अब हामी अन्तिम अन्तिममा छौँ, केही गजलहरू अझै बाँकी छन् हामीसँग। रतन पृष्ठले आलिताल गाउँपालिका साथ डडेलधुराबाट आफ्नो गजल मेल गर्नुभएको छ, म रतन पृष्ठको गजल उठाउँछु यति बेला। अङ्गालोमा आऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात, माया प्रीति लाऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात, माया प्रीति लाऊ बसी मारौँ केही बात, फुलेको फुलसरी भरिलो जवानीमा, फुलेको फुलसरी भरिलो जवानीमा, लौ मग मगाउँ बसी मारौँ केही बात, माया प्रति लाउँ बसी मारौँ केही बात, जति हेरे पनि अघाउँदैनन् यी आँखा, जति हेरे पनि अघाउँदैनन् यी आँखा, परेलीमै छाउँ बसी मारौँ केही बात, माया प्रति लाउँ बसी मारौँ केही बात, यी खोला यी झरना झैँ सुसेली अनौठो, यी खोला यी झरना झैँ सुसेली अनौठो, लौ गुनगुनाऊ बसी मारौँ केही बात, आऊ प्रीति लाऊ बसी मारौँ केही बात, नमानी केही डर लौ गाँस माया प्रति, मुटुमै सजाऊ बसी मारौँ केही बात, माया प्रति लाऊ बसी मारौँ केही बात, हिँड्नुपर्ने साथै हेर जिन्दगी छ पुरै, हिँड्नुपर्ने साथै हेर जिन्दगी छ पुरै, हात यो समाउ बसी मारौँ केही बात, माया प्रति लाऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात। रतन विष्टले आलिताल गाउँपालिका साथ डडेलधुराबाट मेल गर्नुभएको गजल थियो। यो गजलका लागि रतन विष्टप्रति पनि आभार व्यक्त गर्छौँ। अर्को गजल छ महेन्द्र बहादुर विष्टको अछाम हाल काठमाडौँ भनेर लेख्नु भएको छ। म सुरु गर्छु महेन्द्र बहादुर विष्टको यो गजल। ऐनामा यो चेहरा मलिन देख्छु, ऐनामा यो चेहरा मलिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, ऐनामा यो चेहरा मलिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, प्रिया तिम्रो गुलाबी ओठ अनि सुन्दर मुस्कान, प्रिया तिम्रो गुलाबी ओठ अनि सुन्दर मुस्कान, खै किन हो फिक्का देख्छु रङ्गहीन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, टालेका फाटा लगाउने मेरा बालाई, टालेका फाटा लगाउने मेरा बालाई, यी सहरिया सुट कोटे भन्दा सालिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, दिनभरि खाडीमा पिल्सिए पनि, दिनभरि खाडीमा पिल्सिए पनि, सपनीमा देश बामा र साहुको ऋण देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, देख्नु त धेरै छ यो धरतीमा पनि, देख्नु त धेरै छ यो धरतीमा पनि, तर आफ्नै मृत्युको दृश्य कुन दिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, ऐना ऐनामै चेहरा मलिन देख्छु। महेन्द्र बहादुर विष्टले असामबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि महेन्द्र बहादुर विष्टप्रति पनि आभार व्यक्त गर्छौँ। र अन्तिममा हामीसँग दीपक आचार्य जलनको गजल छ, बर्दिया मात्र लेख्नु भएको छ। दीपक आचार्य जलनको गजल उठाउँछु यति बेला। आजको अन्तिम गजल, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ, यहाँ अवसरको विज्ञापन देखावटी मात्र हो, यहाँ अवसरको विज्ञापन देखावटी मात्र हो, कि आफ्नो मान्छे हेरिन्छ कि अनुहार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ, यो समय पैसाको हो किन बुझ्दैनौ यार तिमी, यो समय पैसाको हो किन बुझ्दैनौ यार तिमी, न तिम्रो सत्यता हेरिन्छ न चोखो प्यार हेरिन्छ, अर्काको काँध माथि चढेर संसार हेरिन्छ, हल्ला गर्दै मिठो तवरले यो सरकार बनेको छ, हल्ला गर्दै मिठो तवरले यो सरकार बनेको छ, अब जोड तोडले के कति हुन्छ सुधार हेरिन्छ, अर्काको काँध माथि चढेर यो संसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रचार हेरिन्छ।
दीपका सरेजलनको गजल थियो यो। गजलका लागि दीपका सरेजलन प्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। गजल गङ्गाबाट अब हामी छुट्नुपर्छ। बाँकी रहेको समयका लागि अर्को सुमधुर गजल सङ्गीत सुनाउनेछौँ। छुट्टै लाग्दा पुरानै कुराहरू सुनसान हुँदैछ, रात एकान्त हुँदैछ। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। औषधि खानुपर्ने सबै खाएर सुत्नुहोला, खुवाउनु पर्ने सबै खुवाएर सुत्नुहोला। भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। बाँकी रहेको समयको लागि रूप कुमार राईको स्वर, डाक्टर कृष्ण हेबरालको रचना अनि शान्तिराम राईको सङ्गीत तपाईँको लागि सुन्न चाहन्छौँ। अनि आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ मेरो बाबा वज्राचार्य अनि राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामना सहित।

0: राम राम सम्झियो
1: राम वालेकुम सम्झियो
2: वालेकुम सलाम
0: एउटा छोराछोरी मन पराइहाले अब तपाईँ हामी मात्रै बाजेर के गर्ने हो र अब मिल्नै त परेन होइन

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 12 गते शुक्रबार, श्रावण शुक्ल पक्ष पूर्णिमा तिथि, तदनुसार अगस्त 28 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुन्ला थ पुन्नी, ऋषि तर्पणी, जनै पूर्णिमा, रक्षाबन्धन, बेन्जा नके गुह पुनि। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुनाउनेछौ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुनाउनेछौ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 7:40 हामी यहाँलाई शिव भजन सुनाउनेछौ, 7:40 प्रसारण गर्नेछौ बुझौन कार्यक्रम, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, समाचारपछि 8:10 हाम्रो स्वास्थ्य कार्यक्रम प्रसारण गर्नेछौ करिब 8:45, 8:45 9 बजेसम्म पुनः हामी यहाँलाई शिव भजन सुनाउनेछौ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 10 बजेसम्म सुन्नुहुनेछ समय सन्दर्भ कार्यक्रम, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि करिब 7:40 साहित्य संसार कार्यक्रम प्रसारण गर्नेछौ, 10:40 11 बजेसम्म शिव भजन सुनाउनेछौ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँहरूले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ,

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, कुनै पनि व्यक्तिसँग सङ्गत गर्यो, सुरुमा त मान्छे कस्तो छ चिन्दैन जान्दैन, अनुहार हेरेर मानिस चिनिँदो रहन्छ। जब सङ्गत गर्दै गयो अनि थाहा हुँदो रहेछ। सुरुमा अनुहार हेरेर मानिस राम्रो लाग्यो, सङ्गत गरियो यो मानिस ठिक छ, यसले मेरो हित नै गर्छ जस्तो लागेको थियो, पछि गएर त्यसैले खाल्टोमा हालिदियो। के गर्ने, त्यस्तो अवस्थामा मानिस कसरी चिन्ने? सुन्दर प्रश्न छ। मानिस चिन्ने त व्यवहारले नै हो, व्यवहार नगरिकन चिनिन्न। त्यसकारण सबैभन्दा पहिलो काम त अनुहारको भर नगर्ने। कोही व्यक्ति राम्रो देख्दैमा, बाहिरबाट आवरण ठिक देख्दैमा, यो ठिक छ भनेर तुरुन्तै निर्णय नगर्ने, निर्णय गर्नको लागि अलिकति धैर्य गर्ने, कस्तो छ थोरै थोरै व्यवहार गरेर हेरौँ, उसले अरूसँग कस्तो व्यवहार गर्छ त्यसलाई पनि हेरौँ, उसको साथी म मात्रै त होइन अरू पनि छन्, अरू मानिससँग उसले गरेको व्यवहारलाई हेरेर हामी अनुमान गर्न सक्छौँ यो मान्छे कस्तो छ भनेर। त्यसपछिबाट मात्रै निर्णय गर्नुपर्छ। अरूसँगको व्यवहारलाई हेरेर मानिस कस्तो छ अनुमान गर्न सकिन्छ। त्यसपछि निर्णय गऱ्यौँ भने दुर्घटनाको सम्भावना धेरै कम रहन्छ। हेर्नुहोस्, यो जगतमा मान्छे राम्रा नराम्रा सबै हुन्छन्, शक्ति सबै छ, यहाँ सकारात्मक नकारात्मक सबै शक्ति छ। यसैलाई त सत्सङ्ग भनियो नि। कुसङ्गमा नजा भई, नराम्रो सङ्गतमा नलाग, राम्रो सङ्गतमा लाग। त्यसकारण त भनियो सङ्गतको छनौट गर्न जान्नुपर्छ। भनिन्छ एउटा आलुको बोरामा सबै आलु सद्धेछन्। एउटा आलु कुहिएको छ भने सबै बोराको आलु कुहिन्छ अरे। त्यसकारण कुसङ्ग ठुलो चाहिँदो रहन्छ। एउटा मात्रै कुसङ्गी मानिस पर्यो भने बिग्रिनलाई धेरै लामो समय लाग्दैन, किनभने नकारात्मक कुरामा हाम्रो पनि आकर्षण हुन्छ। राम्रो कुरामा त मन हतपत जाँदैन, नराम्रो छ भने झन् त्यतै जान्छ। मनको पनि त स्वभाव त्यस्तै छ। त्यसैले सङ्गत छनौट गर्नु बुद्धिमानी हुन्छ। नकारात्मक कुरा मनमा छिर्यो भने नि, नराम्रो फोहोरभित्र छिर्यो भने अत्यन्तै कठिनाई हुन्छ। बाहिर त घरमा फोहोर भयो भने पनि सफा गर्न सकिन्छ। कुनै चिनेको मान्छे आयो, आफूले सम्मान गर्ने आदर गर्ने मान्छे, जसलाई हामी अत्यन्तै आदर गर्छौँ प्रेम गर्छौँ, जो मान्छे घरमा आउँदाखेरि हामी खुसी हुन्थ्यौँ, तर आयो फोहोर लिएर आयो। लुगामा पनि फोहोर छ, हात खुट्टामा पनि फोहोर छ, हात खुट्टा धोएको छैन, बाहिरको हिलो माटो सिधै लिएर आएर आज बैठकमा बस्यो, के गर्ने? आदरणीय मान्छे, आफूले माया गर्ने मान्छे, ऊ आउँदाखेरि आफू खुसी भइन्थ्यो, आफूले प्रेम गर्ने मान्छे, अब आयो हिलो लिएर के गर्ने? एक दिन त भइहाल्यो चुप लाग्नुहुन्छ, अनि ऊ गइसकेपछि हिलो फेरि सफा गर्नुहुन्छ। जहाँ जहाँ फोहोर लागेको थियो सफा गर्नुभयो, फेरि जस्ताको तस्तै भयो, मिलाउनु भयो। अर्को दिन पनि आयो, त्यस्तै फोहोर लिएर आयो, पुरै हिलो धुलो खुट्टा सिधा सिधा आएर फेरि बैठकमा बस्यो, सोफा फोहोर बनाइदियो, कार्पेट फोहोर बनायो। तपाईँ भन्न सक्नुहुन्छ यो बाहिर अलिकति खुट्टा चाहिँ धोएर आउनुहोस् फोहोरको। पहिला त केही बोल्नु भएको थिएन, पहिलो पटक, दोस्रो पटक खुट्टा धोएर आउनुहोस्, उपदेश दिन थाल्नुभयो। जबकि आफूले उपदेश लिने चाहिँ मान्छे हो, आदरणीय मान्छे हो। त्यसपछि उसले भन्यो, ठिक छ, अर्को पटक म विचार गर्छु। तर तेस्रो पटक पनि आयो, फेरि उही धुलो, उही फोहोर लिएर आयो। त्यसपछि के भन्ने, भन्नु होला या नभन्नु पनि होला, के गर्नु, भनेर लाग्दो रहेछ, भन्ने होला। गयो, चौथो पटक पनि आयो, ढोकामा घन्टी दियो भने, तपाईँ ढोका खोल्नुहुन्न, तपाईँले थाहा पाइसक्नुभयो यसलाई भनेर केही लाग्दैन, अब यसले धुलो लिएर आएर फोहोर लिएर आएर कोठामा हाल्नेवाला छ। जतिसुकै आदरणीय होस्, जतिसुकै माया गर्ने मान्छे होस्, आफ्नो होस्, तर तपाईँले थाहा पाउनुभयो यो आदरणीय, मैले मान्नुपर्ने, प्रेम गर्ने भएर के गर्नु, धुलो लिएर आउँछ अनि फोहोर लिएर आएर बैठक फोहोर पार्छ। अब यसलाई भित्र ल्याउनुहुन्छ, तपाईँ ढोका बन्द गर्नुहुन्छ, ढोका खोल्नुहुन्न, कसैलाई भन्न लाउनुहुन्छ, उहाँ हुनुहुन्न अहिले, अर्को मान्छेले भनिदिन्छ घरको, अहिले हुनुहुन्न, तपाईँ जानुहोला, पछि भेट्न आउनुहोला, अहिले यहाँ ठुलो मान्छे कोही पनि छैन, कुनै न कुनै बहाना गराउनुहुन्छ, ढोका खोलेर भित्र आउनै दिनुहुन्न। तर पनि त्यो फोहोर लिएर आउने मान्छे त आइहाल्यो भने पनि सफा चाहिँ गर्न सकिन्छ, एउटा पनि धुलो नहोस् राम्रोसँग सफा गर्न हामी सक्छौँ। कार्पेटै भए पनि धुन सकिन्छ, धोएपछि जस्ताको तस्तै होला। तर हाम्रो मनभित्र कसैले फोहोर फालिदियो नि, त्यो सफा गर्न सकिन्न, कठिन हुन्छ। जति सफा गरे पनि, जति ध्यान गरे पनि, जतिसुकै विधि प्रयोग गरे पनि, कहीँ न कहीँ त्यो फोहोर किटाणुहरू मनमा बसेकै हुन्छ। मौका पर्यो कि फेरि त्यो प्रकट हुन्छ। मनमा कसैले शङ्का हालिदियो, कुनै पनि प्रकारका नकारात्मक कुराहरू, त यो गर्न सक्दैनस्, त कमजोर छस्, तेरो बुद्धि छैन, त गरिब होस्, तमा यो सामर्थ्य छैन भन्ने जस्ता कुराहरू हुन्, अथवा तेरो परिवारको यो मान्छे त अलि ठिक छैन नि, बाहिर जाँदा यसको चाला ठिक देखेन है, तेरो श्रीमानलाई अस्ति देखेको थिएँ मैले कसैसँग हिँडिरहेको, श्रीमान कसैसँग त हिँड्नै पर्यो, कुनै न कुनै मान्छे त सँगै हुन्छ नि यत्रो दुनियाँमा, अब कसैसँग हिँडेको देखेको थिएँ, अब हालिदियो शङ्काभित्र, अब अलिकति पाँच मिनट पनि ढिला भयो बेलुका भने मनमा शङ्का उत्पन्न हुन्छ, कहाँ गएको थियो। छोराछोरीको विषयमा त्यस्तै हुन्छ, श्रीमतीको विषयमा, श्रीमानको विषयमा, जहाँ पनि त्यस्तै हुन्छ। जब कसैले पनि त्यो शङ्काको फोहोर हालिदियो भित्र, यस्ता मान्छे धेरै छन्, नकारात्मकको कुरा भरिदिने मान्छे, फोहोरभित्र भरिदिने मानिसको कमी हुँदैन। जसरी फोहोर खुट्टाभित्र जाने मान्छेलाई ढोका बन्द गऱ्यौँ, त्यसै गरी नकारात्मकको कुरा गर्ने मान्छेलाई सदा सदा ढोका बन्द गर्नुपर्छ। तिम्रो कुरा म सुन्दिन, नराम्रो कुरा गर्छौ म सुन्दिन, कसैको पनि आलोचना म सुन्दिन। कसैको आलोचना गर्ने व्यक्ति, यो मान्छे खराब छ, यो मान्छे दुष्ट छ, मलाई पनि बिगार्यो, यसरी अरूको कुरा गर्ने हुन्छन् नि कुरा काट्ने मान्छेहरू, यी कुरा काट्ने मानिसहरूबाट अत्यन्तै सतर्क हुनुपर्छ, यी फोहोरी हुन्। कुसङ भनेको यही हो, हामी कुसङ भनेको मदिरा खाने मान्छेहरू या कतै केही यस्तै सोच्छौँ, त्यस्तो होइन। कुसङ्गी भनेको अर्काको कुरा काटेर बस्ने र जहिले पनि नकारात्मक कुरा गर्ने, बिग्रेको, भत्किएको, नासिएको, दुर्गति भएको, यस्ता नराम्रा कुरा गर्ने मान्छे कुसङ्गी। जहिले पनि छान्दा सत्सङ्गी छान्नुपर्छ। सत्सङ्गी भनेको जसले उत्साहको कुरा गर्छ, उमङ्गको कुरा गर्छ, जसले प्रगतिको कुरा गर्छ, सम्पन्नताको कुरा गर्छ, फलानु व्यक्तिले यसरी सम्पन्न बन्यो, हामी पनि गर्न सक्छौँ, हामी पनि गरौँ, एउटा उत्साह जगाउँछ, यस्ताको सङ्गत गर्नु यो सत्सङ्ग हो। यसले हौसला प्रदान गर्छ भित्रबाट, केही नयाँ गर्ने इच्छा उत्पन्न गराउँछ, भित्री इच्छालाई बलियो बनाउँछ। नराम्रो सोच राख्ने व्यक्तिहरू आलोचना मात्रै गर्ने, अरूमा मात्रै कमजोरी देख्ने, आफ्नो कमजोरी बिल्कुल कहिल्यै नदेख्ने, जहिले पनि अरूको कमजोरीको मात्रै कुरा गर्ने मान्छेहरू, यस्ता मान्छेहरूबाट टाढा रहनु बुद्धिमानी हुन्छ। नजिक गयो भने त्यसको असर आफूलाई पर्छ नै। विचार गर्ने र आफ्नो मूल नीति कहिल्यै नछोड्ने, जसले जेसुकै गरोस् सङ्गतको प्रभावमा नआउने, आफ्नो मूल नीतिको प्रभावमा बस्ने, मेरो हृदयले के भन्छ, मेरो अन्तस्करणले के भन्छ त्यसमा ध्यान दिने, अरू मान्छेले के भन्छ ध्यान नदिने, यसबाट हामी बाहिरबाट आउने प्रभावबाट बच्न सक्छौँ। जहिले पनि आफ्नो नीतिमा रहनुपर्छ, आफ्नो नियममा रहनुपर्छ, आफ्नो आचरणमा रहनुपर्छ। कुनै प्रकारको सङ्गतले हामीलाई बिगार्न सक्दैन, आफू बच्नुपर्छ। के गर्ने, यो जगतमा त राम्रो नराम्रो सबै छ, पानी पर्छ, बर्खामा पानी पर्यो रोक्न सकिन्न, छाता ओढ्न सकिन्छ। त्यसै गरी सम्पूर्ण कुसङ्गबाट मुक्त हुन नसकेला तर त्यसको प्रभावलाई कम गर्न सकिन्छ। आफ्नो नीतिमा रहने, आफ्नो अनुशासनमा रहने र कुसङ्गीहरूलाई ढोका बन्द गर्ने, भित्र प्रवेश निषेध। त्यसकारणले हामीले पनि हाम्रो मस्तिष्कको सुरक्षा गर्नुपर्छ, घरको शरीरको मात्रै होइन। हाम्रो मस्तिष्कमा सबैभन्दा बढी अट्याक हुन्छ, आक्रमण सबैभन्दा बढी मस्तिष्कमा हुन्छ। हर एकले नकारात्मकता फालेको फालै छ, जहाँबाट पनि नकारात्मक कुरा मात्रै आउँछ। हामी सतर्क हुनुपर्छ। र अर्को कुरा, नकारात्मकताबाट बाँच्ने, एउटा कुरा त मैले भने आफ्नो नीतिमा रहने, नियममा रहने, आफ्नो अनुशासनमा रहने एउटा। दोस्रो, नकारात्मक विचार गर्ने व्यक्तिहरू, नराम्रा व्यक्तिहरूलाई व्यवहारबाट चिन्ने, अरूसँग कस्तो व्यवहार गर्छन् त्यसबाट चिन्ने, र यो मान्छे गलत हो भनेपछि उसको सङ्गत कम गर्ने, उसलाई आफ्नो मनभित्र पस्न नदिने। र तेस्रो, सदा सदा नकारात्मकताबाट बच्ने उपाय भनेको कुनै पनि कुरालाई सकारात्मक रूपमा लिने। या जे हुन्छ यसको परिणाम अन्तिममा राम्रै हुन्छ। सकारात्मक रूपमा लिने सुरु गर्यो भने नि, जेलाई पनि तपाईँ सकारात्मक रूपमा लिन थाल्नुभयो भने नकारात्मक कुरा गर्ने व्यक्ति तपाईँको छेउमा पनि पर्दैन आफै, किनभने समले समलाई आकर्षित गर्छ। नराम्रो विचार राख्ने व्यक्तिहरू नराम्रो विचार राख्ने व्यक्तिहरूकै सङ्गमा जान्छन्, बाख्रा बाख्रासँग, भेडा भेडासँग, जो जस्तो छ उसले उसैको सङ्घ बनाउँछ। सकारात्मक विचार राख्नेहरूको सङ्घ छुट्टै बन्छ, त्यही सङ्घमा जान्छन्। त्यसकारण आफू हर हमेसा सकारात्मक भइरहेपछि नकारात्मक विचार राख्ने मान्छेहरू स्वत टाढिन थाल्छन्। कुनै पनि कुरा नराम्रो हुँदैन, हर एक कुरा राम्रोको लागि, आज नराम्रो पनि घटना भएको छ भने भोलिको राम्रोको लागि भएको हो। यो सकारात्मक भाव हर हमेसा मनमा राख्ने, यसले हाम्रो रक्षा गर्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।

आज तो है रक्षाबंधन नंद नंदन, रक्षा करो मेरे नंद नंदन। करू करू रक्षाबंधन अभिनंदन, रक्षा करो जगवंदन नंद नंदन। हे नंद नंदन श्री कृष्ण, हजुरको त्रिगुणमयी मायाबाट मुक्त गरी आफ्नो दिव्यानन्द प्रदान गर्नुहोस्। अनेक विपत्तिहरूबाट मेरो रक्षा गर्नुहोस्। गोविन्द स्वरूप सद्गुरुमा माइक दुःख निवारण गरी रक्षाको याचना गर्दै कार्यक्रम अध्यात्म सन्देशको यो प्रभातकालीन सत्सङ्गमय कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधेको अभिवादन। आज जनै पूर्णिमा या रक्षाबन्धनको दिन कार्यक्रम शुभारम्भ गरौँ दैन्य भावको सुमधुर सङ्कीर्तनबाट। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित हजारौँ पदमध्ये यो पद ब्रजरस माधुरी अन्तर्गतको पद हो। यसमा भगवान् सित जीवात्माले रक्षाको लागि अनुनय विनय गरेको भाव व्यक्त भएका छन्।

0: आदरणीय श्रोताहरू, स्वामीजीका प्रवचन श्रृङ्खला खण्डन मण्डन पद्धतिका साथै धारावाहिक हुने भएकोले पूर्ण रूपेण लाभका लागि नियमित रूपमा श्रवण गर्नुहोला। श्रवण गरौँ हिजो प्रसारित प्रवचनको अगाडिको भाग।
1: हेर्नुहोस्, एक व्यक्ति धन छैन, निर्धन छ, उपचार गर्न धन छैन, के गर्छ? हे भगवान्, भगवान्लाई पुकार्छ। त भगवान्ले कोही न व्यवस्था गर्छन्। त्यही कारण त उहाँ विदेशीहरू पनि तमाम लिएर आउँछन्, यहाँ सेवा गर्न आइपुग्छन्, गरिब गरिबहरूको पनि। यहाँका व्यक्तिहरू जो धनवाला छ, ऊ भगवान् भगवान् सम्झिँदैन, ऊ धन सम्झिन्छ। मेरो धन छ, यहाँ भए ठिक छ, नभए सहरमा जाउँला विराटनगर, त्यहाँ नभए काठमाडौँ, काठमाडौँ नभए अमेरिका। धन छ, धन भगवान्लाई सम्झिँदैन। त यो बल जुन छ संसारको, यो बलबाट त्यो प्राप्ति हुँदैन। हामीसँग जे छ त्यसबाट हुँदैन। केवल एक उपाय, कृपा कृपा कृपा बस, र त्यो प्राप्ति शरणागति, शरणागत भएरै। र शरणागति केले गर्ने? हामीले अहिलेसम्म शरीरले गर्यौँ, भगवानको मूर्तिको अगाडि लम्पसार परेर लड्यौँ, साष्टाङ्ग दण्डवत गर्यौँ, पूजा पाठ गर्यौँ, यो सब चिज गरे तर केही प्राप्ति भएन, उल्टो नरक गए। त शरणागति केले गर्ने? मैले बताएँ, मनले, मनले। अहिलेसम्म शरीरबाट गऱ्यौँ लाभ भएन, अब मनले गर्नु छ। भगवत राज्यमा मनको हिसाब किताब हुन्छ, शरीरको कुनै लेना देना हुँदैन। संसारमा शरीरको हिसाब किताब हुन्छ, मनले जेसुकै सोच्नुहोस्। तपाईँहरू मुद्दा लिएर जानुभयो अदालतमा, फैसला गरिदियो, त्यो न्यायाधीशलाई तपाईँहरू भित्रबाट 101 गाली गर्नुहुन्छ, तर न्यायाधीशले सुन्दैन। यदि बाहिरबाट बोल्नुहोस् त तपाईँलाई तुरन्त समातेर लर्थुन दिन्छ, मानहानीमा, अदालतको मानहानीमा। तर मनमा राखुन्जेल कुनै सजाय हुँदैन, जेसुकै गर्नुहोस्। भगवत राज्यमा मुखले जेसुकै बोल्नुहोस्, कुनै हिसाब किताब छैन। तर मनले जे के गर्नुहुन्छ, बस त्यसको हिसाब किताब हुन्छ, मन। त यो मन भगवानमा लाउनु छ, तर यति सरल तरिकाले भगवानमा लाग्दैन, किनकि तपाईँहरूको अभ्यास छ संसारमा। संसारमा यो मेरो मेरो मेरो मेरो मेरो भन्ने जुन छ नि तपाईँहरूको, मेरो परिवार, मेरो धन, मेरो सम्पत्ति, अनादिकालदेखिको अभ्यास छ, अभ्यास। त्यसकारण यहाँ संसारमा त तुरन्त जान्छ मेरो, तर वहाँ जाँदैन। भगवान्लाई मेरो भन्ने अभ्यास छैन तपाईँहरूको, त्यसैले सरल तरिकाले जाँदैन। संसारमा यूँ जान्छ, यस्तो छ, यहाँ भगवान छ माथि, जहिले पनि उच्चतामा त भगवान नै हुने भयो, संसार यहाँ छ, तपाईँ पानी जस्तो हुनुहुन्छ। अब पानी यहाँ राखिदिनुहोस् त तल त स्वतः जान्छ, बल गर्नु पर्दैन, तर माथि चढाउन गाह्रो छ। अब त्यसको निमित्त तपाईँको तमाम साधनको व्यवस्था गर्नुपर्छ, यहाँ माथि लानलाई कसैले लगिदिनुपर्छ, बल्ल काम बन्छ। यति आसक्त छ मनको कि कुनै सीमै छैन, स्वतः भाग्छ। अरे यहाँसम्म कि तपाईँहरूको आफ्नो धन सम्पत्तिमा त मन भाग्छ नै भाग्छ। यदि केही दिनको लागि तपाईँलाई एक स्थान दियो, यसको चौकीदार भएर बसेस, पाले भएर, त्यसमा पनि आसक्ति हुन्छ व्यक्तिको, छोड्न चाहँदैन, छोड्ने बेलामा परम कष्ट हुन्छ। एक मजाक सुनाऊ तपाईँहरूलाई कि एक पटक अयोध्यामा एक जोगी जादै थिए, त एक कुकुरले भुक्यो, किनकि त्यो जोगीको हातमा एक लौरो थियो। यसले मलाई पिट्ला कि त्यस कारण उसले भुक्यो। साथमा सुरक्षा हेतु पनि यो कुन चाहिँ जन्तु आयो यहाँ आफ्नो घर इत्यादिलाई टोल छिमेकका व्यक्तिलाई खबर गर्यो कुकुरले। त यता जोगीलाई पनि यो डर लाग्यो कि यसले मलाई टोकी पो हाल्छ कि। त डरमा उसले पनि त्यो हातको लौरोले एकचोटि हानिदियो कुकुरलाई, सोठ्याइदियो। जब जोगीले हान्यो एक लौरो त लौरो खाएको कुकुर चुप लागेर बसेन, सिधा पुग्यो भगवान रामको सभा कक्षमा, गुहार लगायो, न्याय पाऊ, मलाई एक जोगीले पिट्यो बिना कारण। भगवान रामको राज्य राम राज्य कहलिन्छ, त्यहाँ कसैलाई पनि दुःख हुँदैन भए त्यसको उचित न्याय हुन्छ, त्यस कारण राम राज्य कहलिन्छ। त भगवान रामले तुरन्त आदेश दिए त्यो जोगीलाई समातेर यहाँ दरबारमा पेश गर्नु। जोगीलाई समातेर ल्याए त जोगीको पनि कुरा सुनियो, कुकुरको पनि कुरा सुनियो। जोगीले भने कि सरकार यसले मलाई भुक्यो, मलाई लाग्यो यसले टोक्नेवाला छ, त्यसैले मैले पिटेको हुँ। कुकुरले भन्यो भुक्नु त मेरो कर्तव्य हो, मैले भुकेँ भन्दैमा यसले पिट्न मिल्छ? टोकिसके त थिइनँ नि मैले। यो उसले प्रतिवादी लायो त वाद विवाद हुँदै गयो। अब निष्कर्ष निकाल्नु पर्यो त निष्कर्ष यो निस्क्यो कि जोगीले पिट्नु हुँदैन थियो कुकुरलाई, गल्ती प्रमाणित भयो। त अब के सजाय दिने त त्यही कुकुरलाई सोधियो, के सजाय दिएदेखि तिम्रो चित्त बुझ्छ? कुकुरले भन्यो सरकार यसलाई एउटा मन्दिरको अध्यक्ष बनाइदिनु होला, मठाधीश, जहाँ हलुवा पुरी खान पाइन्छ, सब माथि शासन गर्न पाइन्छ, त्यस्तो बनाइदिनु होला। त भगवानले भने अरे यो त पुरस्कार भयो, कहाँ सजाय भयो? बट मन्दिरमा त बस्छन् व्यक्तिहरू, सबले नमस्ते गर्छन्, सम्मान गर्छन्। यो बताए त कुकुरले भने सरकार यस्तो छ, यो कुरा पक्का हो कि मठमा बसेर व्यक्ति यति मदमस्त हुन्छ, अहंकारी बन्छ कि उसले कसैलाई गन्दैन। त त्यहाँ बसेर उसले त्यो स्थानमा बसेर जुन पापाचार भ्रष्टाचार इत्यादि गर्छ, दुराचार गर्छ, त त्यसको परिणाम स्वरूप फेरि त्यसले सजाय भोग्छ। किनकि सरकार ध्यान दियोस्, पहिला जुनीमा म मठाधीश थिएँ, अहिले कुकुर छु। यो बताए यानी कि निष्कर्ष यो हो कि कुनै पनि बल सामान इत्यादि पदार्थ द्वारा हामी त्यो लक्ष्य प्राप्ति गर्न सक्दैनौँ, केवल शरणागति द्वारा। यी सामानबाट हुँदैन। त त्यस्तै मनको शरणागतिद्वारा नै, तर मन लाग्दैन, संसारमा व्यस्त छ। त कहाँ व्यस्त छ? मैले बताए दुई ठाउँमा, एक जडमा एक चेतनमा। यसलाई फर्काउनको निमित्त एक महापुरुषको आवश्यकता पर्छ, गुरुको आवश्यकता पर्छ। र गुरुको परिभाषा के हो? गुरुको परिभाषा हो कि वेद शास्त्र ज्ञाता होस्, भगवत प्राप्त गरेको व्यक्ति होस्, संसारको कुनै आस्त्रास नहोस्, सत्य कुरा बोल्न सकोस् वेद शास्त्र अनुसार, कसैको चाकडी नगरिकन। किनकि आस्त्रास त छैन, वेद शास्त्रमा जे बोलेको छ त्यही स्पष्ट बोल्नु, त्यसको निमित्त ज्ञाता हुनु पर्यो। प्लस भगवत प्रेम दिनको निमित्त भगवत प्राप्त गरेको व्यक्ति हुनु पर्यो, यो गुरु हुन्छ। उसैले हामीलाई यहाँबाट फर्काउन सक्छ हाम्रो मन जड र चेतनबाट। त जडमा मैले हिजो तपाईँहरूलाई बताएँ, यो मृत्यु लोकदेखि ब्रह्म लोकसम्म पनि हामीले खोजेको वास्तविक सुख छैन, यो निष्कर्षमा पुर्याउँछ गुरुले। कृपा गरेर यसको उपदेश दिन्छ र व्यक्तिहरूले प्रयत्न गर्नेछन्, चिन्तन गर्नेछन् यो गुरुजीले बताएको विषयमा। बताउँदा बताउँदै त सबजना टाउको हल्लाउँछन् तर चिन्तन गर्दैनन्, साधना गर्दैनन्, त त्यो त्यही भुल्छन्, फेरि संसारमै मस्त रहन्छन्। त यो कार्य गर्न गुरुले सहयोग दिन्छ। प्लस अर्को खतरनाक एरिया छ चेतन, जुन लाखौँ करोडौँ छैन, दुई चार पाँच दस छ, जहाँ हाम्रो मन बाँधिएको छ त्यहाँबाट गुरुले निकाल्छ हाम्रो मनलाई, त्यसमा सहयोग दिन्छ, कृपा गर्छ, प्रयत्न स्वयं गर्नु छ। त त्यसमा अड्केको जुन मन छ त्यसलाई हेर्नुहोस् यस प्रकार हटाउनु छ कि वेद शास्त्र भन्छ संसारमा जति व्यक्ति छन् सब स्वार्थी छन्, स्वार्थी स्वार्थी, कोही कसैको लागि केही गर्दैन। यो चिज गुरुले सम्झाउँछन् त अन्य व्यक्तिले चिन्तन गर्छन्, तब मन त्यहाँबाट फर्किन्छ। त तपाईँहरू भन्नु होला यो चिज कसरी हुन सक्छ, सब स्वार्थी छन्, वेद भन्छ बृहदारण्यको उपनिषद् 2.4.5.4.5.6 मा यसको व्याख्या गरिएको छ, नवा अरे पत्यु कामाय पति प्रियो भवत्यात्मनस्तु, कामाय पति प्रियो भवति, नवा अरे जायाय कामाय जाया प्रिया भवत्यात्मनस्तु, कामाय जाया प्रिया भवति, नवा अरे पुत्राणाम कामाय। हेर्नुहोस् यहाँ वेद भन्छ कि कोही पति आफ्नो पत्नीको लागि केही गर्दैन, जे गर्छ आफ्नै लागि गर्छ, आफ्नो स्वार्थको लागि गर्छ, वेद बताउँदैछ। कुनै पत्नी आफ्नो पतिको लागि केही गर्दिन, जे गर्छ आफ्नै लागि गर्छ, आफ्नै सुखको लागि, वेद बताउँदैछ। कुनै पिता पुत्रको लागि केही गर्दैन, जे गर्छ आफ्नै लागि गर्छ, कुनै पुत्र पिताको लागि केही गर्दैन। सब संसारका जीवहरू यही खालका छन्, ध्यान देऊ, वेद भन्छ। अब यहाँ आश्चर्य लाग्छ तपाईँहरूलाई, यो कसरी हुन सक्छ, संसारमा त तमाम व्यक्तिहरू दावा गर्छन्, पति पत्नीमा पनि दावा कि म तिमी बिना बात नै सक्दिन, पतिले पत्नीलाई, पत्नीले पतिलाई तमाम भन्छन्, पुत्रलाई भन्छन्, पुत्रले माता पितालाई भन्छन्, तर यहाँ वेदले किन यो बोल्यो।
0: धारावाहिक रूपमा हुने समन्वयात्मक दार्शनिक प्रवचन भर्खरै श्रवण गर्नुभयो। जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीबाट यसको बाँकी भाग भोलि अवश्य सुन्नुहोला।

शरणागतिको भावयुक्त यो सुमधुर सङ्कीर्तनका साथै श्यामा श्याम धाम ठिमीद्वारा सञ्चालित आध्यात्म सन्देश कार्यक्रम आजलाई यति नै। कार्यक्रमबाट बिदा लिनु अघि हाम्रो ठेगाना कार्यक्रम अध्यात्म सन्देश श्यामा श्याम धाम ठिमी हनुमन्तीपुल भक्तपुर, इमेल ठेगाना info@ssdham.org। रक्षाबन्धनको शुभकामनासहित जय